निष्कर्ष बाढ़ीको पछाडि जलवायु परिवर्तनको मुख्य योगदान रहेको भन्न सक्ने आधार तय भएको उनीहरूको भनाई छ। अनुसन्धानमा संलग्न इम्पेरियल कलेज लण्डनका जलवायु विज्ञानकी प्राध्यापक फ्रेडरिक अटोले हिम पहिरो, भारी वर्षा र उच्च तापक्रम लगायत दर्जनौ विषयहरू अध्ययन गरेर यस्तो निष्कर्ष निकालिएको बताएकी छनृ।

0: आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। रसुवाको भोटेको सिंहिम बाढ़ी पहिरोमा बेपत्ता भएका सिन्धुलीको कमलामाई नगरपालिका 11 9 जनाको परिवारले लामो प्रतीक्षापछि बिहिबार कुशको शव बनाएर सामूहिक रूपमा दाह संस्कार गरी काज क्रिया शुरू गरेका छन्। भदौ 10 गते सो हिमबाड़ीमा पनि उनीहरू बेपत्ता भएका थिए।
2: नेपाल चीन सीमावर्ती लेन्दे खोला हुँदै भोटेकोशी नदीमा मिसिएर रसुवागुडी नाका हुँदै त्रिशुली नदीमा आएको अकल्पनीय बाढ़ीले गगाएका नुवाकोटका विभिन्न सरकारी कार्यालयहरूले सेवा सुचारू गरेका छन्। उनीहरू मध्ये कुनैले भाड़ामा त कुनैले छिमेकीको अर्को कार्यालयबाट सेवा प्रदान गरेका हुन्। गत भदौ 10 गते बिहान 10 बजे आएको प्रलयकारी बाढ़ीले नुवाकोटमा महत्वपूर्ण सरकारी कार्यालयहरू सिनित्त पारेको थियो। बाढ़ीले बेदुन नगरपालिका एक ढुंगे बजार पूर्ण रूपमा बगरमा परिणत गरिदिएको छ।
1: उपत्यकामा ग्यास बुलेट धमाधम भित्रिन थालेपछि ग्यासको अभाव क्रमशः कम हुने भएको छ। पृथ्वी राजमार्ग अन्तर्गत कृष्ण भीर खण्डमा नयाँ डायभर्सन सञ्चालनमा आएसँगै काठमाडौँ उपत्यकामा एलपी ग्यासको आपूर्ति सहज हुने भएको हो।
2: नेपाल एलपी ग्यास उद्योग संघले पुरानै दर प्रति सिलिण्डर र 2060 रूपियाँमै ग्यासको बिक्री गर्न विक्रेतालाई आग्रह गरेको छ। संघले बिहिबार विज्ञप्ति जारी गर्दै शुक्रबारदेखि नेपाल आयल निगमले तोकेको प्रति सिलिण्डर 2060 रूपियाँमा बिक्री गर्न आग्रह गरेको हो। 24 गते काठमाडौँ मुगलिन सड़क खण्डको कृष्णवीरमा गएको पहिरो मरमतका काम सकिएर बिहिबारबाट ठूलो मालवाहक सवारी ग्यास बुलेट आउन थालेपछि संघले मूल्य घटाएर पुरानै मूल्य 2060 रूपियाँमा बिक्री गर्न निर्देशन दिएको हो।
1: गत भदौ 10 गते भोटेकोशी नदीमा गएको बाढ़ी पीड़ितका लागि नेपाल वायुसेवा निगमले 98,35,976 रूपियाँ आर्थिक सहयोग गरेको छ। बाढ़ीबाट प्रभावित नागरिकको उद्धार तथा राहतमा सहयोग पुर्याउने उद्देश्यले निगमले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम सहयोग गरेको हो।
2: कर्णालीबाट एक वर्षमा 3,64 करोड़ रूपियाँ भन्दा बढ़ीको कृषिजन्य उपज अन्य जिल्लामा निर्यात भएको छ। भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका अनुसार गत आर्थिक वर्षमा कर्णालीबाट खाद्यान्न दलहन फलफूल अदुवा बेसार आलु मह र च्याउ लगायत 77,495 मेट्रिक टन कृषि सामग्री बाहिरिएको हो। मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार कृषिजन्य उपज निर्यातबाट कर्णालीले 3,64 करोड़ 6 लाख रूपियाँ आमदानी गरेको छ। कृषि उत्पादनको विविधता र बजार विस्तारसँगै प्रदेशबाट बाहिरिने उपजको परिणाम तथा मूल्य बढ़दै गएको मन्त्रालयको भनाई छ।
1: स्याङ्जाको अर्जुन चौपारी गाउँपालिका एक स्थित नवग्रह धाम मन्दिरमा झण्डै 5.5 लाख पटक मन्त्रको जप सँगै हवन गरिएको छ। नवग्रह धाममा भोटेकोशी बाढ़ी प्रभावितका लागि क्षमा पूजा सहित मानव जीवनका सम्पूर्ण ग्रह दोष शान्ति र सर्वसिद्धि प्राप्तिका लागि महाअनुष्ठान पनि गरिएको छ। मुलुककै पहिलो नवग्रह मन्दिर स्थापना गरिएको अर्जुन चौपारी स्थित नवग्रहमा क्षमा पूजा सहित इतिहासकै दुर्लभ अथर्व वेदीय नवग्रह महासाम्राज्य कल्प मा 9 वटै ग्रहका लागि लक्ष्य जप र हवन गरिएको अर्जुन चौपारीका अध्यक्ष प्रकाश तिवारीले जानकारी दिए।
2: नेपालमा 12% जनसंख्या बीमाको दायरामा आएको राष्ट्र बीमा प्राधिकरण कोशी प्रदेश कार्यालयले जनाएको छ। बुधबार विराटनगरमा पत्रकारसँगको अन्तर्क्रियामा राष्ट्रिय बीमा प्राधिकरण विराटनगरका सहायक निर्देशक सचिन राईले नेपालमा 52% जनसंख्या बीमाको दायरामा आएको जानकारी दिएका हुन्। उनका अनुसार आर्थिक वर्ष 81-82 तुलनामा आर्थिक वर्ष 2082-83 4% बीमाको दायरा बढ़ेको छ।
1: विश्व शान्तिको मुहान तथा बुद्ध जन्मस्थल लुम्बिनीमा बृहत्तर लुम्बिनी क्षेत्र सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ। बृहत्तर लुम्बिनी क्षेत्र विकास परियोजनाका लागि विश्व ब्याङ्कले दिने ऋण तथा अनुदान तथा लुम्बिनीको बहुआयामिक विकासका लागि हुन लागेको हो। सम्मेलन आज 4 गतेसम्म जारी रहनेछ।

0: नेपालको एकमात्र डीटीएच सेवा खुशीको कनेक्शन
1: एनबीएल सर्वसुलभ आवास कर्जा बब्बाल फेस्टिवल अफर
0: अब बन्छ सबैको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
1: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%
0: विशेषताहरू रु 2 करोड सम्मको कर्जा सुविधा
1: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मर्मत सम्हार गर्न
0: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि
1: न्यून सेवा शुल्क न्यून ब्याज दर
0: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्
1: शर्तहरू लागू हुनेछन्
2: समय समय अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
3: कृषि विकास बैंक लिमिटेडको केवाईसी विवरण अध्यावधिक गर्ने सम्बन्धी अत्यन्त जरूरी सूचना आदरणीय ग्राहक महानुभावहरू बैंकिङ कारोबारलाई सुरक्षित व्यवस्थित तथा प्रभावकारी बनाउनको लागि आफ्नो केवाईसी अर्थात ग्राहक

0: दरोसँग समाज छ। सन्दर्भ आज विश्व बाँस दिवस पनि हो। सरकारले बाँसलाई राष्ट्रिय समृद्धि र दिगो विकासको महत्वपूर्ण क्षेत्रका रूपमा प्राथमिकता दिनुपर्छ।
1: जलवायु न्यायको मार्गचित्र शीर्षकमा प्रकाश शर्माको विचार गोर्खापत्र दैनिकमा छापिएको छ। नेपालले हालसम्मका अनुभवबाट पाठ सिक्दै विश्वमंचमा जलवायु न्यायको मुद्दालाई बलियो बनाउनु पर्नेछ। यसका लागि विज्ञको एक स्थायी संरचना निर्माण गरी सहभागितामूलक र न्यायपूर्ण हिसाबमा रणनीति निर्माण गरी अगाडि बढ़नु अनिवार्य छ। यसबाट मात्रै नेपालले बहुआयामिक क्षतिपूर्ति प्राप्त गर्दै जलवायु संकटलाई राम्रोसँग सामना गर्न सक्छ।
0: हवस् त, काठमाडौँमा रेडियो एनआरएन 99.1, देशभर विभिन्न एफएम, संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्यूबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला। नमस्कार।

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी हृदय रिमाल सँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल असोज 2 गते शुक्रबार, सन् 2026 सेप्टेम्बर 18 तारीख भदौ शुक्ल पक्षको सप्तमी तिथि।
2: काया कैरन का साथमा
3: किसान पाइप प्रोडक्ट प्राली
2: राष्ट्रको शान किसान
3: अ कम्प्लिट पाइपिंग सोल्युसन्स।
0: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: बाढ़ी प्रभावित 14,000 बाल बालिकाको पढ़ाई अन्यलमा 17,000 बाल बालिकालाई संरक्षणको आवश्यकता रहेको सरकारको तथ्याङ्क।
0: कांग्रेसमा संस्थापन पक्ष उत्साहित, देउबा एक्लिँदै एमालेमा पार्टी पुनर्गठनको किचलो उस्तै।
1: अख्तियारमा परेका उजुरी मध्य पालिकाका आधा अख्तियारका मुद्दामा सफलता दर खस्किदो।
0: इरानी प्रतिनिधिलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने, अमेरिकी सामान खरिदमा भने प्रतिबन्ध कायमै।
1: र श्रीलंका क्रिकेटर चरित असलंकाले विराटनगर किंग्सबाट एनपीएल खेल्ने।
4: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
5: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा

0: गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
0: फोन नम्बर 082-562-601 98-578-3590 98-578-31-684 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: चाड पर्वमा युरो पेन्ट प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्टको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी, एक टन डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एक मात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनौ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामसाहापथ काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।
2: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5%, रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्ष सम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर 9 देखि 15 गते सम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 मा कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: काया कैरनमा अब खबरको सिलसिला। भोटेकोशी बाढ़ीका कारण 63 शिक्षण संस्थाका 14,500 बाल बालिकाको नियमित पठन पाठन अवरोध भएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयका अनुसार बाढ़ीबाट 9,430 बाल बालिका प्रत्यक्ष रूपमा प्रभावित छन्। मन्त्रालय, शिक्षा विभाग, प्रदेश सरकार सहित युनिसेफ र सेभ द चिल्ड्रेनको टोलीले बाढ़ी प्रभावित रसुवा, नुवाकोट र धादिङमा संयुक्त रूपमा गरेको स्थलगत अध्ययनको निष्कर्ष अनुसार कम्तीमा 100 बाल बालिकाले बाढ़ीमा आमा बाबु दुवै गुमाएका छन्। अध्ययनमा अभिभावक, घर र विद्यालय गुमाएका बाल बालिकालाई प्रत्यक्ष प्रभावित भनेर गणना गरिएको छ। बाढ़ीपछि विद्यालयमा अस्थायी आवास होल्डिङ सेन्टर निर्माण गरिएका कारण थप विद्यार्थी प्रभावित भएका छन्। 3 जिल्लाका 29 होल्डिङ सेन्टरमा करिब 2,000 जना बसोबास गर्दै आएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्क छ। धेरै होल्डिङ सेन्टरका लागि विद्यालय भवन प्रयोगमा ल्याइएको खबर आजको कान्तिपुरले लेखेको छ। यस्तै आजको नयाँ पत्रिका अनुसार भोटेकोशी बाढ़ीमा आमा बुबा दुवै बेपत्ता भएर 102 बाल बालिका बेसहारा बनेका छन्। राष्ट्रिय बाल अधिकार परिषदले गरेको द्रुत लेखाजोखा प्रतिवेदन अनुसार बाढ़ीमा 49 बालिका र 53 बालकको दुवै अभिभावक सम्पर्क विहीन छन्। बाढ़ीले बेसहारा बनाएका बाल बालिकाको संरक्षण व्यवस्थापन चुनौतीपूर्ण बनेको प्रतिवेदनले औल्याएको छ। मात्रै कम्तीमा 17,000 बाल बालिकालाई संरक्षणको आवश्यकता रहेको अध्ययनले देखाएको छ।
5: भोटेकोशी बाढ़ीमा आफू सहित सम्पूर्ण जायजस्ता गुमाएका तथा आंशिक रूपमा प्रभावित ऋणीका लागि विशेष राहत प्याकेज आउने भएको छ। यसका लागि राष्ट्र बैंकले बाढ़ीबाट वित्तीय क्षेत्रमा परेको प्रभावबारे अध्ययन थालेको छ। बाढ़ीबाट सर्वस्व गुमाएका ऋणीका के कस्ता सुविधा ल्याउन आवश्यक छ भनेर वित्तीय क्षेत्रमा परेको प्रभावबारे अध्ययन गरिने र त्यसका आधारमा आवश्यक नीतिगत व्यवस्था गर्ने राष्ट्र बैंकका प्रवक्ता गुरूप्रसाद पौडेलले बताउनुभयो। अर्थ मन्त्रालयले पनि 2 हप्ता अघि नै बाढ़ी प्रभावित ऋणीका लागि विशेष सुविधा सम्बन्धमा नीतिगत व्यवस्था गर्न राष्ट्र बैंकलाई निर्देशन दिइसकेको छ। यसमा आवश्यकता अनुसार कर्जाको पुनर्तालिकीकरण, पुनर्संरचना, सामब्याज भुक्तानीको म्याद थप, न्यून ब्याज दरमा कर्जा लगायत व्यवस्था छन्। तर अहिलेसम्म पनि राष्ट्र बैंकले यस सम्बन्धी नयाँ नीति भने जारी गरिसकेको छैन। भोटेकोशी बाढ़ी प्रभावितलाई व्यवसाय पुनरुत्थान सुविधा र आफू सहित सर्वस्व गुमाएका ऋणीका लागि ऋण मिनाहासम्मको सुविधा दिनुपर्ने सरकारवालाहरूको माग छ। कान्तिपुरमा खबर छ।
4: नेपाली कांग्रेस भित्रको आन्तरिक विवाद तीव्र बन्दै जाँदा नेताहरू 3 धारमा विभाजित भएका छन्। विशेष महाधिवेशनबाट कांग्रेस नेतृत्वमा पुगेका गगन कुमार थापा सहितको संस्थापन पक्ष 15 महाधिवेशनमा जुटेसँगै पार्टीमा 3 धार देखिएको हो। थापा नेतृत्वको संस्थापन पक्षले 15 महाधिवेशन अन्तर्गत यही असोज 3 गतेदेखि वडा अधिवेशन भोलिदेखि शुरू गर्ने कार्यतालिका सार्वजनिक गरेको छ। महाधिवेशन शुरू हुन 2 दिन मात्र बाँकी रहँदा निवर्तमान सभापति शेरबहादुर देउबा निकट धेरै नेता संस्थापन पक्ष फर्केका छन्। केन्द्रीय समितिको हिजो सानेपामा बसेको बैठकमा विगतमा देउबा निकट रहेका 3 दर्जन बढ़ी नेता सहभागी भएका छन्। कांग्रेसमा उत्साहित गगन, एकलिन्दै शेरबहादुर, तटस्थ शेखर भनेर आजको नागरिकले खबर लेखेको छ। यस्तै चुनावी हारको नैतिक जिम्मेवारी लिएर अध्यक्ष केपी ओलीले नेतृत्वबाट मार्ग प्रशस्त गर्नुपर्ने सुझाव आएको विषयलाई महासचिव शंकर पोखरेलले कार्यदलको मसौदा प्रतिवेदनमा उल्लेख गरेपछि एमालेमा निम्तिको विवाद सल्टिन सकेको छैन। ओलीले नेतृत्व हस्तान्तरण र चुनावी हारको नैतिक जिम्मेवारी लिनुपर्ने विषय पूर्ण रूपमा हटाएर अगाडि बढ़ने प्रयास गर्नुभएको छ भने महासचिव पोखरेल र उपाध्यक्ष विष्णु पौडेलले प्रतिवेदन कार्यान्वयनमा जोड़ दिनुभएको खबर आजको नयाँ पत्रिकाले लेखेको छ।
5: नागरिकको सबैभन्दा नजिकैको सरकार मानिने पालिकाहरू नै अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पर्ने अनियमितता सम्बन्धी उजुरीको सबैभन्दा ठूलो केन्द्र बनेका छन्। आर्थिक वर्ष 2082-83 आयोगमा कायम भएका 40,842 उजुरी मध्य 20,025 स्थानीय तहसँग सम्बन्धित छन्। यो कुल उजुरीको 49.03% हो। अर्थात अख्तियारमा पर्ने हरेक 2 उजुरी मध्ये झण्डै 1 उजुरी पालिकासँग सम्बन्धित रहेको देखिएको छ। संघीयतापछि पालिकामा अधिकार, बजेट र विकास निर्माणका कामको ठूलो इच्छा पुगेको छ। त्यहाँ उनले सार्वजनिक सेवा प्रवाह, पूर्वाधार विकास, लक्षित कार्यक्रम, शिक्षा, स्वास्थ्य तथा स्थानीय स्रोतको प्रयोगसँग सम्बन्धित विषयमा उजुरी पर्ने क्षेत्र पनि त्यसरी नै बढ़दै गएका छन्। आयोगका प्रवक्ता सुरेश नेउपानेका अनुसार गएको आर्थिक वर्षमा दर्ता भएका 33,519 र अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेका 7,323 समेत गरी कुल 40,842 उजुरी कायम छन्। तीमध्ये झण्डै आधा पालिकासँग सम्बन्धित रहेका र तथ्यगत तथा गुणस्तरीय समेत रहेको उहाँको भनाइ छ। उहाँका अनुसार तहगत रूपमा हेर्दा पालिकापछि संघीय सरकारसँग सम्बन्धित उजुरी धेरै छन्। आजको कारोबार दैनिकमा खबर छ। यसैबीच अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा अनियमितताको उजुरीको संख्या वर्षेनी बढ़दै गएको छ भने अख्तियारले अदालतमा दायर गरेको मुद्दामा कसुर कायम हुने दर भने घट्दै गएको छ। कमजोर अनुसन्धान र जसरी पनि मुद्दा अदालत पुर्याउने सोचका कारण सफलता दर घटेको विज्ञहरूको टिप्पणी छ। अख्तियारका पूर्व प्रमुख आयुक्त सूर्यनाथ उपाध्यायले अदालत गएका मुद्दामा कसुर कायम हुने दर कम देखिनुले अख्तियारको मेहनत नपुगेको संकेत गर्ने बताउनुभयो। कान्तिपुर दैनिकले खबर छापेको छ।
4: काया कैरनमा बाढ़ीले नारको मत्स्य अनुसन्धान केन्द्रमा पुगेको क्षतिबारे जानकारी सँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
6: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
7: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
6: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
8: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
9: फोन 0556-94-33-4-93-555।
10: भर्ना खुल्यो।
11: गुणस्तरीय इन्जिनियरिङ शिक्षाको लागि विगत 26 वर्षदेखि समर्पित यस एक्मे इन्जिनियरिङ कलेजमा शैक्षिक सत्र 2083-84 का लागि स्नातक तहमा बीई सिभिल, बीई कम्प्युटर, बी आर्किटेक्चर र बीआईटी विषयहरूमा भर्ना खुल्यो।
10: सम्पर्क एक्मे इन्जिनियरिङ कलेज, वसुन्धरा, काठमाडौँ।
11: फोन नम्बर 01-5670-924, 5670-925।
12: जहाँ फेरिन्छ सुखको साथ, त्यही हो घर। जहाँ हुन्छ खुसीको बाट, जहाँ बालापन उमेरले छिक्दैन, मनको कलाकारिता कसैले रोक्दैन, जहाँ पहिलो आवाज हुन्छ। आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग भी, प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही घर, भिन्नताले नै लिन्छन् स्वादको मिठास। जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर। जहाँ हुन्छ खुसीको बास। एशियन पेंट्स रोयल घर जहां हुन्छ खुशी को बास।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले बाढ़ी प्रभावित 14,000 बाल बालिकाको पढ़ाई अन्यलमा 17,000 बाल बालिकालाई संरक्षणको आवश्यकता रहेको सरकारको तथ्याङ्क, कांग्रेसमा संस्थापन पक्ष उत्साहित देउबा एक्लिँदै, एमालेमा पार्टी पुनर्गठनको किचलो उस्तै, अख्तियारमा परेका उजुरी मध्ये पालिकाका आधा लगायतका खबर प्रस्तुत गरौं।
2: भोटेकोशी र त्रिशुली नदीको बाढ़ीले जनधन, कृषि तथा पूर्वाधार लगायतमा ठूलो क्षति गरेको छ। नुवाकोटको त्रिशुलीमा रहेको नार्कको मत्स्य अनुसन्धान केन्द्रमा पनि बाढ़ीले असर पुर्याएको छ। केन्द्रको संरचना मात्रै होइन, माछा तथा माछा प्रजातिको अनुसन्धान र संरक्षणका कार्य प्रभावित भएका छन्। यसबाट नार्कको अनुसन्धान मात्र नभई बाढ़ी प्रभावित जिल्लाका माछापालक किसानलाई प्रभाव पर्ने देखिन्छ। साथी मदन पौड्यालले बाढ़ीले केन्द्रमा भएको समग्र क्षति र अबको योजनाबारे मत्स्य अनुसन्धान केन्द्र त्रिशुलीका प्रमुख अनिता गौतमसँग कुरा गर्नु भएको छ।
3: पोखरीहरू, त्यो रेसवे, ट्राउट पाल्ने रेसवे, अनि अरू हेचरीहरू, अनि फिड हाउस, त्यहाँ भएको सबै संरचना, अनि एउटा डुप्लेक्स क्वार्टरको पनि त्यस्तै दुई तलासम्म पानी पुगेको छ। अरू चाहिँ सबै संरचनाहरू यता बगरमा उसमा पर्न भएको छ। त्यसको कति लस भएको छ भनेर त्यसको लस एसेसमेन्ट गर्दाखेरि चाहिँ 57 करोड़को हाराहारीमा छ होइन। अनि पर्सनल लसहरू पनि, आफ्नो कर्मचारीहरूको पनि लस भएको छ, त्यो चाहिँ 1,83,00,000 छ। अब अहिले मैले भने जुन 57 करोड़ चाहिँ माछाको पनि मूल्य सहित
4: 57 करोड़ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गर्नुभयो। अब यसरी लामो समय लगाएर संरक्षण गरिएका माछाका भूरा, माउ, नयाँ प्रजाति के हुन्छन्, ती चाहिँ सबै नष्ट भए बगे, अब आर्थिक रूपमा चाहिँ अनुसन्धानको पाटो, त्यसको चाहिँ हेर्ने प्रारम्भिक विवरणको पाटो त छँदैछ, आउँदा दिनमा अब के गर्ने होला त, केही त्यस्तो अहिले तयारी?
3: अहिले हालसाललाई चाहिँ हामीले के सोचेका छौँ भने, अब हाम्रो त्यहाँ त सम्भव छैन, अब हाम्रो त्यसको उपकेन्द्र चाहिँ यता सूर्यगढी गाउँपालिका 5 गडखारमा छ,
4: त्यो पनि नुवाकोटकै हो,
3: हाम्रै मत्स्य अनुसन्धान केन्द्र त्रिशुली अन्तर्गतकै हो। त्यहाँ चाहिँ हाम्रो के छ भने लोकल माछा, सहर, कत्ले छ, अनि हाम्रो कार्प पोलिकल्चर पनि छ। अब त्यहाँ चाहिँ हामीले के कति काम गर्न सकिन्छ भनेर चाहिँ हामीले त्यो चाहिँ अब गर्दैछौँ, सोच्दैछौँ होइन।
4: त्यसको चाहिँ अहिले अब योजनातर्फका चाहिँ
3: कुराहरू चाहिँ भइराखेका छन्।
4: यो केन्द्र आश्रित चाहिँ नुवाकोट, रसुवा, धादिङ लगायतका जिल्लाका चाहिँ माछा पालन किसानहरूले पनि सँगसँगै यो विपद चाहिँ भोग्नु पर्ने भयो। अब आउँदा दिनमा के कस्तो जोखिम किसानका लागि चाहिँ अभाव खड्किएला त?
3: अब किसानको लागि चाहिँ अब त्यही माछाका भुराहरू चाहिँ अब जुन हामीबाट पाउनुहुन्थ्यो, अब त्यो चाहिँ अब अहिले तत्काल भनौँ न पाउन सक्नुहुन्न। अब भुराको चाहिँ उहाँहरूलाई चाहिँ अलिकति अभाव होला भनेपछि उहाँहरूले चाहिँ वैकल्पिक ठाउँहरू खोज्नुपर्ने हुन्छ।
4: किसानले
3: चाहिँ वैकल्पिक ठाउँ, हजुर,
4: व्यवसायिक माछा पालन गर्नेहरूलाई पनि अहिले प्रभाव पर्ने देखियो। बाढ़ीले त एउटा केन्द्रमा असर गरेको हो, समग्र चाहिँ मत्स्य अनुसन्धान र बजेटको कुरा होला, त्यसै गरी प्रविधि, जनशक्तिको आवश्यकताको कुराहरू होला। अहिले तपाईँले अब नार्कै केन्द्रमा बसेर यी कुराहरू गर्दै गर्दाखेरि अहिले भइरहेको छलफल, अहिले भइरहेका कुराहरू कानी चाहिँ केमा केन्द्रित छन्?
3: अहिले हामीले जुन गडखार उपकेन्द्र त्यसलाई चाहिँ अलिकति स्ट्रेन्थिङ गरेर केही गर्न सकिन्छ। त्यहाँ कामहरू किसानसँग सरोकार भएका अब भुरा उत्पादनकादेखि लिएर होइन अरू प्राविधिक सेवाहरू पनि केही गर्न सकिन्छ भन्ने खालको चाहिँ त्यहाँको चाहिँ एउटा आधार चाहिँ त्यो छ। हामीलाई चाहिँ नुवाकोट आसपासका जिल्लाका सबै किसानहरूलाई चाहिँ हामीले प्राविधिक सेवा दिन सक्ने सम्भावना रहन्छ।
1: नुवाकोटको त्रिशुलीमा रहेको नार्कको मत्स्य अनुसन्धान केन्द्रमा बाढ़ीले गरेको क्षति तथा त्यसबाट किसानलाई पर्ने प्रभावका विषयमा केन्द्र प्रमुख अनिता गौतमसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ। फेरि खबरको सिलसिला, नेपालमा पछिल्लो समय जापानी इन्सेफ्लाइटिस जेईको संक्रमण र मृत्यु संख्या बढ़ेको छ। विशेष गरी खोप नलगाएका 30 वर्ष माथिका व्यक्तिमा धेरै जेई संक्रमण र मृत्युदर देखिएको भन्दै खोप अभियान चलाउन विज्ञहरूले सुझाव दिएका छन्। यस वर्ष अचार दोस्रो पछिल्लो हप्ता यता कम्तीमा 26 जनाको जेई संक्रमणका कारण ज्यान गइसकेको छ भने थप 95 जना संक्रमित भएको स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयको तथ्याङ्क छ। यस वर्ष जेईका कुल 121 संक्रमित पुष्टि भएका मध्ये मृत्यु दर 21% भन्दा बढ़ी छ, जुन कुनै पनि किटजन्य रोगको तुलनामा धेरै हो। पछिल्ला वर्षमा जेई संक्रमणको प्रवृत्तिमा पनि परिवर्तन देखिएको छ। विगतमा बाल बालिका बढ़ी संक्रमित हुने र ज्यान जाने गरेकोमा अहिले 30 वर्ष माथिका व्यक्ति बढ़ी संक्रमित हुने, गम्भीर अवस्थामा पुग्ने र ज्यान जाने क्रम बढ़ेको छ। खोप नलगाएका व्यक्ति संक्रमणमा पर्ने, गम्भीर बिरामी हुने र ज्यान जाने उच्च जोखिममा रहेको तथ्याङ्कले देखाउँछ। कान्तिपुरमा खबर छ।
2: सरकारले सार्वजनिक निकायको सेवा प्रवाहलाई सेवाग्राहीले प्रत्यक्ष अनुभूति गर्ने गरी निर्णय प्रक्रियालाई सहज र झन्झट रहित बनाउन टिप्पणीको तह घटाएको छ। सार्वजनिक निकायको सेवा प्रवाहलाई छिटो छरितो र प्रविधि मैत्री बनाई सेवाग्राहीले अपनत्व महसुस गर्ने गरी सरकारले निर्णय प्रक्रिया घटाएको हो। मन्त्री स्तरबाट गरिने नीतिगत तथा महत्वपूर्ण प्रशासकीय निर्णयमा टिप्पणीको तह बढ़ीमा 3 र सामान्य प्रशासकीय विषयमा बढ़ीमा 2 तह मात्र रहने गरी सरकारले प्रशासन सुधारको कार्यलाई उच्च प्राथमिकतामा राखेको छ। प्रणालीमा फाइल दर्ता हुनासाथ स्वचालित रूपमा समय गणना शुरू हुने र तोकिएको समयभित्र कार्यवाही नभएमा फाइल 24 घण्टाभित्र स्वत माथिल्लो निर्णय तहमा पुग्ने व्यवस्था सरकारले कार्यान्वयनमा ल्याएको छ। सरकारले सेवा प्रवाह र सुशासन कायम गर्ने कार्यलाई सेवाग्राहीले अनुभूति गर्ने गरी निर्णय प्रक्रियाको तह घटाउने निर्णय गरी कार्यान्वयनमा ल्याएको कार्यालयका प्रवक्ता हेमराज अर्यालले बताउनुभयो। आजको गोर्खापत्रमा खबर छ।
1: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
5: बाढी र डुबानबाट बच्न के गर्ने?
6: नजिकै बाढीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने, खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढीका पूर्व संकेत हुन्।
5: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनौ।
6: बस्तीभित्र निश्चित ठाउँ खुला राखौ र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराउ।
5: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौ।
6: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौं।
5: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: एकमात्र डीटीएच सेवा डिश हो,
1: डिश हो खुशीको कनेक्शन।
2: हरेक मान्छेको सपना जपना र चाहना पैसा,
3: पैसामा छ शक्ति, पैसामा छ सहारा।
2: धोती पटुका र इजारको गाँठो हुँदै गार्धन सम्म,
3: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइल सम्म,
2: यच्छ प्रश्न कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
3: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
2: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने,
3: इतिहास गाथा र कथा गाँठका कुरा,
2: गाँठका कुरा
3: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। काठमाडौँ उपत्यकाका सड़कमा खाल्डाखुल्डी वा अन्य समस्या देखिए अब नागरिकले सरकारी कार्यालय धाउन नपर्ने भएको छ। सड़कको फोटो खिचेर मोबाइलबाटै सम्बन्धित निकायलाई जानकारी गराउन सकिने सड़क सुझाव एप संचालनमा आएको छ। सड़क डिभिजन काठमाडौँले परीक्षण चरण सफलतापूर्वक सम्पन्न गरेपछि एप आम नागरिकका लागि खुला गरेको हो। एप मार्फत नागरिकले बिग्रिएको सड़कको फोटो अपलोड गरेपछि त्यसको जियो लोकेशन सहित गुनासो सड़क विभागको कल सेन्टरमा दर्ता हुनेछ। दर्ता भएको गुनासो तत्काल सम्बन्धित इन्जिनियरलाई जिम्मा लगाइनेछ। इन्जिनियरले सड़कको अवस्था निरीक्षण गरी आवश्यकता अनुसार मरमत कार्य अघि बढ़ाउने व्यवस्था गरिएको छ। मरमत सम्पन्न भएपछि कामको फोटो सहित एपमा अपलोड गरिनेछ। यसबाट गुनासो दर्ता गर्ने नागरिकले आफूले दिएको सूचनामाथि के कार्यवाही भयो भन्ने जानकारी प्रत्यक्ष रूपमा प्राप्त गर्न सक्नेछन्। आजको कारोबार दैनिकमा खबर छ।
4: अब विदेशको खबर। अमेरिकाले इरानका राष्ट्रपति मसूद पेजेस्कियन र विदेश मन्त्री अब्बास अरागचीलाई संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन भिसा दिने भएको छ। अमेरिका र इरान बीच युद्ध शुरू भएको सातौं महिना प्रवेश गर्न लागेका बेला अमेरिकाले इरानी अधिकारीलाई महासभामा सहभागी हुन अनुमति दिएको बीबीसीले जनाएको छ। तर इरानी प्रतिनिधि मण्डलमाथि अमेरिकामा आवत जावत सम्बन्धी प्रतिबन्ध भने कायम रहनेछ। उनीहरूलाई विलासी तथा अरू अमेरिकी सामान खरिद गर्न पनि रोक लगाइने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ। गएको वर्ष पनि इरानी कूटनीतिज्ञमाथि अमेरिकामा विभिन्न खरिद प्रतिबन्ध लगाइएको थियो। अमेरिका र इरान बीचको युद्धका कारण विश्वव्यापी ऊर्जा बजारमा समेत असर परेको छ भने द्वन्द छिमेकी देशमा समेत फैलिएको छ। युद्ध अन्त्यका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि घरेलु तथा अन्तर्राष्ट्रिय दबाव बढ़िरहेको छ।
5: विराटनगर किंग्सले नेपाल प्रिमियर लीग एनपीएलको तेस्रो संस्करणका लागि श्रीलंका चर्चित ब्याटिङ अलराउण्डर चरित असलंकालाई अनुबन्ध गरेको छ। प्रभावशाली मानिने खेलाड़ी असलंका सन् 2021 त्यहाँको राष्ट्रिय टोलीमा छन्। असलंकाले सन् 2021 इंग्ल्याण्ड विरूद्ध एक दिवसीय तथा भारत विरूद्ध टी ट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका थिए। सन् 2022 अस्ट्रेलिया विरूद्ध आफ्नो पहिलो एक दिवसीय शतक प्रहार गरेपछि असलंका श्रीलंकाको मध्यक्रमका भरपर्दो तथा आक्रामक ब्याटरका रूपमा स्थापित छन्। बलिङतर्फ पनि योगदान दिन सक्ने उपयोगी अलराउण्डरका रूपमा उनी परिचित छन्। टी ट्वेन्टी अन्तर्राष्ट्रियमा असलंकाले अहिलेसम्म 77 खेलमा 1466 रन बनाएका छन् भने 7 विकेट पनि लिएका छन्। समग्र टी ट्वेन्टी क्रिकेटमा उनले 185 खेलबाट 3715 रन र 37 विकेट आफ्नो नाममा गरेका छन्। विराटनगर किंग्सले असलंकाको आगमनले एनपीएलको तेस्रो संस्करणका लागि टोली थप बलियो हुने विश्वास व्यक्त गरेको छ। असलंकाले क्यारिबियन प्रिमियर लीग सीपीएल, लंका प्रिमियर लीग एनपीएलपीएल, पाकिस्तान सुपर लीग पीएसएल तथा यूएईको इन्टरनेशनल लीग टी ट्वेन्टी लगायतका प्रमुख फ्रेन्चाइज प्रतियोगिताहरू पनि खेलिसकेका छन्।
4: काया कैरनमा अब केही खबर संक्षेपमा। गैराती गण्डकीदेखि पूर्वका धेरै ठाउँमा मध्यमदेखि ठूलो वर्षा भएको छ। काठमाडौँ उपत्यकामा पनि गैराती हल्कादेखि मध्यम पानी परेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको मध्यमटारमा हिलोका कारण अवरूद्ध सड़क खुलेको छ। गैरातीको वर्षाका कारण सड़कमा हिलो जम्दा राति गाड़ी चल्न सकेका थिएनन्।
5: नेपालका जलविद्युत आयोजनाहरूको दिगो सुरक्षित तथा व्यवस्थित निर्माण र संचालनका लागि सरकारले 6 बुँदे सुरक्षा अवधारणालाई आधारभूत सुरक्षा संरचनाका रूपमा विकास गरी लागू गर्ने प्रक्रिया अघि बढ़ाएको अन्नपूर्ण पोस्टमा खबर छ।
4: चाडपर्व नजिकै नै गर्दा काठमाडौँ उपत्यका सहित बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य निरन्तर बढ़न थालेपछि नागरिकको भान्सा महँगिएको छ। चामल, दाल, खानेतेल, मसला तथा गेडागुडी जस्ता अत्यावश्यक वस्तुको मूल्य पछिल्लो करिब छ महिनामा उल्लेख्य रूपमा बढ़ेपछि दैनिक ज्यालादारी गरेर गुजारा चलाउने उपभोक्ता सबैभन्दा बढ़ी प्रभावित भएका खबर अन्नपूर्ण पोस्टले लेखेको छ।
5: चालू आर्थिक वर्षको पहिलो दुई महिना भदौ मसान्तसम्ममा राजस्व संकलन 16% बढ़ेको छ। अर्थ मन्त्रालयका अनुसार भदौ मसान्तसम्म कुल राजस्व असुली गएको आर्थिक वर्ष 82-83 त्यही अवधिको तुलनामा 16.30% वृद्धि भएको छ। भदौसम्मको राजस्व गएको वर्षको तुलनामा केही धेरै देखिए पनि सरकारले लिएको लक्ष्यको तुलनामा भने 31.60 करोड़ 28 लाख रूपियाँ कम हो। चालू आर्थिक वर्षको पहिलो दुई महिनामा 2,14.80 करोड़ 94 लाख रूपियाँ राजस्व संकलन गर्ने लक्ष्य राखिएको थियो, जसमा 1,83.20 करोड़ संकलन भएको छ।
4: भारत भ्रमणमा रहेका अर्थमन्त्री सोडिम वाग्ले र भारतीय समकक्षी निर्मला सीतारमण बीच हिजो बेलुकी नयाँ दिल्लीमा भेटवार्ता भएको छ। भेटमा नेपालमा भोटेकोशी बाढ़ीपछिको पुननिर्माण र नेपाल भारत बीच आर्थिक सम्बन्ध थप सुदृढ़ गर्ने विषयमा छलफल भएको छ।
5: युवा श्रम तथा रोजगार मन्त्रालयले 14-20 असोजसम्म कोशी प्रदेशको इटहरीमा शिव तथा रोजगार मेला आयोजना गर्ने भएको छ। अन्य प्रदेशमा पनि क्रमशः मेला आयोजना गर्दै जाने मन्त्रालयले जनाएको छ।
4: नाता कायम सम्बन्धी मुद्दामा प्रत्यक्ष प्रमाण नभेटिएको अवस्थामा परिस्थिति जन्य प्रमाण महत्वपूर्ण हुने फैसला सर्वोच्च अदालतले गरेको छ। एक महिलाले आफूलाई प्रेम विवाह गरी धोका दिएको भन्दै नाता कायम गर्न दिएको मुद्दामा सर्वोच्चले परिस्थिति जन्य प्रमाणलाई आधार बनाएर यस्तो फैसला गरेको हो।
5: भदौ महिनामा भारतबाट 60,000 टन ग्यास आयात भएको छ। आयल निगमका सहप्रवक्ता शिशिर सुवेदीका अनुसार भदौमा 59,833.98 टन ग्यास आयात भएको हो।
4: संयुक्त राष्ट्र संघीय महासभाको 81औं सत्रमा भाग लिन न्यूयोर्क जान लागेका प्रधानमन्त्री बालेन्द्र शाहले 5 दिने भ्रमणमा एउटा मात्रै भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ। संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेससँग मात्रै भेटवार्ता हुने तय भएको हो।
5: औद्योगिक करिडोरका उद्योगको सिफ्ट सकिएर बाहिर निस्कने कर्मचारीको त्यो भीड़ पछिल्लो समय सुनसरी मोरङ लगायत ठाउँमा घट्न थालेको छ। वरिपरिका खाजा र किराना पसलमा ग्राहकको कमी आइरहेको छ। उद्योगीहरूका चिम्नीबाट पहिले जसरी धुवा निस्किँदैन प्रविधिको प्रयोग भएर नभई उद्योग नचलेर यो समस्या आएको खबर कान्तिपुर दैनिकमा छ।
4: बाढ़ीले बगाएका नुवाकोटका विभिन्न सरकारी कार्यालयहरूले सेवा सञ्चालन थालेका छन्। उनीहरू मध्ये कुनैले भाड़ामा त कुनैले छिमेकी अर्को कार्यालयबाट सेवा प्रदान गरेका हुन्।
5: विश्वमा पानीको चक्र झन अनियमित बन्दै गएको र कतै अत्यधिक पानी त कतै गम्भीर अभावको अवस्था देखिन थालेको राष्ट्रसंघले जनाएको छ। विश्व मौसम विज्ञान संगठनले सार्वजनिक गरेको प्रतिवेदनमा जलवायु परिवर्तनका कारण पानीको उपलब्धता र प्रभावमा असन्तुलन बढ्दै गएको उल्लेख छ।
4: काया कैरनमा अपालो उखानको
5: भोटे भान पोले पिणालु
4: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
5: बाढ़ी प्रभावित 14,000 बालबालिकाको पढ़ाई अन्यलमा 17,000 बालबालिकालाई संरक्षणको आवश्यकता रहेको सरकारको तथ्याङ्क।
4: कांग्रेसमा संस्थापन पक्ष उत्साहित देउबा एक्लिँदै एमालेमा पार्टी पुनर्गठनको किचलो उस्तै।
5: अख्तियारमा परेका उजुरी मध्ये पालिकाका आधा अख्तियारका मुद्दामा सफलता दर खस्किदो।
4: इरानी प्रतिनिधिलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने। अमेरिकी सामान खरिदमा भने प्रतिबन्ध कायमै।
5: र श्रीलंका क्रिकेटर चरित असलंकाले विराटनगर किंग्सबाट एनपीएल खेल्ने।
4: र अन्त्यमा आजको कार्टुन। आज हामीले नयाँ पत्रिका दैनिकबाट कर्नर किक शीर्षकमा रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं। आफ्नै नजिकाले साथ छाडेर एक्लिँदै गएका कांग्रेसका देउबासँग यो कार्टुन सम्बन्धित छ। पार्टी सभापति गगन थापाले देउबालाई उद्घाटनमा निम्तो गरिसक्नु भएको छ। यहाँ कार्टुनमा देउबा जस्तै देखिने मान्छे सोफामा बसेर टीभी हेरेर भन्दैछन्, ए बाबा, राजनीति घाटमा पुर्याएर उद्घाटनमा आउरी हुन्छ त। आजको कायाकैरन सकिएको छ। कायाकैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। उमालेको या शुद्धिकरण गरेको पानी मात्र पिउने गरौं।

0: रेडियो अरुण अरुण
1: 97.6 MHz हर पल तपाईं सँगै।
2: अत्याधुनिक इन्डोस्कोपिक प्रविधिद्वारा अनुहारमा दाग नहुने गरी गरिने आँसु नलीको अपरेशन अब वरिष्ठ अकुलोप्लास्टी सर्जनद्वारा नवदृष्टि आई हस्पिटल इटहरीमा सञ्चालनमा आइसकेको छ। आँखाको आँसु नली बन्द भएर आँखाबाट आँसु झरिरहने समस्या भएका बिरामीका लागि नवीन प्रविधिको अपरेशन जसबाट अनुहारमा कुनै दाग रहन्न। यस अपरेशनका लागि सम्पर्क नम्बर 98626339 64। नवदृष्टि स्वास्थ्य आँखा सुन्दर संसार।
3: हातमा के पो बोकेर लाग्यो गुटुङटुङ?
4: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन। अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।

0: मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला।
1: यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 देखि माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 देखि माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा, फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 98520-51094, 98126-7742 र व्हाट्सएप नम्बर 97054-58302। ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी, नेपाल। गाउँ विकास बचत तथा ऋण सहकारी संस्था चैनपुरको शेयर सदस्यहरूलाई 15 एकाई गत वार्षिक साधारण सभामा उपस्थित हुने बारे सूचना। यस गाउँ विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड चैनपुर 6 मिति 2083 साल भाद्र 22 गते बसेको संचालक समितिको बैठक निर्णय बमोजिम संस्थाको 15 एकाई गत वार्षिक साधारण सभा सहकारी विभागले जारी गरेको सहकारी संस्थाको साधारण सभा कार्य व्यवस्था निर्देशिका 2076 अनुसार तबसिल बमोजिमका प्रस्तावहरूमाथि छलफल गर्न तबसिल बमोजिमको स्थान र समयमा एकाईगत साधारण सभा सम्पन्न हुने भएकोले आफ्नो क्षेत्रमा हुने एकाईगत साधारण सभामा उपस्थित भई कार्यक्रम सफल बनाइदिनु हुन यो सूचना प्रसारण गरिएको छ।
2: 15 एकाईगत वार्षिक साधारण सभामा पेश हुने प्रस्तावहरू संचालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदन प्रस्तुत तथा अनुमोदन सम्बन्धमा,
1: लेखा सुपरिवेक्षण समितिको तर्फबाट लेखा समिति संयोजकको प्रतिवेदन प्रस्तुत तथा अनुमोदन सम्बन्धमा,
2: आर्थिक वर्ष 2082-83 लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा,
1: आर्थिक वर्ष 2082-83 वार्षिक कार्य योजना तथा बजेट कार्यान्वयन समीक्षा सम्बन्धमा,
2: आर्थिक वर्ष 2083-84 लेखा परीक्षण नियुक्ति र पारिश्रमिक सम्बन्धमा,
1: संचालक समितिले 2082 साल श्रावण 1 गतेदेखि 2083 साल असार 31 गतेसम्म गरेका महत्वपूर्ण निर्णयहरू अनुमोदन सम्बन्धमा,
2: आर्थिक वर्ष 2082-83 शेयर लाभांश तथा संरक्षित पूँजी कोष फिर्ता सम्बन्धमा,
1: सहकारी जिल्ला संघ र केन्द्रीय संघमा प्रतिनिधि पठाउने सम्बन्धमा,
2: शेयर सदस्य र शुभचिन्तकहरूबाट आएका सुझावहरू सम्बन्धमा,
1: वार्षिक कार्य योजना 2083-84 अनुमोदन सम्बन्धमा,
2: सभाको निर्णय प्रमाणित गर्न उपस्थित सदस्यहरूबाट प्रतिनिधि छनौट सम्बन्धमा,
1: एकाई प्रतिनिधि छनौट सम्बन्धमा
2: र विविध
1: एकाईगत साधारण सभाका कार्यक्रम, स्थान र मिति, एकाई नम्बर 1 चैनपुर नगरपालिका, ओडा नम्बर 8, 9, 10 र 11, मिति 2083 साल कार्तिक 10 गते मंगलबार बिहान 11 बजे, स्थान गगनचुम्बी आधारभूत विद्यालय अरुमथान, चैनपुर नगरपालिका 8, संखुवा सभा।
2: एकाई नम्बर 2 चैनपुर नगरपालिकाका ओडा नम्बर 1, 2, 3, 4, 5, मिति 2083 साल कार्तिक 12 गते बिहिबार बिहान 11 बजे, स्थान चैनपुर नगरपालिका 4 र 5 को संयुक्त कार्यालय सभा हल पोखरी बजार, चैनपुर नगरपालिका 4, संखुवा सभा।
1: एकाई नम्बर 3 चैनपुर नगरपालिका ओडा नम्बर 6, मिति 2083 साल कार्तिक 14 गते शनिबार बिहान 11 बजे, स्थान दिलकुमारी सभा भवन, चैनपुर नगरपालिका 6, संखुवा सभा।
2: एकाई नम्बर 4 चैनपुर नगरपालिका वार्ड नम्बर 7, मिति 2083 साल कार्तिक 16 गते सोमबार बिहान 11 बजे, स्थान दिलकुमारी सभा भवन, चैनपुर नगरपालिका 6, संखुवा सभा।
1: एकाई प्रतिनिधि साधारण सभा, मिति 2083 साल कार्तिक 19 गते बिहिबार बिहान 11 बजे, स्थान दिलकुमारी सभा भवन, चैनपुर नगरपालिका 6, संखुवा सभा। सम्बन्धित ओडाहरूका शेयर सदस्यहरूले तोकिएको स्थानमा हुने साधारण सभामा उपस्थित भइदिनु हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि सम्पर्क नम्बर 98520-35191, 029-570-191, 98420-92388 र 98520-51354। गाउँ विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड चैनपुर 6, संखुवा सभा।
3: होइन है केटा, दिदीको बिहे पनि आयो, इज्जतकै लागि भए पनि एउटा एलइडी टिभी त दिनु पर्यो नि।
4: त्यो पनि हो, चार्ज लाइट पनि एउटा किन्नु पर्नेछ, बजाउनको लागि उपहार पनि चाहियो नि, मान्छेले हेर्दा घरको भित्तामा घडी पनि छैन।

0: सम्झनाको लागि दिएका फोटोहरू खिचेर धुलाउनु पर्ने, धुलाउने ठाउँ पनि विचार गरिराख्नु पर्ने। अब चैनपुरतिरै जानु पर्ला
1: ल, त्यतिको लागि चैनपुर जानुपर्छ। हाम्रै माझी ओखर भट्टेमा सबिन इलेक्ट्रोनिक्स एन्ड रिभर फोटो स्टुडियो छँदैछ नि,
0: टप टप त्यहीबाट हुन्छ त।
1: हुन्छ त, त्यहाँ त एलईडी टिभी, मोबाइल सेट, उफर, साउन्ड सिस्टम, मोबाइलका ब्याट्री, चार्जर, हेडफोन, सिम कार्ड, सबै किसिमका रिचार्ज कार्ड, लाइट, खडी, रेडियो, टिभी लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ नि। साथै फोटोकपी, फ्याक्स, लेमिनेसन, फोटो फ्रेमिङ, प्रमाणपत्र डिजाइनिङ तथा प्रिन्टिङ, फ्रेमिङ, अर्जेन्ट फोटो, ब्यालेन्स, स्टक अफ, इमेल, इन्टरनेटको सेवा सुविधा पनि सबिन इलेक्ट्रोनिक एन्ड शिव फोटो स्टुडियोमा नै गरिन्छ नि।
2: त्यति मात्र होइन, विवाह व्रतबन्धका कार्डहरू सुपथ मूल्यमा छपाइन्छ र अर्डर अनुसारका छाप र स्ट्याम्प समेत तुरन्त बनाइन्छ।
3: सबिन इलेक्ट्रोनिक्स एन्ड फोटो स्टुडियो, माडी नगरपालिका चार, ओखरगोटे, सङ्खुवा सभा। मोबाइल 9821993181 र 9869768333।
1: सबिन इलेक्ट्रोनिक्स एन्ड शिव फोटो स्टुडियो।
4: भालुमा बासको खालिलो तामा कान्छीको मन हर्ने, भालुमा बासको

जानेछ यो समय रहने छैन सधैँभरि बिहानीले नयाँ सन्देश ल्याउँछ हामी माझ उसै गरी हाते मालो गर्दै गरौं सुनौलो वंश परिवेश कहिल्यै कहीँ हार नमान्ने नेपाल मेरो देश कृत्रिम भन या प्राकृतिक विपत्तिमा डगमगाउन्नौ कहिल्यै पनि पर्दा खेरि एक भएर अघि बढ्छौं जहिले पनि त्यसैले त विपत्तिले हार मान्छ यहाँ मेरो देश नेपाल छ जहाँ मेरो

0: ए कान्छा, तेरो दाजुले विदेशबाट आइएमीमा पैसा पठाएछ, लेख्न जा। ए अनि सुन त, तल काकालाई भोलि हस्पिटल लाने रे, गाडी रिजर्भको लागि बन्दोबस्त पनि गरेछ है। खै के इलेक्ट्रोनिक सामानहरू पनि चाहिएको छ भन्दै थियो तेरो काकी।
1: ल ल आमा, म तु गए तु आए।
0: होइन, आजै आइपुग्छस् र?
1: कहाँ आमा, त्यति काम त यही चैनपुरको आशिष एन्ड ब्रदर्स प्रालीमा भइहाल्छ नि। हामी कहाँ आईएमई, वेस्टर्न युनियन, हिमाल रेमिट, सिटी एक्सप्रेस र रिलायबल रेमिट मार्फत देश विदेशबाट पठाइएको पैसा झिक्न र पठाउन सकिन्छ। साथै गाडी रिजर्भमा लिनु परेमा पनि हामीलाई सम्पर्क गर्नुहोस्। त्यति मात्र कहाँ हो र, इलेक्ट्रोनिक सामानहरू पनि पाइन्छ। वैदेशिक रोजगारीको लागि पनि हामीलाई सम्झनुहोस्। आशिष एन्ड ब्रदर्स प्राली, चैनपुर छ, शङ्खुवा सभा। प्रोप्राइटर आशिष साख्य। टेलिफोन नम्बर 029-570-128। मोबाइल नम्बर 9852-45-741।
2: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो। शङ्खुवा सभा बहुमुखी क्याम्पस चैनपुरमा स्नातक तह प्रथम वर्षमा भर्ना खुल्यो। स्थानीय स्तरमै उच्च शिक्षाको सुनिश्चितता, सर्वसुलभ गुणस्तरीय सेवा हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ शैक्षिक सत्र 2083-84 लागि मिति 2083 साल श्रावण 15 गतेदेखि बीएड, बीबीएस र बीए प्रथम वर्षमा विशेष छुटका साथ नयाँ भर्ना खुल्ला भएको हुँदा योग्यता प्राप्त सम्पूर्ण विद्यार्थीहरूलाई आवश्यक प्रक्रिया पूरा गरी भर्ना हुन जानकारी गराइन्छ। सुरुमा भर्ना हुने बीएड तर्फ 20 जना, बीबीएस तर्फ 10 जना र बीए तर्फ 5 जनालाई भर्ना शुल्कमा 50% छुट दिइने हुँदा यथाशीघ्र भर्ना भई मौकाको फाइदा उठाउन समेत सूचित गरिन्छ। We have well-managed classroom, scholarship up to 100%, peaceful environment, free hostel for boys and girls, library, assembly hall and multimedia, educational tour and entertainment, football stadium, volleyball court, free computer, PSC, TSC preparation class, extracurricular activities and cultural dance, extra classes in complicated subjects. Hab jankari ko lagi samparka number 029-570-208, 98-421-25-969, 98-420-52-496, 98-421-93-686 र 98-420-76-778। शङ्खुवा सभा बहुमुखी क्याम्पस चैनपुर, चैनपुर नगरपालिका 6, शङ्खुवा सभा।
3: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू 2083 भदौ 20 गते शनिबार, 2083 असोज 3 गते शनिबार, 2083 असोज 17 गते शनिबार। समय बिहान 10 बजेदेखि 12 बजेसम्म। स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार। फोन नम्बर 029-575-267, मोबाइल नम्बर 98-655-86-460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
4: बस्नेत वस्त्रालयले दिँदैछ ग्राहकहरूका लागि सुवर्ण अवसर। विवाहका लागि सटिङ सुटिङका साडीहरू, मौकाको फाइदा उठाउनुहोस्। पाउनु हुनेछ जस्तो तपाईँको मनले माग्छ। एकपटक आउनुहोस्, आइरहनु लाग्छ तपाईँकै सेवा।

पठाई रहेको छ र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई मोबाइल 9852154 9812367742 र व्हाट्सएप नम्बर 9704558302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।

0: रेडियो अरुण 97.6 MHz हर पल हर तपाईं सँगै।
1: रेडियो अरुण टाइम चेक इट्स 7 AM
2: अहिले बिहानको 7 बज्यो। सुनौलो बिहानीको बसाई कार्यक्रम शुभ सन्देश मीडिया प्रेमी साथीहरूको प्रायोजनमा मात्र रेडियो अरुण 97.6 MHz को रेडियो तरंगमा तपाईहरूकै शुभकामनाको संगालो कार्यक्रम शुभ सन्देश।
3: कार्यक्रम प्रायोजन गर्ने मीडिया प्रेमी साथीहरू आननीय श्रेष्ठ भोजपुर हाल सिन्धुली
2: सागर घायल कुलुङ साल्पा श्रीफो गाउँपालिका 4 भोजपुर हाल रोमनिया
3: भावना पुन मगर परशुराम नगरपालिका 2 बसौटी डडलदुरा हाल इन्डिया
2: सानुमाया शेर्पा पाँचकफन नगरपालिका 8 चुङखुरुङ संखुवा सभा हाल कुवेत
3: मीडिया प्रेमी निमु शेर्पा पाँचकफन नगरपालिका 8 चुङखुरुङ संखुवा सभा
2: पूर्वेली आकाश राई भोजपुर हाल मलेसिया
3: सपना शासनखर माधी नगरपालिका 4 देवढुङ्गा संखुवा सभा
2: जीवन फाबेन सभा पोखरी गाउँपालिका 4 संखुवा सभा हाल मलेसिया
3: अभागी राजकुमार भुजेल अरुण गाउँपालिका 3 स्याउली भोजपुर
2: सुजाता यखा इलुङबाङ धर्मदेवी नगरपालिका 7 आँखी भुई संखुवा सभा हाल मोरङ
3: लिम्बू विजय पाँच खबर नगरपालिका 1 पुसुवा संखुवा सभा हाल मलेसिया
2: अनिता गदाल बराइली धर्मदेवी नगरपालिका 1 तेल्लोक संखुवा सभा
3: सुरज राई तुम्छा पौवादुमा गाउँपालिका 5 भोजपुर हाल मलेसिया
2: जुनिता चामलिङ राई फिदिम नगरपालिका 5 सरसुला केराबारी 5 थर हाल कुवेत
3: बिरबल तामाङ साल्पा सिलिछो गाउँपालिका 4 भोजपुर
2: रवि पहाडी मकवानपुर गाउँपालिका 2 राई गाउँ हेटौडा हाल मलेसिया
3: गजेन्द्र राई साल्पा सिलिसो गाउँपालिका 4 भोजपुर
2: अर्जुन यखा धर्मदेवी नगरपालिका 2 तामाफोक संखुवा सभा
3: समीक्षा जोशी तुम्बेवा गाउँपालिका 2 मौवा 5 थर
2: र सुमिता यखा लिम्बुखिम चैनपुर नगरपालिका 10 खराङ संखुवा

हेलो हाई गुड मर्निङ अनि शुभ बिहानी कार्यक्रम शुभ सन्देशको पर्खाइमा बस्नुभएका तपाईँ सम्पूर्ण श्रोता बन्धुहरूलाई हार्दिक स्वागत गर्दै गर्दै सदाझै आजको बसाइमा पनि तपाईँकै साथमा उपस्थित भइसकेको छु। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ लेक बेसीको धुन रेडियो अरूण 97.6 मेगाहर्जको रेडियो तरंगसँगै अनलाइनमा तपाईँले यति बेला हामीलाई www.radioarun.com.np लगइन गरेर हामीलाई संसारभरबाट एकैसाथ सुनिराख्नु भएको छ। विशेष गरी कार्यक्रम शुभ सन्देशको व्यवसायलाई तपाईँले हप्ताको सातै दिन साथीभाइ यानि कि बिहान 7 बजेदेखि 8 बजेसम्म तपाईँले हामीलाई यो व्यवसायलाई सुन्दै आउनु भएको छ। त्यसै गरी तपाईँले यति बेला हामीलाई हाम्रो पात्र मोबाइल एप्स नेपाली पात्र मोबाइल एप्स राम्रो अफिसियल फेसबुक पेजबाट पनि तपाईँले प्रत्यक्ष रूपमा हामीलाई सुनिराख्नु भएको छ। विशेष गरी कार्यक्रम शुभ सन्देशको व्यवसायले तपाईँले हप्ताको सातै दिन साथीभाइ यानि कि बिहान 7 बजेदेखि 8 बजेसम्म यो व्यवसायलाई सुन्दै आउनु भएको छ। विशेष गरी कार्यक्रम शुभ सन्देशको व्यवसाय हो। यदि सुन्दै हुनुहुन्छ भने तपाईँहरू फटाफट

फोन डायल गर्दै गर्नु होला भन्न चाहन्छु। र विशेष गरी यस कार्यक्रमलाई प्रायोजनमा जोडिएर साथ दिनुहुने हाम्रा जम्मा 20 जना मिडिया प्रेमी साथीहरूलाई म व्यवसायमा सम्झन चाहन्छु र विशेष मनैबाट धन्यवाद पनि व्यक्त गर्न चाहन्छु। एकदमै बिहानीको बसाइ छ साथीहरू, यति बेला के गरिदिनुहुन्छ, कहाँ हुनुहुन्छ, कुन अवस्थामा हुनुहुन्छ, तपाईँहरू जहाँ हुनुहुन्छ, जुन जुन अवस्थामा हुनुहुन्छ, हामीलाई छोटो समय निकालेर सुनेर साथ दिनुहोला भन्न चाहन्छु। एकदमै बिहानीको बसाइ छ, कतिपय साथीहरू त्यति बेला ओछ्यानतिरै हुनुहुन्छ होला, कतिपय साथीहरू घाँस दाउरा गर्नको लागि जंगल बारीतिर पुगिसक्नु भयो होला, कतिपय साथीहरू त्यति बेला घरैस्ती काम खाना पकाउन व्यस्त हुनुहुन्छ होला, कतिपय साथीहरू यति बेला बाटोमा यात्रा गरिराख्नु भयो होला। तपाईँ जहाँ हुनुहुन्छ, जुन जुन अवस्थामा हुनुहुन्छ, हामीलाई छोटो समय निकालेर सुनेर साथ दिनुहोला भन्न चाहन्छु। व्यवसाय तपाईँले सुन्दै आउनुभएको छ। व्यवसायलाई हप्ताको 7 दिन साथीबार बिहान 7 बजेदेखि 8 बजेसम्म हामी तपाईँहरूसँग जोडिन्छौँ र तपाईँका विशेष आफ्ना शुभकामना सन्देशहरू व्यवसायमा राख्नेछौँ। र अब पनि चाहिँ फटाफट आउन सक्नुहुनेछ तपाईँहरूको लागि भनेर छुट्याएको हाम्रो स्टुडियोको मोबाइल नम्बर 9840668623 को लाइन खुल्ला छ। यदि सुन्दै हुनुहुन्छ भने फोन डायल गर्दै गर्नुहोला भन्न चाहन्छौँ। र आज पनि चाहिँ हामी शुक्रबारे बसाइमा छौँ, जहाँ चाहिँ हामी प्रवासी मनहरूसँग पनि व्यवसायमा जोडिनेछौँ। बिहानीको बसाइ, तपाईँ प्रवासी मनहरू कहाँ हुनुहुन्छ, के गरिदिनुहुन्छ, यदि सुन्दै हुनुहुन्छ भने तपाईँहरूको लागि वाट्सएप नम्बर खुल्ला भइसकेको छ है, 9840668623 को लाइन। सुन्नुहुन्छ भने फोन डायल गर्दै गर्नुहोला, शुभकामना सन्देश छ भने व्यवसायमा तपाईँले राख्न सक्नुहुनेछ। र त्यसै गरी यदि तपाईँ फेसबुक लाइभबाट पनि सुन्दै हुनुहुन्छ भने फेसबुक लाइभको कमेन्ट बक्स पनि खुल्ला छ, तपाईँले त्यहाँबाट नै आफ्ना शुभकामना सन्देशहरू लेखेर पठाउनुहोला। व्यवसायमा सम्भव भएसम्म म तपाईँको ती कमेन्टहरूलाई पनि व्यवसायमा म लिने नै छु। र अब पनि चाहिँ कार्यक्रम शुभ सन्देश मार्फत साथीहरूलाई शुभकामना दिनुपर्दाखेरि आज मिति 2083 साल भदौ महिनाको असोज महिनाको 2 गते जति पनि साथीहरूको जन्मदिन परेको छ, जन्मदिनको एकदमै धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छु। त्यसै गरी बिरामी हुनुहुन्छ भने शीघ्र स्वास्थ्य लाभको कामना पनि व्यक्त गर्न चाहन्छौ। यात्रामा हुनुहुन्छ, यात्रा सफलताको लागि विशेष शुभकामना। त्यसै गरी वैवाहिक जीवनमा बाँधेर हुनुहुन्छ, दाम्पत्य जीवनको पनि धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छौ। नयाँ कामको थालनी गर्दै हुनुहुन्छ, कार्य सफलताको लागि विशेष शुभकामना। त्यसै गरी परीक्षा लेख्दै हुनुहुन्छ, तपाईँलाई शैक्षिक सफलताको लागि पनि शुभकामना। त्यसै गरी तपाईँ जहाँ हुनुहुन्छ, तपाईँ जो जति साथी जहाँ हुनुहुन्छ, जुन जुन अवस्थामा हुनुहुन्छ, तपाईँ सम्पूर्ण साथीलाई आफ्नो आफ्नो क्षेत्रको पनि शुभकामना व्यक्त गर्न चाहन्छौ रेडियो अरुणको तर्फबाट। हजुर, अब पनि तपाईँहरू फटाफट फोन डायल गर्दै गर्नुहोला, 9840668623 को लाइन खुल्ला छ। एकदमै बिहानीको बसै, मौसम चिसो छ, चैनपुरतिर घाम लाग्न सकेका छैन, एकदमै मौसम धुम्मधुम्मै छ। लगभग 2-3 दिन भयो त पानी परिरहेको भनौँ, पानी पर्छ, घाम लाग्न सकेका छैन। तपाईँहरूकोतिर के कस्तो छ तपाईँले त्यो पनि जानकारी गराउन सक्नुहुनेछ। र आउनुहोला, तपाईँको शुभकामना सन्देश छ भने फटाफट फोन डायल गर्दै गर्नुहोला, 9840668623 को लाइन खुल्ला छ, फोन डायल गर्दै गर्नुहोला भन्न चाहन्छु। र म पनि कार्यक्रम शुभ सन्देशको बसाईमा पहिलो सांकेतिक कोसली मेरो देश प्यारो नेपाल प्रमोद खरेलको आवाजमा रहेको यो एकदमै मिठो गीत राख्दैछु। गीत सुन्दै रहनुहोला, गीतपछि म फेरि फर्केर आउने नै छु। कार्यक्रम शुभ सन्देश सुन्दै रहनुहोला।

0: हजुर, कार्यक्रमको आरम्भमा एकदमै मिठो गीत राखेको थिएँ। प्रमोद खरेलको आवाजमा रहेको एकदमै मिठो देशभक्ति गीत थियो। गीत पश्चात पुनः स्वागत छ। र अब मात्र म ढिला गर्दिनँ, व्यवसायमा मैले तपाईँको विशेष शुभकामना सन्देशहरू समेट्नुपर्ने हुन्छ। यदि सुन्दै हुनुहुन्छ भने फोन डायल गर्दै गर्नुहोला साथीहरू। र आजको लागि फर्स्ट लगेको साथी फोन लाइनमा आइसक्नु भएको छ, म उहाँलाई अन्याय गर्छु। कहाँबाटको हुनुहुन्छ? हेलो, गुड मर्निङ, नमस्ते।
1: गुड मर्निङ, नमस्ते।
0: हजुर, गुड मर्निङ, नमस्ते, कार्यक्रममा स्वागत छ। कहाँबाट को बोल्नुभयो? हजुर, भोजपुर किमालुङबाट पासाङकी शेर्पा बोल्दै हुनुहुन्छ। हजुर, अनि के छ हाम्रो पासाङ शेर्पाको खबर खबर सुनाउनुहोस् न। यति बेला बिहानीको बसाइसके गर्दै हुनुहुन्छ? हजुर, यतिकै बसिराख्नु भएको छ, कफी पिउँदै बसिराख्नु भएको छ। एकदम मौसम पनि चिसो चिसो छ, होइन? हजुर हजुर, एकदम त्यस्तै छ। यता चैनपुरतिर पनि बाहिर धुमिरहेको छ। आज मौसम त अझै हिजोभन्दा आज झन् चिसो चिसो बिहान बिहान बढिरहेको अवस्था पनि छ है यतातिर त। हजुर ल, हुन्छ, अनि आउनुभयो कार्यक्रममा व्यवसायमा तपाईँको शुभकामना सन्देश तर्फै लागौ न त।
1: शुभकामना सन्देश अरे मेरो के छ अरे काठमाडौँदेखि ओखलढुङ्गासम्म यात्रा मन चाहन्छु, बहिनीलाई शुभयात्रा मनाउन चाहन्छु, अनि अस्ट्रेलियादेखि नेपालसम्म यात्रा मनाउन चाहन्छ, मेरो विवेक तामाङको लागि मनाउन चाहन्छु, अनि हाम्रो दाई हुनुहुन्छ हस्पिटल दाईको लागि पनि आज यात्रा दिनुहुँदैन शुभयात्रा भन्न चाहन्छु। साइप्रसदेखि बहिनी आउँदै हुनुहुन्छ क्रियासम्मको आज शुभयात्रा राम्रोसँग बहिनी भन्न चाहन्छु, अनि जति पनि मलाई दिनुहुन्छ उहाँलाई सम्पूर्णलाई चाहिँ आज दिन शुभराओस् भन्ने आस्था भयो भाइ।
0: हजुर, नमस्ते, टेक केयर भाइ। भाइ साथी हुनुहुन्थ्यो यति बेला पासाङ शेर्पा भोजपुर किमालुङबाट हुनुहुन्थ्यो, उहाँसँग म छुटेँ, उहाँले पनि शुभकामना सन्देश राखेर छुटिसक्नु भएको छ। यति बेला अर्कोजना साथी हुनुहुन्छ लाइनमा। हेलो, गुड मर्निङ, नमस्ते।
2: नमस्कार।
0: हजुर नमस्कार, कहाँबाट को बोल्नुभयो? हजुर, भोजपुरबाट ईश्वरी मेवाङ बोल्दै हुनुहुन्छ, अनि हजुरलाई मैले कार्यक्रममा नि स्वागत गरेँ है त। हजुर भन्न चाहन्छु, ल हजुरलाई पनि म भन्न चाहन्छु। अनि के छ खबर खबर सुनाउनुहोस् न।
2: खबर ठिकै छ, पानी परिरहेको छ, बसी बसै भन्नुपर्छ यताउता घरमै गर्दै।
0: हजुर, भनेपछि एकदम भोजपुरतिर पानी परिरहेको छ, घरतिरै बसी बसै छ है? हजुर, ल एकदमै चिसो पर्दैछ, आफ्नो स्वास्थ्यको पनि ख्याल गर्नु होला है त। हजुर ल, हुन्छ, अनि आउनुभयो कार्यक्रममा, तपाईँको शुभकामना सन्देश तर्फै लागौ न त। कसको लागि राख्नुहुन्छ?
2: हुन्छ, शुभकामना सन्देश राख्नु पर्दा हजुरलाई आजको दिन शुभ दिन भन्न चाहन्छु, अनि दिदी अरुणलाई पनि भन्न चाहन्छु, अनि भोलिको दिनमा बर्थडे मनाउँदैछ मेरो प्यारो भदै परगम मेवाङलाई एकदम पनि एडभान्समा ह्याप्पी बर्थडे टु यु भदै, म टाढा भए पनि सम्झिरहेको छु, मिस गरिरहेको छु भदै भन्न चाहन्छु, अनि यही छ छोरी आइसीका आर्या यसरी भनेर चिन्नुहुने सबै सबैलाई शुभ दिन, अनि कुबेरतिर छ भान्जी सुस्मिता नाथसिंहलाई पनि एकदम शुभ दिन भन्दै नमस्कार, बाई बाई।
0: हजुर नमस्ते, टेक केयर भाइ। भाइ साथी हुनुहुन्थ्यो यति बेला भोजपुरबाट ईश्वरी मेवाङ राई, उहाँसँग बसोटे, उहाँले पनि आफ्ना शुभकामना सन्देश राखेर छुटिसक्नु भएको छ। यति बेला अर्कोजना साथी हुनुहुन्छ लाइनमा। हेलो नमस्ते। हेलो, गुड मर्निङ, नमस्ते। हजुर
3: हजुर
0: हजुर, गुड मर्निङ, कहाँबाट को बोल्नुभयो? हजुर, निमा शेर्पा काठमाडौँबाट। मैले यहाँ तपाईँको आवाजले बढाएको थिइनँ, त्यही भएर एकदम सानो सुन्ने छ कि मैले चाहिँ सुन्न सकिनँ यता हेडफोनमा पनि। के छ? हजुर हजुर, अनि के छ तपाईँको खबर खबर सुनाउनुहोस् न, यति बेला के गर्दै हुनुहुन्छ? हजुर, भनेपछि खबर ठिकै छ, राम्रै छ, आजबाट ड्युटी स्टार्ट भयो तपाईँको? हजुर ल, एकदमै राम्रोसँग ड्युटी जानु होला, तपाईँलाई शुभ यात्रा छ है त। हजुर ल, हुन्छ, अनि आउनुभयो कार्यक्रममा, व्यवसायमा तपाईँको शुभकामना सन्देश तर्फ लगाऊ, को कसको लागि राख्नुहुन्छ?
3: हुन्छ, सर्वप्रथम त हजुरहरूको लागि नै शुभ दिन, खास सफलताको शुभकामना भन्न चाहन्छु, अनि त्यस पछाडि जन्मदिन मनाउने साथीहरूलाई जन्मदिनको शुभकामना भन्न चाहन्छु, अनि त्यस पछाडि बिरामी रहने साथीलाई केटल सानो प्रवीण मगर सुनिता जुना आदित्य सचिव नाना सुन सुनता वरुण ढकल धर्मा धेरै जातिहरू हुन्छ, सबै साथीहरूलाई शुभ दिन, खास सफलताको शुभकामना है त भाइ भाइ।
0: हजुर नमस्ते, टेक केयर भाइ। भाइ साथी हुनुहुन्थ्यो यति बेला निमा शेर्पा काठमाडौँबाट हुनुहुन्थ्यो, नेवाजीसँग म छुटे, उहाँले पनि शुभकामना सन्देश राखेर यो समयबाट छुटिसक्नु भएको छ। यति बेला अर्कोजना मित्र हुनुहुन्छ लाइनमा, कहाँबाट को हुनुहुन्छ? हेलो, गुड मर्निङ, नमस्ते। हजुर, गुड मर्निङ, नमस्ते। हजुर, कार्यक्रममा स्वागत छ, कहाँबाट को बोल्नुभयो? हजुर, बोल्दैछु अभागी मनिषा पया चैनपुरबाट। हजुर, अनि के छ मनिषाको खबर खबर यस समय, के गर्दै हुनुहुन्छ? हजुर, भनेपछि सुँगुरको चारो खोज्नु जाँदै हुनुहुन्छ? ए, पकाउँदै हुनुहुन्छ। तपाईँको आवाज एकदमै काटिँदै आइरहेछ, मैले जान्दै जाँदै बुझ्न पनि सकिरहेको छैन। भनेपछि अनि घरतिरै काममा व्यस्त हुनुहुन्छ है? हजुर हजुर, ल हुन्छ, अनि आउनुभयो कार्यक्रममा, तपाईँको शुभकामना सन्देश तर्फ लागौ। हजुर, नमस्ते, टेक्योर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला मनिषा पोया सङ्खुवा सभा चैनपुर भन्ज्याङको साथी हुनुहुन्थ्यो, उहाँसँग म छुटे, उहाँले पनि शुभकामना सन्देश राखेर समयबाट छुटिसक्नु भएको छ। यति बेला अर्कोजना साथी लाइनमा हुनुहुन्छ। हेलो, गुड मर्निङ, नमस्ते। हजुर, गुड मर्निङ, नमस्ते, कहाँबाट को बोल्नुभयो? हजुर, खोटाङ भाइ नम्रता राई बोल्दै हुनुहुन्छ, यहाँलाई कार्यक्रममा स्वागत छ है त। हजुर, ल हुन्छ, अनि नम्रताजी यति बेला के गरिदिनुहुन्छ नि? हजुर, प्रोग्रामकै साथमा हुनुहुन्छ है? हजुर, ल हुन्छ, आउनुभयो, खुसी लाग्यो कुराकानी भयो यो बसाईमा, तपाईँको शुभकामना सन्देश तर्फै लागौ है।
4: हुन्छ, फर्स्ट अफ अल हजुरलाई जति दिन सुभिन्भित्र भन्न चाहे, आफ्नो जन्मदिन बनाउँदैछ मेरो भाइलाई ह्याप्पी बर्थडे भाइ भन्न चाहे, गगनतिर थियो त्यहाँदेखि मलाई एकदमै टेक लगेर सम्पन्न लाग्नु।
0: हजुर, नमस्ते, टेक युर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला नम्रता राई हुनुहुन्थ्यो खोटाङबाट, उहाँसँग म छुटे, उहाँले पनि शुभकामना सन्देश राखेर यो समयबाट छुटिसक्नु भएको छ। यति बेला म एकजना साथी लिन्छु, त्यसबाट म तपाईँहरूको कमेन्ट तर्फ लाग्नेछु। कोही मित्र हुनुहुन्छ लाइनमा? हेलो, गुड मर्निङ, नमस्ते। हजुर, नमस्ते, गुड मर्निङ, जय मातृभूमि, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर, काठमाडौँबाट एबिसी ताजवरिया बोल्दै हुनुहुन्छ, यहाँलाई कार्यक्रममा स्वागत छ है त एबिसीजी। हजुर, म त एकदमै ठिकठाक छु, तपाईँले कस्तो छ?
5: हजुर, मलाई पनि एकदम ठिकठाक छ, आरामको सँग मङ्गलै छु
0: है। हजुर, ल हजुर हजुर, हजुर हजुरलाई एकदमै सधैँभरि यस्तै राम्रै खबरहरू सुनिराख्नु पाऊ, सधैँभरि यस्तै भनौँ होइन, सधैँभरि यस्तै सन्चै रहनु होला है त।
5: हजुर, ल हजुरलाई पनि एकदमै हाम्रो अरुण रेडियो अरुण इन्डियाजीलाई पनि एकदमै शुभ दिनको कामना गर्न चाहन्छु। त्यसै गरी जन्मदिन मनाउनु हुने बहिनी कला दाजुलाई जन्मदिनको धेरै धेरै शुभकामना, हेप्पी बर्थडे, उन्नति प्रगति अनि सुस्वास्थ्य दीर्घायुको कामना गर्न चाहन्छु भने, अनि छिटोको शुभकामना सन्देश राख्नुपर्दा झापा मेसिना पुरानो जीवन प्रति जारी गरिरहेको छु, तर सङ्गीत कार्यक्रम त्यसै गरी साथी सिङ्गल सरिन त्यसै दिन कमला मुखी जन्मिएर काली कमला भने निन्दुलाई भन्दै बिदा हुन चाहन्छु। त्यो भाइ
0: हजुर, नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो एबिसी ताजपरिया काठमाडौँबाट, उहाँसँग म छुटे, उहाँले पनि शुभकामना सन्देश राखेर यो समयबाट छुटिसक्नु भएको छ। यति बेला फेसबुक अडियो लाइभमा कमेन्टतर्फ लाग्छु, कमेन्टलाई म हेर्दैछु। यति बेला साथीहरूको कमेन्ट एकदमै बढी हराइरहेको छ, किनभने साथीहरूले एकजना साथीले मात्र धेरैवटा कमेन्ट नगरिदिनुहोस् न साथी, तपाईँले एउटा कमेन्ट गरिदिनुभयो भने हामीलाई पुग्छ। एकजना साथीले जम्मा 13-14 कमेन्ट गर्नुभएको छ, बिचमा कति धेरै साथीहरूको कमेन्टहरू आउँछ, तपाईँले एउटा कमेन्ट गरिदिनु अथवा दुईवटा गर्नुहोला, त्योभन्दा सोभन्दा बढी चाहिँ नगरिदिनु होला। सबै साथीहरूको कमेन्टहरू एकाएक हराउँछ होइन, अनि अब कमेन्ट जति बढ्दै गयो त्यति हराउने गर्छ यहाँनिर होइन, त्यही भएर मैले फोनबाट पनि मैले प्रायः जस्तो धेरै जस्तो फोनबाट हेर्नको लागि म बाध्य भइरहेछु। एकजना साथीले एउटा कमेन्ट गरिदिनु होला, धेरै नगरिदिनु होला। एकजना साथीले धेरैवटा कमेन्ट गर्नुभएको छ भने गर्नु भने यहाँ 10-15 भन्दा पनि बढी नै हुनसक्छ होला भन्ने मैले चाहिँ यहाँ गरेको छु, र त्यसै चाहिँ नगरिदिनु होला। बास एउटा कमेन्ट गर्नुभयो भने हामीलाई पुग्छ। यति बेला म फोन लाइनतर्फै लाग्छु, कमेन्ट यति बेला हराइरहेको अवस्था छ, म यहाँ खोज्दैछु। यति बेला कोही साथी हुनुहुन्छ लाइनमा? हेलो, नमस्ते।
6: हेलो, गुड मर्निङ, नमस्कार।
0: हजुर, गुड मर्निङ, नमस्ते, नमस्कार, कार्यक्रममा स्वागत छ यहाँलाई।
6: हजुर,
0: हजुर, हस् हुन्छ, धन्यवाद पनि, थ्याङ्क यू पनि। ल, यति धेरै त किन होला। हजुर, भन्नु त परिहाल्यो होइन?
6: हजुर,
0: अनि कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुरको शुभ नाम पनि भन्नु त पर्यो होला। हजुर, मामलिङबाट युनिसा तामाङ बोल्दै हुनुहुन्छ। के छ हाम्रो युनिसाको खबर खबर यति बेला बिहानीको बसाइ छ, के गर्दै हुनुहुन्छ? हजुर, भनेपछि एकदमै बाहिर कुहिरो लागिरहेको छ भन्नुभयो, तर आज कस्तोसम्म बाहिर निस्केको पनि छैन होइन, एकदम उठेदेखि यताको यतैछि, तर पारिपट्टि हेर्दाखेरि अन्धकार देखिन्छ, त्यस्तो केही देखिँदैन, सेतो भाग मात्र देखिन्छ, एकदम चैनपुर ढुमेको छ, चिसो चिसो छ मौसम होइन?
6: हजुर,
0: हजुर, ल हुन्छ, एकदमै आफ्नो ख्याल गर्नुहोला, चिसो मौसम छ। हुन्छ, अनि आउनुभयो युनिसाजी व्यवसायमा, तपाईँको विशेष शुभकामना सन्देश को कसको लागि?
6: शुभकामना सन्देश अनि म फर्स्टमा नै तपाईँलाई आजको दिन शुभ रहोस्, लक्ष्मी सफलताको धेरै धेरै शुभकामना भन्न
0: चाहे।
6: त्यस्तै गरी तयारी साथी हुनुहुन्छ तिर्सा राई, भावना मङ्गल, जिन्ता तामाङ, बहिनी सपना तामाङ, सल्टिने चन्द्रमाया तामाङ, बहिनीहरू रिमा छाने, चिन्ता सुलुङ, सानो कमला लगायत धेरैजना साथीहरू हुनुहुन्छ जो जसले मलाई युनिसा तामाङ भनेर चिन्नुहुन्छ। सबैलाई आजको दिन शुभ रहोस् भन्दैछु। टेक केयर, बाई बाई।
0: हजुर, नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो युनिसा तामाङ, शङ्खुवा सर्वधर्मदेवी मामलिङको साथी, उहाँसँग छुटे। अनि म तपाईँले अर्को कुरा भन्न चाहन्छु, एकजना साथीले होइन यहाँनिर अलिकति कमेन्ट धेरै नै गर्नुभएको छ, कमेन्ट पनि तपाईँले ठिकसँग गर्नुहोला, र अलिकति तपाईँ कहाँ के कमेन्ट कुन कुन भनौँ कुन सञ्जालमा तपाईँले कमेन्ट गरिराख्नु भएको छ होइन, लाइभमा आएर यस्तो कमेन्टहरू चाहिँ नगरिदिनु होला, यो पनि म तपाईँलाई आग्रह गर्छु। तपाईँलाई जे जे मन लाग्यो त्यही त्यही कमेन्ट चाहिँ नगरिदिनु होला। यदि तपाईँलाई मनपर्छ राम्रो कमेन्ट गर्नुहोला, मन पर्दैन तपाईँले नराम्रो कमेन्ट चाहिँ कुनै हालतमा नगरिदिनु होला भन्न चाहन्छु। यति बेला म साथीको कलतर्फ लाग्नुभन्दा नि म फेसबुक अडियो लाइभको कमेन्टलाई नै म फोनबाट नै हेर्न बाध्य भइरहेछु, तर फोनमा पनि त्यति राम्रो गरी देखिरहेको छैन। म यति बेला हेर्ने कोसिस गर्दैछु, म फोन लाइनतर्फ लाग्छु। कोही साथी लाइनमा हुनुहुन्छ? हेलो, नमस्ते,
7: गुड मर्निङ, नमस्ते,
0: हजुर, गुड मर्निङ, नमस्ते, शुभ बिहानी, नमस्ते, सेवा सेवारो, कहाँबाट को बोल्नुभयो? हजुर, उदयपुरबाट करुणा चामलिङ बोल्दै हुनुहुन्छ?
7: हजुर,
0: ल हुन्छ, अनि के छ हाम्रो करुणाको खबर खबर?
7: मेरो खबर एकदमै फिट एन्ड फाइन हो भन्नुपर्छ है, अनि हजुरको के छ खबर?
0: हजुर, मेरो पनि खबर एकदम ठिकठाक छ, राम्रै छ भन्नुपर्छ, अनि अब यस्तै छ भनौँ न, मौसम चिसो चिसो नै छ। तपाईँको के छ खबर खबर, र त्यताको मौसम कस्तो छ?
7: यतातिरको मौसम चाहिँ त्यो हिजो दिउँसोदेखि पनि पानी परिरहेको थियो, अनि हिजो राति पनि लगभग 3 बजे रातिसम्म चाहिँ एकदमै ठुलो पानी परेको थियो, अहिले पनि एकदमै पानी पर्ला पर्ला जस्तरी गइरहेको छ भन्नुपर्छ है त।
0: हजुर, भनेपछि एकदमै पानी हिजो पनि पर्यो, आज पनि पानी पर्ला पर्ला जस्तो भइरहेछ है, आफ्नो ख्याल गर्नुहोला, चिसो चिसो मौसम पनि बढ्दैछ, अब भनौँ यो यति बेलाको झरीमा भिज्दा त हामीलाई झन् गाह्रो गाह्रै पनि हुन्छ होइन? हजुर, ल आफ्नो ख्याल गर्नुहोला। अनि आउनुभयो कार्यक्रम शुभ सन्देशको व्यवसायमा, तपाईँको विशेष शुभकामना सन्देश को कसको लागि?
7: थ्याङ्क यू हजुरलाई, स्पेसली यति मिठो आवाजमा प्रोग्राम होस्ट गर्दै हुनुहुन्छ, सिट आवाजको धनी हजुर, टेक्निकल मित्र एजेन्टको अल स्टाफको लागि मिठो सम्झना माया, आज लागि आउने दिनहरू एकदमै बेस्ट होस् भन्न चाहन्छु। यहीँनिर हुनुहुन्छ मेरो मम्मी भाउजू भरिलाई शुभ दिनको कामना गर्न चाहन्छु। कोरियातिर छ मेरो आदरणीय दिदी रेशिका चामलिङ, रोमानियातिर हुनुहुन्छ मेरो दादा प्रकाश, साउदीतिर हुन्छ मेरो आदरणीय दाई नै हुनुहुन्छ राज, उहाँहरूलाई पनि कार्य सफलताको शुभकामना, धेरै सम्झना मिठो माया गर्न चाहन्छु। जापानतिर छ मेरो प्यारो भदी सुशान्त चामलिङ, उहाँलाई पनि एकदमै कार्य सफलताको शुभकामना, धेरै सम्झना माया गर्न चाहन्छु। लगायत अब साथमा धेरै साथी हुनुहुन्छ, नाम सुकेको साथी र प्रोग्राम सुनेर बस्नुहुने सम्पूर्ण साथीहरूलाई एकै मुस्कामा मिठो सम्झना माया अनि शुभ दिन भन्दै जान्छु ल। नमस्ते टेकियो।
0: हजुर नमस्ते टेकियो। बाई बाई साथी हुनुहुन्थ्यो यति बेला करुणा चामलिङ हुनुहुन्थ्यो, उहाँसँग म छुटेँ। उहाँले पनि आफ्नो शुभकामना सन्देश राखेर गइसक्नु भएको छ। यति बेला कमेन्टतर्फ लाग्छ म मिलन खालमुटुले हेलो गुड मर्निङ सिस्टर हेभ अ गुड डे अल भन्नुभएको छ। भावना मगरले पनि गुड मर्निङ शुभ दिन अल भन्नुभएको छ। कुमारी योङहाङ लावतीले पाँचतरबाट सुन्दैछु गुड मर्निङ अल भन्नुभएको छ। सोनिम राई हुनुहुन्छ गुड मर्निङ सिस म खोटाङबाट साथीहरू सबै सबैमा शुभ दिन भन्नुभएको छ। रोमन मोक्तान तामाङले पनि यति बेला गुड मर्निङ शुभ दिन सबै सबै साथीहरूमा भन्नुभएको छ। विष्णु कुमार तामाङ हुनुहुन्छ उहाँले गुड मर्निङ सिस्टर यता माधीबाट सुन्दैछु है सबै सबैमा शुभ दिनको कामना गर्छु भन्नुभएको छ। ढकाल धर्मराजले गुड मर्निङ शुभ प्रभात अल भन्नुभएको छ। चन्द्रमाया तामाङ हुनुहुन्छ गुड मर्निङ सुविता म पनि सुन्दैछु यता पाँच कपनबाट हो। चन्द्रमाया तामाङ शुभ दिनको कामना सबै साथीहरूमा भन्नुभएको छ। त्यसै गरी दुखी जिन्दगी आइटीबाट गुड मर्निङ शुभ प्रभात सम्पूर्णमा जय अजय वर्मा माधीबाट सुन्दैछु है भन्नुभएको छ। त्यसै गरी यति बेला मेरो प्यारो मान्छे तिमी युआइटीबाट गुड मर्निङ सबैमा शुभ दिन भन्नुभएको छ। सुमन गुरुङले पनि ह्याभ अ नाइस डे अल याम्फू मिस यु भन्नुभएको छ। सुजा याम्फूलाई मिस यु भन्नुभएको रहेछ उहाँले। सञ्जीव राईले पनि यति बेला लेख्नु भएको छ सबै सबैमा शुभ दिनको कामना गर्छु भन्नुभएको छ। कमेन्ट हेर्दा हेर्दै यति गाह्रो भयो मलाई, यति गाह्रो भयो त्यही भएर मैले कम्प्युटरबाट पनि हेर्न सकिनँ, फोनबाट पनि झनै झनै गाह्रो गाह्रो नै पर्छ। के गर्ने साथी, अहिले धेरै कमेन्टहरू साथीले एकैजना साथीले 15-22-23 कमेन्ट गरेपछि त अनि हेर्न पनि हामीलाई गाह्रो गाह्रो हुन्छ। त्यही भएर मैले तपाईँले एउटा मात्रै कमेन्ट गर्नु है भनेको थिएँ मैले अस्तिबाट एकजना साथीलाई। यति बेला सञ्जीव राईले मिस यु अल भन्नुहुन्छ। त्यसै गरी पेमु शेर्पा भन्दा पनि पेमा शेर्पा हुनुहुन्छ उहाँले पनि सबैमा शुभ दिनको कामना गर्छु है भन्नुभएको छ। युक्त प्रसाद श्रेष्ठ हुनुहुन्छ उहाँले पनि शुभ बिहानी नमस्कार म युक्त प्रसाद श्रेष्ठ कोहलपुर बाँकेबाट प्रोग्राम सुन्दैछु सबैमा शुभ दिन भन्नुभएको छ। त्यसै गरी यति बेला म साथीको कमेन्ट हेर्दैछु। सुनिता राई नाकोक बान्तवा हुनुहुन्छ गुड मर्निङ दी म यता भोजपुरबाट सुनिता नाकोक मिस यु ओल भन्नुभएको छ। सुरेश राणा मगर हुनुहुन्छ उहाँले हाई गुड मर्निङ नमस्ते नमस्कार म पनि प्रोग्राम सुन्दैछु सपापोखरी एक धुपुबाट सुरेश राणा मगर मिस यु मिडिया प्रेमी निमु शेर्पा एण्ड शुभ दिन ओल भन्नुभएको छ। त्यसै गरी यति बेला म राजगालीकोटेको कमेन्टलाई हेर्दैछु साथीले लेख्नु भएको छ हेलो गुड मर्निङ नमस्ते म झापाले हिरो बिरतामर झापा जस नाउ युबीबाट राजगालीकोटे ह्याभ अ ग्रेट डे अल भन्नुभएको छ। कोही मित्र फोन लाइनमा हुनुहुन्छ हेलो नमस्ते हजुर गुड मर्निङ नमस्ते फ्याफुल्ला कहाँबाट को बोल्नुभयो? हजुर रचना लामा संखुवा सभा पाङ्ठाबाट बोल्दै हुनुहुन्छ है? हजुर के छ नि हाम्रो रचनाजी यति बेला बिहानीको बसाइ छ के गर्दै हुनुहुन्छ? हजुर घाँस काट्नको लागि खेततिर जाँदै हुनुहुन्छ। हजुर ल एकदमै राम्रोसँग जानुहोला। अनि सन्चै आरामै हुनुहुन्छ नि? हजुर ल सधैँभरि यस्तै राम्रै रहनुहोला। अनि आउनुभयो रचनाजी कार्यक्रम शुभ सन्देशको बसाइमा तपाईँको शुभकामना सन्देश तर्फै लागु है
8: चाहन्छु। अनि हिजोको दिनमा मेरो छोरा सानो बाबुको जन्मदिन परेको थियो जुन जुन माध्यमबाट विस गर्नुभयो सबै साथीहरूलाई धेरै सम्झना मिठो माया भन्न चाहन्छु। अनि मेरो क्याबिनतिर हुने आफू आमालाई नै आजको दिन शुभ रहोस् भन्न चाहन्छु। अनि कान्छीतिर हुनुहुन्छ भाइ कृष्ण तामाङ कुबेरतिर हुनुहुन्छ मेरो प्यारो साथी कल्पनालाई धेरै मिठो गरिरहेको छु मिठो माया साथी भन्न चाहन्छु। अनि प्यारो साथी हुनुहुन्छ अमिजा तामाङलाई धेरै मिस गरिरहेको छु बिग्रेक छुइनँ भन्न चाहन्छु। अनि गरिम चर्चाले अनलक्षीजन थापा अनि मेरो छोरा डेनिस दिसन अनि दुध लगायत मलाई चिन्ने सम्पूर्णलाई आजको दिन शुभ रहोस् भन्दै गुड मर्निङ नमस्ते जगला बाई बाई।
0: हजुर नमस्ते टेकियोर बाई बाई साथी हुनुहुन्थ्यो यति बेला रचना लामा संखुवा सभा पाङ्ठाको साथी उहाँसँग म छुटेँ उहाँले पनि शुभकामना सन्देश राखेर छुटिसक्नु भएको छ। यति बेला वाट्सएप नम्बरमा कोही मित्र हुनुहुन्छ हेलो गुड मर्निङ नमस्ते। हजुर गुड मर्निङ नमस्ते कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर भोजपुर घर भई हाल मलेसियाबाट सुरज राई तुम्छ बोल्दै हुनुहुन्छ। हजुर अनि के छ हाम्रो सुरजको खबर खबर सुनाइदिनुहोस् न यो बेलामा के गर्दै हुनुहुन्छ? हजुर खबर सबै ठिकै छ राम्रै छ खाना खाएर सुत्ने तर्खरमा हुनुहुन्छ है? हजुर ल हुन्छ राम्रोसँगले सुत्नुहोला। अनि आउनुभयो कार्यक्रममा व्यवसायमा तपाईँका शुभकामना सन्देश तर्फै लागौ न त।
9: हुन्छ आजको दसैँमा मेरो शुभकामना सन्देश राख्नुपर्छ। फर्स्टमा हजुरलाई आजको दिन शुभ रहोस् अनि कार्य सफलता पनि शुभकामना। र आज चाहिँ हाम्रो चाहना मिडिया ग्रुपको सचिव छ युथा राई चाहिँ खातमारी सर्कल पाङ्खादेखि भवनसम्मको यात्रामा हुनुहुँदो रहेछ, उहाँलाई शुभयात्रा सहर भन्न चाहन्छु। अनि बाँकी यो टाइममा प्रोग्राम सुनेर बस्नुहुने, मलाई चिन्नुहुने, नचिन्नुहुने सबैलाई शुभ दिनको कामना भन्दै अहिले भरोसाबाट छुट्टीमा चाहे अवस्थ नमस्ते शुभ दिन।
0: हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला सुरज राई तुम्छ भोजपुर गरवै हाल मलेसियाबाट हुनुहुन्थ्यो, उहाँसँग म छुटे, उहाँले पनि शुभकामना सन्देश राखेर छुटिसक्नु भएको छ। यति बेला अर्कोजना मित्र हुनुहुन्छ, हेलो गुड मर्निङ नमस्ते।
10: हजुर गुड मर्निङ नमस्कार।
0: हजुर गुड मर्निङ नमस्ते नमस्कार, कार्यक्रममा उहाँलाई स्वागत छ, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर पाँच कपनबाट सपना मोक्तान तामाङ बोल्दै हुनुहुन्छ। अनि के छ हाम्रो सपनाको खबर खबर सुनाउनुहोस् न।
10: मेरो खबरहरू ठिकै छ, राम्रै छ। अहिले चाहिँ घरैसी कामतिर व्यस्त छु भनौँ
0: न। हजुर खबर सबै ठिकै छ, राम्रै छ, घरैसी कामतिरै व्यस्त हुनुहुन्छ, हल्ला ठिक छ एकदम। के काम गरिदिनुहुन्छ घरैसी काममा, के खाना पकाउँदै हुनुहुन्छ? हो
10: खाना पकाउँदै छुइनँ, यहाँ म घर लिप्दै थिएँ अनि यताको घर बन्द ट्राई गर्दै थिएँ, लागिहाल्यो।
0: हजुर ए घर लिप्दै हुनुहुन्छ, ल एकदम राम्रोसँग लिप्नु होला है त।
10: चटक्कै पारेर लिप्नु पर्यो नि त।
0: हजुर हजुर पक्कै पनि चटक्कै नै बनाउनु पर्यो, चटक्कै बनाउनु पर्यो, ल ठिक छ। अनि आउनुभयो कार्यक्रममा सपनाजी, अब सहीमा तपाईँको शुभकामना सन्देश राखौँ न त।
10: हुन्छ शुभकामना राख्नु पर्दा बस्नु त हजुर।

0: आगामी दिनमा जन्मदिन मनाउँदै हुनुहुन्छ हाम्रो प्यारी दिदी उनिता तामाङलाई चाहिँ ह्याप्पी बर्थडे टु यु भन्न चाहेँ। अनि साथीहरू हुनुहुन्छ दिलसा राई, निमु शेर्पा, सम्झना रुमाङ छ, भावना मगर, सुनिता चामलिङ। अब साथीहरू त धेरै हुनुहुन्छ, मलाई सपना भनेर चिनाउने सबै सबै राई, आजको दिन शुभ रहोस् भन्ने छुट्टी ल। नमस्ते, टेक केयर, बाई बाई।
1: हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला सपना मोक्तान तामाङ, सङ्खुवा सभा पाँच भवनको साथी, उहाँसँग छुटे। यति बेला म कमेन्ट हेर्दैछु, विपिन रुम्दाली राईले पनि ह्याप्पी बर्थडे टु यु इन एडभान्स राई सङ सुन हेभ अ नाइस डे अल भन्नुभएको छ। त्यसै गरी यति बेला कमेन्ट आदित्य राईले पनि गुड मर्निङ अल, प्रोग्राम सुन्दैछु केटिएमबाट, सबैमा शुभदिन भन्नुभएको छ। विष्णु खनाल आएको हुनुहुन्छ, उहाँले गुड मर्निङ, नमस्ते, के छ खबर, सन्चै हुनुहुन्छ। म विष्णु खनाल फ्रम आठराई तेह्रथुमबाट कार्यक्रम सुनेर साथ दिँदैछु है, सबै सबैमा शुभदिन भन्नुभएको छ। त्यसै गरी मिडिया प्रेमी निमु शेर्पा हुनुहुन्छ, हेलो गुड मर्निङ, नमस्ते दिदी, म पाँच खबर आठ सुङखुरुङबाट मिडिया प्रेमी निमु शेर्पा हो, म पनि प्रोग्राम सुन्दैछु। मिसिव दिदी सानुमा शेर्पा एन्ड सुरेश राणा मगरलाई भन्नुभएको छ। माधव कुमारले पनि शुभदिन अल भन्नुभएको, त्यसै गरी राई पिके राई हुनुहुन्छ, उहाँले पनि यति बेला हेलो गुड मर्निङ सुमिता सिस, के छ खबर, सन्चै हुनुहुन्छ भन्नुभएको छ। मेरो खबर ठिकै छ, म पनि मजाले कार्यक्रम सुन्दैछु यता मोरङ केराबारी घर बैहाल मलेसियाबाट, शुभदिनको कामना गर्छु है भन्नुभएको छ। सलिन लिम्बूले पनि यति बेला गुड मर्निङ अल माई फ्रेन्ड्स भन्नुभएको छ। छिटलिङ संगीता हुनुहुन्छ, उहाँले पनि मिस यु अल भन्नुभएको छ। थ्याङ्क यू सो मच तपाईँलाई कमेन्टको लागि। र अब पनि कार्यक्रम शुभ सन्देशको व्यवसायमा म तपाईँको कलहरूलाई एकछिन थाती राख्दै राख्दै कार्यक्रममा म गीततर्फ लाग्छु। गीतपछि छोटो विश्राम रहनेछ, विश्रामपछि म फेरि आउने नै छु कार्यक्रम शुभ सन्देशको व्यवसायलाई तपाईँ सुन्दै रहनुहोला।

0: उमेरसँगै अनुहारमा देखिने रेखाहरूलाई कम गर्न वा भनौ जवान एवं ताजगीपूर्ण अनुहारलाई प्राप्त गर्नका लागि एस्थेटिक क्लिनिक संचालनमा आइसकेको छ। निधार, गाला तथा आँखाका वरिपरि देखिने चाउरीपनलाई कम गर्न चाहनुहुन्छ भने नवदृष्टि आई हस्पिटलको एस्थेटिक क्लिनिकको नम्बर 9826633964 सम्पर्क राख्नुहोस्। नवदृष्टि, स्वास्थ्य आँखा, सुन्दर संसार।
1: हातमा के पो बोकेर लाग्यो हौ गुटुङटुङ?
2: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन। अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
1: औ लु, समस्याको समाधान भनेकै म हो।
3: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
1: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाइ पो छ भन्थ्यो झुसेले।
2: दुखोले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
3: लु अब त्यहीबाट जाने
1: लाखे सल्लाह बेगर के पाक्क बोलेको। कुन मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त। 1919 किनेर ल्याएको रेडियो छ। लु सुनौ त।
4: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी साउदी कतार कुवेत मलेसिया मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रो राम्रो कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 9852051094, 9812376742 र व्हाट्सएप नम्बर 9704558302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।
5: भाइको लागि प्यान्ट, मेरो लागि कुर्ता सलवार, अनि घरको लागि अरू कपडा पनि किन्नु छ।
6: अन के साह्रो हो त चाहिँ, बजार जान्छु भन्थे एक्लै गनगनाएर बसिरहेछस् त।
5: हेर्नुहोस् न दादा, आज कपडा किन्नु बजार जानु भनेको, धेरै कपडा किन्नु छ, कहाँ कहाँ खोज्नु पर्ने हो, दिक्क लागिसक्यो मलाई त।
6: हे लाठी, यति कुरामा पनि टेन्सन लिनुहुन्छ? शम्भू ट्रेड्स एन्ड सप्लायर्स जान, त्यहाँ तैँले खोजेको सबै प्रकारका कपडाहरू पाइन्छ नि।
5: धन्यवाद दादा, म अहिले नै गइहाले।
6: जेन्ट्स तथा लेडिज ओरिजिनल भेस्ट प्यान्ट विभिन्न रेडिमेड कपडा कुर्ता सलवार सिरक डस्ना ब्यागहरू होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै विवाह व्रत बन्धका सम्पूर्ण कपडाहरू पाइन्छ। शम्भू ट्रेड्स एन्ड सप्लायर्स, चैनपुर पोखरी बजार, सङ्खुवा सभा। प्रोप्राइटर शम्भू कटवाल। सम्पर्क नम्बर 9841 50 600।
5: खराङ सम्पर्क सञ्जीव कटवाल 9916348440।
6: जलजला बिहिबारे सम्पर्क मामा होलसेल वस्त्रालय विनोद पोखरेल। सम्पर्क नम्बर 9840069782।
7: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक दुई दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोती बिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू 2083 भदौ 20 शनिबार, 2083 असोज 3 शनिबार, 2083 असोज 17 शनिबार। समय बिहान 10 बजेदेखि 12 बजेसम्म। स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार। फोन नम्बर 0929575267, मोबाइल नम्बर 9865586460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
4: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो। सङ्खुवा सभा बहुमुखी क्याम्पस चैनपुरमा स्नातक तह प्रथम वर्षमा भर्ना खुल्यो। स्थानीय स्तरमै उच्च शिक्षाको सुनिश्चितता, सर्वसुलभ गुणस्तरीय सेवा हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ शैक्षिक सत्र 2083-84 लागि मिति 2083 साल श्रावण 15 गतेदेखि बीएड, बीबीएस र बीए प्रथम वर्षमा विशेष छुटका साथ नयाँ भर्ना खुल्ला भएको हुँदा योग्यता प्राप्त सम्पूर्ण विद्यार्थीहरूलाई आवश्यक प्रक्रिया पूरा गरी भर्ना हुन जानकारी गराइन्छ। शुरूमा भर्ना हुने बीएड तर्फ 20 जना, बीबीएस तर्फ 10 जना र बीए तर्फ 5 जनालाई भर्ना शुल्कमा 50% छुट दिइने हुँदा यथाशीघ्र भर्ना भई मौकाको फाइदा उठाउन समेत सूचित गरिन्छ। We have well-managed classroom, scholarship up to 100%, peaceful environment, free hostel for boys and girls, library, assembly hall and multimedia, educational tour and entertainment, football stadium, volleyball court, free computer, PSC, TSC preparation class, extracurricular activities and cultural dance, extra classes in complicated subjects. Hab jankari ko lagi samparka number 9957208 9841-25-99-96 संखुवा सभा बहुमुखी क्याम्पस चैनपुर, चैनपुर नगरपालिका 6, संखुवा सभा।

0: रेडियो अरुण अरुण 97.6 MHz हर पल तपाईं सँगै।
1: हजुर, कार्यक्रम शुभ सन्देशको विषयमा राखिएको यो छोटो विश्राम पश्चात पूर्ण स्वागत छ। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ लेक बेसीको ध्वनि रेडियो अरुण 97.6 MHz रेडियो तरंगसँगै। अनलाइनमा तपाईँले यति बेला हामीलाई विभिन्न माध्यमबाट सुनिराख्नु भएको छ, सँगसँगै फ्रिक्वेन्सीबाट पनि सुनिराख्नु भएको छ। विशेष गरी कार्यक्रम शुभ सन्देशको बसाईलाई तपाईँले हप्ताको साथै दिन साथीबार सुन्दै आउनुभएको छ बिहान 7 बजेदेखि 8 बजेसम्म। यदि सुन्दै हुनुहुन्छ भने फटाफट फोन डायल गर्दै गर्नुहोला 98 40 68 68 23 को लाइन खुल्ला छ। यति बेला कोही साथी लाइनमा हुनुहुन्छ, म उहाँलाई अनेर गरिहाल्छु। कहाँबाटको हुनुहुन्छ? हेलो, गुड मर्निङ, नमस्ते। हजुर, गुड मर्निङ, नमस्ते, नमस्कार, यहाँलाई कार्यक्रममा स्वागत छ। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर, बोल्दैछु यता पाँच खबनबाट, चन्द्रमाया तामाङ। अनि के छ हाम्रो चन्द्रमाया तामाङको खबर खबर सुनाउनुहोस् न, यति बेला के गर्दै हुनुहुन्छ? ए, भनेपछि एकदमै तरकारी पकाउनको लागि चाहिँ मसला पिस्दै हुनुहुन्छ? ल, एकदम मजाले बनाएर मिठो बनाएर खानु होला है त। ए, ल हुन्छ, ल ल, म बिस्तारै आउँछु नि। अब लडेर त आउनु सक्दिनँ होला, लड्दै त पक्कै पनि म बिस्तारै नै आउनेछु है त्यताबाट। हजुर, ल हुन्छ, अनि आउनुभयो कार्यक्रममा यो बसाईमा। तपाईँको शुभकामना सन्देश तर्फै लागौँ है। हजुर, नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला शङ्खुवा सभा पाँच खपनबाट चन्द्रमाया तामाङ, उहाँसँग म छुटे भने पनि आफ्नो विशेष शुभकामना सन्देश राखेर छुटिसक्नु भएको छ। यति बेला व्हाट्सएप नम्बरमा कोही मित्र हुनुहुन्छ? हेलो, गुड मर्निङ, नमस्ते। हजुर, गुड मर्निङ, नमस्ते। हजुर, नमस्ते, मेरो खबर समग्रमा सबै ठिकै छ, राम्रै छ भन्नुपर्छ। मलेसियाबाट तपाईँ राई पिके राई बोल्दै हुनुहुन्छ है? हजुर, म एकदम ठिक छु, सन्चै छु, आरामै छु भन्नुपर्छ। तपाईँलाई कस्तो छ? हजुर, हाम्रो च्यानस्ता चाहिँ भइसकेको छैन भन्नुपर्छ, मौसम यस्तै छ, बाहिर चिसो चिसो धुम धुम नै छ भन्नुपर्छ है त। हजुर, ल हस् हुन्छ, अनि आउनुभयो राई पिके राईजी यो व्यवसायमा, तपाईँको विशेष शुभकामना सन्देश तर्फै लागौ है। हजुर, नमस्ते, टेक्योर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला मोरङ केराबारी गर्वै हाल मलेसियाबाट राई पिके राई, उहाँसँग म छुटे, उहाँले पनि शुभकामना सन्देश राखेर छुटिसक्नु भएको छ। यति बेला अर्कोजना साथी फोन लाइनमा हुनुहुन्छ। हेलो, नमस्ते।
2: हेलो, नमस्ते, नमस्कार।
1: हजुर, गुड मर्निङ, नमस्ते, नमस्कार, कहाँबाट को बोल्नुभयो? हजुर, अरुण पारी भोजपुरबाट, वरुण चञ्चले राई बोल्दै हुनुहुन्छ। अनि वरुणजी, बिहानीको बसाइ छ, यति बेला के गर्दै हुनुहुन्छ नि?
2: त्यति बेला अलैँची अलैँची छोडाउने खेतालाई सक्नु भएको छ. अब अलैँची छोडाउन तर्खर हो.
1: हजुर, भनेपछि अलैँची छोडाउनको लागि खेतालाहरू आइसक्नु भयो. अब खेतालाहरूसँगै अलैँची छोडाउनको लागि अब भनौँ रेडी हुँदै हुनुहुन्छ है. हजुर ल, एकदमै. अनि आउनुभयो कार्यक्रममा वरुणजी, हामी अन्तिमतिर छौँ यो बसाईमा. तपाईँको शुभकामना सन्देश तर्फै लाग्छ है.
2: हुन्छ, विशेष गरी अब तपाईँलाई आज दिन एकदम शुभ रहोस् अनि कार्य सफललाई धेरै धेरै शुभकामना हुन चाहन्छु. अनि विशेष त आज यात्रामा हुनुहुन्छ हाम्रो बहिनी अनि चाहिँ यहाँ भोजपुरबाट काठमाडौँसम्मको उहाँहरूलाई एकदम शुभयात्राहरू त्यो दिने राम्रोसँग जानु होला भन्न चाहन्छु. अनि त्यसै गरी हिजो जन्मदिन मनाउने हाम्रो रचना लामाको छोरा अनि हाम्रो सरस्वता पोखरीको छोरा दुईजना बाबुहरूलाई अब ढिलै भयो जन्मदिनको शुभकामना भन्न चाहन्छु. अनि आशिष नयन चाहिँ बिराइ बिराइ हुनुहुन्छ, उहाँलाई चाहिँ एकदम ग्रेटल सेन्ट फिस टारिनीको हुनुहोला भन्न चाहन्छु. अनि हाम्रो ढकाल धर्मराज सुनि लिम्बू अनि त्यसै गरी हाम्रो सरस्वता पोखरेल अनि धेरै साथी हुनुहुन्छ. अब सुनु सुनिता सुनिता सुगम पनि अलिक बिराइ बिराइमै हुनुहुन्छ, उहाँलाई पनि एकदम ग्रेटल हुन्छ. लगायत सबै सबैले आज दिन एकदम शुभ रहोस्, कार्य सफलताको दिन धेरै धेरै शुभकामना भन्दै सुनिन्छु ल. भाइ
1: हजुर नमस्ते, टेक केयर, बाई बाई. साथी हुनुहुन्थ्यो यति बेला वरुण चञ्चल राई भोजपुरबाट, उहाँसँग म सेटै उहाँले पनि आफ्नो शुभकामना सन्देश राखेर छुटिसक्नु भएको छ. यति बेला कोही मित्र हुनुहुन्छ लाइनमा, म उहाँलाई अन्य गर्छु. हेलो, गुड मर्निङ, नमस्ते. हजुर गुड मर्निङ, नमस्ते, नमस्कार. कहाँबाट को बोल्नुभयो? हजुर भोजपुरबाट अनुष्का बस्नेत बोल्दै हुनुहुन्छ है. हजुर, अनि के छ हाम्रो अनुष्काजीको खबर खबर सुनाउनुहोस् न, यो बिहानीको बसाइमा के गर्दै हुनुहुन्छ?
3: खबर एकदम ठिकठाक छ, राम्रै छ. मौसमको बारेमा भन्नु पर्दा राति चाहिँ पानी परिरहेको थियो अहिले बिहानसम्म, अहिले पानी ल्याइरहेको छ र पनि धुम्मा धुम्मा छ भन्नु पर्छ. म अहिलेको समयमा खाना बनाउँदै कार्यक्रम सुन्दै चर्चा पनि फोन गर्दै थिएँ, अन्तिम आएर लाग्यो जुन चाहिँ लागिरहेको छ भनौँ न.
1: हजुर हजुर, एकदमै पानी परिरहेको छ, मौसम चिसो चिसो नै छ, खबर सबै ठिकै छ, राम्रै छ. सधैँभरि यस्तै राम्रै रहनु होला है त. हजुर ल, मेरो पनि खबर सबै ठिकै छ, समग्रमा राम्रै छ भन्नुपर्छ है त. हजुर हस् हुन्छ, हामी रहने कोसिस गर्नेछौँ. अनुष्काजी आउनुभयो यो बसाइमा, तपाईँको शुभकामना सन्देश तर्फै लागौँ है.
3: बेङ्गलोरतिर उहाँहरूलाई पनि विशेष सम्झना. मलेसियातिर हुनुहुन्छ अङ्कल प्रदीप कार्की, कुवेततिर हुनुहुन्छ झर्ना भुजेल, हाम्रो अनिता लिम्बु, करिना मगरलाई धेरै सम्झना, हाम्रो दुबईतिर हुनुहुन्छ देविका गुरुङ, अनि त्यसको चाहिँ गङ्गा कार्कीलाई पनि धेरै सम्झना. मिठो मायापल्ट पनि धेरै धेरै शुभको आवना भन्दै आज त बसेको त म छुटी ल. नमस्ते, टेक केयर, बाई बाई.
1: हजुर नमस्ते, टेक केयर, बाई बाई. साथी हुनुहुन्थ्यो आजको लागि लास्ट लकी कलर साथी भोजपुरबाट अनुष्का बस्नेत हुनुहुन्थ्यो, उहाँसँग म छुटेर अब भने म थप साथीहरूसँग कुराकानी गर्न सक्दिनँ. मैले पनि लगभग कार्यक्रमबाट बिदा मागेर जाने बेला भइसक्यो, यति धेरै कमेन्टहरू छ, कमेन्टहरू पनि मैले दिनुपर्छ. मैले तपाईँहरूको नामै मात्र भए पनि म अब पनि थप कल दिन सक्दिनँ है साथीहरू, अब दुःख नगर्नु होला भन्न चाहन्छु. यति बेला राजु नेपालीले नमस्ते हजुर म कत्तरबाट है भन्नुभएको छ. रेसाले गुड मर्निङ अल भन्नुभएको छ. विपन्न राईले पनि शुभ दिन सबैमा भन्नुभएको छ. सागर गिरी हुनुहुन्छ, हेलो गुड मर्निङ नमस्ते, म अर्जुन धारा झापाबाट सागर गिरी हो, सबै सबैमा शुभ दिनको कामना गर्छु है भन्नुभएको छ. त्यसै गरी यति बेला पासाङकी शेर्पा हुनुहुन्छ, उहाँले हेलो गुड मर्निङ सिस, म फर्स्टमा कमेन्ट गर्दैछु, तुप्लुक आइपुगेको तुप्लुकको आइपुगेको छु ल, भोजपुर गिमालुङबाट पासाङकी शेर्पा हो, सबैमा शुभ दिन भन्नुभएको छ. त्यसै गरी यति बेला साथी बसन्त श्रेष्ठ हुनुहुन्छ, गुड मर्निङ नमस्ते, इर्से बसन्त श्रेष्ठ ताप्लेजुङ पाँच तिद्वार लिम्बू दिनबाट है, सबैमा शुभ दिनको कामना गर्छु भन्नुभएको छ. रविन खड्का हुनुहुन्छ, मिसी होल भन्नुभएको छ उहाँले. त्यसै गरी यति बेला साथीको कमेन्ट सविता शेर्पा हुनुहुन्छ, हेलो हाई गुड मर्निङ नमस्ते, सेवाहरू के छ खबर सन्चे हुनुहुन्छ. ताप्लेजुङबाट सविता शेर्पा हो, शुभ दिनको कामना राख्नुपर्दा फर्स्टमा हजुरलाई एन्ड भनेर धेरैजना साथीहरूको नाम मेन्सन गर्नुभएको छ. यति बेला सुशीला विश्वकर्माले गुड मर्निङ अल भन्नुभएको छ। पासाङ्की शेर्पाले हेलो गुड मर्निङ सबैमा शुभ दिन भन्नुभएको छ। उहाँको सरी पासाङ्की भन्दा पनि उहाँको कमेन्ट हेर्दै थिए। पासाङ्की भन्दा नि पेमा किङ हुनुहुँदो रहेछ, सरी पेमा किङ हुनुहुन्छ। उहाँले गुड मर्निङ सबैमा शुभ दिन अल भन्नुभएको छ। त्यसै गरी आदित्य राई हुनुहुन्छ, गुड मर्निङ सुन्दैछु केटिएमबाट। सबै सबै साथीहरूमा शुभ दिन भन्नुभएको छ। रजिना विश्वकर्मा हुनुहुन्छ, गुड मर्निङ भन्नुभएको छ। निश्चल नवीन राई हुनुहुन्छ, नवीन निश्चल राई उहाँको नाम, उहाँले पनि हेभ अ नाइस डे अल भन्नुभएको छ। त्यसै गरी लक्ष्मण सिंह हुनुहुन्छ, हेलो दिदी दर्शन नमस्ते, म पनि सुन्दैछु यही कार्यक्रम भन्नुभएको छ। सौरभ केसीले पनि यति बेला हामीले बागचौ नगरपालिका आठको मान्छे हाल भारत गुजरातबाट सुन्दै गरेको जानकारी गराउनु भएको छ भने कमल श्रेष्ठ हुनुहुन्छ, उहाँले हेलो गुड मर्निङ नमस्ते, म तिनजुरी मिडिया ग्रुप प्रवासको सक्रिय सदस्य तेर्थुम फेदाबाट कमल श्रेष्ठ हो, सबै सबैमा शुभ दिन है भन्नुभएको छ उहाँले। त्यसै गरी यति बेला राजेश कुलुङले पनि गुड मर्निङ अल भन्नुभएको छ। रमिला राई हुनुहुन्छ, हेलो गुड मर्निङ हेभ अ नाइस डे अल बाई बाई भन्नुभएको छ। त्यसै गरी यति बेला कमेन्ट रिमा थामीले लेख्नुभएको छ, हेलो गुड मर्निङ सेवा सोल्टिना, के छ खबर भन्नुभएको छ। मेरो खबर एकदम ठिकठाक छ, म पनि प्रोग्राम सुन्दैछु है यता भोजपुरबाट भन्नुभएको छ। र आज जन्मदिन परेको छ परेको रहेछ दादा शरण आर्य मगरको छोरी सुजाताको, उसलाई जन्मदिनको विशेष शुभकामना गर्नुभएको छ उहाँले। त्यसै गरी प्रेम शेर्पा ताप्लेजुङ यो आइडीबाट, हेलो गुड मर्निङ नमस्ते ताप्लेजुङ लिभिङ घर वै हाल युए भनन् दुबईबाट युएबाट भन्नुभएको छ उहाँले। सबै सबैमा शुभ दिन भन्नुभएको छ। जुनेता चामलिङ राईले मिसी होल भन्नुभएको छ। त्यसै गरी मनकुमारी कान्छेकलुङले सुन्दैछु तामकोबाट भन्नुभएको छ। सम्झना रुङबाङसाले गुड मर्निङ होल भन्नुभएको छ। सन्ध्या गुरुङले शुभ दिन सबैमा भन्नुभएको छ। लिम्बू विजय हुनुहुन्छ, उहाँले पनि गुड मर्निङ होल भन्नुभएको छ। विनिता दाहाल सुवेडीले पनि शुभ दिन सबै साथीहरूमा भन्नुभएको छ। नानुप्रीति हुनुहुन्छ, उहाँले पनि मिसी होल भन्नुभएको छ। भने यति बेला पवन संग्रौला छेत्रीले पनि शुभ दिनको कामना सबै सबै साथीहरू तेरेथुमबाट सुन्दैछु है। गेट वेल्सन छोरा अञ्जुला दुवैजनालाई, अञ्जुला अनुजा दुवैजनालाई भन्नुभएको छ। त्यसै गरी यति बेला मिलन कार्की खड्का हुनुहुन्छ, उहाँले पनि गुड मर्निङ दिदी म पनि सुन्दैछु धनकुटाबाट भन्नुभएको छ। लक्ष्मी राईले पनि मिस्टी वर्ल्ड भन्नुभएको छ। भावना मगरले पनि सुन्दैछु है भन्नुभएको छ। त्यसै गरी जुन दिवानी तिगेला हुनुहुन्छ, उहाँले पनि तेरथुमबाट सुन्दैछु भन्नुभएको छ। त्यसै गरी अन्तिममा जसपिन मगनी हुनुहुन्छ, उहाँले पनि गुड मर्निङ अल भन्नुभएको छ। तपाईँहरू सम्पूर्ण साथीले कमेन्टको लागि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु म। सम्भवतः मैले सबै साथीको कमेन्ट रिड आउट गरे जस्तो लाग्छ, यदि छुट भएमा म क्षमा चाहन्छु। भन्दै भन्दै आजको बसाई कार्यक्रम शुभ सन्देशको बसाईबाट लगभग मैले पनि कार्यक्रमबाट विदा मागेर जाने बेला भइसक्यो। यतिन्जेलसम्म हामीलाई जुन जुन माध्यमबाट सुनेर साथ दिनुभयो त्यसको लागि म विशेष धन्यवाद दिन चाहन्छु। त्यसै गरी यतिन्जेलसम्म सुनेर साथ दिनुहुने, कार्यक्रममा फोन गर्नुहुने, फोन प्रयास गर्नुहुने साथीलाई पनि विशेष धन्यवाद दिन चाहे। आज फोन लागेन केही छैन साथी, निराश नहुनुहोला। तपाईँको फोन भोलिको दिनमा अवश्य लाग्नेछ, भोलिको दिनमा म अवश्य तपाईँहरूसँग जोडिनको लागि आउने नै छु। भन्दै भन्दै अन्त्यमा मेरो यस कार्यक्रमलाई प्रायोजन गर्नुहुने हाम्रा जम्मा 20 मिडिया प्रेमी मनहरूलाई पनि फेरि विशेष धन्यवाद व्यक्त गर्दै गर्दै आजको बसाई कार्यक्रम शुभ सन्देशबाट भोलिको बसाईमा आउने वाचा गर्दै गर्दै म तपाईँकै साथी कार्यक्रम प्रस्तोता सुमिता याखा आजको बसाईबाट विदा हुन्छु। हवस् त नमस्ते, तपाईँको बाँकी पल शुभ रहोस्।

0: रेडियो अरुण अरुण 97.6 MHz हर पल तपाईं सँगै।
1: आदरणीय श्रोता नमस्कार। आजको नेपाली बहसबाट खेम बम उपस्थित भइसकेको छु। नेपाली बहस देशभरका 350 बढी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ। नेपाली बहसलाई फेसबुक पेजमा नेपाली नेटवर्क मार्फत प्रत्यक्ष रूपमा तपाईँ सुनिराख्नु भएको छ। युट्यूबमा नेपाली नेटवर्क टीभी सर्च गर्नुभयो भने त्यसबाट हामी प्रत्यक्ष रूपमा आइरहेका छौं। आदरणीय श्रोता, धेरै नेपालीहरूले मन पराउने कार्यक्रम नेपाली बहसको काठमाडौँ उपत्यकामा रेडियो नारायण 99.1 MHz पनि तपाईँ एकैसाथ सुनिराख्नु भएको छ। धेरै नेपालीहरूले मन पराउने कार्यक्रम नेपाली बसमा हामी सामाजिक आर्थिक राजनीतिक कुटनीतिक क्षेत्रका विषयमा चर्चा र परिचर्चा पनि गर्ने गर्दछौ र सीधा प्रश्नको सीधा जवाफ लिने गर्दछौ। र पछिल्लो समय नेपाली कंग्रेसभित्र देखिएको आन्तरिक मतभेद विवाद र कंग्रेस अब विभाजनको अन्तिम तयारीमा रहिरहेका बेला चाहिँ हामीले धेरै बहसहरू र छलफलहरू यतिखेर चलाइरहेका छौं। विश्वास पात्रले नै साथ छोडेपछि देउबाको शक्ति घट्दै गएको छ। ज्ञानेन्द्र सहितका नेताहरू सानेपा फर्किँदा बढ़्यो चहलपहल। आदरणीय श्रोता, तीखा टिप्पणीलाई व्यक्तिगत रूपमा नलिन पनि आग्रह गरिएको छ। असहमत पक्षलाई कार्यालयको मात्रै होइन हृदयको ढोका खुला छ भनेर उपसभापति विश्वप्रकाश शर्माले बताउँदै गर्दाखेरि कंग्रेसमा कुनै पनि गुटबल

0: सहभागी भइदिनु हुन आग्रह गर्दछु भनेर गगन थापाले बताउँदै गर्दाखेरि अब नेपाली कंग्रेसको देउबा पक्षले आखिर के गर्छ त यस विषयमा पनि हामी चर्चा र परिचर्चा आज गर्न चाहन्छौ आदरणीय श्रोता र विशेष गरी यतिखेर गगनको स्वीकार्यता बढ्दै गएकै कारणले गर्दाखेरि पनि अब कंग्रेसमा निकै ठूलो विवाद चाहिँ समतल सतहमा आइपुगेको विश्लेषण हुन थालेको छ आदरणीय श्रोता 25 मेन पावरलाई 5 वर्षको कारोबार विवरण बुझाउन पत्र गएको छ वैदेशिक रोजगार विभागले मलेसियाको फरेन वर्कर सेन्ट्रल म्यानेजमेन्ट सिस्टम मा मुख्य कम्पनीको हैसियतमा रहेका 25 मेन पावर कम्पनीलाई विगत 5 वर्षको आर्थिक कारोबार सहितका सम्पूर्ण विवरण बुझाउन पत्र काटेको छ विभागले 25 मेन पावर संस्थालाई वैदेशिक रोजगार ऐन 2064 को दफा 34 बमोजिम व्यावसायिक तथा वित्तीय विवरणको माग गरेको छ आदरणीय श्रोता यतिखेर मेन पावर व्यवसायी र सरकारको खिचातानीले तानातानले श्रमिकहरू मारमा पर्नु पर्ने एउटा स्थितिको सिर्जना भइरहेको छ अब श्रमिकहरू फेरि मलेसिया जानका निम्ति बन्द गरिएका कुराले गर्दाखेरि समस्यामा परेका छन् मारमा परेका छन् एउटा निकै ठूलो रोजगारीको गन्तव्य नै बन्द हुने स्थिति आइसके पछाडि ढिलपिल हुँदाखेरि उनीहरूलाई निकै ठूलो अप्ठ्यारो सिर्जना भएको छ आदरणीय श्रोता आज हामी विशेष बहस गर्दैछौ जलवायु परिवर्तनकै कारण चाहिँ निकै ठूला बाढ़ीहरू आएका छन् भोटेको सीमा पनि आयो र सुवा निकै तनावग्रस्त बन्यो पेत्रावती लगायत त्रिशुलीसम्म त्यसले समस्या सिर्जना गर्यो माउन्टेन हाइड्रोलोजिस्ट इमर्जलले हिमनदी र चट्टानको पूरै निगरानी गर्न सजिलो नभएकाले क्षेत्रीय स्तरबाट निगरानी गर्न समेत सुझाएका छन् अब यो भोटेकोशीको तनाव र टाण्डवलाई फेरि नेपालीहरू समस्यामा नपर्नका निम्ति वा चाहिँ नागरिकहरू त्यसबाट बच्नका निम्ति आफै जनाएको हुनुपर्ने स्थिति सिर्जना भएको छ आदरणीय श्रोता आजको नेपाली बहसमा हामी जलवायु परिवर्तनका मुद्दामा पनि आवाज उठाउन चाहन्छौ बहस गर्न चाहन्छौ अब प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा जाँदै हुनुहुन्छ यसमा पनि उहाँको निकै ठूलो उपस्थिति रहनु पर्दछ र महासभामा उठाउनु पर्ने विषयहरूलाई चाहिँ जोड़ तोड़का साथ उठाउनु पर्दछ आजको नेपाली बसमा हामी चर्चा गर्दैछौं कोरला नाकाबाट सामान ढुवानी 15% मूल्य बढ्ने बताइएको छ तातोपानी र रसुवागढ़ी नाकाको तुलनामा कोरला नाकाबाट सामान ल्याउँदा ढुवानी खर्च बढ़ने भएकाले तयारी सामानको मूल्य वृद्धि कम्तीमा 15% हुने व्यवसायीहरूले बताएका छन् काठमाडौँबाट तातोपाली नाका 133 र रसुवागढ़ी नाका 186 किलोमिटर दूरीमा पर्छ काठमाडौँबाट कोरला नाकासम्मको दूरी करिब 450 किलोमिटर रहेको छ त्यसैले अब सामानको मूल्य चाहिँ वृद्धि हुने बताइएको छ अब यता रसुवागढ़ी नाका सञ्चालन हुनका निम्ति केही समय लाग्ने नै बताइएको छ आदरणीय श्रोता आजको नेपाली बसमा हामी चर्चा गर्दैछौ एक वर्षमा 25 अर्बका भ्रष्टाचारका मुद्दाहरू आएका छन् जेएनजी आन्दोलनकै बेला अख्तियारको फोरेन्सिक ल्याब रहेको कोठामा पुगेर उपकरण र अनुसन्धान भइरहेका फाइल जलाउनेलाई कसले परिचालन गरेको थियो भनेर अझै पनि अनुसन्धान हुन सकेको छैन अख्तियार दुरूपयोग अनुसन्धान आयोगको फोरेन्सिक ल्याबमा रहेका कतिपय धेरै फाइलहरू चाहिँ गायब पारिएका छन् कतिपय जलाइएका छन् यसकारणले गर्दाखेरि नेपालको सुशासनमा यसले निकै ठूलो धक्का दिएको छ अब सरकारले यसलाई कसरी हेर्छ यस विषयमा पनि परिचर्चा गर्न चाहन्छु आदरणीय श्रोता नेपाली बहसमा पछिल्लो समय नेकपा एमाले भित्रको अवस्था पनि त्यस्तै छ एमाले पनि एकजुट हुन सकिरहेको छैन केपी शर्मा ओलीले नेतृत्व छोड्न नमान्दाखेरि र वैधानिक हिसाबले भर्खरै मात्र अध्यक्षमा निर्वाचित भएको आफूलाई संस्थागत र प्रक्रियागत हिसाबले मात्रै बाहिरिन पर्ने स्थिति सिर्जना भइसके पछाडि चाहिँ र फागुन 21 को निर्वाचन ताका केपी शर्मा ओलीले मात्र होइन सिंगो पदाधिकारीकै टीमले नै यसको जवाफदेता र जिम्मेवारी लिनुपर्ने भन्ने आवाज उठिसके पछाडि नेकपा एमाले भित्र पनि यसको निकै ठूलो चर्को बहस भइरहेको एउटा परिस्थिति छ आजको नेपाली बहसमा यिनै विषयमा कुराकानी गर्छौ छोटो विश्राम लिन्छौ विश्रामपछि पुनः
1: होइन भाउजू यति हतारमा कता जाँदै हुनुहुन्छ
2: दाजुले विदेशबाट पैसा पठाउनु भएछ अनि त्यही पैसाले गहना नै किन्नु भनेको फेरि केटाकेटीलाई लुगा कपडा नि ल्याउनु छ यति धेरै काम छ फेरि मलाई पैसा झिक्ने कहाँ हो त्यो पनि थाहा छैन अनि गर्नु परेन हतार
1: भाउजू अब त्यसो भए तपाईँ चैनपुर बजारको समिन टेलर्समा जानुहोस् त
2: त्यहाँ मेरो कुन चाहिँ काम बन्छ त बाबु
1: त्यहाँ तपाईँको सबै काम बन्छ भाउजू त्यहाँ त प्रभु मनी ट्रान्सफर हुलास रेमिट संसार रेमिटबाट पैसा झिक्न अनि पठाउन सकिन्छ अनि सुनचाँदी खरिद बिक्री पनि गरिन्छ त्यति मात्रै कहाँ हो र त्यहाँ त रेडिमेड कपडा साथै थान कपडाहरू खुद्रा तथा होलसेल मूल्यमा पनि बिक्री गरिन्छ नि।
2: धन्यवाद बाबु, तपाईँले सोमिन टेलर्सको बारेमा नभन्नु भएको भए त आज चन्द्र बजार घुम्दै दिन बित्ने रहेछ।
1: ए पक्नुहोस् त भाउजू, त्यहाँ त कामख्या प्रिमा ग्यास पनि बिक्री गरिन्छ नि।
3: समीन ट्रेडर्स चैनपुर छ, संखुवा सभा, प्रोप्राइटर मेघराज साक्य।
1: टेलिफोन नम्बर 0295701123।
2: मोबाइल नम्बर 9841066022।
4: चाहना हेर न, गरगहनाले त बेहुलीले कस्तो सुहाएको छ है।
5: त्यही त, कस्तो डिजाइनर गरगहना कहाँ बनाएछन्,
6: के को खास खास विशेष चल्दैछ यता, हामीले सुन्न मिल्दैन कि कसो।
5: ए बेहुलीले लगाएको गरगहनाको बारे कस्तो डिजाइनर रहेछ, कुन ज्वेलर्समा बनाएका रहेछन् भनेर नि भाइ।
6: यो त सुप्रिन्सा सुनचाली पसलको कमाल हो नि दिदी।
7: हाम्रा सेवाहरू नयाँ तथा पुराना डिजाइनका गरगहनाहरू तयार गरिनुका साथै अर्डर बमोजिमका गहनाहरू ग्यारेन्टीका साथ तयार गरिन्छ। दुई नम्बरी सुनलाई रिफाइन गरी एक नम्बरी गरिन्छ।
8: प्रोप्राइटर समीर विक प्लस रूपा विक। मोबाइल नम्बर 9862-93-87-25 र 9917-64-57-29।
7: सुप्रिन्सा सुन चाँदी पसल चैनपुर छ, शङ्खुवा सभा, त्रिचोकबाट हिटिटोल जाने बाटो, दिलकुमारी भवन अगाडि।
9: भालुमा बसको

0: नमस्कार, म गायक अनन्त घिमिरे। तपाई सुन्दै हुनुहुन्छ लेक बेसीको धुन, रेडियो अरुण, सधैँ सुन्नुहोस् है।
1: यतिखेर हाम्रो बेसमा नेपाली कंग्रेसका नेता मिन विश्वकर्मा जोडिनु भएको छ। मिनजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
2: धन्यवाद, नमस्कार।
1: अन्तत गत निवर्तमान सभापति शेरबहादुर देउवाको विश्वास पात्र मध्येको एउटा बलियो खम्बा मिन विश्वकर्माजीले पनि धोका दिएर हिँड्नु भयो होइन सानेपातिर?
2: होइन, भाषा बिहानको सबैभन्दा सुरुकै भाषा नकारात्मक भयो खेलजी।
1: होइन, नकारात्मक कसरी हुन्छ?
2: त्यसो छ, हामी कुनै व्यक्ति विशेषका मानिसहरू भन्दा पनि स्वयं शेरबहादुर देउवा नेपाली कंग्रेसको नेता, सर्वोच्च व्यक्तित्व, करिब दुई कार्यकाल पूर्ण रूपमा सभापति रहनुभएको, पाँच पटक प्रधानमन्त्री बन्नुभएको र अहिले समकालीन नेता मध्येको सबैभन्दा अनुभवी पाएको र विश्वासिलो नेता शेरबहादुर देउवा हुनुहुन्छ। उहाँ अब पन्ध्रौं महाधिवेशन पछि उहाँ सभापति पनि हुँदै हुनुहुन्न र उहाँले नेतृत्व हस्तान्तरण गर्ने पनि हो। समयको माग अनुसार नेतृत्व हस्तान्तरण मात्र होइन, पुस्तान्तरण पनि गर्ने भन्ने हो। तर त्यो नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको विधि के हुने भन्ने बारेमा हाम्रा बीचमा विमति रह्यो। एक थरी साथीहरूले विशेष महाधिवेशन भन्नुभयो, हामीले नियमित महाधिवेशन भन्यो। त्यसैका बीचमा आम निर्वाचन आयो, आम निर्वाचनमा हामी एक भएर गयौं, फेरि हाम्रा आन्तरिक मतभेदहरूलाई व्यवस्थापन गर्न खोज्यौं, हामी केही अल्मल्यौं र अदालतसम्म पुग्यौं। अदालतले पनि एउटा फैसला गर्यो। फैसला गरिसकेपछि पनि हाम्रा विमतिहरू कायमै रहे, पार्टी एक भएन। परिणाम स्वरूप अब दुईटा महाधिवेशन हुने भएपछि ल पार्टी छुट्छ कि क्या हो, दुईटा तिनटा हुन्छ कि क्या हो? अब पार्टी दुईटा तिनटा हुन दिनुहुँदैन, किनभने फेरि स्थानीय निर्वाचन र प्रदेश निर्वाचन आइसकेको छ। त्यसैले अब हामीले के गर्दा एक हुन्छ भनेर हामीले तीन चारवटा चाहिँ चरणमा पहल गर्यौं। त्यो चरणमा पहल गरिसकेपछि अहिले हामी सानेपामा गएर सँगै बैठक बस्ने अवस्था सम्भवमा पुगेका छौँ। यो सकारात्मक हो, यो कसैप्रतिको झाँकडी पनि होइन, कसैप्रतिको धोकाधडी पनि होइन, कसैप्रतिको आसक्ति पनि होइन र कसैप्रतिको विरक्ति पनि होइन।
1: कति समयपछि गयो जानुभयो सानेपामा, कस्तो अनुभव हुँदो रहेछ लामो समयपछि यसो जाँदाखेरि पहिले बसेको ठाउँमा?
2: होइन, हामीसँग नेपाली कंग्रेससँग 80 वर्षको अनुभव छ, इतिहास छ र त्यसमा हामीले हाम्रा उमेर अनुसार हाम्रो
1: कति टाइम लाग्यो सानेपा पुग्न? मिन विश्वकर्माजीलाई बताइदिनुहोस् न, आज जनतालाई कति समयपछि फर्किनुभयो?
2: मलाई सानेपा भनेको करिब करिब 2082 माघ 2 गते सानेपाको कार्यसमिति बैठकमा हामी गएका थियौँ।
1: 84 भइसकेछ होइन, हेर्दा हेर्दै
2: त्यहाँ गएको थियो नौ, तर करिब 9 महिना पूरा भएछ र 9 महिनाको अन्तरालमा हाम्रा बीचमा सहमतिका थुप्रै प्रयासहरू गर्यौं। कानूनी प्रयास गर्यौं, राजनैतिक प्रयास गर्यौं, व्यक्तिगत प्रयास गर्यौं, सामूहिक प्रयास गर्यौं, भावनात्मक ढंगले गर्यौं, वैधानिक ढंगले प्रयास गर्यौं। परिणाम स्वरूप हाम्रा असहमति रहेका केही कुराहरू जस्तै क्रियाशील सदस्यताको नवीकरण र अध्यावधिक सम्बन्धका विवाद, केन्द्रीय कार्य समिति विशेष कि नियमित भन्ने विषयमा हामी एउटा सहमतिमा पुग्यौं, जुन सहमतिलाई हामीले 8 बुँदे सहमति भनेका छौं र त्यो 8 बुँदा चाहिँ सहमतिमा रूपान्तरण हुन थालेपछि अब बाहिर बसेर धेरै यो विवादका विषयलाई चर्काउने भन्दा सँगै बसेर थप सहमति गर्ने उपयुक्त हुन्छ भन्ने लाग्यो। त्यो लाग्ने मेन विश्वकर्मालाई मात्रै होइन, तमाम नेपाली कंग्रेसका जिम्मेवार सदस्य पदाधिकारी साथीहरूलाई लाग्यो। हाम्रो सामूहिक भावना बन्यो, कुरा मिल्यो र मैले लेखेको पनि छु सामाजिक सञ्जालमा, हाम्रो मन पनि मिल्यो, कुरा पनि मिल्यो र विचार त मिलेकै थियो। त्यसो भएको हुनाले हामी विचार मिलेका, कुरा मिलेका, मन मिलेका साथीहरू अब मिलेर 15 महाधिवेशनलाई एकताको महाधिवेशन बनाऊ भन्ने हाम्रो उद्देश्य पूरा गर्नका लागि हामी सानेपा गएका हौ र सानेपा हामी सबैको यो त्यहाँ अहिले सभापति हुनेको पदाधिकारी होइन, यो व्यक्तित्व नेतृत्व बदलिरहन्छ तर यो एउटा स्थायी संस्था हो, यो स्थायी कार्यालय हो। यो कार्यालयमा नेतृत्व हामीले देखेका छौँ त, यो भवन नयाँ ठुलो भवन बनिकन पनि किशुनजी त्यहीँबाट विदा, गणेश मानजीले त्यो अवसर पाउनु भएन, किशुनजी त्यहीँबाट विदा हुनुभयो, गिरिराउ त्यहीँबाट विदा हुनुभयो, सुशील दाई त्यहीँबाट विदा हुनुभयो, अहिले शेरबहादुर दाई नेतृत्वमा हुनुहुन्छ तर अझै पनि विमति रहेको छ, उहाँलाई पनि हामी त्यहीबाट विदा गर्न चाहन्छौ। त्यसै गरी अर्को नेतृत्व अहिले गगन थापा सभापति हुनुहुन्छ, भोलि उहाँ सबै जुनिगर नाचुङ्गेल सभापति हुने होइन, उहाँको पनि निश्चित कार्यकाल छ। त्यसैले यो एउटा नेतृत्वमा पुग्ने र हट्ने अथवा नेतृत्व परिवर्तनको प्रक्रिया चलिरहन्छ। आउने जाने प्रक्रिया चलिरहन्छ. त्यसैले सानेपा को गयो गएन होइन, नेपालका स्वयं तमाम लोकतन्त्रवादीहरू जानुपर्छ, तमाम नेपाली कंग्रेसका सदस्य साथीहरू त्यहाँ जानुपर्छ, पुग्नुपर्छ, त्यहाँ बसेर नेतृत्व गर्नुपर्छ, त्यहाँ बसेर अरूलाई संगठित गर्नुपर्छ, त्यहाँ बसेर अरूलाई आह्वान गर्नुपर्छ, जुन कार्य हिजोभन्दा अगाडि पनि भयो र हिजो पनि भयो.
1: होइन, एउटा कुरा चाहिँ अब तपाईँहरू त फर्किनै सक्नुभयो, कोमल हृदय सहित अब चाहिँ पार्टीलाई मिलाउनुपर्छ भन्ने ढंगले चाहिँ धेरै नेता कार्यकर्ताहरू त फर्किनुभयो, तर निवर्तमान सभापतिहरूलाई फर्काउन सक्नु भएन. उहाँको मन के ढुङ्गाकै रहेछ त्यसो भए, सम्झाउन सक्नु भएन?
2: ढुङ्गाकै होइन, ढुङ्गाकै होइन. उहाँ सभापति हुनुहुन्थ्यो, चौधौं महाधिवेशनबाट निर्वाचित सभापतिले पन्ध्रौं महाधिवेशन गर्छु भन्दा भन्दै गर्न नपाइकन विशेष परिस्थिति आयो. विशेष परिस्थितिको उपज चाहिँ उहाँ पन्ध्रौं महाधिवेशन गर्नका लागि अवसर पाइरहनु भएको छैन. अहिले हाम्रो हिजो मात्रै पनि सभापति गगन कुमार थापाले भन्नुभयो, पन्ध्रौं महाधिवेशनमा सभापति शेरबहादुर देउवाकै हातबाट बाहुलीबाट उद्घाटन गर्ने वातावरण बनाउँछु म, लाग्छु अन्तिम गरी भनेको 16 गते बिहानसम्म पनि म त्यही प्रयत्नमा छु, एक घण्टा अघिसम्म पनि म त्यही प्रयत्नमा छु भन्नुभएको छ. हामीले पनि यसैमा क्रियाशील भएर पहल गरिराखेका छौँ. नेताहरूले पहिले जसले कुरै सुन्न मान्नुहुन्न थियो, अहिले उहाँ कुरा सुन्दै हुनुहुन्छ, जसले सुनिरहनु भएको थियो अहिले उहाँ आधा उधा स्वीकार्दै हुनुहुन्छ, र सभापति शेरबहादुरबाट लामो समयको उपचारपछि भर्खरै आउनु भएको छ. देशकाल परिस्थितिका बारेमा सबैसँग छलफल गरिरहनु भएको छ, परामर्श गरिरहनु भएको छ. हिजो अस्तिसम्मका यी सम्पूर्ण कुराबाट उहाँले अवश्य पनि अब नेपाली कंग्रेसलाई ठिक बनाएर लिएर जाँदा के गर्न उपयुक्त हुन्छ भनेर उहाँले आफैले पनि निर्णय गर्नुहुन्छ र हामी एक ठाउँमा उभिन्छौँ.
1: अब एक ठाउँमा उभिने कुरामा जस्तो शेरबहादुर देउवाजीलाई अबको यो पन्ध्रौं महाधिवेशन उद्घाटनका निम्ति तपाईँहरूले पनि जुन किसिमको अब उहाँलाई कन्भिन्स गर्ने कुरा र स्वयं सभापतिजीसँग पनि भेटघाटदेखि लिएर कन्भिन्स गराउने कुराले चाहिँ सार्थकता पाउन सक्ने सम्भावना चाहिँ कतिको देख्नु भएको छ? किनभने यो त अब अन्तिम चरणमा पुगेका छन् नि त.
2: एकदमै धेरै देख्छु, किनभने शेरबहादुर देउवा आदरणीय व्यक्तित्व नेता सभापतिले म क्रियाशील पदमा कार्यकारी पदमा म अब क्रियाशील छैन है भनेर कार्यवाहकै दिइसक्नु भएको हो. उहाँले स्वघोषित रूपले आफै विदा भइसक्नु भएको अवस्थामा उहाँको एउटै मात्रै ध्येय के हो भने मैले कार्यवाहक दिएँ, अब पन्ध्रौं महाधिवेशन गर्न नसकेको जस्तो गरेर जसरी मलाई अपदस्थ गरियो अथवा बर्खास्त गरियो अथवा पन्ध्रौं महाधिवेशनको अवसर नै दिएन, त्यो अवसरबाट मलाई मैले नेतृत्व हस्तान्तरण गर्ने अवसर मिलोस् भन्ने उहाँको कामना हो. त्यो अवसर मिलाइदिनुपर्छ सानेता कांग्रेसले, गगन थापाले र अरू साथीहरूले पनि, र त्यसका लागि मिलाइदिए भनेर सूचना दिएर मात्रै सार्वजनिक आह्वान गरेर हुँदैन. त्यसमा नमिलेका कुरा मैले भनेकै जस्तो मन केमा नमिलेको हो, कुरा केमा नमिलेको हो, कुरा केमा नमिलेको ठाउँमा मिलाउनु पर्यो, मन नमिलेको ठाउँमा मिलाउनु पर्यो. त्यसैले मनभन्दा ठूलो कुरा नै हो, कुरा भनेको विषयवस्तु हो, त्यो विषयवस्तु भनेको विधि प्रक्रिया हो. त्यो विधि प्रक्रिया मिलाउनका लागि हिजो गगन थापाजी एक्लै प्रयास गर्दै हुनुहुन्थ्यो भने अब हामी सबै मिलेर प्रयास गर्छौं र यहाँले भन्नुभयो जस्तो मलाई त 99% विश्वास छ.
1: अब एकदमै निकट मानिएका नेताहरू पनि देउबाजीको साथबाट बाहिरिँदाखेरि वा चाहिँ त्यसबाट उहाँलाई छोडेर आउँदाखेरि कि त्यस्तो अप्ठ्यारो महसुस र अनुभूति हुँदो रहेछ कि नरहेछ? त्यसो भए
2: यसो छ, उहाँलाई छोडेर अन्त गएको भन्ने पटक्कै होइन, उहाँलाई नै साथ दिनका लागि र उहाँकै व्यक्तित्व, उहाँकै नेतृत्व, उहाँकै सम्मान, उहाँकै सुखद बहिर्गमन कसरी हुन सक्छ भन्ने चिन्तन गरेर सोच राखेर र त्यही अभियानमा काम गर्ने प्रतिबद्धताका साथै हामी सानेतामा जोडिएका छौँ. त्यसैले सानेतामा जोडिनुको अर्थ शेरबहादुर देउवालाई मन नपराएर उहाँप्रति तिक्तता व्यक्त गरेर भन्ने पटक्कै होइन, उहाँकै सुखद बहिर्गमन, उहाँकै व्यक्तित्व र नेतृत्वलाई कसरी आगामी दिनमा र स्थापित गर्ने इतिहासमा पनि कायम गर्न सकिन्छ भन्ने चिन्तन बोकेर हामी सानेता आएका छौँ. सानेतामा सभापति गगन कुमार थापासँग त्यही कुरा गरेका छौँ. सोही अनुसार हिजोको वक्तव्यमा, उहाँको सार्वजनिक वक्तव्यमा पनि ती कुराहरू आइसकेको हुनाले हामी यही अभियानमा छौँ, हामी उहाँलाई छोडेका छौँ.
1: अब एउटा कुरा चाहिँ नेपाली कंग्रेसको यो पन्ध्रौं महाधिवेशनको एकदमै तयारी भइरहँदाखेरि र तपाईँहरू चाहिँ त्यहाँ आइरहँदाखेरि कुन कुरामा कन्फ्युजन थियो र कुन कुराले चाहिँ ठ्याक्कै यो अन्तत्वगत चाहिँ सँगै मिलायो, सानेपासम्म डोर्यायो, सानेपासम्म पुर्यायो?
2: जसरी सभापति शेरबहादुर देउवालाई पन्ध्रौं महाधिवेशनमा उपस्थित भएर नेतृत्व हस्तान्तरण गर्ने धोको थियो, हामीलाई पनि 14 महाधिवेशनबाट निर्वाचित भएर आइसकेपछि 15 महाधिवेशनमा सहभागी नै नभइकन कसरी विदा भयौं त भन्ने हामीका एउटा अनुत्तरित प्रश्न थियो। त्यसको उत्तर गरेको बाद थापाले दिनुभएको साँच्चै नै विशेष महाधिवेशनमा सहभागी नहुने भएका उम्मेद्वार नहुने भएका 15 महाधिवेशन देख्नै नपाउने भन्ने त हुँदैन नि। त्यसैले 14 महाधिवेशनबाट निर्वाचित सबै सदस्यहरू 15 महाधिवेशन अगाडिकै केन्द्रीय कार्य समितिमा उहाँहरूलाई समाहित गरिएको छ भनेको छ। हामीले 15 महाधिवेशनमा परीक्षा दिने मौका पायौं एक। दोस्रो कुरा क्रियाशील सदस्यता स्वयं गगन कुमार थापा महामन्त्री हुन उहाँले आफैले टुङ्ग्याएको सरकार दर्जाबाट हस्ताक्षर भएको क्रियाशील सदस्यतालाई अध्यावधि गर्ने भनेर त्यसलाई परिवर्तन गर्न खोज्नु भएको थियो। हामीले त्यसलाई किन चाहियो परिवर्तन अहिले गर्न खोजेको भनेका थियौँ। उहाँले परिवर्तन नगरेकै क्रियाशील सदस्यबाट महाधिवेशन सम्पन्न गर्ने भन्नुभयो। दोस्रो माग पनि तेस्रो कुरा महाधिवेशनलाई निष्पक्ष र तटस्थ बनाउनका लागि सहमतिका आधारमा आवश्यक समितिहरू बनाउनुपर्छ भने उहाँले त्यो समितिहरू बनाउन शुरू गर्नुभएको छ। एउटा तटस्थ निर्वाचन परिचालन समिति बनाऊ भने त्यसलाई बनाउनका लागि पछि सोमबार सम्बन्धमा उहाँले महत्त्वपूर्ण समय नै तोक्नु भएको छ। पाँच गतिभित्र यो बनाउने भनेर भन्नुभएको छ। अर्को कुरा हामीले सभापति सरिया देवाको उपस्थिति अधिकारी हुनुपर्छ भनेका थियौँ। उहाँले हिजो पनि प्रतिबद्ध व्यक्त गर्नुभयो। म जसरी पनि जुनसुकै अवस्थामा जतिसुकै लचिलो भएर पनि म त्यो काम गर्न तयार छु।
1: तर उहाँले त भन्नुभयो शेरबहादुर देवाजीले समय चाहिँ दिनु भएको छैन भन्ने कुरा एक आइरहेको थियो
2: क्या। उहाँले मागिरहनु भएको छ सायद मलाई लाग्छ अघि मैले भनेको जस्तो गरेर कुरा नमिलेको कारणले मन मिलिराखेको छैन। अब नमिलेका कुरा उहाँ मिलाउँदै जाँदै हुनुहुन्छ। कुरा मिलिसकेपछि उहाँको मन मिलाउनका लागि उहाँले अन्तिम प्रयास गर्नुहुन्छ र भेट गर्नुहुन्छ।
1: भनेपछि अब सबै नेपाली कंग्रेस एक ढिक्का भएर 15 महाधिवेशन सम्पन्न हुन्छ, त्यसको पूर्व तयारी व्यापक रूपमा भइरहेको छ। गगन थापा बलियो बन्नु भएको छैन।
2: चुनबेनमा रहनुभएका अग्रज नेताहरूको पनि एउटै ध्येय के हो भने बलियो सशक्त एकताबद्ध भएको कांग्रेस जसले बाह्य राजनीतिलाई आफ्नो परिवेशमा पनि नेतृत्व गर्न सकोस् भन्ने हो।
1: तर नेपाली कंग्रेसले चाहिँ सबैलाई हटाउन सक्नका निम्ति चाहिँ अबको यो दुई दिनले चाहिँ काम गर्न सक्छ कि सक्दैन, अब कतिपय रूपमा केही पनि प्रस्तावहरू आएका छन् भने तपाईँ अलिकति दिल खुला गर्नुहोस् होइन। पूर्णबहादुर खड्गाजीले भनेको मैले देखेका थिएँ, महाधिवेशन अब केही समयसम्म अलिकति पछाडिसम्म सारिदिनुहोस्, धकेल्नुहोस्, सबैलाई मिलाउनुहोस्, सबैका मन माझामाझ गरौं, त्यसपछि मात्रै पनि महाधिवेशन गर्दा के बिग्रिन्छ र भन्ने पनि प्रस्ताव आएको छ नि त मिन्जी।
2: गरिराखेका छौँ। मन मिल्यो भने कुरा पनि मिलिहाल्छ, कुरा मिल्यो भने मन पनि मिलिहाल्छ। मन र कुरा मिलिसकेपछि यो वैधानिक वा प्राविधिक कार्यपालिका भनेको ठुलो कुरा होइन। मन मिलिसकेपछि कुरा मिलिसकेपछि अदालतमा मुद्दा गरिरहनु पर्ने आवश्यकता हुँदैन। अदालत मन मिलेपछि कुरा मिलेपछि मन मिल्छ, मन मिलेपछि मुद्दा चुटाउँछ, मुद्दा चुटाएपछि कार्यपालिका सर्छ। यो पनि ठुलो विषय नै होइन। त्यसैले पूर्णभाइले आदरणीय पूर्णभाइले भन्नुभएको छ कि अहिले स्थगित गरेर वार्ता प्रारम्भ गरिहालौँ, बरु स्थगित पनि गरिरहनु परेन। 24 घण्टा अरात्र वार्ता गरे भइहाल्यो। वार्ता गरिसकेपछि कुरो मिल्छ, कुरो मिलेपछि मन मिल्छ, मन मिलेपछि अदालतको मुद्दा फिर्ता हुन्छ, मुद्दा फिर्ता भएपछि कार्यतालिका सरिहाल्छ। यो बाटोमा जानुपर्छ। हामीसँग स्पष्ट एकताको रोडम्याप नै छ।
1: तपाईँको आफ्नो लाइन चाहिँ के हो? पार्टी मिलाउनका निम्ति महाधिवेशन भन्ने कुरालाई सारेर फेरि घनीकुट छलफल पछि सहमति जुटाउन सकिन्छ।
2: महाधिवेशनको कार्यतालिका अघि पछि भन्ने हाम्रो उद्देश्य होइन। हाम्रो उद्देश्य पार्टीको सम्पूर्ण एकता हो, शक्तिशाली कांग्रेस निर्माण हो, सबै नेपालीको साझा पार्टी नेपाली कांग्रेस बनाउने हाम्रो ध्येय हो। त्यसका लागि प्राविधिक रूपमा वैधानिक रूपमा कानूनी रूपमा रहेका बाधा अडचनहरूलाई फुकाउँदै हामी अगाडि बढ्नुपर्छ। त्यो भनेको के भने अघि भनिहाले टेबुलमा बस्नु पर्यो, छलफल गर्नु पर्यो, जोड्नेले जोड्नु पर्यो, छोड्नेले छोड्नु पर्यो भएन, कसैले महसुस गर्नेले महसुस गर्नु पर्यो, सम्झाउनेलाई सम्झाउनु पर्यो, बुझाउनेलाई बुझाउनु पर्यो, एउटा बिन्दुमा आएर हामी सबै जोडिनु पर्यो। हाम्रो त 74 सालको आम निर्वाचनको नारा नै थियो, सबै अट्ने देश सबैलाई जोड्ने कांग्रेस भनेका थियौँ। अब हाम्रै भित्रका कांग्रेसका नेताहरू नै नजोडिने अवस्था भयो भने त त्यो नारा निरर्थक भयो नि त। कांग्रेस बाहिरका नेतालाई समेत जोड्ने कांग्रेसले अहिले आफैभित्रका नेता जोड्न सकेन भने नेतृत्वमाथि पनि त प्रश्न चिन्ह उठ्छ। त्यसैले के विधि उपायबाट हुन्छ, पहिली काँग्रेसका अनुभवी शीर्ष अग्र समर्थक शुभचिन्तक सबै नेताहरूलाई जोड्न सक्नुपर्छ। त्यो जोड्ने भनेको मानिस मानिसलाई जोड्ने भनेको कुनै तत्त्व हुँदैन, त्यो भनेको संवाद हो, सहमति हो। संवाद र सहमतिका माध्यमले जोडेर देश दुनियाँलाई देखाउने गरेको देख्नुभयो। काँग्रेसहरू यस्तो लोकतान्त्रिक पार्टी हो जसले सबै असहमतिहरूलाई सहमतिमा आफै रूपान्तरण गर्न सक्छ भन्ने प्रमाण देखाउँछ।
1: अब नेपाली कंग्रेसको कुरा त अब जिल्ला जिल्लामा जाने क्रम पनि बनिरहेको छ, नेताहरूलाई जिम्मेवारी पनि दिइएछ, जिल्ला जाने क्रम शुरू भयो होइन, अब दुई दिन मात्रै त बाँकी छ नि त।
2: साथीहरू गइसक्नु भएको छ, म मात्रै म भनौँ केही साथीहरू हिजै जानुपर्ने हो। हिजो केन्द्रीय समितिको बैठक भनेर म बसेर आज बिहान हामी निस्कने तपाईँसँग पनि हिजो अस्ति कुरा गर्न नपाएको त तिन चार पटक भनिसक्नु भएको थियो।
1: हामी म त अब तपाईँसँग के चाहन्थे भने मिन्जी, तपाईँ त अब मिलाउनका निम्ति पनि लाग्नु भएको होइन, कतिपयले चाहिँ तपाईँलाई के भने भने अब अन्तत्वगत चाहिँ खोलो तर लौरो बिर्सो पनि गर्नुभयो मिन्जीले भनेर पनि टिका टिप्पणीहरू आए, कटाक्षहरू आए, हामीले केही समय अगाडि मात्रै पनि
2: चुन्दरीमा म बसुन्जेल, म जस्तै अरू क्रियाशील साथीहरू बसुन्जेल, केही नेताहरूलाई चाहिँ नमिल्ने आधार पनि यही बन्ला कि भन्ने हामीलाई चिन्ता पनि थियो। हामी पार्टी मिलाउनका लागि हामीले सम्पर्क कार्य खोलेका थियौँ, त्यहाँ बस्ने छलफल गर्ने, किन त्यसो पनि गरेको भने एकपटक पार्टीका सानेपामा रहनुभएका पदाधिकारीले पनि एउटा अभिव्यक्ति दिनुभएको थियो, कसँग मिल्ने, कहाँ मिल्ने, कोही कसलाई भेट्ने, कसको घरमा गएर भेट्ने भन्ने प्रश्न गर्नु, हामीले त्यसलाई गम्भीर रूपमा लियौँ र भन्यौँ हामी धेरै दर्जनौ नेता छौँ, दर्जनौ नेता मध्ये हो त सानेपामा सभापति जगन थापाले कोसँग वार्ता गर्ने, कहाँ गएर भेट्ने, अनि हामीले पनि सल्लाह गर्दा कसको घरमा बसेर सल्लाह गर्ने, एउटै व्यक्तिको घरमा कचोटि धाउने, यसले हामीलाई पनि अलमल गर्यो र सानेपा काङ्ग्रेसलाई पनि वार्ता गर्न अप्ठ्यारो भयो। यो एउटा सम्पर्कले खोलौँ भन्दा हामी सम्पर्कले खोलेको, तर केही नेताहरूले त्यसलाई त नयाँ पार्टी कार्यालय भयो भने हामी के नगर्छौँ जही सोच्नुभयो जस्तो लाग्यो। त्यसो भइसकेपछि हामी त त्यहाँ नयाँ पार्टी बनाउन गएका त होइन, र हामीले चाहिँ त्यसलाई नेपाली कंग्रेसमा असहमत भएर बाहिर रहेका साथीहरूलाई कसरी सहमत गरेर सानेपा लगेर ठूलो काङ्ग्रेस बनाउन सकिन्छ भनेर हामीले गरेको चिन्तनको कतै गलत व्याख्या र दुरूपयोग नहोस् भन्ने हामीलाई लागिराखेका थियो। अन्ततगत अब अदालतले स्टे अर्डर नदिइसकेपछि दुईटा अधिवेशनको जब तयारी भयो, हामीले भन्यौँ दुईटा अधिवेशन हुन बित्तिकै व्यवहार त दुईटा काङ्ग्रेस हुने भयो, यो नेपाली कंग्रेसका लागि, मुलुकका लागि, लोकतन्त्रका लागि दुर्भाग्य हुन्छ, अब मिलाउनु पर्छ भन्दा हामी केही समूह बन्यौं। सूर्यमा त 30 जना उपस्थित हुँदा 31 जना, अनि हामीले जगनकुमार थापा पार्टी सभापतिलाई भन्यौं यो परिस्थिति छ तपाईँ के गर्ने हो, मिलाउने हो कि होइन भन्दा उहाँले एकै वचनमा भन्नुभयो म सबै कुरा स्वीकारेर पार्टी मिलाउन तयार छु, त्यसलाई क्रियाशील सदस्य फुका गर्ने कि नगर्ने, गर्ने केन्द्रीय समितिमा समाहित गर्ने कि नगर्ने, गर्ने समितिहरू मिलाउने कि नमिलाउने, मिलाउने त निर्वाचन तटस्थ समिति बनाउने कि नबनाउने, बनाउने नेताहरूलाई गएर चाहिँ सभापति शेरबहादुर देवाको उपस्थितिलाई 15 महाधिवेशनमा उहाँलाई सभ्य स्वागत गर्न तयार कि नतयार भनिसकेपछि त्यसो भयो है, त्यसलाई जे कुरा हामी भन्दैछौँ उहाँबाट स्वीकार भइसकेपछि अस्वीकार हामीले गर्नुपर्ने चाहिँ कारण त छैन, त्यो कुरा हामीले चुनावमा रहनुभएका अग्रज नेताहरूसँग अनौपचारिक रूपले राख्यौं, उहाँहरूले त्यसलाई कुनै रेस्पोन्स नदिइसकेपछि अब हामी चुनावीमा बसेर गगन थापालाई सम्झायौं, अब गगन थापासँग बसेर सेवा देवालाई सम्झाउनु पर्छ भनेर हामीले रणनीतिक रूपले हामी यो साझा पाएका हौं।
1: अहिले देशको परिस्थिति यहाँलाई राम्रैसँग थाहा छ, जिन्जी मुभमेन्ट भएको पनि 1 वर्ष पूरा भयो, केही समाचारहरू पनि आएका छन् अहिलेका सरकार निर्माण गर्न, अहिलेको पार्टी आएको नयाँ पार्टीहरू निर्माण गर्न अमेरिका लगायतका देशहरूको चाहिँ सहयोग रहेको विषय, द ग्रे जोनले लेखेका कतिपय समाचारहरू र अहिले देशको पछिल्लो परिस्थितिहरू, यो फ्ल्यासब्याक 1 इयरलाई फर्केर हेर्दाखेरि तपाईँले कसरी लिनुभएको छ?
2: केन्द्रीय तब हामी सबै नेपाली नागरिकहरूले आफ्नो देशको राष्ट्रिय स्वाधीनताको जगेर्मा गर्न हामी चिन्तित छौँ। मैले तपाईँहरूको पनि संसारकर्मी साथीहरूको पनि विभिन्न स्वरूप देख्दछु, तब हामी जहिले पनि यो राष्ट्रियता लोकतन्त्रका लागि लागेका मानिसहरू अहिले राष्ट्रिय स्वाधीनता अत्यन्त कमजोर छ, सार्वभौमिक अत्यन्त कमजोर भएको छ, त्यसैले कुनै व्यक्ति बिरामी हुँदा छ छिमेकी साथी भाइ र स्वयं दुश्मनहरूको पनि प्रभाव पर्छ, अहिले नेपालको स्वाधीनता कमजोर भएको बेला, सार्वभौमिकता कमजोर भएको बेला, राष्ट्रिय एकता कमजोर भएको बेला बाह्य प्रभाव परेन होला, कसैले केही गरेन होला भनेर त भन्दै सकिन्न। हामीले भाद्र 23 र 24 गते

0: खुले आम स्वयं त्यो सम्बन्धित व्यक्तिले म फलानु हो, मेरो गडफादर फलानु हो भनेर भन्दा पनि औँला ठड्याउन नसकेको त अवस्था हो त, त्यो अवस्था अहिलेसम्म. त्यसैले जब व्यक्ति कमजोर हुन्छ, साथी छिमेकी र दुश्मनको प्रभाव पर्छ. जसरी देश कमजोर हुन्छ, बाह्य शक्तिको प्रभाव पर्छ. अहिले त्यही कुरा राखेर नै नेपाली कंग्रेस बलियो हुनुपर्छ र कंग्रेसको नेतृत्वमा राष्ट्रिय राजनैतिक शक्तिहरू राष्ट्रिय स्वाधीनता र सार्वभौमिकताका लागि हातेमा लगाएर उभिनुपर्छ भन्ने कुरै त्यही
1: होइन. अब राष्ट्रिय स्वाधीनतामा चाहिँ केही समस्याहरू सृजना भइरहेका छन् भन्ने खालका विषय पनि आएका छन्। मैले केही दिन अगाडि यहाँले सुन्नु भ्याउनुभयो भएन, तत्कालीन गृहमन्त्री ओम प्रकाश अर्यालजीसँग पनि कुरा गरेका थिएँ। यतिखेर देश चाहिँ सिलिकन भ्यालीबाट चलिरहेको छ, देश खतरामा छ, देश चाहिँ अल्गोरिदममा चलिरह्यो, फेसबुकमा पनि भ्युज बटुल्ने र फेसबुकलाई कसरी बलियो बनाउन सकिन्छ, मोनिटराइज जोगाइराख्ने भन्ने ढंगले चाहिँ सरकारका पदाधिकारीदेखि लिएर स्वयं सरकार प्रमुख पनि त्यतापट्टि लागे। यसरी देश चल्दैन, धम्क्याएर थर्काएर देश चल्दैन भन्ने लाइनमा ओम प्रकाशजीको पनि धारणा थियो। अब भन्दै गर्दाखेरि अहिलेको नेपाली जनताले चाहिँ यति ठूलो बहुमत दिएको फागुन 21 यो निर्वाचन, यति ठूलो खर्च गरिसकेर देश एउटा किनारामा, देश एउटा चाहिँ ट्र्याकमा जानुपर्ने ठाउँमा चाहिँ फेरि यस्ता खालका अवरोधहरू, यस्ता खालका विषयहरूले त हामी कहाँ पुग्छौं भन्या क्या? यो एउटा चिन्ताको विषय होइन यो अहिलेको अवस्था?
0: एकदम एकदम खेलजी, हामी सबैको, मैले त देवानदेखि बाटो 23-24 घटना भन्दा अगाडिदेखि नै 19 गतेदेखि नै जब सामाजिक सञ्जाललाई नियमन गर्नका लागि सूचीकृत हुन आउनुहोस् भन्दा आफ्नै देश जलाउन जसरी हामी तयार भयौं, त्यो भनेको हाम्रो देशभित्रै राष्ट्रघाती शक्ति निर्माण भइराखेको रहेछ, वैदेशिक प्रभावको शक्ति निर्माण भइराखेको रहेछ, ताकि हामीले हाम्रो देश बनाउनुभन्दा देश जलाउँदा गौरव गर्नेहरूको चाहिँ अहिले लोकप्रियता बढेर गयो, त्यो नै दुर्गा थियो, यसमा चिन्तित हुनुपर्छ सर।
1: अब देश चाहिँ सही बाटोमा, सही ट्र्याकमा ल्याउनका निम्ति प्रतिपक्षी दल अर्थात लोकतान्त्रिक दल नेपाली कंग्रेसको अहिलेको भूमिका के छ? विरोध मात्र गर्ने हो, सहयोग पनि गर्ने हो सरकारलाई?
0: तपाईँ हामीलाई सजिलो कुरा के हो भने, रुगा खोकी लाग्यो, ज्वरो मात्रै आयो भने 100 रुपियाँको औषधिले निको हुन्छ, 3 दिनको आराम गरे निको हुन्छ। तर त्यही कुरा चाहिँ ज्वरो नै बढ्दै गएर टाइफाइड भयो, अल्सर क्यान्सर भयो, ट्युमर भयो, अथवा विभिन्न किसिमका गम्भीर रोग लाग्यो भने सोही अनुसारको समय पनि लाग्छ र सोही अनुसारको खर्च पनि लाग्छ। अहिले हाम्रो राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र स्वतन्त्रतामाथि र हाम्रो अन्तर्राष्ट्रिय कूटनीतिक क्षेत्रमा हामीलाई निकै गहिरो र निकै खतरनाक रोगहरू लागिसकेको छ। यसको उपचार एक व्यक्ति, एक पार्टी, एक नेता अथवा एउटा विधिबाट हुँदैन र कुनै एक हाम्रा मित्र राष्ट्रहरूको एक राष्ट्रको साथ र सहयोगले पनि हुँदैन। हामीले राष्ट्रिय रूपमा हामी एकताबद्ध भएर अन्तर्राष्ट्रिय रूपमा हामीले साथ सहयोगको अपिल गर्नुपर्छ र हाम्रा कूटनीतिक व्यवहारहरू, हाम्रा कूटनीतिक निर्णयहरू पनि त्यति नै सन्तुलित र त्यति नै भरपर्दा हुनुपर्छ, अनि मात्र हाम्रो राष्ट्रिय स्वाधीनता र सार्वभौमिकता सुरक्षित भएको आवाज हुन्छ।
1: भनेपछि प्रतिपक्षको भूमिका सरकारलाई सहयोग गर्ने हुन्छ कि खालि विरोध मात्र हुन्छ? अहिले
0: मलाई त लाग्छ सरकार जसरी आयो आगमन जस्तो भयो विदाई पनि त्यस्तै हुन्छ।
1: ए भनेपछि जसरी आयो त्यसरी नै जाने होइन सरकार?
0: होइन,
1: 5 वर्ष जाँदैन राष्ट्रिय स्वतन्त्रवादीको सरकार, 5 वर्ष चल्दैन जनता।
0: मलाई कसको सरकार भन्ने कुरा छैन, सरकार जुनसुकै पनि, यो कुनै एक दल विशेषको सरकारलाई भनेकै होइन, जुन जसको जुन बिरुवाको जरा छैन त्यसको त आयु पनि त हुँदै कम हुन्छ नि त, होइन? सरको घाम लाग्यो भने पनि सुकिहाल्छ, अथवा सानो कमिलाले कुखुराले खोज्छ, कुखुराले खोज्दा पनि उखेलिन्छ। त्यसैले राष्ट्रियताका पक्षमा, नेपाली जनताका पक्षमा, विधिका पक्षमा, सार्वभौमिकताका पक्षमा, राष्ट्रिय स्वाभिमानका पक्षमा कति लामो समय उहाँहरूले काम गर्नु भएको छ भन्ने कुरा नेपाली जनताले मूल्याङ्कनै गर्न नपाइकन 2/3 नजिकको मत आयो, त्यो मत कसरी आउँछ त? नेपालमा लामो समयदेखि नेपाली जनताको दैनिक जनजीविकामा काम गरेका मानिसहरू चुनाएर हार्नुपर्ने अनि देश खरानी बनाउने मानिसहरू चाहिँ एकै रातमा जित्नुपर्ने भनेको थिए, अनि यो नेपाली मत हो त?
1: जनताले नै त हो नि मत दिएको त, होइन? नागरिकै मत त हो नि, जनताकै मत हो,
0: भन्दैछु त, मत त हाम्रै हो नि। तपाईँ मन्दिरमा जानुभयो भने कुनै बिरामी जान्छ, बिरामी भाडी भन्दा बढी उफ्रिन्छ, तर त्यो बिरामी धामी होइन क्या, त्यो बिरामी हो, तर उसमा चाहिँ धामीभन्दा बढी काम छ, धामीभन्दा बढी मन्त्र बोल्छ, ए त्यो नबुझिने भाषामा बोल्छ। अघि तपाईँसँग मोटरसाइकलमा, कारमा अथवा बसमा लिएर गएको बिरामी मन्त्री पस्न बित्तिकै अथवा कुनै देवी माताका पस्न बित्तिकै माताभन्दा बढी काम छ, घर फर्किँदाखेरि

0: उसमा पाटाको हुन्छ जानु अगाडि जस्तो चाहिँ त्यस्तै हुन्छ. त्यो के हो भने कामले मान्छे बक्ने मान्छे तपाईँ आफै आफ्नो मान्छे हो, ऊ धामी पनि होइन, ऊ अरू केही होइन. तर के हुन्छ भने उसकोमा त्यो एउटा मन्त्र हुन्छ, तत्त्व हुन्छ, त्यसले गर्दा ऊ काम थाल्छ. अहिले नेपाली जनताको पनि भाद्र 23-24 पछि त्योभन्दा अगाडिदेखिकै तयारी रहेछ. तर देखिमा चाहिँ कस्तोमा आयो भने भाद्र 23 गते उनीहरू उफ्रेको बकेको हेर्नुहोस् त देखिस फलानु तेरो देश छ यादलाई दिने भनेको छ, देखिस आज चाहिँ हामी राम्रो काम गऱ्यौँ भनेको छ, हामीले यादलाई फलाएको छ, हाम्रो लक्ष्य पुरा भयो भनेको छ. अनि अर्थ नेपालीमा त्यो कुनै देशमा त्यति बेसी होइन. के भन्न लाग्यो भने माता गएर कामले बिरामीले जे गर्छ भाद्र 24 पछिका दिनमा त्यसरी नै मानिसहरू नेपाली नागरिक कामिरहेका छन् होइन, मन्त्र अथवा बकिरहेका छन्, उफ्रिरहेका छन्, नाचिरहेका छन्. ती सबै अशोभनीय देखिन्छ. तपाईँले भन्नुभएको थियो त्यो भाग निकायको चुनाव पनि त्यसै भयो. चुनाव तपाईँले देख्नु भएको छ डिजिटल भोटिङ भएको विगतमा उम्मेद्वारहरू विगतको भन्दा धेर थिए. विगतमा 3-4 दिन लाग्थ्यो मतगणना गर्न होइन, तर सालसम्म 4 घन्टा, 5 घन्टा, 8 घन्टा, 12 घन्टामा सबै रिजल्ट आयो. अहिले बडा विचित्र छ. अरू ठाउँमा पहिलेको मतदान गर्दै गर्दाखेरि 3 बजे चाहिँ मतदाता सकिँदै जान्थ्यो. यसपटक 3 बजेसम्म 42% मत खसेको छ. त्यसपछि उहाँ 2 घन्टामा चाहिँ 25% मत खस्यो. इभिनिङ इभिनिङमा गएर मतदान केन्द्र खाली हुँदै गर्छन्, मतपत्र भत्तै गरिहाल्छ. अनि निर्वाचन आयोगले 4.2 करोड 89 लाख मतदाता छन्, समानुपातिक र प्रत्यक्ष गरेर करिब करिब 2 करोड मतदाता हुनुपर्ने, 4 करोड मतपत्र छाप्छ, 2 करोड के गर्ने भन्ने कुरालाई भन्दैन. मैले तपाईँसँग भन्नुभएको यी मैले त्यो तथ्य र प्रमाणहरू मात्रै भन्ने अब त्यो निर्वाचन कस्तो थियो भन्नका लागि. तर हामीले के बुझ्नुपर्छ भने राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता, नेपाली जनताको स्वतन्त्रता, नागरिक अधिकारको रक्षाका लागि बोल्दा कुनै एक दिनको, एक क्षणको, एक व्यक्तिको घटना र अभिव्यक्तिलाई आधार मान्ने होइन कि यसरी नै सम्पूर्ण कुराको रिपोर्ट हेर्नु जरुरी हुन्छ. त्यो रिपोर्ट हेरियो भने हामी साँच्चै नेपाली नागरिकहरूको स्वतन्त्रता कमजोर भएको छ, हाम्रो स्वाधीनता कमजोर भएको छ, हाम्रो सार्वभौमिकता कमजोर भएको छ. यसको अर्थ कि हामी अब समाप्त भएको छ भन्ने होइन, देश बिरामी भएको छ, देश कमजोर भएको छ. अब हामी सबै मिलेर यसको उपचार भनेको के हो भने हाम्रो राष्ट्रिय एकता हो एक, दोस्रो हाम्रो राष्ट्रिय स्वाधीनताको रक्षाका लागि हामी स्पष्ट हुनुपर्छ. हामी स्पष्ट भएपछि हामी छिमेकी मित्र राष्ट्रसँग, हाम्रा मित्र राष्ट्रसँग, सहयोगी मित्र राष्ट्रसँग हामीले स्पष्ट सन्तुलित राष्ट्र नीतिका साथ कुटनीतिक मार्फत चाहिँ हामीले
1: अस्मिजी यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु. नमस्कार. नेपाली कंग्रेसका नेता मिन विश्वकर्मा आदरणीय श्रोता नेपाली बहसमा छोटो विश्राम छ, विश्रामपछि पुनः उपस्थित.
2: के कान्छ तेरो दाजुले विदेशबाट आइएमीमा पैसा पठाएछ, झिक्न जा. ए अनि सुन त, तल काकालाई भोलि हस्पिटल लाने रे, गाडी रिजर्भको लागि बन्दोबस्त पनि गरेछ है, खै के इलेक्ट्रोनिक सामानहरू पनि चाहिएको छ भन्दैछु तेरो काकी.
3: ल ल आमा, म तु गए तु आए.
2: होइन आजै आइपुग्छस् र.
3: कहाँ आमा, त्यति काम त यही चैनपुरको आशिष एन्ड ब्रदर्स प्यालीमा भइहाल्छ नि. हामी कहाँ आईएमई, वेस्टर्न युनियन, हिमाल रेमिट, सिटी एक्सप्रेस र रिलायबल रेमिट मार्फत देश विदेशबाट पठाइएको पैसा झिक्न र पठाउन सकिन्छ. साथै गाडी रिजर्भमा लिनु परेमा पनि हामीलाई सम्पर्क गर्नुहोस्. त्यति मात्र कहाँ हो र, इलेक्ट्रोनिक सामानहरू पनि पाइन्छ, वैदेशिक रोजगारीको लागि पनि हामीलाई सम्झनुहोस्. आशिष एन्ड ब्रदर्स प्याली, चैनपुर 6 शङ्खुवा सभा, प्रोपाइटर आशिष साख्य, टेलिफोन नम्बर 0295-71-128, मोबाइल नम्बर 98-520-45-741.

0: नमस्कार, म गायक अशोक मुखर्जी। तपाईँ अहिले सुन्दै हुनुहुन्छ लेट बिस्कुट थ्रू रेडियो अरुण।
1: यतिखेर हाम्रो बेसमा नेकपा एमालेका नेता पूर्व मन्त्री देवेन्द्र दाहाल हुनुहुन्छ। दाहालजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
2: धन्यवाद।
1: होइन दाहालजी, अब नेकपा एमाले भित्रको विवाद मतभेदको विषय त एकातिर छ होइन, तर यो त कतातिर मोडियो कुरो भन्नुहुन्छ भने, अब नयाँ नेकपामा चाहिँ विद्यादेवी भण्डारीलाई संयोजक तोक्ने र त्यस पछाडि अब वर्षमान पुँजीहरूलाई चाहिँ महासचिवतिर कता कता लैजाने होइन, होटल विमान त ललितपुरमा चाहिँ भेटघाट भएको रहेछ। अब एमालेलाई यो कुरा थाहा छ कि छैन? भित्रभित्र त अर्को पो पाक्दै रहेछ नि त फेरि।
2: धन्यवाद छ यहाँलाई। अब यो नेपालको राजनीतिक वृत्तमा यस्ता कुराहरू चलिरहन्छन् र खास भन्ने हो भने नेकपा एमालेको अहिलेको दृष्टिकोण के हो भने, अहिले कुनै पार्टी एकीकरण गर्ने, कसैलाई नेता बनाउने, के गर्ने यस्तो खेलमा अहिले नेकपा एमाले छैन। वामपन्थीहरूको बीचमा सहकार्य गरेर जानुपर्छ भनेर एउटा अभ्यास हामीले यो प्रदेशहरूमा गरेका छौ। नेकपासँग सहकार्य गरेर जाने गरी कामहरू गरिरहेका छौ। त्यसैले गर्दा यो परिस्थिति चाहिँ अनुकूल अथवा परिस्थिति चाहिँ अब कम्युनिस्टहरू एक ठाउँमा आउने नबनुन्जेलसम्म, अहिले चाहिँ कम्युनिस्ट पार्टीहरू एक ठाउँमा आउने सम्भावना पनि छैन र नेकपा एमालेको अहिले त्यस्तो कार्यक्रम पनि छैन कि
1: होइन। अब यो कुरा त तपाईँहरूको होला, तर चाहिँ सँगै स्वर्ग नर्कको यात्रा तय भइसके पछाडि, प्रदेशतिर गठबन्धन बनिसके पछाडि चाहिँ भित्रभित्रै प्रचण्डजीको टेक्निक त फरक तरिकाले पो डेभलप हुँदैछ नि त पार्टीभित्र, फेरि नेकपाभित्र
2: होइन। चर्चा त्यो दोस्रो तहका नेताहरू कहीँ बसेर चिया गफ गरे होलान् होइन, त्यो गरेछन् भनेर त म भन्न सक्दिन।
1: ल गरिसके शेरधन राई नेकपा एमालेकै नेताले तस्विर सार्वजनिक गरिसक्नुभयो होइन, त्यसले त अहिले चर्चा छ नि त, तपाईँले हेर्नु भएन त्यो कुरो?
2: होइन, चर्चा त बाहिर त धेरै खालको आउँछन्, वास्तविक त अर्कै हुन्छ। त्यसले गर्दा त्यो लाइनतिर नेकपा एमाले गएको छैन, केही व्यक्तिहरू सायद त्यसमा लागिराख्नु भएको हुन सक्छ।
1: अस्ति केपी शर्मा ओली र विद्यादेवी भण्डारी बीच भेट हुँदा पनि त, वा त्यो कुरा हुँदा पनि त्यति राम्रो मन्थन हुन सकेन नि त, भण्डारीजीले त सिधै प्रस्ताव स्वीकार गर्नुभयो नि त होइन?
2: होइन, प्रस्ताव के स्वीकार गर्नुभयो के गर्नु भएन भन्ने कुरा पनि, त्यो कुरा एक थोक भएको हुन्छ, बाहिर चाहिँ अर्को थोक आउँछ के मिडियाहरूले। अब अहिले त तपाईँहरू मिडियाहरूले पनि एकदमै ट्विस्ट गर्नुहुन्छ नि त।
1: होइन, किन ट्विस्ट गर्नु छ र, गुन्डुको पनि त ट्विस्टै आयो नि त फेरि, महासचिवले मान्नै भएन हिजो पनि होइन, ओलीजीले चाहिँ पार्टी अध्यक्षले पुनर्गठन हुँदैन भनिरहनु भयो, विष्णु शङ्करहरूले होइन हुँदैन स्वीकार गर्दै आउनुभयो, यो त क्लियर हो नि त, फेरि ट्विस्ट होइन नि त यो।
2: त्यो चाहिँ मैले पनि हेरेँ होइन, त्यो हेर्दाखेरि कस्तो देखिन्छ भने, देखि कुनै मिडिया को मान्छे पनि त्यहाँभित्र बसिरहेछ क्या,
1: के हो र
2: त्यहाँ त्यो बैठकमा चाहिँ कुनै मिडियाको मान्छे पनि त्यहाँ बसिरहेको छ, उसले हेरिरहेको छ जस्तो गरेर कुराहरू आइरहेको छ। तर हाम्रो पार्टीमा अब अहिले चाहिँ हिजो जुन ढङ्गले विषयलाई उछालिएको थियो नि, त्यो विषय अहिले छैन। अहिले के त भन्दाखेरि समग्र समीक्षा गरौँ, पार्टीलाई कसरी स्थापित गर्न सकिन्छ, पार्टीले कसरी हार्यो भन्ने सन्दर्भका कुराहरू, भित्री कारणहरू कति थिए, देशभित्रका कारणहरू कति थिए, पार्टीभित्रका कारणहरू कति थिए र अन्तर्राष्ट्रिय बाह्य कारणहरू कति थिए, त्यसको समग्र मूल्याङ्कन गर्ने भनेर अहिले त त्यो लाइनमा गइरहेछ अहिले। त्यसलाई त्यसरी गरेर एउटा चाहिँ एकमना एकताका साथ अब पार्टीलाई चाहिँ अगाडि बढाउने भन्ने कुरा भइसकेको छ नेकपा एमालेमा। अब त्यसको चाहिँ प्रतिवेदन लेख्न मात्रै बाँकी रहेको छ क्या अहिले।
1: होइन, यो त ठिक छ, नेकपा एमाले भित्रको विवादको कुरा, नेकपा एमालेलाई कसरी चाहिँ एकदिका बनाउने कुरा त पार्टी अध्यक्ष र नेतृत्वका कुराहरू होलान्। अब लेखेर आएको तल्लो तहका कार्यकर्ता नेताहरूले चाहिँ दिएको सुझावलाई नै फेरि तोडमोड गराएर चाहिँ अब अध्यक्ष फेभरकै प्रतिवेदन लेख्नुपर्ने परिस्थिति भने त, यो त के हो यो भने क्या, यो लोकतन्त्र हो?
2: होइन, मैले बुझेको र मैले बुझेको अलिक फरक छ, अथवा हामीले यथार्थमा धर यो तल्लो स्तरबाट आएको कुराहरूमा चाहिँ अर्को व्यक्ति नेतृत्वमा ल्याउने बित्तिकै चाहिँ पार्टी चाहिँ एकदम सरासरी हिँडिहाल्छ दौडिहाल्छ भन्ने कुरा होइन भन्ने लाइनबाट कुराहरू छ क्या. खालि के त भन्दाखेरि यदि पुस्तान्तरण गर्ने हो भने अहिले 74-75 वर्षको मान्छेलाई राखेर 71 वर्षको मान्छेलाई ल्याउनुको त के अर्थ हुन्छ?
1: होइन ठिक हो, तपाईँले भन्नु खोज्नु भएको ठिक हो होइन देवेन्द्र दाहालजी. अब एउटा कुरा के छ भने अब नेपाली कंग्रेसभित्रको हिजोको सानेपा बैठक पनि मैले सुन्दै थिएँ, कतिपय नेताहरूले के भन्नु भएको छ भने पहिला अब कंग्रेस विभाजनको मोटामोटी चाहिँ अब रणनीति उनीहरूको समाप्त भयो, अब चाहिँ नेकपा एमाले तर्फ लाग्छन् होइन, 8-10 दिनपछि नेकपा एमाले शुरू हुन्छ पनि भन्ने स्थिति आयो. यतापट्टि वर्षमान पुन र शेरधन राईको तस्विर पनि देखियो, विद्यादेवी भण्डारले अगाडि सारेर नेकपा चाहिँ निर्माण गर्ने डेभलप गर्ने र असन्तुष्टहरूलाई समेटेर जाने भन्ने खालका के अरे भनौँ न त्यो पनि त्यो त्यो किसिमको खिचडी पनि पाकिरहेछ. के हुन्छ अब भविष्य तपाईँहरूको?
2: यस्तो छ, काङ्ग्रेस स्तरको अब विवाद हेर्नेर हुँदै होइन, काङ्ग्रेस लगभग फुटको अवस्थामा पुगेको छ. त्यसले गर्दाखेरि एमालेमा भनेको त आन्तरिक बहसको कुराहरू मात्रै हो क्या. त्यसले गर्दाखेरि अहिले यो फुटको तहमा जाँदैन, कुनै कसैले त्यस्तो सोचेको छ भने त्यो अहिले नै उसको दिमागबाट हटाए पनि हुन्छ. नेकपा एमाले एकजुट भएर जान्छ, बहस छलफल भनेको त अब बैठकहरू विभिन्न कर्नरहरूमा बैठकहरू हुने कुरा छ, त्यो स्वाभाविक पनि हो. र अनि नेकपा एमाले भनेको एउटा जिउँदो जाग्दो एउटा चाहिँ सशक्त पार्टी भएकोले गर्दाखेरि यसभित्रका विषयहरू बाहिर आउनु स्वाभाविक हो. र अहिले आएर यो विभिन्न कारणले गर्दाखेरि अल्गोरिदम लगायतका विभिन्न कारणले गर्दा जनताको दिमागलाई भुटेर यो परिणाम आएको हो भन्ने पनि निष्कर्ष छ क्या. तर जनताको दिमाग कसरी भुट्यो त भन्दाखेरि कमजोरी पनि भयो दलहरूका, होइन दलहरूका कमजोरीहरूलाई पनि माथि टेकेर जनताको दिमाग भुट्यो. अब केही गर्छौँ अथवा यो अहिले जुन जितेको पार्टीले के नै गर्छ भनेर जुन भनिएको थियो नि त्यो पनि परिणाम देखिसके जनताले. त्यस कारणले गर्दा नेकपा एमाले अब त्यो कुनै अन्यथा हिसाबले जाँदैन र केन्द्रीय कमिटिको बैठकबाट एकताका साथ अगाडि बढ्छ यो पार्टी.
1: तर एउटा कुरा के चलखेल भइरहेको छ भने ठूला पार्टीहरू पुराना पार्टीहरूलाई विभाजन गर्नका निम्ति एउटा न एउटा अस्त्र चाहिँ तयार पारिराख्ने. अब नेकपा एमालेमा पनि सकेसम्म चाहिँ विभाजन र फुटको श्रृङ्खला त आज मात्र होइन हिजो पनि चलि नै रहेका कुराहरू हुन् होइन. तर अहिले चाहिँ अब एउटा यस्तो सतहमा यस्तो बिन्दुमा आएको छ, अहिले पदाधिकारीहरूले पार्टी अध्यक्षको भन्या कुरा टेर्नै छोडिसकेका छन्, कतिपय नेताहरूले त आन्तरिक रूपमा तयारी पनि गरेका छन्, अब विद्या भण्डारीको छारी यता निर्माण गरिदियो भने एमालेको भविष्य पनि त अन्धकारतर्फै त छ नि, अध्ययार सुरुङतर्फ होइन र भने.
2: यस्तो छ, यस्तो छ, के छ भन्दाखेरि खेमजी यो तपाईँहरूलाई पनि थाहा छ, सबैलाई थाहा छ, नेपाली जनतालाई थाहा छ कि यो बाह्य चलखेल अलिक बढी भयो क्या नेपालमा. किन भन्दाखेरि यहाँले त्यो ग्रे जोनको रिपोर्ट भनेर पनि यहाँ अहिले आइरहेको छ कि. अब त्यो ग्रे जोनको रिपोर्ट अनुसार त नेपालमा अमेरिकी अथवा विभिन्न बाह्य लगानी चाहिँ कसरी छ आइरहेको छ. अब नेपालमा केही करोड सहयोग गर्ने यो बाढी पीडितलाई तर 20 मिलियन अमेरिकी डलर चाहिँ यस्तो चलखेलका लागि खर्च गर्ने भन्ने कुरा पनि यहाँले सुनि पनि सक्नु भएको छ. त्यसले गर्दाखेरि अब यी सबै कुराले गर्दाखेरि चलखेल चाहिँ हुन्छ. त्यो चलखेलबाट चाहिँ एमाले अछुतो छ भनेर म भन्दिनँ. त्यो चलखेलभित्र एमालेका पनि मान्छेहरू केही परे लागेका हुन सक्छन् तर त्यसले प्रभावित पार्दैन एमालेलाई, त्यसले कुनै पनि प्रभावित पार्दैन.
1: होइन तपाईँ कसरी ग्यारेन्टी गर्न सक्नुहुन्छ भने क्या जस्तो अहिले पछिल्लो समय चाहिँ नेकपा एमालेभित्रको विवाद त हो, यो कुरा त तपाईँ स्वीकार्नुहुन्छ होइन. पार्टी अध्यक्षले चाहिँ मार्ग प्रशस्त गर्नुपर्छ भन्ने हो, कतिपय एउटा अर्को पंक्तिको चाहिँ पार्टी अध्यक्षले मात्र होइन फागुन 21 को दोष लिने भने यो त पदाधिकारी सबैले लिनुपर्छ त्यो समय भन्ने हो होइन. यदि नेतृत्वमा नयाँ नै आउनु हो भने चाहिँ पुस्तान्तरणको कुरा गरौँ र अर्को मान्छे नयाँलाई नेतृत्वमा ल्याउँ भन्ने विषय पनि सँगसँगै चलेकै हो. अब वैधानिक हिसाबले नै हटाउनु पर्यो, पार्टी त छोड अध्यक्ष भनेर चाहिँ छोड्न मिल्छ भन्ने खालको बहस पनि एकातिर चलेकै हो. अब यसमा आफ्नै पार्टीभित्रका नेताहरू आफ्नै पार्टीको नेतृत्वले चाहिँ समयमा विवेक पुर्याउन सकेन, समयमा बुद्धि पुर्याउन सकेन भने फेरि विभाजनको दोषारोपण चाहिँ अरूलाई दिएर होला कि आफूले आफूलाई सुधार्नु पर्ला भन्ने प्रश्न त हो नि त होइन. अहिले
2: एकदमै त तपाईँले भनेको कुरो सही कुरा हो, तर कुरा के हो त भन्दाखेरि एमाले भनेको चाहिँ एउटा विभिन्न आरोह अवरोह पार गर्दै आएको पार्टी हो. विभाजन एमाले कतिपल्ट आउँदै एमाले भन्नाले यो कम्युनिस्ट आन्दोलनको यो प्रवाहहरू चाहिँ विभाजनको क्रममा एमाले पनि विभाजन भयो. विभाजन केही श्रृङ्खलालाई पार गर्दै फेरि पनि आफूलाई सशक्त बनाउँदै अगाडि बढेको पार्टी हो. त्यसले गर्दाखेरि अब अहिले आएर यो अहिले जुन बहस भइरहेछ यही बहसले नै विभाजन ल्याउँछ भन्ने कुरा चाहिँ सरासर गलत हो र यो हुँदैन पनि हुन पनि सक्दैन. तर कोही मान्छे चाहिँ त्यसबाट टुक्रिएर त जान सक्छन् नि. जस्तो माधव नेपालहरू टुक्रिएर गए
1: त्यो शंका त छ तपाईलाई.
2: यो पार्टी मन पर्दैन
1: त्यो शंका छ नि त.
2: मलाई म यो पार्टीमा बस्दिनँ भन्ने लाग्छ भने ऊ त अब कहीँ जान पनि सक्छ नि. यो त सामान्य कुरा हो नि. तर कुरा के त भन्दा नेकपा एमाले चाहिँ सिङ्गो रूपमा भन्ने हो भने जनताको मन मस्तिष्कभित्र रहेको पार्टी भएकोले गर्दाखेरि अहिले केही यसो बादल लागे जस्तो भए पनि नेकपा एमाले भोलि जनताको बीचमा स्थापित हुन्छ भएको छ र त्यो ढङ्गले अगाडि बढ्छ. त्यसले गर्दा यो बहस विवाद जुन छन् नि यस कुरालाई लिएर हामीले साह्रै पल्लै छेउमा पुगेर मूल्याङ्कन गर्नुपर्ने स्थिति चाहिँ होइन भन्छु.
1: अब जाँदा जाँदै एउटा कुरा के भनिदिनुहोस् भने अब नागरिक रूपमा नेकपा एमाले आफ्नो कमजोरीलाई चाहिँ ढाकछोप गरेर अरूलाई दोषारोपण गरेर देशी विदेशी तत्त्वहरूले प्रतिक्रियावादी तत्त्वहरूले चाहिँ हामीलाई विभाजन गर्न खोज्दैछन् भन्ने आरोपबाट मुक्त भएर कसरी चाहिँ पार्टीलाई एक ढिक्का बनाउन सकिन्छ? कसले चाहिँ मार्ग प्रशस्त गर्ने होइन, कसले चाहिँ अलिकति सेक्रिफाइस गर्ने, कसले चाहिँ त्याग गर्ने? जस्तो अहिले नेपाली कंग्रेसभित्र पनि तपाईँहरूले देखिरहनु भएको छ नेपाली कंग्रेसको अब विभाजन हुने कि वा रोकिने भन्ने खालको एउटा अन्तिम कसरत र घडीमा पनि छ. किनभने देउबारलाई चाहिँ महाधिवेशनको उद्घाटन गराउने भनेर कंग्रेसले तयारी गराइरहेछ, त्यहाँ पनि लबिङ भइरहेको एउटा सब्जेक्ट एउटा विषय छ. अनि एमाले चाहिँ अहिले सिक्नुपर्ने पाठ चाहिँ के हुन सक्छ?
2: यो एकदमै जायज प्रश्न गर्नुभयो तपाईँले होइन. के त भन्दाखेरि अहिले भनेको यो परिस्थितिको सही मूल्याङ्कन गर्ने हो क्या. अहिले भनेको कसैले मार्ग प्रशस्त गर्ने के गर्ने, कोही हट्ने कोही आउने यस्तो कुरा होइन. हाम्रो लाइनको कुरा गर्नुहुन्छ भने होइन. अहिले भनेको परिस्थितिको सही मूल्याङ्कन गर्न सक्नु पर्यो र यो मूल्याङ्कन गरेर अगाडि बढ्नु पर्यो भन्ने कुरा हो. त्यसले गर्दा हाम्रो बीचमा भएको बहस छलफलको कुरा के हो भन्दाखेरि कोही व्यक्ति केन्द्रित भएर आएको छ भने त्यो गलत कुरा हो क्या. मेरो चाहिँ भनाइ नै त्यही हो. कोही व्यक्ति केन्द्रित भएर फलाना चाहिँ व्यक्ति भन्ने खालको कुराहरू होइन कि. समग्रमा हेर्ने हो भने हार्न त सबैले हारे होइन. अरू पार्टीले पनि हारे, एमाले पनि हारे, एमालेको पनि नेताहरू प्राय सबैले हारे. त्यस्तो स्थिति भयो. त्यसो हुँदाखेरि यसको चाहिँ सही मूल्याङ्कन गरेर अगाडि जाने हो. यी देशी विदेशी प्रतिक्रियावादीहरूलाई मात्रै हामीले दोष दिएका छैनौ. यिनीहरूले नेपालमा जुन चलखेल गरिरहेका छन् त्यो चलखेललाई परास्त गरेर अगाडि जान्छौँ भनेर भनेका छौँ. त्यसले गर्दा यो ढङ्गले हाम्रो पार्टी अगाडि बढ्छ. यहाँलाई म यही कुरो जानकारी गराउँछु.
1: हस्, देवेन्द्र दालजी, यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु. नमस्कार.
2: हस् हस्, धन्यवाद छ यहाँलाई.
1: उहाँ हुनुहुन्छ नेकपा एमालेका नेता एवं पूर्व मन्त्री देवेन्द्र दाहाल. आदरणीय श्रोता, नेपाली बहसको समय सकिएको छ. खेम बम बिदा चाहन्छु. नमस्कार.
3: आया, आज बिहानैदेखि पेट दुखेर हैरान भइसके. उपचार गर्न कहाँ जाने होला?
4: काका, किन सुतेरै गनगनाइरहनु भएको छ नि?
3: पेट दुखेर उठ्नै सकिरहेको छैन भने आया.
4: ए लु, जचाउन जानुपर्छ काका.
3: जान त जानु, तर खोइ कहाँ पो जानु. राम्रो उपचार गर्ने यो चैनपुरमा कुनै हस्पिटल छैन होला?
5: ल छ नि काका, जेरोपट छेउ तेर्सो लाइनमा प्रभावकारी उपचार हुने प्रभास मेडिकल हल, त्यहाँ गए त भइगयो नि.
6: पुरानो ग्यास्ट्रिक अल्सर हर्स दिशाबाट रगत बग्ने छाला सम्बन्धी रोग चर्म रोग तिनी रोग टन्सिल बाथ हाट जोड्ने नक्का नाक कान घाँटी दम पिनास तल्लो पेट दुखेको महिनावारी गडबडी भएको बाजुजनको सल्लाह सुझाव हात खुट्टा झमझमाउने पोल्ने अनुहारको चाया पोतो डन्डीफोर आदिको उपचार साथै इसिजी एक्सरे भिडियो एक्सरे सेवा उपलब्ध छ. साथै यहाँ सबै प्रकारका औषधिहरू सुपथ मूल्यमा बिक्री गरिन्छ.
7: प्रत्येक बिहिबार शुक्रबार बिहान 7 बजेदेखि बेलुकी 7 बजेसम्म फिजिसियन एमबीबीएस डाक्टर रूपक रौनियाद्वारा ओपिडी सेवा, भिडियो एक्सरे, गर्भवती जाँच तथा प्याथोलोजी सेवा,
6: 24 घण्टा फार्मेसी सेवा तथा इमर्जेन्सी सेवा उपलब्ध छ। साथै 24 घण्टा एमबीबीएस सेवा पनि उपलब्ध छ।
7: विभिन्न देश तथा विदेश जानको लागि मेडिकल पनि गरिन्छ।
5: प्रवास मेडिकल हल चैनपुर 7 0.13 लाइन, सम्पर्क नम्बर 0295702092, फोन नम्बर 98423549।
0: छिटो निस्कन भनेको ढिला भइसक्यो।
8: जान्न म त हजुर मात्रै जानुहोस्, साथीहरू चाहिँ डिजाइनदार गहना लगाएर आउँछन्, म भने चाहिँ यस्तो गहना लगाएर के जानु।
0: हे तेरी, तिमीले भन न त, तिमीले भने जस्ता डिजाइनदार गहना कहाँ पाइन्छ।
8: पहिले किनिदिन्छु भन्नु न, अनि मात्र भन्छु।
0: भन न त भन, किनिदिन्छु क्या किनिदिन्छु।
8: मलाई त मनोकामना सुनसादी पसलकै गहना चाहिन्छ नि फेरि।
0: अस्ति भन्नुपर्छ नि, पुरानो मनोकामना सुनसादी पसल हजुर आधुनिक तथा पुराना डिजाइनका गरगहना ग्यारेन्टीका साथ तयार पार्नु परेमा, तयारी गरगहना उचित दर भावमा खरिद बिक्री गर्नु परेमा, राशि अनुसारका पत्थर चाहिएमा र सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा मनोकामना सुनचाँदी पसललाई सम्झनुहोस्।
9: साथै 2 नम्बरी सुनलाई रिफाइन गरी 1 नम्बरी बनाउनु परेमा तथा 12 राशिका पत्थरहरू चाहिएमा सदैव हामीलाई सम्झनुहोस्।
7: मनोकामना सुनचाँदी पसल चैनपुर 6 चोक, प्रोप्राइटर पदम रसाइली, ममता रसाइली, मोबाइल 9862 13 67 44, 9815 38 77 75।

सबैभन्दा धेरै प्रभावित विदुर नगरपालिकाले कोठा भाडा बापत मासिक 10,000 रूपियाँ उपलब्ध गराउने तथा आवश्यक बन्दोबस्तीका सामग्री राहत स्वरूप प्रदान गर्ने निर्णय गरेको छ। यता प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कुल मजदात रकम 14,56,38,756 रूपियाँ पुगेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार पछिल्लो 24 घण्टामा मात्रै 22,75,00,000 रूपियाँ भन्दा बढ़ी रकम थपिएको छ। कोषमा विभिन्न 9 बैंकमा रहेको नेपाली रूपियाँको मजदात 10,89,66,62,77 रूपियाँ पुगेको छ। यस्तै कोषका 2 बैंकमा रहेको अमेरिकी डलर खातामा 2,39,30,731 अमेरिकी डलर जम्मा भएको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। भोटेकोशी बाढ़ेपछि सुस्ताएको पर्यटन क्षेत्र क्रमशः लयमा फर्कदै गएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले संचालन गरेको नेपाल कलिङ अभियानले सकारात्मक सन्देश प्रवाह गरेको छ। नेपाल पर्यटन बोर्डका निमित्त निर्देशक सुनिल शर्मा र वरिष्ठ अधिकृत प्रेम प्रसाद भट्टराईले बंगलादेशबाट आएका 185 जनाको कर्पोरेट टोलीलाई हिजो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खाँदा र ढाका टोपी सहित स्वागत गर्नुभएको छ। गएको भदौ 10 गते भोटेकोशी बाढ़ीपछि सुस्त भएको नेपालको पर्यटनलाई सुरक्षित भएको सन्देश दिन पर्यटन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र पर्यटन सम्बन्ध संघ संस्था लागि परेका छन्। अहिले काठमाडौँ उपत्यका सहित देशका धेरैजसो ठाउँमा घाम लागेको छ। गैराती गण्डकी प्रदेशदेखि पूर्वका धेरै ठाउँमा ठूलो वर्षा भए पनि आज बिहानदेखि मौसम घमाइलो भएको हो। तर आज पनि कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी 1-2 ठाउँमा दिउँसो ठूलो वर्षाको सम्भावना भने कायम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। त्यसैगरी कर्णाली प्रदेशका पहाड़ी क्षेत्रका 1-2 ठाउँमा पनि ठूलो वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रका केही ठाउँमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका थोरै ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। तराईका थोरै ठाउँमा पनि मेघगर्जन चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। वर्षाका कारण पहाड़ी तथा हिमाली क्षेत्रमा सड़क तथा यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अप्नाउन महाशाखाले आग्रह गरेको छ। यसैबीच मुगलिन नारायणगढ़ सड़क खण्डमा लेदो सहितको पहिरो खस्दा अवरूद्ध भएको सड़क दुईतर्फी संचालनमा आएको छ। इलाका प्रहरी कार्यालय मुगलिनका अनुसार चितवनको इच्छा कामना गाउँपालिका 5-15 किलो क्षेत्रमा आज बिहान लेदो सहितको पहिरो खस्यो। त्यसपछि गाड़ी आवागमन प्रभावित भएको थियो। पहिरो खसेपछि सड़कको एक लेनमा लेदो थुप्रिँदा गाड़ी एकतर्फी मात्रै चलेका थिए। अहिले लेदो पन्छाएपछि गाड़ी दुईतर्फी नै चल्न थालेका मुगलिन प्रहरीले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा 4 भन्जाङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: हरेक मान्छेको सपना जपना र चाहना पैसा,
2: पैसामा छ शक्ति, पैसामा छ सहारा।
1: धोती पटुका र इजारको गाँठो हुँदै गार्धन सम्म,
2: बैंकको चेक टोकन एटीएम हुँदै हातको मोबाइल सम्म,
1: यच्छ प्रश्न कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
2: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
1: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने,
2: इतिहास गाथा र कथा गाँठका कुरा,
1: गाँठका कुरा
2: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा।
3: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। सड़क डिभिजन कार्यालय काठमाडौँले सड़क सुझाव मोबाइल एप संचालनमा ल्याएको छ। एप मार्फत काठमाडौँ उपत्यका सड़कमा देखिएका समस्या तथा सड़क सुधार सम्बन्धी सुझाव नागरिकले मोबाइल एपबाट पठाउन सक्नेछन्। यसका लागि सड़क सुझाव एप डाउनलोड गरी समस्या रिपोर्ट गर्न सकिनेछ। सड़क डिभिजन कार्यालयका अनुसार प्राप्त गुनासो तथा सुझावलाई समस्याको आवश्यकता, गम्भीरता र प्राथमिकताका आधारमा मूल्यांकन गरी समाधानको प्रक्रिया अघि बढ़नेछ। यो सेवा क्रमशः ललितपुर, भक्तपुर हुँदै देशभर विस्तार गर्ने तयारी रहेको सड़क डिभिजन कार्यालयले जनाएको छ। यता सरकारले

0: यसलाई व्यवस्थापनलाई व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्य सहित नयाँ विधेयक संघीय संसदमा पेश गरेको छ। फोहोर मैला व्यवस्थापन सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक 2083 शून्य फोहोर चक्रीय अर्थतन्त्र र उत्पादकको विस्तारित जिम्मेवारी जस्ता नयाँ र विश्वव्यापी रूपमा अभ्यास भइरहेका अवधारणाहरूलाई समेटिएको छ। नयाँ विधेयकले फोहोर व्यवस्थापनमा संघीय प्रादेशिक र पालिकाको भूमिका र अधिकारलाई स्पष्ट रूपमा बाँडफाँड गरेको छ। 2046 सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको 29 स्मृति दिवस आज कांग्रेसका भातृ एवं शुभेच्छक संस्थाले विविध कार्यक्रम गरी मनाउँदैछन्। नेपाली राजनीतिमा त्याग र साहसको उदाहरण प्रस्तुत गर्नुभएका सिंहले आन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले प्रधानमन्त्री हुन गर्नुभएको आग्रह अस्वीकार गर्दै आफ्ना समकक्षी कृष्ण प्रसाद भट्टराईलाई प्रस्ताव गर्नुभएको थियो। 1972 साल कार्तिक 24 गते काठमाडौँको क्षेत्रपाटीमा जन्मनुभएका नेता सिंहको 2054 साल असोज 2 गते निधन भएको हो। उहाँले प्रजा परिषदको सदस्य भई राणा शासन हटाउने अभियानमा आफूलाई सक्रिय बनाउनु भएको थियो। भारत भ्रमणमा रहनुभएका अर्थमन्त्री स्वर्णिम बुवागले र भारतीय समकक्षी निर्मला सीतारमण बीच भेटवार्ता भएको छ। हिजो बेलुकी नयाँ दिल्लीमा रहेको भारतीय वित्त मन्त्रालयमा उहाँहरूबीच भेटवार्ता भएको हो। त्यस क्रममा उहाँहरूबीच भोटेकोशी बाढीपछिको पुननिर्माण, व्यापार, लगानी, ऊर्जा, कनेक्टिभिटी लगायत विषयमा छलफल भएको दिल्लीमा रहेको नेपाली दूतावासले जनाएको छ। भारत सरकारको निमन्त्रणमा अर्थमन्त्री बुवागले 3 दिने भ्रमणका लागि हिजो नयाँ दिल्ली जानुभएको हो। भ्रमणका क्रममा अर्थमन्त्री बुवागले विदेश मन्त्री एस जयशंकरसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ। आज बिहान पूर्व विदेश सचिव श्याम शरणले आयोजना गर्ने उच्चस्तरीय कूटनीतिक संवादमा वागले प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुनेछ। त्यसपछि विदेश मन्त्री जयशंकरसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ। नेपाल प्रहरीले जनपद प्रहरी समूहतर्फ 334 पदका लागि नयाँ भर्ना आह्वान गरेको छ। प्रहरी प्रधान कार्यालय भर्ना छनौट शाखा नक्सालले आज सूचना जारी गर्दै खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षा मार्फत पदपूर्ति गर्न दरखास्त आह्वान गरेको छ। सूचना अनुसार प्रहरी सहायक निरीक्षक अर्थात असै पदमा 211 जनाका लागि भर्ना खुलाइएको छ। अब विदेशको खबर। स्वीडेनका प्रधानमन्त्री उल्फ क्रिस्टरसनले राजीनामा दिने घोषणा गर्नुभएको छ। संसदीय चुनावमा वामपन्थी तथा मध्य वामपन्थी विपक्षी गठबन्धनले झिनो बहुमत हासिल गरेपछि क्रिस्टरसनले राजीनामा दिन लाग्नु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। स्वीडेनको निर्वाचन प्राधिकरणका अनुसार 349 सदस्यीय संसदमा 4 विपक्षी दलले 176 सीट जितेका छन्। सत्तारूढ़ गठबन्धनले रहेका 4 दलले भने 173 सीट पाएका छन्। दुई पक्षबीच झण्डै 50,000 मतको अन्तर रहेको छ। चुनाव परिणाम सार्वजनिक भएपछि क्रिस्टरसनले नयाँ सरकार गठनका लागि बाटो खोल्न आफू प्रधानमन्त्री पदबाट मुक्त हुन चाहेको बताउनु भएको छ। अब नयाँ सरकार गठनको प्रक्रिया संसदका सभामुखको नेतृत्वमा अघि बढ़नेछ। पूर्व प्रधानमन्त्री म्याग्डालेना एन्डरसन नेतृत्वको सामाजिक लोकतान्त्रिक पार्टी सबैभन्दा ठूलो एकल दल बनेको छ। एन्डरसनले सन् 2022 गुमाएको प्रधानमन्त्री पदमा फेरि फर्कने सम्भावना बढ़ेको छ। संसदले नयाँ प्रधानमन्त्रीका लागि अर्को हप्ता सेप्टेम्बर 29 तारीकमा मतदान गर्ने जनाएको छ। अब खेल खबर। इंग्ल्याण्डले श्रीलंकासँगको T20 अन्तर्राष्ट्रिय श्रृंखला एक खेल अगावि जितेको छ। श्रीलंकाको कार्डिफमा हिजो भएको दोस्रो खेलमा इंग्ल्याण्डले श्रीलंकालाई 6 विकेटले पराजित गर्दै 3 खेलको श्रृंखलामा 2-0 को अग्रता बनाएको छ। श्रीलंकाले दिएको 146 रनको लक्ष्य इंग्ल्याण्डले 12 ओभर एक पलमा 4 विकेट गुमाएर पूरा गर्यो। इंग्ल्याण्डका टम बान्टनले अभिजित 52 रन बनाएपछि इंग्ल्याण्डले जित सहज रूपमा हात पारेको हो। यसअघि टस हारेर ब्याटिङ गरेको श्रीलंकाले 20 ओभरमा 9 विकेट गुमाएर 145 रन बनाएको थियो। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। नुवाकोटका बाढ़ी प्रभावितहरू होल्डिङ सेन्टर छाडेर कोठातिर सर्दै प्रधानजी कोषमा 14,56,00,000 रूपियाँ मजदात। काठमाडौँ उपत्यका सहित धेरैजसो ठाउँको मौसम घमाइलो। मुगली नारायणगढ़ सड़क खण्डको 15 किलोमा लेदो पञ्चायतसँगै दुईतर्फी गाड़ी चल्न थाले। बिग्रिएको सड़कको जानकारी अब मोबाइलबाटै। फोहोर मैला व्यवस्थापन बारेको नयाँ विधेयक संसदमा। विपक्षी गठबन्धनले बहुमत हासिल गरेपछि स्वीडेनका प्रधानमन्त्री क्रिस्टरसनद्वारा राजीनामा दिने घोषणा। नयाँ प्रधानमन्त्रीका लागि अर्को हप्ता मतदान हुने। र T20 अन्तर्राष्ट्रिय श्रृंखलामा श्रीलंकामाथि इंग्ल्याण्डको सहज जित।
1: सर्वसुलभ आवास कर्जा। अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर,
2: आधार दरमा मात्र 0.5% प्रिमियम थप,
1: विशेषताहरू रु 2 करोड़सम्मको कर्जा सुविधा,
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
1: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
1: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
1: शर्तहरू लागू हुनेछन्।
3: समय समय अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो

0: नेपालको एकमात्र डीटीएच सेवा डिश हो।
1: डिश हो खुशीको कनेक्शन।
2: साली नदीको सिर,
3: मणिचूडको काख,
2: स्वच्छ सुन्दर र संयुक्त प्रकृति,
3: शान्ति र आनन्दको अनुभूति,
2: भीडभाडबाट टाढा,
3: सहरबाट नजिकै,
2: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर।
3: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
0: विस्तृत जानकारीका लागि फोन नम्बर 9861946566 र 9841549481। वेबसाइट झुले.com.np।
4: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्रका खबरमा तपाईँलाई स्वागत छ। काठमाडौँ महानगरपालिका क्षेत्रभित्रका 12,811 सड़कको नक्साङ्कन गरी 2,800 भन्दा बढ़ी सड़कलाई मौलिक तथा वैज्ञानिक नेपाली नामसहित आधिकारिक जीआईएस डाटाबेसमा प्रविष्ट गरिसकिएको छ। यस्तै घर नम्बरिङ तथा घरधुरी सर्वेक्षणका लागि 2,10,976 भवन डिजिटल रूपमा नक्साङ्कन गरिएको छ। 25,019 भवनको प्रमाणीकरण गरिएको छ। विद्यालय, अस्पताल, पार्टी, नदी, सम्पदा स्थल तथा सार्वजनिक संरचनाको समेत डिजिटल जीआईएस अभिलेख निर्माण गरिएको छ। भू उपयोग तथा भूमि व्यवस्थापन सम्बन्धी कामलाई एकीकृत बनाउन काठमाडौँ महानगरपालिकाले अस्थायी भू सूचना तथा भू व्यवस्थापन एकाई गठन गर्ने समेत निर्णय गरेको छ। काठमाडौँ महानगरपालिका वडा नम्बर 31 आलोक नगरमा फालिएको अस्पताल जन्य फोहोरमा प्रमाण खोजेर औषधि उत्पादक कम्पनीलाई 50,000 जरिवाना गरिएको छ। यसरी फालिएको फोहोरमा दुईवटा कम्पनीको नाम लेखिएका कागज पाएका छन्। यी कम्पनी मध्ये एउटाको ठेगाना भक्तपुर जिल्ला र अर्कोको ठेगाना टोखर नगरपालिकाको धापासीमा छ। दुवै कम्पनी रहेको ठाउँ महानगरपालिकाको भौगोलिक क्षेत्रभित्र नपरेकाले महानगर प्रहरी बलले जिल्ला प्रशासन कार्यालय काठमाडौँ र भक्तपुर मार्फत कार्यवाही प्रक्रिया अघि बढ़ाएको छ। प्रमाणका आधारमा जिल्ला प्रशासन कार्यालय मार्फत उत्पादकहरू झिकाइन लागेको महानगरले जनाएको छ। भक्तपुरको मध्यपुर थिमी नगरपालिकाका बालकुमारी निवासी 39 वर्षीय वीरेन्द्र भक्त गजु श्रेष्ठले यस वर्ष पनि जिब्रो छेड्नुहुने भएको छ। पाँचौं पटक जिब्रो छेडेर लोपोन्मुख अवस्थामा पुगिसकेको जात्रा एवं परम्परालाई जीवन्त राख्न उहाँ तयार हुनुभएको हो। असोज 10 गते भोलि एया पुनिका दिन जिब्रो छेडेर जात्रालाई निरन्तरता दिने उहाँले जानकारी दिनुभएको छ। 2074 सालमा वीरेन्द्र भक्तकै अगुवाईमा फेरि जात्रा शुरू भएको थियो। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इफानले माघ 3 गतेदेखि काठमाडौँको भ्रिकुडी मण्डपमा हिमालयन ग्रीन इनर्जी एक्सपो 2027 आयोजना गर्ने भएको छ। उत्थानशील ऊर्जा समृद्ध नेपाल भन्ने नारासहित आयोजना गर्न लागि एक्सपोको 5 संस्करण हो। 3 दिन चल्ने एक्सपोले जलविद्युत, सौर्य, वायु, बायोग्यास तथा बायोमास, फोहोरबाट ऊर्जा, ऊर्जा भण्डारण, ग्रीन हाइड्रोजन, विद्युतीय गाड़ी, स्मार्ट ग्रिड, डिजिटल ऊर्जा, आर्टिफिशियल इन्टेलिजेन्स एआई, इन्टरनेट अफ थिंग्स तथा जलवायु प्रविधि सम्बन्धीको एकीकृत स्वच्छ ऊर्जा बजार निर्माण गर्न अवसर प्रदान गर्ने इपानका अध्यक्ष मोहन कुमार डाँगीले बताउनुभयो। र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले 2 महिनाको अवधिमा 1,634 ग्राम सुनसहित 45 जनालाई पक्राउ गरेको छ। विदेशबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल आउने नेपाली यात्रुलाई प्रयोग गरी अवैध रूपमा सुन ओसार पसार गरेको भन्ने सूचनाका आधारमा सुरक्षा जाँच गर्दा उनीहरू पक्राउ परेका छन्। यस्तै काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले पार्किङ स्थलबाट चोरी भएको ट्याक्सी खोजी गरी सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ। पार्किङ गरिएको ठाउँबाट चोरी भएको 22/27/84 नम्बरको ट्याक्सी खोजीका क्रममा काठमाडौँको तारकेश्वर नगरपालिका 4 लुकाइराखेको अवस्थामा फेला पारेको हो। उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेश राज सुवेदीका अनुसार चोरी भएको ट्याक्सी फेला परेपछि हिजो सम्बन्धित धनीलाई बुझाइएको छ। बिहान 9 बजेको राष्ट्रिय र चार भन्ज्याङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। काठमाडौँ महानगरपालिका भित्र भवन र सड़कको डिजिटल नक्साङ्कन, भू उपयोग तथा भूमि व्यवस्थापन सम्बन्धी कामलाई एकीकृत बनाइदिए। बिग्रिएको सड़कको जानकारी अब मोबाइल एपबाटै फोहोर मैला व्यवस्थापन बारेको नयाँ विधेयक संसदमा। र मध्यपुर थिमीका वीरेन्द्र भक्त श्रेष्ठले 5 पटक जिब्रो छेड्यो। बिहान 9 बजेको नेपाल खबर सकियो। बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।

0: रेडियो अरुण अरुण 97.6 MHz हर पल तपाईं सँगै।
1: के तपाईँलाई आँखा सम्बन्धी कुनै समस्या छ?
2: यदि समस्यामा हुनुहुन्छ भने आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको लागि चैनपुर आँखा उपचार केन्द्र।
1: हाम्रा सेवाहरू आँखा जाँच गरिनुका साथै आँखा जाँच गरे अनुसारका चस्माहरू बनाइन्छ। चस्मा जाँच गरिनुका साथै आँखा सम्बन्धी सम्पूर्ण औषधिहरू पनि पाइन्छ।
2: चैनपुर आँखा उपचार केन्द्र सम्पर्कको लागि मोबाइल नम्बर 98174717118 र 98627212300। चैनपुर आँखा उपचार केन्द्र चैनपुर सङ्खुवा सभा।
3: गाउँ विकास बचत तथा ऋण सहकारी संस्था चैनपुरको शेयर सदस्यहरूलाई 15 एकाइगत वार्षिक साधारण सभामा उपस्थित हुने बारे सूचना। यस गाउँ विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड चैनपुर 6 को मिति 2083 साल भाद्र 22 गते बसेको सञ्चालक समितिको बैठक निर्णय बमोजिम संस्थाको 15 एकाइगत वार्षिक साधारण सभा सहकारी विभागले जारी गरेको सहकारी संस्थाको साधारण सभा कार्य व्यवस्था निर्देशिका 2076 अनुसार तबसिल बमोजिमका प्रस्तावहरूमाथि छलफल गर्न तबसिल बमोजिमको स्थान र समयमा एकाइगत साधारण सभा सम्पन्न हुने भएकोले आफ्नो क्षेत्रमा हुने एकाइगत साधारण सभामा उपस्थित भई कार्यक्रम सफल बनाइदिनु हुन यो सूचना प्रसारण गरिएको छ।
4: 15 एकाइगत वार्षिक साधारण सभामा पेश हुने प्रस्तावहरू सञ्चालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदन प्रस्तुत तथा अनुमोदन सम्बन्धमा
3: लेखा सुपरिवेक्षण समितिको तर्फबाट लेखा समिति संयोजकको प्रतिवेदन प्रस्तुत तथा अनुमोदन सम्बन्धमा
4: आर्थिक वर्ष 2082-83 को लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा
3: आर्थिक वर्ष 2082-83 को वार्षिक कार्य योजना तथा बजेट कार्यान्वयन समीक्षा सम्बन्धमा
4: आर्थिक वर्ष 2083-84 को लेखा परीक्षण नियुक्ति र पारिश्रमिक सम्बन्धमा
3: सञ्चालक समितिले 2082 साल श्रावण 1 गतेदेखि 2083 साल असार 31 गतेसम्म गरेका महत्वपूर्ण निर्णयहरू अनुमोदन सम्बन्धमा
4: आर्थिक वर्ष 2082-83 को शेयर लाभांश तथा संरक्षित पूँजीको फिर्ता सम्बन्धमा
3: सहकारी जिल्ला संघ र केन्द्रीय संघमा प्रतिनिधि पठाउने सम्बन्धमा
4: शेयर सदस्य र शुभचिन्तकहरूबाट आएका सुझावहरू सम्बन्धमा
3: वार्षिक कार्य योजना 2083-84 को अनुमोदन सम्बन्धमा
4: सभाको निर्णय प्रमाणित गर्न उपस्थित सदस्यहरूबाट प्रतिनिधि छनौट सम्बन्धमा
3: एकाइ प्रतिनिधि छनौट सम्बन्धमा
4: र विविध
3: एकाइको साधारण सभाका कार्यक्रम स्थान र मिति एकाइ नम्बर 1 चैनपुर नगरपालिका वडा नम्बर 8, 9, 10 र 11 मिति 2083 साल कार्तिक 10 गते मंगलबार बिहान 11 बजे स्थान गगनचुम्बी आधारभूत विद्यालय अरुणथान चैनपुर नगरपालिका 8 सङ्खुवा सभा।
4: एकाइ नम्बर 2 चैनपुर नगरपालिकाका वडा नम्बर 1, 2, 3, 4, 5 मिति 2083 साल कार्तिक 12 गते बिहिबार बिहान 11 बजे स्थान चैनपुर नगरपालिका 4 र 5 को संयुक्त कार्यालय सभा हल पोखरी बजार चैनपुर नगरपालिका 4 सङ्खुवा सभा।
3: एकाइ नम्बर 3 चैनपुर नगरपालिका वडा नम्बर 6 मिति 2083 साल कार्तिक 14 गते शनिबार बिहान 11 बजे स्थान दिलकुमारी सभा भवन चैनपुर नगरपालिका 6 सङ्खुवा सभा।
4: एकाइ नम्बर 4 चैनपुर नगरपालिका वार्ड नम्बर 7 मिति 2083 साल कार्तिक 16 गते सोमबार बिहान 11 बजे स्थान दिलकुमारी सभा भवन चैनपुर नगरपालिका 6 सङ्खुवा सभा।
3: एकाइ प्रतिनिधि साधारण सभा मिति 2083 साल कार्तिक 19 गते बिहिबार बिहान 11 बजे स्थान दिलकुमारी सभा भवन चैनपुर नगरपालिका 6 सङ्खुवा सभा। सम्बन्धित ओडाहरूका शेयर सदस्यहरूले तोकिएको स्थानमा हुने साधारण सभामा उपस्थित भइदिनु हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि सम्पर्क नम्बर 98525-191, 029570-191, 98420-92388 र 98520-51354। गाउँ विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड चैनपुर 6 सङ्खुवा सभा।
5: हातमा के पो बोकेर लग्यो गुटुङटुङ?
6: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन। अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
5: औ लु, समस्याको समाधान भनेकै म हो।
7: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
5: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाइ पो छ भन्थ्यो झुसेले।
6: दुखले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
7: अब त्यहीँबाट जाने
5: ल के सल्लाह के पाक बोले मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त। नाइटिङ फोङटिङमा किनेरू ल्याएको रेडियो छ लु सुन त।
3: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी साउदी कतार कुवेत मलेसिया मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 देखि माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 देखि माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई मोबाइल 9852150094 9812367742 र व्हाट्सएप नम्बर 9704558302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।
8: भालुमा बसको कलिलो तामा कान्छीको मन हर्ने भालुमा बसको कलिलो

ती फकाई नि मान्दिन हौ सनछी के छ र मेरो खोटा। नमस्कार, म गायक अनन्त घिमिरे, तपाईँ सुन्दै हुनुहुन्छ लेख बेसीको धुन रेडियो अरुण, सधैँ सुन्नुहोस् है।

0: जान्छ, तेरो दाजुले विदेशबाट आइएमीमा पैसा पठाएछ, झिक्न जा। ए अनि सुन त, तल काकालाई भोलि हस्पिटल लाने रे, गाडी रिजर्भको लागि बन्दोबस्त पनि गरेछ है, खै के इलेक्ट्रोनिक सामानहरू पनि चाहिएको छ भन्दै थियो तेरो काकी।
1: ल ल आमा, म तु गए तु आए।
0: होइन आजै आइपुग्छस् र?
1: कहाँ आमा, त्यति काम त यही चैनपुरको आशिष एन्ड ब्रदर्स प्रालीमा भइहाल्छ नि।
2: हामी कहाँ आईएमई, वेस्टर्न युनियन, हिमाल रेमिट, सिटी एक्सप्रेस र रिलायबल रेमिट मार्फत देश विदेशबाट पठाइएको पैसा झिक्न र पठाउन सकिन्छ। साथै गाडी रिजर्भमा लिनु परेमा पनि हामीलाई सम्पर्क गर्नुहोस्। त्यति मात्र कहाँ हो र, इलेक्ट्रोनिक सामानहरू पनि पाइन्छ, वैदेशिक रोजगारीको लागि पनि हामीलाई सम्झनुहोस्। आशिष एन्ड ब्रदर्स प्राली, चैनपुर छ, शङ्खुवा सभा, प्रोपाइटर आशिष साख्य, टेलिफोन नम्बर 029570128, मोबाइल नम्बर 9852045741।
3: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम शङ्खुवा सभाको कार्यक्रम सञ्चालन सम्बन्धी सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ शङ्खुवा सभाको आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम बमोजिम शङ्खुवा सभा तथा भोजपुर जिल्लामा सञ्चालित अलैँची सुपर जोन तथा सुन्तला जोनको तोकिएको कार्यक्षेत्रहरूमा सञ्चालन हुने भएकोले उक्त कार्यक्रमहरू सञ्चालन गर्नका लागि इच्छुक कृषि समूह, सहकारी जल उपभोक्ता समिति, उद्योग कम्पनी फर्महरूले मिति 2083 साल भाद्र 24 गते सम्म कार्यक्रम कार्यान्वयन एकाइ शङ्खुवा सभा, जोन प्राविधिक एकाइ भोजपुर, जोन सम्पर्क एकाइ मादी र जोन सम्पर्क एकाइ दिङला स्थित सम्पर्क कार्यालयमा अनुसूची 10 बमोजिम रितपूर्वक भरिएको आवेदन फारम तथा अन्य आवश्यक कागजातहरू प्रस्ताव पेश गर्नुहुन यो सूचना प्रसारण गरिएको छ। अलैँची सुपरजोन कार्यक्षेत्र धर्मदेवी नगरपालिका 1, 2, 3, 5 र 6, मादी नगरपालिका 1, 7, 8 र 9, चैनपुर नगरपालिका 1, 2 र 4, 5, 56 नगरपालिका 1 र 9, खादबारी नगरपालिका 3, 4, 11, सभापोखरी गाउँपालिका 2-6, सिसिला गाउँपालिका 1-5, मकालो गाउँपालिका 1-6, सिलिचोङ गाउँपालिका 1-5 र भोटखोला गाउँपालिका 2-5, भोजपुर नगरपालिका 1, 2, 3, 4, 5, 8, 9, 10 र 11, सडानन्द नगरपालिका 9, 10 र 13, अरुण गाउँपालिका 2, टेम्के मयुङ गाउँपालिका 1, 2, 3, 4, 5, 7, 8 र 9, रामप्रसाद राई गाउँपालिका 1, 2, 3, 6 र 7, आमचोक गाउँपालिका 1-4, साल्पा सिलिछो गाउँपालिका 2-6। कार्यक्रमको नाम सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार, सुधारिएको अलैँची भट्टी निर्माण कार्यक्रम, अलैँची बालीको प्राथमिक प्रविधि तथा यन्त्र उपकरणहरूको जडान निर्माण तथा प्रदर्शनी, अलैँची बालीको नर्सरी स्रोत केन्द्र स्थापना तथा सुदृढीकरण, सुन्तला जोन शङ्खुवा सभाको कार्यक्षेत्र धर्मदेवी नगरपालिका 4-6, मादी नगरपालिका 3, 4, 5, 6 र 7, चैनपुर नगरपालिका 5, 6, 8, 10 र 11, खादबारी नगरपालिका 1, 2, 4, 5, 6, 7, 8, 9, 10 र 11, सभापोखरी गाउँपालिका 1 र 2, सिलिचोङ गाउँपालिका 3, 4 र 5, सिचिला गाउँपालिका 1-5, सुन्तला जोन भोजपुरको कार्यक्षेत्र भोजपुर नगरपालिका 3 र 4, टेम्के मयुङ गाउँपालिका 2, 3, 5, 7 र 8, सडानन्द नगरपालिका 1, 2, 3, 4, 5, 6, 7, 8, 10, 11, 12, 13 र 14, रामप्रसाद राई गाउँपालिका 5 र 6, सालपा सिलिछो गाउँपालिका 2, 3, 4 र 6। कार्यक्रमको नाम सिंचाई पूर्वाधार निर्माण कार्यक्रम, सुन्तलाको क्षेत्र विस्तार कार्यक्रम, सुन्तला अलैँचीको लागि आवश्यक खाद्य तत्व, बाली संरक्षण सामग्री, कृषिजन्य औजार उपकरण सहयोग कार्यक्रम। पुनश्च प्रस्ताव पेश गर्नको लागि प्रस्ताव फारमको ढाँचा अनुसूची 10 यस कार्यालयको वेबसाइटबाट डाउनलोड वा कार्यालयबाट प्राप्त गर्न सकिनेछ। आवेदन साथ पेश गर्नुपर्ने कागजातहरू स्वस्थ सूचीकृत वा नवीकरण गर्ने आशय सहितको निवेदन, संस्थाको दर्ता तथा नवीकरण तथा स्थायी लेखा नम्बर र गत आर्थिक वर्षको कर चुक्ता भएको प्रमाण पत्रको प्रतिलिपि, संस्थाको हकमा बैठकको निर्णयको प्रतिलिपि, खेती गरिने जग्गा स्थान खुल्ने गरी जग्गा जनीको लाल पूर्जा वा भाडा अथवा लिजको जग्गा भएमा कम्तीमा 5 वर्ष र पूर्वाधार निर्माणको लागि 10 वर्षको सम्झौता नामाको प्रतिलिपि, निवेदकको नागरिकता वा नेपाल सरकारद्वारा जारी फोटो सहितको परिचय खुल्ने कागजातको प्रतिलिपि। थप जानकारीको लागि सम्पर्क नम्बर संखुवा सभा 029562855, भोजपुर 029420049, नवीन कुमार दागी संखुवा सभा मोबाइल नम्बर 98520555079, जुनिता राई भोजपुर मोबाइल नम्बर 98527736, इमेल pmamp.piu.sankhuasabha@gmail.com, वेबसाइट www.pmamp.sankhuasabha.gov.np। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई संखुवा सभा।
4: बालबालिकामा मोबाइल फोनको अत्याधिक प्रयोगले मायोपियाको जोखिम बढ्न सक्छ। मायोपिया हुँदा टाढाका वस्तुहरू धमिलो देखिन्छ र कापी किताबहरू अनुहार नजिकै ल्याएर पढ्ने गरिन्छ। त्यसैले मायोपियाबाट जोगिन वा बनौ। मायोपियाको जोखिमलाई कम गर्न आफ्ना बालबालिकाको नियमित आँखा परीक्षण गराउनुहोस्। नवदृष्टि आई हस्पिटल इटहरीमा मायोपिया क्लिनिक दैनिक रूपमा बिहान 8:30 देखि दिउँसो 3:30 सम्म सञ्चालित छ। नाम टिपाउनका लागि मोबाइल नम्बर 98 62 63 39 64। नवदृष्टि, स्वस्थ आँखा, सुन्दर संसार।
5: होइन भाउजू, यति हतारमा कता जाँदै हुनुहुन्छ?
6: दाजुले विदेशबाट पैसा पठाउनु भएछ, अनि त्यही पैसाले गहना नै किन्नु भनेको। फेरि केटाकेटीलाई लुगा कपडा नि ल्याउनु छ, यति धेरै काम छ, फेरि मलाई पैसा झिक्ने कहाँ हो त्यो पनि थाहा छैन, अनि गर्नु परेन हतार।
5: भाउजू, अब त्यसो भए तपाईँ चैनपुर बजारको समिन टेलर्समा जानुहोस् त।
6: त्यहाँ मेरो कुन चाहिँ काम बन्छ त बाबु?
5: त्यहाँ तपाईँको सबै काम बन्छ भाउजू। त्यहाँ त प्रभु मनी ट्रान्सफर, उल्लास रेमिट, संसार रेमिटबाट पैसा झिक्न अनि पठाउन सकिन्छ, अनि सुन चाँदी खरिद बिक्री पनि गरिन्छ। त्यति मात्रै कहाँ हो र, त्यहाँ त रेडिमेड कपडा साथै थान कपडाहरू खुद्रा तथा होलसेल मूल्यमा पनि बिक्री गरिन्छ नि।
6: धन्यवाद बाबु, तपाईँले समिन टेलर्सको बारेमा नभन्नु भएको भए त आज चैनपुर बजार घुम्दै दिन बित्ने रहेछ।
5: ए पख्नुहोस् त भाउजू, त्यहाँ त कामख्या प्रिमा ग्यास पनि बिक्री गरिन्छ नि।
7: समिन ट्रेडर्स, चैनपुर छ, संखुवा सभा, प्रोप्राइटर मेघराज साक्य।
5: टेलिफोन नम्बर 029570123,
6: मोबाइल नम्बर 98421066022।
8: लै लै मायालाई काटीमा खुटी खसीको मासु सकी सालको अचानो भन्थे, लुगा धुने साबुन, सफा गर्ने पानी, मन धुने हजुर वचन, लौ लौ लल्ला बारी खर्कैको नारन्जो बारी।
9: नमस्कार, म लोक गायक कमलीकान्त भेटवाल, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो अरुण।

0: रेडियो अरुण अरुण 97.6 MHz हर पल हर तपाईं सँगै।
1: रेडियो अरुण टाइम चेक
2: इट्स 10 AM
3: अहिले बिहानको 10 बज्यो। नेपाली रेडियो नेटवर्कको बिहान 10 बजेको नेपाली खबरमा बिनु शर्माको नमस्कार। रसाको भोटेकोशी नदीमा आएको भीषण बाढ़ीपछि त्रिशुली नदीको बहाव बढ़दा नुवाकोटको तारकेश्वर गाउँपालिका अन्तर्गत तारूघाट र दर्शनाटार क्षेत्रमा नदी कटान तीव्र भएको छ। कटानका कारण दर्जनौ घर जोखिममा परेका छन् भने केही घर आंशिक रूपमा बगिसकेका छन्। त्रिशुली नदीले बस्ती नजिकैको जमीन तथा खेतबारी धमाधम कटान गर्न थालेपछि स्थानीयमा घरबार नै बग्ने त्रास बढ़ेको छ। नदीको बहाव बढ़दै जाँदा बस्ती र खेतीयोग्य जमीनतर्फ कटान फैलिँदै गएको स्थानीयको भनाइ छ। धादिङको गल्छी हुँदै नुवाकोटको देवीघाट धाम पुग्ने सड़क आसपास समेत नदी कटानको प्रभाव देखिएको छ। नदी किनारमा रहेका घर खेतबारी तथा अन्य संरचना जोखिममा परेका छन्। कटान रोकथामका लागि तत्काल तटबन्ध तथा संरक्षणका काम गर्नुपर्ने स्थानीयको माग छ। बाढ़ीपछि नदीमा थुप्रेको ढुंगा बालुवा तथा माटोका कारण कतिपय स्थानमा नदीको धार परिवर्तन समेत भएको छ। यसले कटानको जोखिम थप बढ़ाएको स्थानीयको बुझाइ छ। जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने तथा नदी नियन्त्रणका लागि दीर्घकालीन योजना बनाउनु पर्ने माग समेत उठेको छ। मुगलिन नारायणगढ़ खण्डको 15 किलो भन्ने स्थानमा खसेको लेदो पन्छाएर सड़क दुईतर्फिने खुला गरिएको छ। सड़क डिभिजन भरतपुरले सभा 9 बजे दिएको जानकारी अनुसार

वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ। त्यस्तै राज्यसभा सदस्य मदन कुमारी शाह गरिमाले सहायक प्रजनन प्रविधिको प्रयोग नियमन गर्न कानून निर्माण सम्बन्धी संकल्प प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ।

0: हो अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौँ
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौँ
2: यो आवाज हो नेपाली रेडियो नेटवर्क को तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। प्रधानमन्त्री कार्यालय मार्फतको सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न निर्माण कम्पनीलाई कालो सूचीमा राखेको छ। कार्यालयले आज सूचना जारी गर्दै विभिन्न निकायबाट कालो सूचीमा राख्नको लागि लेखी पठाए अनुसार 5 निर्माण कम्पनीलाई कालो सूचीमा राखिएको जानकारी दिएको हो। जिम्मा लिएको काम समयमै पूरा नगर्ने निर्माण कम्पनीलाई सार्वजनिक खरिद ऐन 2063 दफा 63 दफा 1 बमोजिम कालो सूचीमा राखिएको सूचनामा उल्लेख गरिएको छ। 2 वर्षका लागि कालो सूचीमा राखिएका ती निर्माण कम्पनीले यस अवधिमा अब कुनै पनि खरिद कार्यवाहीमा भाग लिन पाउने छैनन्। सरकारले भुटेको सिवाडी प्रभावित क्षेत्रमा बिजुली जोड्ने काम द्रुत गतिमा अगाडि बढ़ाएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयका प्रवक्ता मोहन कुमार साक्यका अनुसार धादिङ र नुवाकोटका सबै क्षेत्रमा विद्युत सेवा पुनः सञ्चालन भइसकेको छ। नुवाकोटमा भदौ 24 नै सम्पूर्ण क्षेत्रमा विद्युत सञ्चालन भइसकेको छ। धादिङमा त त्यस अगाडि नै सबै ठाउँमा बिजुली जोड़िसकिएको थियो। उनले भनेका छन् बाढ़ीबाट सबैभन्दा प्रभावित रसुवाका पनि 90% ठाउँमा बिजुली पुर्याइएको छ। मन्त्रालयका अनुसार भदौ 10 बाढ़ीबाट पूर्वाधार क्षति भई विद्युत अवरूद्ध भएका रसुवा नुवाकोट धादिङमा भोलिपल्टबाटै विद्युत सञ्चालनको काम थालिएको थियो। प्रवक्ता साक्यका अनुसार उत्तर गया गाउँपालिकाको वडा नम्बर 1 गोसाईकुण्ड गाउँपालिकाको वडा नम्बर 1, 2, 3 बाहेक रसुवाका सबै क्षेत्रमा विद्युत सञ्चालन भइसकेको छ। राष्ट्रिय विद्युत वितरण नपुगेको क्षेत्रमा वैकल्पिक ऊर्जा प्रबन्धन केन्द्र मार्फत संस्थागत तथा घरेलु सौर्य प्रणाली मार्फत विद्युत सेवा क्रमशः सञ्चालन गरिएको समेत उनले जानकारी दिएका छन्। रसुवाबारीले धादिङमा लिएको सड़कको पुर्खे खोलामा त्रिशुलीमाथि रहेको पुल बगाइसँगै धादिङको सदरमुकाम हुँदै मुख्य राजमार्गमा आउन सकस पर्न थालेको 22 दिन भइसकेको छ। बाटोको समस्याको कारण जिल्लामा खाद्यान्न लगायत जीविकोपार्जनको लागि अत्यावश्यक सामग्रीको अभाव र मूल्य वृद्धिको मारमा नागरिक छन्। जिल्लाकै 70% हाराहारी भूभागमा बस्ने 13 मध्ये 8 स्थानीय तहका नागरिक खाद्यान्न आपूर्ति अभावका कारण खानेकुराकै अभाव हुने अवस्था आइसकेको छ। तर धादिङ जोड्ने पुल निर्माण कहिलेसम्म हुन्छ भन्ने अहिलेसम्म यकिन हुन सकेको छैन। धादिङका प्रमुख जिल्लाधिकारी लक्ष्मी पाण्डे गौतमका अनुसार बेलिब्रेज सम्भव नभएको भनेर प्राविधिक टोलीले जानकारी गराइसकेका छन्। पुल बन्न समय लाग्छ तर कहिले बन्छ भन्ने अहिलेसम्म टुंगो छैन। जिल्ला विपद समितिले धादिङ जिल्लाको अवस्थाबारे पनि संघीय सरकारलाई जानकारी गराइसकेको छ। प्रमुख जिल्लाधिकारी पाण्डेका अनुसार सड़कको कठिनाईका कारण अहिले जिल्लाको जनजीवन नै कष्टकर बनेको छ। यद्यपि वैकल्पिक सड़कको रूटको प्रयोग गरेर खाद्यान्न ढुवानी गरिरहेको पाण्डे बताउँछिन्। उनका अनुसार अहिले धादिङ सदरमुकाम हुँदै 8 स्थानीय तहमा आउजाउ गर्न खा आरूघाट सल्यानटार हुँदै धादिङ बेसी गल्छी मास्टार परिवाटार हुँदै धादिङ बेसी र गल्छी हुँदै सुनौला बजार आउने 3 सड़कबाट छन्। तर 3 नै कच्ची साँगुरो सड़क भएका कारण समय तोकेर जिल्ला प्रशासन कार्यालयले गाड़ी पठाउनु पर्ने बाध्यता छ। हवस्त, काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क.com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 11 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

0: रेडियो अरुण अरुण
1: 97.6 MHz हरपल हर तपाईं सँगै
2: चिलाउने आँखाबाट पानी आइरहने आँखा रातो हुने निन्द्रा नपुगेजै अनुभव हुने आदि सुक्खा आँखाका लक्षणहरू हुन्। सुक्खा आँखा हुँदा आँखाको आँसु कमजोर हुन्छ। यो समस्याले आँखामा विभिन्न रोगहरू निम्त्याउन सक्छ। त्यसैले सुक्खा आँखाको बेलैमा उपचार गर्नुपर्छ। सुक्खा आँखा सम्बन्धी जाँच उपचार तथा परामर्शका लागि कोर्निया क्लिनिक नवदृष्टि आई हस्पिटलको नम्बर 98626339 64 मा सम्पर्क राख्नुहोस्। नवदृष्टि स्वास्थ्य आँखा सुन्दर संसार।
3: बस्नेत वस्त्रालयले दिँदैछ ग्राहकहरूका लागि सुवर्ण अवसर। विवाहका लागि सटिङ सुटिङका साडीहरू, मौकाको फाइदा उठाउनुहोस्। आउनु हुनेछ जस्तो तपाईँको मनले माग्छ। एक पटक आउनुहोस्, आइरहनु लाग्छ। तपाईँकै सेवाको लागि बस्नेत वस्त्रालय, चैनपुर नगरपालिका 6 टडिकम अगाडि, प्रोप्राइटर दिल्ली कुमार बस्नेत। सम्पर्क नम्बर 98621443460।
4: हातमा के पो बोकेर लाग्यो गुटुङटुङ?
5: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन। अब विदेश जान राम्रो मेन पावर खोज्दै हिँडेको नि।
4: औ लु, समस्याको समाधान भनेकै म हो।
6: कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
4: औ त्यति कुरामा पनि टेन्सन लिनु पर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाइ पो छ भन्छ झुसेले।
5: हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
6: लु अब त्यहीबाट जाने
4: लाखै सल्लाह दिएको के पाक बोलेको। मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त। 19 पोङटिङमा किनेर ल्याएको रेडियो छ, लु सुनौ त।
7: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी, साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 देखि माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 देखि माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 98520-5194-94, 98126-7742 र व्हाट्सएप नम्बर 97054-58302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी।

देशैभरका विभिन्न रेडियो स्टेशनहरूबाट इन्द्रणीको श्रृंखला सुनिरहनु भएको छ। म चन्द्रमणि गौतम इन्द्रणीको यो श्रृंखलामा छु र पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न रेडियोबाट इन्द्रणी सुन्दै गर्नुभएका तमाम मेरा मित्रहरू अनि सामाजिक सञ्जाल फेसबुक र टिकटकमा हामीलाई हेरिरहनुभएका साथीहरूलाई पनि मन नमन व्यक्त गर्न चाहन्छु। हामी फरक बार फरक तवरले आउँछौ। यहाँलाई थाहा छ आज रमाइलो शुक्रबार, शुक्रबारको बसाईमा यहाँसँग सँगै रहेर सुमधुर गीत संगीतका बानकीहरू आज हामी सुनाउँछौ र तिनै गीत संगीतहरू तपाईँले सुनिरहनु भएको छ। टेक्निकल सपोर्टमा काठमाडौँबाट ईशाले साथ दिँदै गर्दा मेचीदेखि महाकालीसम्मका धेरै रेडियोबाट हामीलाई साथ दिइरहनु भएको छ। सबै सबैलाई हामी नमन व्यक्त गर्न चाहन्छौ जो जहाँ जुन अवस्थामा रहेर भएर पनि यो बसाईलाई सुन्नुपर्छ अनि यहाँ चाहिँ मिठा मिठा गीतहरू बज्छन्, यो हाम्रो आफ्नो मौलिक प्रस्तुति हो भन्न साथ दिनुहुन्छ, यहाँहरू सबैलाई म नमन व्यक्त गर्न चाहन्छु। र कार्यक्रममा असाध्यै सुमधुर गीतहरू तपाईँले सुनिरहनु भएको छ। जुन गीतहरू सुन्दै गर्दा तपाईँलाई पनि एक किसिमको कहिले काहीँ चाहिँ मेरो पनि जीवनमा यस्तो भएको थियो अथवा यी यस्ता खालका घटनाक्रमहरूले चाहिँ मेरो जीवनमा यो खालका उत्तर चढ़ावहरू आएका थिए अथवा नयाँ नयाँ आयामहरू प्रवेश भएका थिए भन्ने पनि कतिलाई लाग्न सक्छ। खैर, गीत भनेका सुख दुःखका सारथी हुन् र दुःख पर्दा पनि गीत सुन्छौं, सुख हुँदा पनि खुशी भएर अझ फुरंगित हुँदै चाहिँ हामी गीत संगीतले त्यो एक किसिमको आनन्दपनको आभास चाहिँ दिलाउँछौं भन्ने हाम्रो आफ्नो बुझाइ छ। यसरी नै नेपाली गीत संगीतलाई माया गर्ने तमाम मनहरूलाई म नमन व्यक्त गर्न चाहन्छु। र आज पनि हामी सुमधुर गीत संगीतहरूको साथमा रहन्छौं भन्ने जानकारी मैले यहाँलाई गराए। अब ढिला गर्दिन, यतिखेर इन्द्रणीको बसाईमा अर्को एउटा एकदम चर्चित नम्बरलाई म इन्द्रणीको बसाईमा प्रस्तुत गर्छु। यो गीत पनि सुनौ है त।

देशभरका 120 भन्दा बढी रेडियो स्टेशनबाट इन्द्रणीको बसाईलाई प्रत्यक्ष सुनिरहनु भएको छ। हामी इन्द्रणीको बसाईमा सुमधुर गीतहरू यहाँहरूलाई सुनाउँदै अगाडि बढ़िरहेका छौं। रेडियो सुन्दै गर्दा, काम गर्दै गर्दा होइन, त्यही किसिमको छुट्टै खालको मजा हुन्छ कि, त्यो मजा चाहिँ यहाँले लिइरहनु भएको छ भन्ने मलाई लाग्छ। मेचीदेखि महाकाली कति ठाउँहरूबाट सुन्दै गर्दा, कति काममा व्यस्त रहनु भएको छ, व्यस्तको बावजुद पनि मजाले रेडियो घन्किरहेको छ, अथवा फुर्सदको समयमा हुनुहुन्छ, सामाजिक सञ्जाल फेसबुकमा अनि टिकटकमा इन्द्रणीको बसाई आइरहेको छ, अनि तिनै आफ्ना टाढा रहने आफन्तीहरूलाई सम्झिँदै तपाईँ यी यात्राहरू अगाडि बढ़ाइरहनु भएको होला, अनि परदेशमा रहने दाजुभाइ दिदीबहिनीहरूले घरदेशको याद गर्दै उकाली ओह्राली भन्ज्याङ चौतारीमा बिताएका ती हर पलका चाहिँ कुराहरू अथवा हरेक पलका कुराहरूलाई गीत संगीतहरू सुन्दै गर्दा त्यो तपाईँका झलझली यादहरू आइरहेको होला जस्तो लाग्छ। किनभने लोकगीत र दोहोरी गीत संगीतमा एउटा शक्ति छ, त्यो शक्ति भनेको चाहिँ हामीले हाम्रो मौलिक संस्कृतिलाई बिर्सन सकेनौं, हामी हाम्रा मौलिक परम्पराहरूमा चाहिँ अडिग रहन्छौं, हामी हाम्रा मौलिक परम्पराहरूलाई कसरी चाहिँ अगाडि बढ़ाउन सक्छौं भन्दा तपाईँ हामी हरेक कोणहरूबाट चाहिँ यसको चिन्ताहरू व्यक्त गर्छौं र कसरी समृद्ध बनाउन सकिन्छ यो क्षेत्रलाई भन्दा सबैजना लागि नै रहनु भएको छ। जो साथीहरू जहाँबाट साथ दिइरहनु भएको छ सबैलाई नमन छ। यतिखेर पनि दाङ घोराईबाट विमला पोखरेलले इन्द्रणीको श्रृंखला सुन्दैछु, राम्रो लाग्छ दाजी भनेर लेख्नु भएको छ। प्रमिला थापाले पनि गुड मर्निङ, म पनि सुन्दैछु तपाईँको कार्यक्रम भन्नुभएको छ। रिजाल निर्मलाले पनि आराम ऐसिन्छ, कार्यक्रम सुन्दैछु, निकै राम्रो कार्यक्रम, हाम्रो कार्यक्रम सुन्दै गर्दा तपाईँले भने जस्तै त्यो धेरै यादहरू आउँछन्, ती यादहरूसँगै एक किसिमको मनलाई फुरंगित बनाउन चाहिँ यो कार्यक्रमले सहयोग गर्छ भन्नुभएको छ। हाम्रो सुरत आले पनि सुन्दै र हेर्दै गर्दा सबैको सम्झना गर्न चाहनु भएको छ। एमलाल ढकालले पनि गुड मर्निङ है, म पनि सुन्दैछु इन्द्रणी भन्नुभएको छ। हिमा नेउपानेले पनि चन्द्रमणिजी तपाईँको कार्यक्रम सुन्दै गर्दा एकदम आनन्द लाग्छ भन्नुभएको छ। रोजीले पनि कार्यक्रम सुन्दै र हेर्दै, शर्मिला मगरले पनि हामी पनि सुन्दैछौ नाम भनिदिनुहोस् भन्नुभएको छ। ईश्वरी बमले पनि सुन्दै र हेर्दै गर्दा, मनोज मगरले पनि सुन्दै हुनुहुन्छ, ईशान जैसीले पनि सुन्दै र हेर्दै गर्दा, सुहाना मगरले पनि सबैलाई सम्झना, दिपेन्द्रले पनि हामीलाई सुन्दै हुनुहुन्छ, झक्कास ब्रदरले पनि सुन्दै गर्दा, तुलसा केसीले पनि गुड मर्निङ, म पनि सुन्दैछु, रमाइलो कार्यक्रम इन्द्रणी भन्न लेख्नु भएको छ। अनि अर्को साथी हुनुहुन्छ, उहाँ चाहिँ दिलीप पहरी हुनुहुन्छ। चन्द्रमणि दाईलाई हामी काठमाडौँको बालाजु माछा पोखरीबाट सुन्दैछौ भन्नुभएको छ। भीमबहादुरजी यहाँलाई पनि नमन छ। समयको नियत बोलको बोल यो नामबाट पनि हेर्दै हुनुहुन्छ। विपना घिसिङले पनि सुन्दै हुनुहुन्छ। यतिखेर शारदाजीले पनि हामीलाई सुन्दै र हेर्दै गर्दा, गोमा बस्नेतले पनि गुड मर्निङ भन्नुभएको छ। सुनिल केसीजीले सुन्दै हुनुहुन्छ, अम्बिका रेग्मीजीले सुन्दै हुनुहुन्छ, त्यसपछि गुनामाया श्रेष्ठले पनि सुन्दै हुनुहुन्छ, प्रेम पौडेल हुनुहुन्छ, शिक्षाले पनि सबैलाई सम्झना, पदम मगरले पनि सबैलाई सम्झना भनेर लेख्नु भएको छ, हीरा केसी पनि टुप्लोक्क इन्द्रणीमा आउनु भएको छ, रविनाले पनि के छ दाजु भन्नुभएको छ, नवीन मगर पनि हामीसँग हुनुहुन्छ। त्यस्तै गरी दुर्गा पराजुलीले गौरीघाट काठमाडौँबाट हरिशरणम म पनि सुन्दैछु भन्नुभएको छ, कुवर पदमले पनि सम्झना सबैलाई गर्दा, प्रकाश ठकुरी पनि इन्द्रणीमा जोडिनु भएको छ, वासुदाहालले नमस्कार चन्द्रमणिजी भन्नुभएको छ, केशरी बस्याले पनि हामीलाई सुन्दै र हेर्दै गरेको जानकारी इन्द्रणी मार्फत गराउनु भएको छ, टंक सिटौलाले पनि गुड मर्निङ भन्नुभएको छ, यशोदा सुवेदी नमस्कार हजुर भन्दै इन्द्रणीको बसाईमा आउनु भएको छ, अनि डियर अर्जुनले पनि गुड मर्निङ भनेर लेख्नु भएको छ। यहाँहरू सबैलाई नमन छ। अब ढिला गर्दिन, इन्द्रणीको बसाईमा राख्दैछु यहाँको लागि अर्को एउटा गीतलाई।

देशैभरका धेरै रेडियोबाट इन्द्रणीलाई सुनिरहनु भएको हुन्छ र यो मार्मिक सन्देश बोलको गीतलाई हामीले सुनायौं। यो गीत सँगै मेरा प्यारा प्यारा साथीहरू यहाँलाई म स्वागत गर्छु। रेडियो काठमाडौँ 92.1 बाट प्रसारित अनि रेडियो काठमाडौँ नेटवर्क मार्फत देशभर आइरहेको लोकदोहोरी गीत संगीतको एउटा सर्वप्रिय कार्यक्रम इन्द्रणीलाई सुन्दै गर्दा चन्द्रमणि तपाईसँग अनि समधुर गीतहरू हामी सुनाइरहेका छौं। हामीलाई एकदम अब पछिल्लो समय त डिजिटल बजार आइसकेपछि हरेक कुराहरू सहज भए, वर्षौं लाग्ने अथवा भनौं वर्षौं भन्दा पनि महिनौं लाग्ने चिठी पत्रहरू एक सेकेण्डमा सेन्ड हुन थाल्यो होइन, अनि त्यसपछि टाढाको खबर थाहा पाउन पनि महिनौं कुर्नु पर्थ्यो। अब ती खबरहरू डिजिटल माध्यम मार्फत हामी सामाजिक सञ्जाल मार्फत छरपस्त हुन्छन् होइन, त्यसपछि हामीले सहज रूपमा हेर्न पाउँछौं। तर हामीले सामाजिक सञ्जाललाई कतिको भरपूर प्रयोग गर्न सकेका छौं आफ्नो हितका लागि भन्ने कुरा पहिलो रहन्छ। तपाईँ हामीले सामाजिक सञ्जाल त चलाउँछौं तर त्यसको कतै दुरूपयोग त गरिरहेका छैनौं भन्ने कुराहरू पनि तपाईँ हामीले ख्याल गर्नुपर्छ। राम्रा कुराहरूलाई पोस्ट गर्नुपर्छ, सबै श्रोता दर्शक साथीहरूमा पुर्याउनुपर्छ। नराम्रा विकृति ल्याउने खालका कुनै पनि त्यस्ता खालका कन्टेन्टहरू तपाईँले सामाजिक सञ्जालमा हाल्नुभयो भने त्यसले चाहिँ एक किसिमको नकारात्मक प्रभाव पर्छ, किनभने सामाजिक सञ्जालमा यहाँ चाहिँ बालबच्चादेखि लिएर वृद्धहरू समेत जोडिनु भएको छ अनि उहाँहरूको मानसिक असर के होला भन्ने कुराहरू हुन्छ, मानसिक असर पर्न सक्छ। त्यसैले राम्रा कुराहरू पोस्ट गरौं, राम्रा कुराहरू हेरौं, त्यो भयो भने पक्कै पनि हामीले सामाजिक सञ्जालको सही सदुपयोग गरेको छौं भन्ने हामीलाई लाग्छ। हो, इन्द्रणीको अवस्थामा यस्तै जानकारी सँगै सुमधुर गीत संगीतहरू म तपाईँलाई सुनाइरहेको छु। यतिखेर भने लक्ष्मण राउतले गुड मर्निङ दाई भन्नुभएको छ, हामीलाई सुन्दै र हेर्दै गर्दा हृदय हृदय जान्छु बेलामा सपनीमा नभई निर्माया भुल्न गाह्रोको भएको बेलामा भूलको गीत चाहिँ मलाई मनपर्छ। आज त रोजाईको दिन त होइन होला, तैपनि हजुरको रोजाईमा रहेको रहन्छ भने यो गीत सुनाइदिनुहोस् भनेर विमलाजीले हामीलाई दाङबाट भन्नुभएको छ। विमलाजी, तपाईँ लगायतका धेरै हाम्रा साथीहरूले रेडियो मध्यपश्चिम मार्फत इन्द्रणीको बसाई सुन्दै गर्दा यसरी तपाईँहरूले आफूलाई मन परेका गीतसँगै विविध जानकारी गराइदिनुहुन्छ, यसका लागि म नमन गर्छु। रुदै रुदै जान्छु मेलामा अब तयारी अवस्थामा छ, अब यसपछि एउटा असाध्य राम्रो गीत सुनाउने तर्खरमा हामी रहेका छौं। अमरजी तपाईँलाई पनि धन्यवाद छ। राधिका चौलागाई दिदीले सरस्वती नगर कपनबाट सुन्दै हुनुहुन्छ, गोविन्द दाहालजीले पनि सुन्दै हुनुहुन्छ, अञ्जना दाहाल धेरै दिनपछि इन्द्रणीको बसाईमा टुप्लुक्क देखेको छु, गुड मर्निङ दाई भन्नुभएको छ। राजकुमार दुधराजले पनि हामीलाई सुन्दै हुनुहुन्छ, हाम्रो लोकेन दाई भागेश्वर गाउँपालिकाको मान्छे हुनुहुन्छ, परिवर्तन सम्भव छ भन्ने आउनु भएको छ। सन्दीप हमाल ठकुरीले पनि हामीलाई सुन्दै हेर्दै गर्दा देवी कलाले पनि सुन्दै हुनुहुन्छ, प्रेमराज दाहाल दाई इन्द्रणीको नियमित श्रोता रेडियो अरूण मार्फत इन्द्रणी सुन्नुहुन्छ, सुदूरपूर्व शंखुवा सभामा माधीबाट हामीलाई साथ दिइरहनु भएको छ। अनि अर्को साथी मिल्छ भने हस हस विमलाजी तपाईँले फेरि पनि लेख्नु भएको रहेछ, मिस्टर विशालले पनि सुन्दै हुनुहुन्छ, सुनिताले म पनि सुन्दै र हेर्दैछु है भक्तपुरबाट भन्न हामीलाई लेख्नु भएको छ, ईश्वरी बम लगायत हाम्रो ओम बोहराले पनि इन्द्रणी सुन्दै गर्दा, सुरेश तामाङ पनि सुन्दैछु भन्नुभएको छ, मोहनी लाल परियारले पनि सुन्दै हुनुहुन्छ, युवराज बसे जुनु जिरेलले पनि सबैलाई सम्झना, करवीरले पनि हामीलाई सुन्दै हुनुहुन्छ, प्रमिला थापादेखि लिएर अन्य धेरै साथीहरूको नाम मैले भनिसकेको छु, यहाँहरू सबैलाई नमन छ। अब इन्द्रणीको बसाईमा राख्दैछौ अर्को एउटा गीतलाई।

देशैभरका रेडियोबाट इन्द्रणी प्रसारणमा भइरहँदा साँच्चीका यस्ता लोभलाग्दा गीतहरू इन्द्रणीमा प्रस्तुत भइरहेका छन्। यी गीतहरू सुन्दै गर्दा तपाईँलाई पनि आनन्द लागेको होला भन्ने मलाई लागेको छ। मेरा प्यारा साथीहरू जो इन्द्रणी नजिक रेडियो नजिक इन्द्रणी सुनिरहनु भएको छ, सबैलाई नमन छ। डाँडे बिसाउने श्रोता संगीत पालीको उत्पादनमा सर्वत्र बजारमा छ, हामीले सुनाइसकेका छौं। पोलाकला विशी र यसमा बसन्त थापाको आवाज छ, यो पनि जानकारी गराउँछु। अब चाहिँ भने हामी छुट्टिनै पर्छ, समय हामीसँग बाँकी छैन, बस्ने मन छ, मन मात्र भएर पनि के गर्ने होइन। सबै आफूले चाहेका मात्र कुराहरू पूरा हुने भए संसार कस्तो हुन्थ्यो होला साथी, एकपटक सोच्नुहोस् त। सबै आफूले भने जस्तो कहाँ हुन्छ र होइन, त्यहाँ हरेक ठाउँमा हरेकलाई चित्त बुझाउनु पर्ने हुन्छ, त्यो चित्त बुझाउँदा बुझाउँदै आफै रित्तिएको आफूलाई पनि थाहा हुँदैन, त्यो खालको अवस्था आउँछ कि। यस्तै छ, तर जे छ समाज हितका लागि हामीले गर्नुपर्छ। हामी नेपाली गीत संगीतहरू सुनाइरहेका छौं, आनन्दपनको आभास यहाँलाई दिलाइरहेका छौं, यही नै हाम्रो परम धर्म हो। जब जब हामी नेपाली गीत संगीतको क्षेत्रमा संसारपट्टिबाट लाग्यौं, कसरी हुन्छ यो क्षेत्रलाई सबै बनाऊ, राम्रो बनाऊ, अनि एउटा इतिहासले सम्झना अथवा भावी पुस्ताले सम्झना लायक क्षेत्र बनाऊ भन्ने तपाईँ हामी सबैजनाको चाहना छ। श्रोता साथीहरू, हिजोको रेडियोको बजार भनौ, अडियोको बजारदेखि नै श्रोता क्लबहरू गठन गर्दै आज सामाजिक सञ्जाल मार्फत पनि विभिन्न ग्रुपहरू बनाएर नेपाली गीत संगीतको श्रीवृद्धिका लागि लागि नै रहनु भएको छ। हिजका हाम्रा सुन्ने ती श्रोता साथीहरू आज कहाँ पुग्नु भएको होला, तैपनि रेडियो सुन्दै गर्दा पुराना दिनहरूको याद आउँछ होला साथीहरूलाई। अनि कहिलेकाहीँ सम्झनुहुन्छ, त्यो बेलामा खुशी लाग्छ, कहिलेकाहीँ भेट हुन्छ, भेट हुँदा पनि आनन्द लाग्छ। प्रसंग केही दिन अगाडि जब हरितालिका तीजको दिन थियो, पहिला रेडियोको समयमा अन्य डिजिटल बजारले फड्को नमार्दा हामी रेडियोका साथीहरू त्यहाँबाट प्रत्यक्ष प्रसारण गर्नको लागि तछाड मछाड हुन्थ्यो, अनि श्रोता साथीहरूले त्यतिकै त्यहाँ स्वयंसेवकका भूमिका निर्वाह गर्नुहुन्थ्यो होइन। अनि त्यसपछि बल्ल भेट्दा प्रत्येक वर्ष पशुपतिमा भेटिन्छ है भन्ने खालको हुन्थ्यो भने, अहिलेको वर्ष मैले ती पुराना कसैलाई पनि भेट्न सकिनँ। प्रिय मित्र छवि रमन अधिकारीदेखि लिएर होइन विभिन्न एफएम स्टेशनका साथीहरू आउनुहुन्थ्यो, अहिले त एफएम स्टेशनका साथीहरू पनि आउन छान्नु भएको के हो, मैले त त्यति धेरै साथीलाई भेटिनँ। तर मैले भने त्यो परम्परालाई छोडेको छैन, अझै पनि म ती लाइभ कार्यक्रमहरूमा जान्छु, त्यहाँबाट रेडियो मार्फत आम साथीहरूलाई जानकारी गराउँछु। जतिले सुन्नुहुन्छ सुन्नेले त सुन्नुहुन्छ भन्ने मलाई लाग्छ, यो प्रसंग मैले जोडेको, तर पुराना साथीहरूलाई धेरै धेरै सम्झना छ, नयाँ जोडिनु भएकाहरूलाई पनि नमन छ, माया छ। अब चाहिँ छुट्टी नै पर्छ र आज चाहिँ विशेष गरी एउटा असाध्यै राम्रो गीतको विमोचन हुँदैछ। राष्ट्रिय लोक संचारकारी नेपालको ब्यानरमा एउटा गीत विमोचन हुँदैछ, यहाँलाई म जानकारी गराउन चाहन्छु। सो गीत चाहिँ पहिलो चरण रहेको छ, सुरेश नगरकोटीले प्रस्तुत गर्नुभएको गीतमा शीतल गुरूङ अनि दीपिका ब्याम्बो मगरले आवाज दिनुभएको छ। लोकप्रिय सर्जक रमेश परियारको शब्द र यसमा संगीत रहेको छ, कृष्ण केसीले एरेन्ज गर्नुभएको गीतको आज संचारकारी नेपालले। आत्मज्ञान प्रचारक यो चाहिँ रेदन पुल नजिकै आज दिउँसो 3 बजे यो गीतको विमोचन हुँदैछ। यो गीतका सम्पूर्ण टीमलाई म साधुवाद व्यक्त गर्न चाहन्छु भन्दै अब एउटा असाध्यै राम्रो गीत छ। विमलाजी तपाईँले रोज्नु भएको गीत हाम्रो ईशाले छान्नु भएको छ, रुदै रुदै जान्छु मेलामा बोलको बाँकी अंश भन्दा पनि अब कति समय छ त्यो समयभरि हामी सुनाउने प्रयास गर्दै आजको लागि बिदा हुन्छु। परिवर्तन सम्भव छ।

0: रेडियो अरुण अरुण 97.6 MHz हर पल हर तपाईं सँगै
1: रेडियो अरुण टाइम चेक
2: अहिले बिहानको 11 बज्यो।

लागि प्रयोग हुने त्रिभुवन राजपथ र कान्ति राजमार्गमा शुक्रबारदेखि नियमित रूपमा द्वितर्फी रूपमा यातायात सञ्चालनमा आएका छन्। जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकीय अधिकृत सन्तोष सुवेदीले पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णवीर खण्डमा अवरूद्ध सड़क सञ्चालनमा आएसँगै दुवै मार्गमा दुईतर्फी सवारी आवागमन खुल्ला गरिएको जानकारी दिएका छन्। त्रिभुवन राजपथले हेटौडालाई पालुङ नौबिसे हुँदै काठमाडौँसँग जोड्नेछ भने कान्ति राजमार्गले हेटौडालाई टीका भैरव ललितपुर हुँदै काठमाडौँ उपत्यकासँग जोड्नेछ। कृष्णवीरमा सड़क अवरूद्ध भएपछि सवारी आवागमनलाई सहज सुरक्षित तथा व्यवस्थित बनाउन गत भदौ 16 गतेदेखि मालवाहक तथा ठूला यात्रुवाहक सवारी साधनलाई त्रिभुवन राजपथ हुँदै काठमाडौँ जाने र फर्कदा कान्ति राजमार्ग प्रयोग गर्ने गरी प्रशासनले एकतर्फी व्यवस्था गरेको थियो। कृष्णवीर खण्डमा सड़क सञ्चालनमा आएपछि उक्त व्यवस्था हटाउँदै शुक्रबारदेखि त्रिभुवन राजपथ र कान्ति राजमार्गमा नियमित रूपमा दुईतर्फी रूपमा यातायात सञ्चालन खुल्ला गरिएको हो। भारत भ्रमणमा रहेका अर्थमन्त्री डाक्टर सोरेन वाग्लेले भारतीय समकक्षीसँग एकलैक्ले र प्रतिनिधिमण्डल स्तरीय वार्ता गरे तर दुवै वार्तामा नेपाली झण्डा नदेखिएपछि गम्भीर प्रश्न खड़ा भएको छ। दुई देशका उच्च स्तरीय प्रतिनिधिबीच हुने कुनै पनि वार्तामा दुवै देशको झण्डा राख्ने अन्तर्राष्ट्रिय प्रचलन रहेको छ। कूटनीतिक भेटघाटमा यो आधारभूत प्रोटोकल पनि हो तर अर्थमन्त्रीले भारतीय समकक्षी निर्मला सीतारमणसँग उनकै कार्यकक्षमा वार्ता बस्दा एकातर्फ मात्रै झण्डा थियो, भारतीय अर्थमन्त्री सीतारमणको छेउमा भारतीय झण्डा थियो भने अर्थ मन्त्री डाक्टर वागले चन्दा दिन थिए। प्रतिनिधिमण्डल स्तरीय वार्तामा त झन दुवैतर्फ भारतीय झण्डा राखिएको लाजमर्दो दृश्य देखिएको छ। बैठक स्थलमा रहेको डिजिटल बोर्डमा भने दुवै देशका झण्डा देखाइएका थिए। कूटनीतिक जानकारहरूका अनुसार विदेश भ्रमणमा जाँदा आफ्नो देशको झण्डा अनिवार्य लैजाने प्रचलन हुन्छ, यसको व्यवस्थापन परराष्ट्र मन्त्रालयले गर्नुपर्ने हो। झण्डा लैजान छुटेको अवस्थामा पनि दिल्ली स्थित नेपाली दूतावासले तत्काल व्यवस्थापन गर्नुपर्थ्यो तर यसमा ठूलो हेलचेक्राई भएको छ। यदि जान जान्ने झण्डा नराखिएको भए त त्यो झनै आपत्तिजनक रहेको विज्ञहरूले बताएका छन्। दुवैतर्फ भारतीय झण्डा राखिएको तस्विर अर्थमन्त्रीको सचिवालयले नै फेसबुकमा पोस्ट गरेको छ। यस विषयमा अर्थमन्त्रीका प्रेस संयोजक नवीन ढुङ्गनाले डिजिटल बोर्डमा दुवै देशको झण्डा रहेको र अर्थमन्त्रीको ठिक्क गाडी टेबलमा पनि सानो आकारको झण्डा राखिएको बताए। नेपाली प्रतिनिधिमण्डल बसेको साइडमा पनि भारतीय झण्डा राखिएको विषयमा पनि उनले ठोस जवाफ दिएनन्। नेपाल प्रहरीले जनपद प्रहरी समूह अन्तर्गत विभिन्न पदमा 334 कर्मचारी माग गर्दै नयाँ भर्ना खुला गरेको छ। प्रहरी प्रधान कार्यालय मानव स्रोत विकास विभाग अन्तर्गत वृत्ति विकास महाशाखा भर्ना छनौट शाखाले नयाँ भर्ना सम्बन्धी सूचना जारी गर्दै दरखास्त आह्वान गरेको हो। सूचना अनुसार प्रहरी सहायक निरीक्षक जनपदमा 211 जना, प्रहरी कार्यालय सहायक 583 जना, त्यस्तै

कसरी आयो भन्ने विषयमा अध्ययन गरिरहेका विश्वभरका वैज्ञानिकले यसमा जलवायु परिवर्तनकै महत्वपूर्ण भूमिका देखिएको निष्कर्ष निकालेका हुन्। बढ़दो तापक्रमले हिमनदी पातलिनु, पर्माफ्रोस्ट अर्थात लामो समयदेखि जमिरहेको जमीन पग्लिनु र हिमाली ढलान कमजोर बन्ने अवस्था सिर्जना गरेको उनीहरूले बताएका छन्। विश्व मौसम सम्बन्धी अध्ययन समूह WWAले बिहिबार सार्वजनिक गरेको अध्ययन प्रतिवेदन अनुसार यो विपद कुनै एउटै चरम मौसमी घटनाको परिणाम होइन। दीर्घकालीन तापवृद्धि, हिमनदीको क्षय, पर्माफ्रोस्टको ह्रास, अत्याधिक पग्लने पानी र भौगोलिक अस्थिरताले एकअर्कालाई प्रभाव पार्दा यो बहुआयामिक संकटको रूपमा विकसित भएको हो। हामी हिमालयका पर्वतीय वातावरणमा आधारभूत उल्ट्याउन नसकिने परिवर्तनहरू भइरहेको देखिरहेका छौं। उत्रेक्ट विश्वविद्यालय नेदरल्याण्डसका पर्वतीय जल विज्ञानका प्राध्यापक तथा अध्ययनका सहलेखक वाल्टर इमर्जेलले भनेका छन्। उनका अनुसार जीवाश्म इन्धन जलाउँदा बढ़ेको तापक्रमले हिमालयमा 0 डिग्री सेल्सियसको हिउँ जम्ने सीमा करिब 100 मिटर प्रति दशक माथितिर धकेलिरहेको छ। यसले पहिलो स्थायी रूपमा जमेर रहेका चट्टान र पर्वाफ्रोस्टलाई लामो समयसम्म न्यानो तापक्रमको सम्पर्कमा ल्याउँदै हिमाली ढलानको स्थायित्व कमजोर बनाइरहेको छ। नेपालका बाढ़ी विज्ञ विनोद पौराजुली पनि जलवायु परिवर्तनकै असरले ठूलो विध्वंस मचाएको बताउँछन्। त्यो क्षेत्रमा तापक्रम बढ़ेको देखियो जुन स्वाभाविक छैन, यो जलवायु परिवर्तनको एउटा कारक हो उनले शुक्रबार बिहान भनेका छन्। यसका लागि विभिन्न तथ्याङ्क अध्ययन गरिरहेका छन्। यसलाई बाढ़ी नभनेर अर्कै नाम राख्नुपर्ने विषयमा समेत छलफल चलिरहेको छ। अध्ययन अनुसार भदौ 10 गते लाङटाङ लिरुङ हिमालबाट करिब 2 वर्ग किलोमिटर क्षेत्रफलको ठूलो चट्टानी भाग र त्यसमा रहेको हिमबरफ भत्किएको थियो। करिब 5,150 मिटर उचाइबाट खसेको उक्त विशाल भाग करिब 1,400 मिटर तल उपत्यकातर्फ आएको थियो। प्रधानमन्त्री कार्यालयमा तथ्य सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न निर्माण कम्पनीलाई कालो सूचीमा राखेको छ। कार्यालयले आज सूचना जारी गर्दै विभिन्न निकायबाट कालो सूचीमा राख्नको लागि लेखी पठाए अनुसार 5 वटा निर्माण कम्पनीलाई कालो सूचीमा राखिएको जानकारी दिएको हो। 2 वर्षका लागि कालो सूचीमा राखिएका ती निर्माण कम्पनीले यस अवधिमा अब कुनै पनि खरिद कारवाहीमा पनि भाग लिन पाउने छैनन्। भोटेगोसी तथा त्रिशुली बाढ़ीले कयौं बस्ती बगाउनुका साथै 100 नागरिकले ज्यान गुमाएका छन्। आफ्ना प्रियजनको शव कहाँ छ भन्ने समेत थाहा नपाएर हजारौं आफन्तहरू अझै शोकमा डुबिरहेका छन्। यति बेला नागरिकहरू आफ्नो बगेको घर र बाढ़ीको लेदो हेरेर मृत आफन्तको शोकमा छन्। एकातिर उनीहरूलाई राज्यले सहानुभूतिका लागि क्रिया खर्च र आधारभूत राहत रकम समेत दिएको छैन भने अर्कोतिर राज्यको ढुकुटीमा विपदकै नाममा संकलित अरबौं रूपियाँ थन्किएर बसेको छ। सरकारी गोदामहरूमा करोड़ौं मूल्यका राहत सामग्री थन्किएर बसेका छन्। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा मात्रै 14 अर्ब रूपियाँ भन्दा बढ़ी रकम मुस्तात रहेको सरकारी तथ्याङ्कले नै देखाउँछ। त्यही राज्यको प्रशासनिक संयन्त्र त्यति संवेदनहीन र लाचार देखिएको छ कि मृतकका आफन्तलाई तत्काल उपलब्ध गराउनु पर्ने सामान्य क्रिया खर्च र राहत रकम वितरण गर्न पनि सफ्टवेयर प्रविष्ट र फाँटबारी तथा प्रत्यागत औपचारिकताको भावना अघि सारिरहेको गुनासो बढ़िरहेको छ। हवस्त, काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com बाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 12 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

0: अरुण
1: अरुण
0: 97.6 MHz हर पल हर तपाईं सँगै
2: हरेक दिन साथी भनी आउँछरीको इस टाइम गाउँ शहर देश विदेश ठाउँ छरीको इस टाइम अब म्यासेज तपाईँकै रोजाई तपाईँकै देश विदेशसम्म तपाईँको सन्देश शुभकामना र डेडिकेशन पुर्याउने काम अब हामी गर्नेछौ कार्यक्रम रिक्वेस्ट टाइमबाट रेडियो अरुण 97.6 MHz रेडियो तरंगबाट हप्ताको सातै दिन बिहान 11 बजेको नेपाली खबर पछि 12 बजेसम्म सुन्न नभुल्नुहोला कार्यक्रम प्रायोजन गर्ने

तपाईँ साथीहरू निशान योङहाङ माङसिबुङ गाउँपालिका 3 इलाम सुस्मिता नाकरिङ सालका सिलिफो 3 चौकी डाँडा भोजपुर हाल कुवेत विश्वजित जिमी धर्मदेवी नगरपालिका 2 तामाफोक सङ्खुवा सभा हाल कतार जीवन खाबेन सभा पोखरी गाउँपालिका 4 सङ्खुवा सभा हाल मलेसिया सपना साशंकर माझी नगरपालिका 4 देवढुङ्गा सङ्खुवा सभा हिमाल सामलिङ राई सभा पोखरी गाउँपालिका 2 ज्यामिरे सङ्खुवा सभा हाल मलेसिया शुक्ररात चैनपुर नगरपालिका 10 खरान सङ्खुवा सभा सानु सरगम राई बेलका नगरपालिका 6 उदयपुर सुजन कुलुङ राई सिलिचुङ गाउँपालिका 1 बेसिन्दा सङ्खुवा सभा हाल कतार बिल कुमारी रुङबाङसा सभा पोखरी गाउँपालिका 2 ज्यामिरे सङ्खुवा सभा अर्जुन याखा धर्मदेवी नगरपालिका 2 तामाफोक सङ्खुवा सभा सम्झना रुङबाङसा सभा पोखरी गाउँपालिका 2 ज्यामिरे सङ्खुवा सभा सरोज याखा धर्मदेवी नगरपालिका 6 सङ्खुवा सभा हाल काठमाडौँ देवराज राई चैनपुर नगरपालिका 10 लेवारिङ सङ्खुवा सभा हाल काठमाडौँ निरुषा खालिङ राई चैनपुर नगरपालिका 9 भित्रे सङ्खुवा सभा मदन लिङ्खा धर्मदेवी नगरपालिका 9 मूलगाउँ सङ्खुवा सभा हाल कतार मिडिया पे मिनिमु सेता पाँच रोपन नगरपालिका 8 सुङखुरुङ सङ्खुवा सभा भूपेन्द्र तामाङ सभा पोखरी गाउँपालिका 3 सङ्खुवा सभा हाल युएई सुरज राई तुम्सा ओवादुम्बा गाउँपालिका 5 भोजपुर हाल मलेसिया किशोर कोइ राई पिलासरी गाउँपालिका सुन्देल खोटाङ हाल काठमाडौँ सुजता जिमी धर्मदेवी नगरपालिका 7 अमरुवा सङ्खुवा सभा हाल हङकङ सिम्पल ललित बल भोजपुर नगरपालिका 1 भामराङ भोजपुर हाल साउदी शर्मिला राई हातबारी नगरपालिका 4 गैरीपाङमा सङ्खुवा सभा हाल कुबेत अविरल घरती मगर चयन माडी गाउँपालिका 5 भावाङ रोल्पा हाल कतार कल्पना साम्पाङ भोजपुर हाल काठमाडौँ प्रणीप याखा धर्मदेवी नगरपालिका 2 तामाफोक खोलापारी सङ्खुवा सभा समीक्षा जोशी तुम्देवा गाउँपालिका 2 मौवा पाँचथर प्रदीप राई चैनपुर नगरपालिका 10 खराङ सङ्खुवा सभा हाल युके सन्दीप याखा धर्मदेवी नगरपालिका 2 तामाफोक सङ्खुवा सभा सुमिता याखा लिम्बुखिम चैनपुर नगरपालिका 10 खराङ सङ्खुवा सभा र बागमतीको ज्वाई राई हेटौडा उपमहानगरपालिका 16 हाल काठमाडौँ।

हेलो हाई गुड मर्निङ अनि नमस्कार। कार्यक्रम रिक्वेस्ट टाइमको पर्खाईमा बसिरहनु भएका तपाईँ सम्पूर्ण श्रोता मनलाई हार्दिक स्वागत गर्दै आजको बसाईमा पनि सदाजै म तपाईँकै साथी कार्यक्रम प्रस्तुत रमा कार्यक्रम रिक्वेस्ट टाइमको साथमा उपस्थित भइसकेकी छु। हजुर, लेक बेसीको धुन रेडियो अरुण 97.6 मेगाहर्जको रेडियो तरंग सँगै अनलाइनमा तपाईँले हामीलाई www.radioarun.com.np लगइन गरेर संसारै भरबाट केही साथ सुनिरहनु भएको छ। सजिलोको लागि हाम्रो रेडियोको अफिसियल फेसबुक पेजबाट प्रत्यक्ष रूपमा लाइभ मार्फत सुन्दै हुनुहुन्छ। अनि त्यसै गरेर मोबाइल एप्लिकेशनहरू हाम्रो पात्रो नेपाली पात्रो र अलएफएम नेपाली रेडियो मोबाइल एप्लिकेशनबाट संसारै भरबाट हामीलाई केही साथ तपाईँले सुनिरहनु भएको छ। आशा गर्छु तपाईँ हामीसँगै हुनुहुन्छ, हामीलाई भरपूर मात्रामा सुनेर साथ दिइरहनु भएको छ र विशेष गरी यो कार्यक्रममा हामी तपाईँले पठाउनु भएका तपाईँका सम्झना सन्देशहरूलाई वाचन गर्ने गर्छौं। जति पनि साथीहरू तपाईँले यदि कार्यक्रम सुन्दै हुनुहुन्छ भने आफ्ना सम्झना सन्देशहरू पठाउन सक्नुहुन्छ। मेसेज पठाउनको लागि अर्थात आफ्ना सन्देशहरू पठाउनको निम्ति रेडियोको अफिसियल फेसबुक पेज नेपालीबाट रहेको छ। रेडियो अरुण 97.6 मेगाहर्ज भनेर तपाईँले सर्च गर्नुभयो भने हाम्रो अफिसियल फेसबुक पेज भेट्न सक्नुहुन्छ, जुन पेजमा हामीले प्रोग्राम स्टार्ट हुँदै गर्दा एउटा स्ट्याटस पोस्ट गर्ने गरेका छौं। सही स्ट्याटसको कमेन्ट बक्सबाट फटाफट आफ्ना मेसेजहरू पठाउन सक्नुहुन्छ। तपाईँका ती मेसेजहरूलाई वाचन गर्छौ अनि तपाईँकै रोजाएका सुमधुर गीत संगीतहरू तपाईँलाई नै सुनाउनेछौ। आज धेरै साथीहरूले आफ्ना मेसेजहरू पठाइरहनु भएको छ होइन। अबको 12 बजेसम्म तपाईँसँग रहन्छौ र यो कार्यक्रमलाई मिडिया प्रेमी साथीहरूले प्रायोजन गरेर हामीसँग सहकार्यमा जोडिनु भएको छ। उहाँहरूप्रति हार्दिक आभार व्यक्त गर्दै गर्दै अब म ढिला नगरिकन तपाईँकै सम्झना सन्देशतर्फ नै लाग्न चाहन्छु। हजुर, आजको लागि पहिलो मेसेजको रूपमा हामीलाई रञ्जना बाहिङ राईले मेसेज पठाउनु भएको छ। लेख्नुहुन्छ, हेलो गुड मर्निङ फ्रेन्ड्स, म पनि सुन्दैछु संखुवा सभा मकालुबाट रञ्जना बाहिङ राई हो। अनि मौसम कस्तो छ नि तपाईँको तिर? यता मकालुतिर पानी परेको परेकै छ हौ, 5-6 दिन भइसक्यो, पटक्कै घाम लाग्दैन होला। ओके, पटक्कै घाम लाग्दैन है भन्नुभएको रहेछ। अनि आज मलाई चाहिँ रामजी खान र टिकापुनको तिम्रो याद बोलको गीत बजाइदिनुहोस् न ल भन्नुभएको छ। यो सङ्ग सुनाउनु पर्दा जस्ट फर यु एन्ड प्यारे जुनिता चामलिङ राई, त्यसै गरेर दिलु रुम्बाङसा उज्जवल, त्यसै गरेर सम्झना रुम्बाङसा मीना चामलिङ अनि राज घले मगर, निमा शेर्पा, त्यसै गरेर सौल महेश राई भन्नुभएको छ, रोमन मक्तान तामाङ, दुर्गा कटवाल, हरफल रोशनी, सत्यकला इसारा, सरोज छेत्री, बसन्त श्रेष्ठ, लिम्बु विजय, त्यसै गरेर राजीव श्रेष्ठ, पीके राई, रिमा थामी, तीर्थ राई, मीडिया प्रेमी निमु शेर्पा, सानुमाय शेर्पा अनि सोनिम शेर्पा, राजग्रही गाइला अनि अतितञ्जान राई, सानु कमला, अनमोल छेत्री लगायत सम्पूर्णको लागि भन्नुभएको छ। ओके, तपाईँलाई धेरै धेरै धन्यवाद छ। सानु कमलाले हेलो क्युटिसिज गुड मर्निङ है, म सानु कमला चैनपुर भन्ज्याङबाट प्रोग्राम सुन्दैछु। शुभयात्रा बुनु सपना विश्वकर्मा चैनपुर टु दमक, मिस गर्नुपर्दा लेख्नुहुन्छ, जस्ट फर यु एण्ड मेरो घर परिवारमा मम्मी बाबा छोरी अनुष्का एण्ड अलिसमा, भाइ दीपक सुनजेउरी, भाइ निमा शेर्पा, बुनु मनिषा पोया, प्रवीण मगर, नाना सुनु सुनिता राई अनि बुनु सुनिता कुलुङ, जुना लिम्बु, रोमन मुक्तान तामाङ, सपना तामाङ, युनिसा तामाङ, सरोज छेत्री, आशिष नयन बस्ने, तनि कृष्ण तामाङ, दाई पूर्वेली आकाश राई, दाई ढकाल धर्मराज, सचिन नेवाहाङ, त्यसै गरेर वरूण चञ्चले अनि चामलिङ निर्मला, सुशीला विश्वकर्मा, राजविरही काइला, भाउजू प्रार्थना निरौला, भगवती निरौला, चन्द्रमाया तामाङ अनि रिमा थामी, चामलिङ निर्मला, सोनिम शेर्पा लगायत सम्पूर्णमा मिठो सम्झना भन्दै बाई बाई भन्नुभएको छ। थ्याङ्क यू सो मच तपाईँलाई। अर्को साथी मेनुका तामाङ हुनुहुन्छ, मेनुकाजीले मिस यू अल भन्नुभएको छ। रञ्जना बाहिङ राईले पनि राज घले मगर आयो भनेर लेख्नु भएको रहेछ कि भन्नुभयो। अनि शिष्य चञ्चले नै मिस यू अल भन्नुभएको छ, थ्याङ्क यू सो मच तपाईँलाई। अर्को मित्र हरपलको साथी समीक्षा हुनुहुन्छ, हेलो नमस्ते, इट्स मी झापा घरबै, हाल मलेसियाबाट समीक्षा शेर्पा हो। फ्रेन्ड्स मिस गर्नुपर्दा दादा जीवन फाबिन, लिम्बु विजय, राजग्रही काइला अनि कृष्ण तामाङ, बिरसा राई, सुमिता लिम्बुखिम, त्यसै गरेर शिशिर चञ्चले, अञ्जना शंकर कोइराला, कल्पना तामाङ एण्ड नेम छुटेको अल फ्रेन्ड्सलाई हेभ अ गुड डे भन्नुभएको छ। थ्याङ्क यू सो मच तपाईँलाई। मनले मनको साथ पायो फेस गाइडी भएको मित्रले मिस यू अल सो मच भनेर लेख्नुहुन्छ, थ्याङ्क यू सो मच तपाईँलाई। भन्दै अब कार्यक्रममा तपाईँको निम्ति साथीले नै रोजाइनमा पार्नुभएको यो अर्को कार्यक्रममा आजको लागि पहिलो सांगीतिक सिरिज स्वरूप यो मिठो गीत राख्न चाहन्छु, रामजी खान र टिकापुनको आवाज रहेको गीत रहेको छ, सुन्दै रहनुहोस्।

हजुर, यो निकै नै सुमधुर गीत बसा तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु। कार्यक्रम रिक्वेस्ट टाइमको बसाई तपाईँ सुनिरहनु भएको छ। लेक बेसीको धुन रेडियो अरुण 97.6 MHz रेडियो तरंग सँगै अनलाइनका विभिन्न माध्यमबाट हामीलाई तपाईँले सुनिर साथ दिइरहनु भएको छ। यो बसाईमा तपाईँले पठाउनुभएका तपाईँका सम्झना सन्देशहरूलाई मैले वाचन गरिरहेकी छु। तपाईँले पनि हामीलाई सुनिरहनु भएको छ भने र आफ्नो साथीभाइहरूलाई सम्झिन चाहनुहुन्छ भने हामीलाई म्यासेज पठाउन सक्नुहुन्छ। म्यासेज पठाउनको लागि रेडियोको अफिसियल फेसबुक पेज रहेको छ नेपाली रेडियो अरुण 97.6 MHz भनेर तपाईँले सर्च गर्नुभयो भने हाम्रो अफिसियल फेसबुक पेज भेट्न सक्नुहुन्छ। पेजमा नयाँ हुने साथीहरू चाहिँ पेजमा जोडिनुहोला, यानि कि पेजलाई लाइक र फलो गर्नुहोस् र त्यहाँ प्रोग्राम स्टार्ट हुँदै गर्दा एउटा स्टाटस पोस्ट गरेका छौं, सोही स्टाटसको कमेन्ट बक्सबाट फटाफट आफ्ना मेसेजहरू पठाउन सक्नुहुन्छ। भन्दै अब म तपाईँकै सम्झना सन्देशतर्फ लाग्न चाहन्छु। यति बेला हामीलाई मेसेज पठाउनु भएको छ, ओके, धेरै साथीहरूको मेसेज प्राप्त छन्। यति बेला हामीलाई मेसेज मार्फत पठाउनु मेसेज लेख्नुहुन्छ, मनको साथी जीवन कार्की कार्यक्रम सुन्दैछु, नमस्ते भन्नुभएको छ। हजुर, धेरै धेरै धन्यवाद छ यहाँलाई। अनि अर्को साथी हुनुहुन्छ राज ब्रेही काइनाले मिस यू अल भनेर एउटा गीतको लिङ्क पठाउनु भएको छ, यहाँलाई पनि थ्याङ्क यू सो मच भन्न चाहन्छु। प्रेम भण्डारीले मिस यू सरस्वती खत्री छुट्टी फुच्ची बिनु भनेर लेख्नु भएको छ, ओके, थ्याङ्क यू सो मच तपाईँलाई मेसेजको लागि। अनि अर्को साथी हुनुहुन्छ सीता तामाङ, सीताजीले पनि मिस यू अल भन्ने सबैलाई सम्झना गर्नुभएको छ, सो थ्याङ्क यू सो मच सीताजी मेसेजको लागि तपाईँलाई। त्यसै गरेर अर्को साथी हुनुहुन्छ तीर्थ राई, नमस्ते रमानाना, खानबारी सतल्लो पाङ्ठाबाट तीर्थ राई हो, आज खानबारीदेखि धरानसम्मको यात्रामा छु, मलाई तीर्थ भनेर चिन्नुहुने सम्पूर्ण साथीहरूलाई मिठो माया सम्झना भन्ने बाई बाई भन्नुभएको छ। स्वर्णिम राई हुनुहुन्छ, स्वर्णिमजीले गुड मर्निङ एण्ड मिस यू अल भन्नुभएको छ। आदित्य राईले हेलो सिस गुड मर्निङ, प्रोग्राम सुन्दैछु काठमाडौँबाट हो, मजाले घाम लागिरहेको छ, त्यहाँ कस्तो छ नि मौसम भन्नुभयो, आज यता मौसम शीतल छ, घाम लागेको छैन। अनि लेख्नुहुन्छ अनि आज धेरै समयपछि पूर्वेली भाका रोजेको छु, बजाइदिनुहोस् न ल। गीतको बोल दिक्तेल बजार सन्नानी अनि स्वर उमेश राई र वसुन्धरा राईको भन्नुभएको छ। अनि सबै साथीहरूलाई सम्झना है त भनेर लेख्नुहुन्छ, हस् तपाईँलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु मेसेजको लागि आदित्यजी। अनि त्यसै गरेर अर्को साथी हुनुहुन्छ हामीलाई मेसेज पठाउनु भएको छ किराती अर्फनको लुङले, हेलो नाना सेवा के अनि के छ खबर, आज केही दिनको अन्तराल पछि आए है, घर माङतेवा हाल धरानबाट हो, किराती अर्फनको लुङ हो, अनि सङ रोजेको सुप ले गरिदिनु न ल भन्नुभएको छ। लमजुङको घुममा गाउँमा लेख्नु भयो होला, यसपालि थोरै मिस्टेक भएछ, भन्ने सङ हो भन्नुभएको छ। दिपेश लामा र श्रेया राईको हो भन्नुभएको छ। अनि साथीहरू सम्झिनु पर्दा मुटु राईनी सुदीक्षा कुलुङ, त्यसै गरेर छोरी अम्बिका कुलुङ, हर्बल रोशनी, मिडिया प्रेमी राई अनिसा, माधव ढुङ्गेल, सुरज राई तुम्सा, दिल्सा राई, एनिसा लिम्बू, त्यसै गरेर आकाश राई, रिमा थामी एण्ड अल माई फ्रेन्ड्सको लागि भनेर लेख्नु भएको छ, ओके, तपाईँलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। अर्को साथी हुनुहुन्छ फुङसा लिम्बू, फुङसाजीले हाई सेवारो सभापोखरीबाट श्रेया लिम्बू हो, अल माई फ्रेन्ड्सलाई मिस यू भन्नुभएको छ। फुच्ची सोम याखाले हाई री नमस्ते नमस्कार, म सोम याखा चाहिँ पुरार्थ घर भई हाल साउदीबाट म पनि सुन्दैछु है मिस यू अल माई फ्रेन्ड्स भन्नुभएको छ। लक्ष्मण मगरले नमस्कार हजुर मिस के छ खबर, म साई तिन्जुरी मिडिया ग्रुपको मेम्बर लक्ष्मण मगर बाख्रीवासी धनकोटा हाल मलेसियाबाट हो, साथमा मेरा साथीहरू गीता मगर, देवदास कोटा, भावना चामलिङ, रमला साम्बाङ राई, मिडिया प्रेमी निर्मला वनिम, सुस्मिता राई, बिमला मगर, सपना शंकर, गीता लिम्बू, भूमिका राई, राज घले मगर, मिडिया प्रेमी निमु शेर्पा, सम्झना बराइली, त्यसै गरेर माया राई, समीक्षा जोशी, सरिता मगर इलाम अनि मनिषा घरती मगर, दिल्ली सानु याम्फू, मम्मी बाबा को प्यारी छोरी माया बान्तवा राई, किराती अंजना, टीकाराम सुनवार लगायत धेरै साथीहरूको नाम लेख्नु भएको छ, ओके, तपाईँलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। सिमला सिन्सी राई हुनुहुन्छ, सिमलाजीले हेलो गुड मर्निङ मिस सिमला राई फ्रम दरान, अपकमिङ सङ जस्ट फर यू एण्ड सुजन कार्की, मगर्नी क्वीन सरला राई, सुस्मिता राई अनि दाई अरुणदी खत्री एण्ड टू अल माई फ्रेन्ड्स इन टू दिस सङ थ्याङ्क यू भन्नुभएको छ, ओके, तपाईँलाई पनि धेरै धेरै धन्यवाद छ मेसेजको लागि। अनि कार्यक्रम रिक्वेस्ट टाइमको बसाई तपाईँ सुनिरहनु भएको छ। यो बसाईमा तपाईँका सम्झना सन्देशहरूसँगै तपाईँका रोजाएका सुमधुर गीत संगीतहरू तपाईँलाई सुनाइरहेकी छु। अबको 12 बजेसम्म तपाईँसँग रहन्छु।
अनि तपाईँका रोजाईका गीत संगीतहरू तपाईँलाई सुनाउँछु। अहिले भने कार्यक्रममा साथीले रोजाईमा पार्नु भएको यो निकै नै मिठो गीत राख्न चाहन्छु। कार्यक्रममा दोस्रो सांगीतिक कोसेरी स्वरूप दिपेश लामा र श्रेय राईको आवाज रहेको लमजुङको गाउँमा बलको गीत रहेको छ। यो गीत तपाईँको निम्ति रहन्छ। गीत पश्चात छोटो विश्राम लिनेछु। विश्राम पश्चात पुनः तपाईँका सम्झना सन्देशहरू वाचन गर्नका निम्ति फर्केर आउने नै छु। सुन्दै रहनुहोस्।

0: होइन, छिटो निस्कन भनेको, ढिला भइसक्यो।
1: जान्न म त हजुर मात्रै जानुहोस्, साथीहरू चाहिँ डिजाइनदार गहना लगाएर आउँछन्, म भने चाहिँ यस्तो गहना लगाएर के जानु।
0: हेतेरी तिमीले भन न त, तिमीले भने जस्ता डिजाइनदार गहना कहाँ पाइन्छ।
1: पहिले किनिदिन्छु भन्नु न, अनि मात्र भन्छु।
0: भन न त भन, किनिदिन्छु क्या किनिदिन्छु।
1: मलाई त मनोकामना सुनसादी पसलकै गहना चाहिन्छ नि फेरि।
0: अस्ति भन्नुपर्छ नि, ल हिँड मनोकामना सुनसादी पसल।
2: हजुर, आधुनिक तथा पुराना डिजाइनका गरगहना ग्यारेन्टीका साथ तयार पार्नु परेमा, तयारी गरगहना उचित दर भावमा खरिद बिक्री गर्नु परेमा, राशि अनुसारका पत्थर चाहिएमा र सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा मनोकामना सुनचाँदी पसललाई सम्झनुहोस्।
3: साथै दुई नम्बरी सुनलाई रिफाइन गरी एक नम्बरी बनाउनु परेमा तथा बाह्रै राशिका पत्थरहरू चाहिएमा सदैव हामीलाई सम्झनुहोस्।
2: मनोकामना सुनचाँदी पसल,
4: चैनपुर छ त्रिचोक, प्रोप्राइटर पदम रसाइली, ममता रसाइली, मोबाइल 9862-13-67-44-95-38-77-75।
5: हातमा के पो बोकेर लाग्यो गुटुङटुङ,
6: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन, अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
5: औ लु, समस्याको समाधान भनेकै म हो,
7: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
5: औ त्यति कुरामा पनि टेन्सन लिनु पर्छ, त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो, राम्रो कमाइ पो छ भन्थ्यो झुसेले।
6: हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
7: अब त्यहीबाट जाने
5: लाखे सल्लाह बेगर के पाक्क बोले, कुन मेन पावरबाट जाने, त्यो कुरा त रेडियोले पो भन्छ त, 1919 किनेर ल्याएको रेडियो छ, लु सुनौँ त।
8: ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी, साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रो राम्रो कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा, फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 9852-51-094-9812-36-77-42 र व्हाट्सएप नम्बर 9704-58-302। ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी नेपाल।
9: चाहना हेर न, गरगहनाले त बेहुलीलाई कस्तो सुहाएको छ है,
10: त्यही त, कस्तो डिजाइनर गरगहना कहाँ बनाएछन्,
11: के को खास खास कोसिस चल्दैछ यता, हामीले सुन्न मिल्दैन कि कसो।
10: ए बेहुलीले लगाएको गरगहनाको बारे कस्तो डिजाइन त रहेछ, कुन ज्वेलर्समा बनाएका रहेछन् भनेर नि भाइ।
11: यो त सुप्रिन्सा सुनसादी पसलको कमाल हो नि दिदी।
12: हाम्रा सेवाहरू, नयाँ तथा पुराना डिजाइनका गरगहनाहरू तयार गरिनुका साथै अर्डर बमोजिमका गहनाहरू ग्यारेन्टीका साथ तयार गरिन्छ। दुई नम्बरी सुनलाई रिफाइन गरी एक नम्बरी गरिन्छ।
4: प्रोप्राइटर समीर विक प्लस रूपा विक, मोबाइल नम्बर 9862-93-87-25 र 9917-64-57-29।
12: सुप्रिन्सा सुन चाँदी पसल, चैनपुर छ सङ्खुवासभा, त्रिचोकबाट हिटटोल जाने बाटो, दिलकुमारी भवन अगाडि।

वेलकम ब्याक आफ्टर सर्ट कमर्सियल ब्रेक कार्यक्रम रिक्वेस्ट टाइमको बसाई तपाईँ सुनिरहनु भएको छ। लेक बेसीको धुन रेडियो अरुण 97.6 मेगाहर्जको रेडियो तरंगसँगै अनलाइनमा तपाईँले हामीलाई www.radioarun.com.np लगइन गरेर संसारै भरबाटै केही साथ सुन्दै हुनुहुन्छ। त्यसै गरेर सजिलोको लागि रेडियोको अफिसियल फेसबुक पेजबाट पनि प्रत्यक्ष रूपमा लाइभ मार्फत सुन्दै हुनुहुन्छ। हाम्रो रेडियोलाई चाहिँ नेपाली पात्रो हाम्रो पात्रो अलफएम नेपाली रेडियो मोबाइल एप्लिकेशनहरूबाट पनि हामीलाई सुन्न सक्नुहुन्छ। आशा गर्छौ यो समय तपाईँ हामीसँगै हुनुहुन्छ, हामीलाई तपाईँले भरपूर मात्रामा सुनेर साथ दिइरहनु भएको छ र यो कार्यक्रममा हामी तपाईँले पठाउनुभएका तपाईँका सम्झना सन्देशहरू वाचन गर्ने गर्छौं। आज पनि तपाईँकै सम्झना सन्देशहरू बोलिरहेकी छु। धेरै साथीहरूले आफ्नो सन्देशहरू पठाइरहनु भएको छ, सो ढिला नगरिकन म फेरि पनि बाँकी साथीहरूका सम्झना सन्देशतर्फ नै लाग्न चाहन्छु। यति बेला हामीलाई मेसेज पठाउनु भएको छ लिम्बु विजयले, गुड मर्निङ सिस्टर, विथ मी लिम्बु विजय फ्रम संखुवा सभा, अपकमिङ सङ डेडिकेटेड मिङ्सो लिम्बु भारती दिनी, अस्मि सोताङ, जनिता चामलिङ राई, हरपलको साथी समीक्षा, दिल्सा राई, सानुमाय शेर्पा, अस्मिता लोहरुङ एआर, सुनिता कोलुङ, सरू छेत्री, सुस्मिता नाचरिङ, फुङसा लिम्बु, सन्जिता लिम्बु, कमला उनिम लिम्बु, साइन्दी सोनिया कोलुङ, सुनिम शेर्पा, हिमा राई, जुना लिम्बु, मीना चामलिङ, रिमा थामी, त्यसै गरेर राजविदेही काइला, जीवन भाविन, कृष्ण तामाङ, सुरज राई तुम्छा, फुलदाई श्रीराम दाहाल, सन्तोष साफले, सुजन थापा, निमा शेर्पा, सुरज श्रेष्ठ लगायत प्रोग्राम सुनेर बस्नु नि सम्पूर्णलाई मिठो माया सम्झना भन्दै बाई बाई भन्नुभएको छ। थ्याङ्क यू सो मच तपाईँलाई। अर्को मित्र हुनुहुन्छ धर्मराजजी, नमस्ते, म ढकाल धर्मराज दुबईबाट कार्यक्रम सुन्दैछु। आज मलाई खेम सेन्चुरीको कहिले नै भएन ढुक्क जिन्दगी बोलको गीत बजाइदिनुहोस् ल भन्नुभएको छ। अनि यस गीत मार्फत सम्झिनु पर्दा आज जन्मदिन मनाउने मेरो भाइ राजा गोविन्द ढुङ्गानालाई जन्मदिनको शुभकामना, सबैमा शुभदिनको कामना, मिठो सम्झना छ भन्नुभएको छ। हस्नेहलाई धेरै धेरै धन्यवाद छ। ईश्वरी मेवाहाङ राईले, हेलो नमस्ते, मेश्वरी मेवाहाङ राई फ्रम भोजपुर, भोलिको दिनमा जन्मदिन परेको छ भदै, ओके प्रोग्राम मेवाहाङलाई चाहिँ ह्याप्पी बर्थडे टु यु भदै। अनि मिस गर्नुपर्दा अस्मिता राई नखोक, सुमिका मेवाहाङ राई, त्यसै गरेर मेवाहाङ नै युनिसा लाङसभा, अनुजा तामाङ गुरूङ, रोनिसा राई, सुस्मिता नासरिङ, पवित्र राई, त्यसै गरेर छोरी आइसिका कुलुङ, अनि त्यसै गरेर आर्या कुलुङ, अनि आर्सिका मेवाहाङ, छोरा युसाहाङ लिम्बु, प्रदीप कुलुङ, सुरज राई तुम्सा लगायत सबैलाई भन्नुभएको छ। हस्तिहाँलाई पनि धेरै धेरै धन्यवाद छ। त्यसै गरेर विनिता दाहाल सुवेदीले, हेलो दी, के छ खबर, म विनिता दाहाल धनकुटाबाट हो, आज मलाई मिल्छ भने तिम्रो मेरो सम्बन्ध धेरै माथि छ, संग बजाइदिनुहोस् न ल भनेर लेख्नु भएको छ। अनि बस्ने संग खुशबु सुवेदी, लोचना सुवेदी, त्यसै गरेर लुकेश सुवेदी, सुषमा दाहाल, बिमला दाहाल, त्यसै गरेर झुमा दाहाल, कुमार दाहाल, तुलसा खड्का, त्यसै गरेर जानुका चापागाई भण्डारी, भूमिका भण्डारी, दुर्गा कटुवाल, डम्बर ढुङ्गाना, अनि विष्णु खनाल, त्यसै गरेर शुक्रराज प्रसारी, निर्दोष हरपल रोशनी लगायत धेरै साथीहरूको नाम लेख्नु भएको छ। सम्पूर्ण साथीहरूलाई उहाँले सम्झना गर्नुभएको छ। विनिताजीलाई पनि थ्याङ्क यू सो मच भन्न चाहन्छु। शीतल पवन तामाङ हुनुहुन्छ, गुड मर्निङ एण्ड मिस यू अल माई फ्रेन्ड्स भनेर लेख्नु भएको छ। सो शीतलजी तपाईँलाई पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छु। कार्यक्रम रिक्वेस्ट टाइमको बसाई तपाईँ सुनिरहनु भएको छ र यो बसाईमा तपाईँका सम्झना सन्देशहरूसँगै तपाईँका रोजाएका सुमधुर गीत संगीतहरू तपाईँलाई नै सुनाइरहेकी छु। अब भने फेरि पनि ढिला नगरिकन बाँकी रहेका साथीहरूको सम्झना सन्देशतर्फ भन्दा पनि अब चाहिँ तपाईँका रोजाएका सुमधुर गीत संगीतलाई मैले स्थान दिने बेला भइसकेको छ। सो यो समय अब राख्न चाहन्छु दिक्तिल बजार सान्नानी बुलको गीत रहेको छ। यो गीतलाई आज कसले रोजाईमा पार्नुभयो भन्दा आदित्य राईजीको रोजाईमा परेको गीत हो। उमेश चामलिङ र वसुन्धरा राईको आवाज बनाएको यो गीत सुन्दै रहनु।

हजुर, यो निकै नै मिठो गीत बसा तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु। कार्यक्रम रिक्वेस्ट टाइमको बसाई तपाईँ सुनिरहनु भएको छ। लेक बेसीको धुन रेडियो अरुण 97.6 मेगाहर्जको रेडियो तरंग सँगै अनलाइनका विभिन्न माध्यमबाट हामीलाई सुनेर साथ दिइरहनु भएको छ। यो बसाईमा तपाईँले पठाउनु भएका तपाईँका सम्झना सन्देशहरूलाई नै मैले वाचन गरिरहेकी छु। अनि त्यसै गरेर तपाईँका रोजाएका गीत संगीतहरू पनि तपाईँलाई सुनाइरहेकी छु। अब फेरि पनि ढिला नगरिकन बाँकी साथीहरूको सन्देशतर्फ लाग्न चाहन्छु। सृजना तामाङले हेलो सिस गुड मर्निङ सेवारो, मि सृजना तामाङ भौसिरबाट हो, आज मैले एउटा लोक भाका रोजेको छु, बजाइदिनु न ल भन्नुभएको छ। देवी घरती र कुलेन्द्र विश्वकर्माको आवाजमा सजिएको हाँस्न सिकायौ भन्ने कमिङ सङ डेडिकेट टु अल माई फ्रेन्ड्स भन्नुभएको छ। थ्याङ्क यू सो मच तपाईँलाई। किशोर राई हुनुहुन्छ, किशोरको राई, उहाँले नमस्कार हजुर, सुन्दैछु मजाले, काठमाडौँबाट सबै सबैमा सम्झना छ भन्नुभएको छ। सन्ध्या लिम्बुले पनि सबैलाई सम्झना गर्नुभएको छ। त्यसै गरेर सुशीला विश्वकर्माले गुड मर्निङ नमस्कार, रामदी दिज्यो पासपनबाट हो, सुशीला विश्वकर्मा प्रोग्राम लाइभ मार्फत मजाले सुनिरहेको छु, अनि आज एउटा गीत रोजेको छु, मिल्छ भने बजाइदिनुहोस् न ल भन्नुभएको छ। गौथली मुभी सङ आँखा भरी आँसु पारी उहाँले यो गीत रोजाइमा पार्नु भएको छ। अनि त्यसै गरेर बज्ने गीत मार्फत साथीहरू सम्झिनु पर्दा स्पेसियल हजुरको लागि अनि हजुरको लागि मिठो सम्झना भन्नुभएको छ, थ्याङ्क यू सो मच। अनि प्यारी अमिना सुनवार, पूजा त्यसै गरेर भावना मगर, जुनिता तामाङ राई, अनि डियर प्यारी सिमला नाचिरिङ, मिडिया प्रेमी निमु शेर्पा, युनिसा तामाङ, दादा शरण आले मगर, सुरज राई तुम्सा, सानु कमला, जुनु तामाङ, चन्द्रमाया तामाङ, जीवन फाबेन एण्ड अल माई फ्रेन्ड्सको लागि भनेर लेख्नु भएको छ। त्यसै गरेर सानो शशिका किरातीले पनि सबैलाई सम्झिनु भएको छ। आकाश राई हुनुहुन्छ, हेलो हजुर नमस्ते, विथ मी पूर्वेली आकाश राई फ्रम धरान, अपकमिङ सङ डेडिकेट टु भूमिका राई, कमला मुखिया, निमा शेर्पा, आशिष नयन बस्नेत, रोमन मक्सान तामाङ, राईनी राजकला, पूजा योङहाङ, अनि सुनिता कुलुङ राई, चामिङ निर्मला राई, अस्मी सोताङ, सुनिम शेर्पा, कमला राई, सरी कमला उनिम लिम्बु, मिडिया प्रेमी निर्मला उनिम, सुरज राई तुम्सा, सानु कमला, योगिनी मिहाङ लिम्बु, फुच्ची यमकला एण्ड अल माई फ्रेन्ड्सको लागि भन्नुभएको छ। रेडियोमल करण कुलुङले पनि मिस यू अल भन्ने सबैलाई सम्झना गर्नुभएको छ। अर्को साथी कमल श्रेष्ठ हुनुहुन्छ, हेलो हजुर नमस्कार, म तीनजरी मिडिया ग्रुपको सदस्य तेह्रथुमको फेदाबाट कमल श्रेष्ठ हो। यस कार्यक्रम मार्फत अब बस्ने गीत सुनाउनु पर्दा साथीहरू देव बास्कोटा, मनोज भुजेल, सुची आरती लिम्बु भुजेल, लोकेन थोक्लेन लिम्बु, राजन खतिवडा, चित्रयोगी सुशीला कार्की, सरला राई, मिडिया प्रेमी निर्मला वनिम, अनि फूलमाया अङ्खेवा लिम्बु, टीकाराम सुनवार, मिनुका मुखिया लगायत सम्पूर्णको लागि भनेर लेख्नु भएको छ। मगर सुषमा हुनुहुन्छ, सुषमाजीले पनि मिस यू अल भन्ने सबैलाई सम्झिनु भएको छ। सुनिता कुलुङले मिस यू अल माई फ्रेन्ड सुन्दैछु प्रोग्राम फ्रम शङ्खुवा सभा बाला हाल भोजपुर भन्नुहुन्छ। मनकुमारी कान्छी कुलुङले गुड मर्निङ शङ्खुवा सभाको म कालोबाट, मनकुमारी कान्छी कुलुङ हो, मिस यू अल माई फ्रेन्ड भन्नुभएको छ। दीपिका मेवाहाङ राईले पनि मिस यू अल भन्नुभएको छ भने सन्जिता ब्लोन तामाङले हेलो नमस्ते नमस्कार नाना, तेह्रथुमबाट सन्जिता तामाङ हो, सम्झना सबैलाई भनेर लेख्नुहुन्छ। अनि टाइटल ट्रेक विजय राईले म पनि आइपुगे है, उही त हो म टाइटल ट्रेक विजय राई दिवस भोजपुरबाट, नव बस्ने गीत रमिला राई, पुष्पाञ्जली राई, लिम्बु सुस्मिता, कुमारी योङहाङ लावती, नम्रता राई, सोनिम राई, मनिषा कार्की, अनि काली शर्मिला चौला गाई, सुनिषा साइरस, जुन दिवानी तिगेला लगायत सम्पूर्णको लागि भनेर लेख्नु भएको छ। अर्को साथी हुनुहुन्छ राज घले मगर, हेलो नमस्ते झुरले, सुन्दैछु उदयपुर घरमै हाल भारतबाट हो, आज जन्मदिन मनाउने प्यारो भान्जा मन्जिल मगर र लक्ष्मी राईलाई जन्मदिनको अनमोल शुभकामना छ। साथमा शुभ दिनको कामना लाफा कविता मगर, विवस पुलुङ पृथक, छत्र याम्फो, बुनु अमिना सुनवार, अति तन्जान राई, त्यसै गरेर रञ्जना बाहिङ राई, शमशेर लिम्बु, सिम्पल सरिना, मिताराज विदही काइला, अनि भाई सहयात्री उमेश अन्जान राई, आशिष नयन बस्नेत, हरफल रोज्नी, प्रतिमा स्पर्शी, सानो सम्झना लगायत धेरै साथीहरूको नाम लेख्नु भएको छ। यहाँलाई विशेष धन्यवाद छ। टाइटल ट्रेक विजय राई ओके मेसेज डबल प्राप्त भएको छ। सपना तामाङ मोक्तानले सबैलाई सम्झिनुभयो, अनि साइली सोनिया कुलुङले पनि सम्झना सब सबैमा भन्नुभएको छ। नम्रता शेर्पाले पनि म पनि सुन्दैछु काठमाडौँबाट भन्नुभएको छ भने सुरेश राणा मगरले हेलो दिदी गुड मर्निङ नमस्ते, आज पनि आउँदैछु सुन्दैछु सभा पोखरी एक धुपबाट, सुरेश राणा मगर हो, मिस यू मिडिया प्रेमी निमु शेर्पा भन्दै
अल माई फ्रेन्ड्सको लागि भन्दै गएर नमस्ते बाई बाई भन्नुभएको छ। ओके थ्याङ्क यू सो मच तपाईँलाई मेसेजको लागि। कार्यक्रम रिक्वेस्ट टाइमको बसाई हो, तपाईँ सुनिरहनु भएको छ। यो बसाईमा धेरै साथीहरूले विभिन्न माध्यमबाट सुनेर साथ दिनुभएको छ अनि आफ्ना सम्झना सन्देशहरू पठाउनु भएको छ। तपाईँका ती सम्झना सन्देशहरूलाई मैले वाचन गरे। अवश्य मैले कार्यक्रमलाई तीन झम्बिट मार्ने बेला भइसकेको छ, किनभने आजको लागि अर्थात यो कार्यक्रमको लागि भनेर छुट्याइएको निर्धारित समयले पनि त नेटवर्क काट्नै लागिसकेको छ। सो तीनजनासम्म सुनेर साथ दिने साथीलाई धेरै धेरै धन्यवाद छ। कार्यक्रमलाई आयोजन गर्नुहुने मिडिया प्रेमी साथीहरूलाई पनि विशेष धन्यवाद अनि हार्दिक आभार व्यक्त गर्दै गर्दै आजको बसाईबाट छुटेर जाँदै गर्दा साथीले रोजाइमा पार्नुभएको मिठो गीत रहेको छ, गौथली मुभीबाट लिएको आँखा भरि हाँसो बलको गीत। तपाईँको निम्ति सोध्दै म तपाईँकै साथी कार्यक्रम प्रस्तोतारामा बिदा चाहन्छु। हवस् त नमस्कार, तपाईँको बाँकी पल शुभ रहोस्।

0: नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। त्रिभुवन र कान्ति राजमार्गमा आजदेखि दुईतर्फी गाड़ी चल्न थाले। 32 जिल्लामा बाढ़ीको जोखिम, सतर्क रहन महाशाखाको आग्रह। समस्याग्रस्त 5 सहकारीका 135 बचतकर्ताको रकम फिर्ता। राष्ट्र बैंकले आजदेखि 50 रूपियाँको नयाँ नोट चलन चल्तीमा ल्यायो। आज सुन चाँदीको भाव बढ़्यो। सुन तोलाको 3,03,100 रूपियाँमा कारोबार। क्यानाडालाई ईयूको सहयोगी सदस्य बनाउने प्रस्तावमा ट्रम्पको चेतावनी। क्यानाडासँगको सहकार्य कुनै देश विरूद्ध नभएको युरोपेली आयोगको भनाई। र एसियाली खेलकुद अन्तर्गत साफ्ट टेनिसमा नेपाल दक्षिण कोरियासँग पराजित। नेपाल खबरमा अब पूरा खबर। हेटौँडाबाट काठमाडौँ आवतजावतका लागि प्रयोग हुने त्रिभुवन राजपथ बाई रोड र कान्ति राजमार्गमा आजदेखि नियमित रूपमा दुईतर्फी गाड़ी सञ्चालनमा आएका छन्। जिल्ला प्रशासन कार्यालय मकवानपुरका अनुसार पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णवीर खण्डमा अवरूद्ध सड़क सञ्चालनमा आएसँगै दुवै मार्गमा गाड़ी आवागमन खुला गरिएको हो। त्रिभुवन राजपथले हेटौँडालाई पालुङ नौबिसे हुँदै काठमाडौँसँग जोड्छ भने कान्ति राजमार्गले हेटौँडालाई टीका भैरव ललितपुर हुँदै काठमाडौँ उपत्यकासँग जोड्छ। कृष्णवीरमा सड़क अवरूद्ध भएपछि गाड़ी आवागमनलाई सहज, सुरक्षित तथा व्यवस्थित बनाउन गएको भदौ 16 गतेदेखि मालवाहक तथा ठूला यात्रुवाहक गाड़ीलाई त्रिभुवन राजपथ हुँदै काठमाडौँ जान र फर्कदा कान्ति राजमार्ग प्रयोग गर्ने गरी प्रशासनले एकतर्फी व्यवस्था गरेको थियो। कृष्णवीर खण्डमा सड़क सञ्चालनमा आएपछि यो व्यवस्था हटाउँदै आजदेखि त्रिभुवन राजपथ र कान्ति राजमार्गमा नियमित रूपमा दुईतर्फी रूपमा गाड़ी सञ्चालन गरिएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ। आज विभिन्न 32 जिल्लामा बाढ़ीको जोखिम रहेको छ। बाढ़ी पूर्वानुमान महाशाखाका अनुसार ताप्लेजुङ, पाँचथर, तेह्रथुम, धनकुटा, शंकुवासभा, भोजपुर, उदयपुर, सिन्धुली, खोटाङ, सोलुखुम्बु, ओखलडुंगा, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रे, रसुवा, नुवाकोट, काठमाडौँ, भक्तपुर, ललितपुर, धादिङ, गोर्खा, लमजुङ, तनहुँ, जाजरकोट, दैलेख, सुर्खेत, सल्यान, बाँके, हुम्ला, बजाङ र दार्चुलामा बाढ़ीको जोखिम छ। महाशाखाले यी जिल्लाका साना नदी, खोला तथा खोलसामा पानीको बहाव बढ़न सक्ने र केही ठाउँमा आकस्मिक बाढ़ी आउन सक्ने भएकाले नदी तथा खोला किनारमा बसोबास गर्ने र आउतजाउत गर्ने नागरिकलाई सतर्क रहन आग्रह गरेको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले 5 समस्याग्रस्त सहकारीको बचत फिर्ता गरेको छ। समितिका अनुसार शिवशिखरका 57, कान्तिपुरका 52, ओरिएन्टियल को अपरेटिभका 8, तुलसी बहुमुखीका 9 र आइडियल यमुना सहकारीका 9 जना साना बचतकर्ताको रकम फिर्ता गरिएको छ। सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त रकम पीड़ित बचतकर्तालाई फिर्ता गरेको स्पष्ट पारेको छ। पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्तालाई बचत रकम फिर्ता गरिएको समितिले जनाएको छ। नेपाल राष्ट्र बैंकले आजदेखि 50 रूपियाँ दरको नयाँ नोट चलन चल्तीमा ल्याएको छ। राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका अनुसार साबिकै आकार तथा रंगमा नयाँ 50 रूपियाँ दरको नोट चलन चल्तीमा आएको हो। नोटको अग्रभागमा श्री नेपाल राष्ट्र बैंक नेपाल सरकारको जमानत प्राप्त यसको रूपियाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रूपियाँ 50 तुरन्त पाइनेछ भन्ने प्रतिज्ञामूलक वाक्यांश लेखिएको छ। नोटको बायाँतर्फ सगरमाथा हिमालको चित्र र दायाँतर्फ लालीगुराँसको पानी छाप छ। पानीको छापको तल्लो भागमा 50 अंक समेत रहेको छ। कारोबार हुने हप्ताको अन्तिम दिन आज सुनको भाव तोलामा 2,600 रूपियाँले बढ़ेको छ। नेपाल सुन चाँदी व्यवसाय महासंघका अनुसार सुन 3,03,100 रूपियाँमा कारोबार भइरहेको छ। हिजो सुनको भाव 2,300 रूपियाँले घटेर 2,79,500 रूपियाँमा कारोबार भएको थियो। अस्ति बुधबार सुन 1,700 रूपियाँले बढ़ेर तोलाको 3,01,800 रूपियाँमा कारोबार भयो। यस्तै मंगलबार सुन तोलामा 900 रूपियाँले घटेर 3,01,000 रूपियाँमा कारोबार भएको थियो। तीजको दिन सोमबार भने सुन चाँदीको सुनको भाव 1,200 रूपियाँले घटेर 3,02,200 रूपियाँमा कारोबार भएको थियो। पहिलो कारोबार दिन आइतबार सुनको भाव 1,200 रूपियाँले बढ़ेर 3,02,200 रूपियाँ थियो। आज चाँदीको भाव तोलामा 150 रूपियाँले बढ़ेर तोलाको 4,775 रूपियाँमा कारोबार भइरहेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा इटहरीमा असोज 14 गतेदेखि शिव तथा रोजगार मेला, सुदूरपश्चिममा झण्डै 27,000 बालबालिका विद्यालयको पहुँच बाहिर लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना। स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल।

सबैसम्म मेला आयोजना गर्न लागि मन्त्रालयले जनाएको छ। निजी क्षेत्र, उद्योग प्रतिष्ठान, शैक्षिक तथा तालिम प्रदायक संस्था, विकास साझेदार, युवा श्रम तथा रोजगार मन्त्रालय, मातहतका निकाय एवं अन्य सरकारी निकायले स्टल र डेस्क राखी सूचना तथा सेवा प्रवाह गर्ने व्यवस्था मिलाएको मन्त्रालयले जनाएको छ। सुदूरपश्चिम प्रदेशमा विद्यालय प्रवेश गर्ने बालबालिकाको संख्या धेरै भए पनि सबै विद्यार्थीको शैक्षिक यात्रा माथिल्लो कक्षासम्म पुग्न नसकेको देखिएको छ। अझै 5 देखि 12 वर्ष उमेर समूहका 27,000 बालबालिका विद्यालय बाहिर छन्। यस्तै विद्यालयमा रहेका विद्यार्थीको तहगत संख्या, विद्यालय छाग्ने, कक्षा दोहोर्याउने र माथिल्लो कक्षामा उक्लने दरले पनि विद्यालयमा प्रवेश गरेपछि विद्यार्थीलाई निरन्तरता दिन चुनौती रहेको देखिएको छ। प्रदेशको सामाजिक विकास मन्त्रालय र प्रदेश शिक्षा निर्देशनालयको तथ्याङ्कले कक्षा 1 देखि 12 अध्ययनरत विद्यार्थीको संख्या 2080 7,44,651 रहेकामा 2081 7,25,627 र 2082 7,04,692 झरेको देखाउँछ। यसले दुई वर्षमा विद्यार्थी संख्या 39,959 घटेको र माथिल्लो कक्षामा विद्यार्थीको निरन्तरताको चुनौती रहेको प्रश्न पारेको छ। अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडालाई युरोपेली संघ ईयूको पहिलो सहयोगी सदस्य बनाउने प्रस्ताव अघि बढ़ाए। युरोपसँगको व्यापारमा कड़ा कदम चाल्ने चेतावनी दिनुभएको छ। ट्रम्पले यस्तो हरकतलाई अघि बढ़ाए युरोपेली सामानमा धेरै ठूलो भन्सार महसुल लगाउन सक्ने वा विभिन्न क्षेत्रमा व्यापार रोक्न सक्ने बताउनु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। उहाँले क्यानाडासँग सम्बन्धित प्रस्तावलाई लिएर यसलाई हास्यास्पद समेत टिप्पणी गर्नुभएको छ। यता युरोपेली आयोगले भने क्यानाडासँगको प्रस्ताव कुनै तेस्रो देश विरूद्ध लक्षित नभएको स्पष्ट पारेको छ। अब खेल खबर। जापानमा चलिरहेको विश्व एसियाली खेलकुद अन्तर्गत सफ्ट टेनिसको पुरूष टीम इभेन्ट्समा नेपाल दक्षिण कोरियासँग 3-0 पराजित भएको छ। मेन्स डबल्समा कमल भण्डारी र प्रदीप खत्रीको जोड़ी युगन ली र जेक्यू पारको जोड़ीसँग 5-0 सहज नतिजामा पराजित भए। दक्षिण कोरियाका जोड़ीले नेपाली जोड़ीलाई 4-0 4-1 4-2 6-4 र 4-1 नतिजामा हराएका हुन्। मात्र 11 मिनटमा नै नेपाल पराजित भएको छ। मेन सिंगल्समा ब्रिटिस जेस पाण्डे किम जिनयोङसँग 4-0 पराजित भएका छन्। ब्रजेशले 4-2 4-0 4-1 4-3 खेल गुमाएका छन्। यस्तै मेन्स डबल्समा भने नेपालबाट बाई पाउँदा कोरियाले 3-0 सोझो सेटको जित हात पारेको छ। नेपाली महिला टोली भने भलिबलमा बाहिरिसकेको छ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। त्रिभुवन र कान्ति राजमार्गमा आजदेखि दुईतर्फी गाड़ी चल्न थाले। 32 जिल्लामा बाढ़ीको जोखिम, सतर्क रहन महाशाखाको आग्रह। समस्याग्रस्त 5 सहकारीका 135 बचतकर्ताको रकम फिर्ता। राष्ट्र बैंकले आजदेखि 50 रूपियाँको नयाँ नोट चलन चल्तीमा ल्यायो। आज सुनचाँदीको भाव बढ़्यो। सुन्तोलाको 3,03,100 रूपियाँमा कारोबार। क्यानाडालाई ईयूको सहयोगी सदस्य बनाउने प्रस्तावमा ट्रम्पको चेतावनी। क्यानाडासँगको सहकार्य कुनै देश विरूद्ध नभएको युरोपेली आयोगको भनाई। र एसियाली खेलकुद अन्तर्गत सफ्ट टेनिसमा नेपाल दक्षिण कोरियासँग पराजित। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो .com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिनु।

0: रेडियो अरुण अरुण
1: 97.6 MHz हरपल हर तपाईं सँगै
2: श्रोता मानुभावहरू निर्धारित प्रसारण तालिका अनुसार रेडियो अरुणको नियमित प्रसारण अहिलेलाई यही समाप्त भएको छ। आजको प्रसारण भरि हामीसँग जोडिनु भएकोमा यहाँहरूलाई हार्दिक धन्यवाद। हामी पुनः साँझ 5 बजे ताजा समाचार विविध

जानकारी मनोरञ्जनपूर्ण प्रस्तुति र उत्कृष्ट नेपाली गीत संगीतका साथमा उपस्थित हुनेछौ। तबसम्मका लागि हामी बिदा चाहन्छौ। सुरक्षित रहनुहोस्, स्वस्थ रहनुहोस्। तपाईँको बाँकी पल सुखद बितोस्।

आदरणीय श्रोता महानुभावहरू नमस्कार, शुभ सन्ध्या। यो हो रेडियो अरुण। निर्धारित समय तालिका अनुसार हामी फेरि एकपटक तपाईहरूमा उपस्थित भएका छौं। दिनभरिका कामकाजपछि अहिलेको यो सन्ध्यालाई अझ जानकारीमूलक, मनोरञ्जनपूर्ण र स्मरणीय बनाउन हामीले ताजा समाचार, समसामयिक जानकारी, रोचक प्रस्तुतिका साथमा उत्कृष्ट नेपाली गीत संगीत लिएर आएका छौं। आफ्नो परिवार, साथीभाइ र प्रियजनसँग रमाउँदै रातिको 9 बजेसम्म हामीलाई पूर्ण रूपमा सुनेर साथ दिनुहुनेछ भन्ने पूर्ण विश्वास लिएका छौं।

रसुवा बाढ़ीमा परि बेपत्ता भएका पूर्वी नलपरासीको मध्यविन्दु नगरपालिकाका 12 जनाको कुशको शव बनाएर दाह संस्कार गरिएको छ। अमलटारी स्थित नारायणी नदीको किनारमा 12 जनाको सामूहिक दाह संस्कार गरिएको मध्यविन्दु नगरपालिकाका प्रमुख भीमलाल अधिकारीले बताउनुभयो। रसुवाको टिमोरेमा रहेको तेन्जिङ शेर्पा हाइड्रो पावरमा लामो समयदेखि काम गर्दै आएका उनीहरू भदौ 10 को बाढ़ीमा परि बेपत्ता भएका थिए। मध्यविन्दु नगरपालिका 1 सेता पानीका 3 जना र मध्यविन्दु 5 बाघखोरका 9 जना सम्पर्क विहीन भएदेखि नै गाउँ शोकमा डुबेको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार रोसुवाको बाढ़ीमा परेर मध्यविन्दु 1 सेता पानीका हेमबहादुर चौधरी, हुसन बहादुर थारू, कालीराम महतो थारू, मध्यविन्दु 5 बाघखोरा खोरका जीवन विक, गंगाराम मुखिया, विशाल मुखिया, सीताराम महतो, युद्ध महतो, एवदेव महतो, नुम नारायण महतो, केशव प्रसाद महतो र तेज बहादुर थारू बेपत्ता भएका थिए। सम्पर्क विहीन भएदेखि नै खोजी कार्यका गर्दा पनि लामो समयसम्म केही पत्ता नलागेपछि धार्मिक परम्परा अनुसार अन्तिम संस्कार गरिएको पीड़ित परिवारले बताएको छ। भालेन्द्र शाह नेतृत्वको सरकारले विभिन्न 13 देशका लागि राजदूत नियुक्तिका लागि सिफारिश गर्ने निर्णय गरेको छ। अघिल्लो सरकारले नियुक्ति गरेका राजदूत हटाएको 6 महिनापछि सरकारले नयाँ कूटनीतिज्ञ पठाउन सिफारिशको निर्णय लिएको हो। आज बसेको मन्त्री परिषद बैठकले बेलायत, जर्मनी, भारत, अमेरिका र चीन सहित 13 देशका लागि राजदूत नियुक्त गर्न सिफारिश निर्णय गरेको हो। प्रधानमन्त्री भालेन्द्र शाहले नवीन सोचका साथ आफ्नै पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेएनजी उमेर समूहका सांसदहरूलाई आग्रह गर्नुभएको छ। शुक्रबार सिंहदरबारमा जेएनजी उमेर समूहका सांसदहरूसँग अन्तर्क्रियाका क्रममा प्रधानमन्त्री शाहले जनजीविकाका आधारभूत समस्या समाधानसँगै त्योभन्दा अझ अगाडि बढेर आफ्नो पुस्तालाई आत्मनिर्भर बनाउन अग्रसर हुन आह्वान समेत गर्नुभयो। यसका लागि स्थलगत अध्ययन तथा अनुसन्धान गर्ने, सूचना प्रविधिको उच्चतम प्रयोग गर्ने, समस्या समाधानमुखी व्यवहार अपनाउने र तथा अव्यवहारिक सोच त्याग्न उहाँले सुझाव दिनुभयो। साथै प्रधानमन्त्री शाहले राजनीतिलाई पेशा नबनाई आमदानीको छुट्टै व्यावसायिक आधार खड़ा गर्दै दीर्घकालीन रूपमा आत्मनिर्भर र प्रेरणाको स्रोत बन्न समेत आग्रह गरेको राष्ट्र सांसद केवी खनालले जानकारी दिनुभयो। नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले चाडपर्वपछि सरकारका गलत कदम विरूद्ध आन्दोलन गर्ने चेतावनी दिनुभएको छ। शुक्रबार ललितपुरमा अखिल नेपाल किसान महासंघको केन्द्रीय समितिको पूर्ण बैठकलाई सम्बोधन गर्दै प्रचण्डले नयाँ भनिएको सरकारले दमन, ज्यादती र अत्याचार शुरू गरेको भन्दै संसदभित्र प्रतिपक्षीहरूलाई एकबद्धता गर्ने र सड़कमा सुकुम्बासी मजदूर, किसान, विद्यार्थी तथा ट्रेड युनियनहरूलाई समेटेर चाडपर्वपछि सरकारका गलत कदम विरूद्ध संयुक्त मोर्चा र आन्दोलन गर्ने चेतावनी दिनुभएको हो। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौँ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौँ।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्क को, र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: नेपाली खबरमा अब बाँकी खबरहरू। प्रहरीले न्यू रोडबाट 1 किलो 400 ग्राम सुन र गहना सहित भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतीय नागरिक माणिक दास छन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शुक्रबार बिहान उनलाई पक्राउ गरेको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। सुनसरीको इटहरी उपमहानगरपालिका 4 स्थित सड़कमा भएको मोटरसाइकल दुर्घटनामा परेर एकजनाको निधन भएको छ। को 19-31-50 नम्बरको मोटरसाइकल अनियन्त्रित भई आज बिहान दुर्घटना भएको थियो। नेपाल प्रहरीका अनुसार धनकुटाको धनकुटा नगरपालिका 2 भीरगाउँ बस्ने 29 वर्षीय अनिल राईको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको विराट मेडिकल कलेज टिचिङ अस्पताल मोरङमा उपचारको क्रममा मृत्यु भएको हो। र शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ़ेको छ। नेप्से 22.85 अंकले बढ़ेर 26.47.22 मिन्दुमा बन्द भएको हो। कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढ़ेको छ। बिहिबार 5.49 अर्ब रूपियाँको कारोबार भएकोमा यस दिन 6.74 अर्ब रूपियाँको कारोबार भएको छ। यस दिन 345 वटा धितोपत्रको 2,72,72,761 कित्ता शेयर किनबेच भएको हो। शुक्रबार 196 कम्पनीको शेयर मूल्य बढ़ेको छ भने 74 वटाको घटेको छ। यस्तै 9 कम्पनी स्थिर छन्। स्नो रिभर्सको मूल्य सर्वाधिक 13.66% बढ़ेको छ। उक्त कम्पनीको प्रति कित्ता मूल्य 1,057 रूपियाँ पुगेको छ। काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 90.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क.कमबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिले यति नै। 6 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। नमस्कार।

0: अरुण अरुण
1: 97.6 MHz हरपल तपाई सँगै।
2: लोकगीत लोकभाका र मौलिक संस्कृतिको साझा चौतारी कार्यक्रम लोक चौतारीलाई प्रायोजन गर्ने साथीहरू मित्र आले महोत्तरी हाल मलेसिया,
3: विजय लिम्बू 5.1 कुशवा हाल मलेसिया,
2: सोनिम शेर्पा सिद्धिचरण नगरपालिका 11 रमाइलो डाँडा ओखलढुङ्गा,
3: राज बिराही काइला इटहरी सुनसरी हाल मलेसिया,
2: सरस्वता पोखरेल सैनामैना नगरपालिका 6 बुटवल,
3: जीवन फावेन सभा पोखरी गाउँपालिका 4 शङ्खुवासभा हाल मलेसिया,
2: सुनिता कुलुङ सिलिचुङ गाउँपालिका 2 बाला शङ्खुवासभा,
3: सूरज राई तुम्सा पौवादुम्मा गाउँपालिका 5 भोजपुर हाल मलेसिया,
2: जुनी साम्पाङ राई टेम्के मयुङ गाउँपालिका 1 रिमचिङ भोजपुर हाल कुवेत,
3: अनिस टेम्बे लिम्बू सभा पोखरी गाउँपालिका 4 शङ्खुवासभा हाल मलेसिया,
2: जुनिता चामलिङ राई फिदिम नगरपालिका 5 सरसिउला केराबारी 5 थर हाल कुवेत,
3: कृष्ण तामाङ 5 खपन नगरपालिका 6 वाना हाल साउदी अरब,
2: रवि पहरी हेटौडा मकवानपुर गाउँपालिका 2 राई गाउँ हाल मलेसिया,
3: साइली सोनिया कोलम मकालु गाउँपालिका 6 शङ्खुवासभा,
2: सुस्केरा जीवन सुन्दास सुन्देवा गाउँपालिका 2 नेवार गाउँ 5 थर हाल कुवेत,
3: सपना तामाङ मोक्तान 5 खपन नगरपालिका 7 वावन शङ्खुवासभा,
2: समीक्षा जोशी तुम्बेवा गाउँपालिका 2 मौवा 5 थर,
3: निष्कल चेवाली कान्छा खाम्बारी नगरपालिका 2 शङ्खुवासभा फिलहाल साउदी अरब,
2: युनिसा ब्लोन तामाङ धर्मदेवी नगरपालिका 4 मामलिङ शङ्खुवासभा,
3: सुजन कुलुङ राई सिलिचुङ 1 बेसिन्दा शङ्खुवासभा हाल कतार,
2: सुमिता याखा लिम्बुखिम चैनपुर नगरपालिका 10 खराङ शङ्खुवासभा,
3: दिलसा राई देउमाई नगरपालिका 1 इलाम,
2: र ठुल्दाई श्रीराम दाहाल चैनपुर नगरपालिका 11 लोहाकोट शङ्खुवासभा।

नमस्कार नमस्कार नमस्कार अनि हार्दिक सांगीतिक लोक अभिवादन कार्यक्रम लोक चौतारीको पर्खाईमा बसिरहनु भएका तपाईँ सम्पूर्ण सम्पूर्ण लोक पारखी मनहरूलाई हार्दिक स्वागत गर्दै गर्दै आजको बसाईमा म तपाईँकै साथी कार्यक्रम प्रस्तुत रमा कार्यक्रम लोक चौतारीको साथमा उपस्थित भइसकेकी छु। लेक बेसीको धुन रेडियो अरू 97.6 मेगाहर्जको रेडियो तरंगसँगै अनलाइनमा तपाईँले हामीलाई www.radioarun.com.np लगइन गरेर संसारै भरबाट केही साथ सुनिरहनु भएको छ। त्यसै गरेर सजिलोको लागि हाम्रो पात्र मोबाइल एप्लिकेशन नेपाली पात्रो अलएफएम नेपाली रेडियो मोबाइल एप्लिकेशनबाट पनि प्रत्यक्ष रूपमा हामीलाई यो समय सुनेर साथ दिइरहनु भएको छ भने तपाईँ जो जति साथी फेसबुक प्रयोगकर्ता हुनुहुन्छ तपाईँले फेसबुक चलाउनुहुन्छ भने फेसबुकबाट यति बेला प्रत्यक्ष रूपमा लाइभ मार्फत हामीलाई सुनिरहनु भएको छ। रेडियोको चाहिँ अफिसियल फेसबुकबाट तपाईँले सुन्न सक्नुहुन्छ। आशा गर्छु यो समय तपाईँ हामी सँगै नै हुनुहुन्छ, हामीलाई तपाईँले भरपूर मात्रामा सुनिरहनु भएको छ। तपाईँको गाउँठाउँतिर के छ खबर, कसो गर्दै हुनुहुन्छ, होइन यो बर्खा समय धेरै पानी परिरहेको छ यतातिर, तपाईँकोतिर के छ कसो छ, यो निरन्तरको झरीले निकै समस्या ल्याउला कि जस्तो पनि लाग्छ, होइन त्यही भएर चाहिँ तपाईँले पनि एकदमै आफू कस्तो ठाउँमा हुनुहुन्छ एकदमै सजग भएर बस्नुहोला भन्न चाहन्छु। र यो कार्यक्रमलाई मीडिया प्रेमी साथीहरूले प्रायोजन गरेर हामीसँग सहकार्यमा जोडिनु भएको छ, उहाँहरूप्रति हार्दिक आभार व्यक्त गर्दै अब तपाईँसँग जोडिन्छु। हप्ताको छ दिन फरक बार अनि फरक बसाएको साथमा तपाईले हामीलाई सुन्दै आइरहनु भएको छ। आज भने तपाईसँग म शुक्रबारे बसाईमा छु। यो बसाईमा के गर्छौ त भन्दा तपाईले यो कार्यक्रममा सहभागिता जनाउनको लागि नयाँ साथीहरूले चाहिँ सहभागिता जनाउन सक्नुहुन्छ। सिधा सम्पर्क फोन गर्नको लागि नयाँ साथीहरू जो जसले कार्यक्रम लोक चौतारीलाई सुन्दै आए तापनि आजसम्म सहभागिता जनाउन सक्नु भएको छैन भने तपाईँले कार्यक्रममा फोन गरेर आफ्नो आवाजबाट कुनै पनि भाका सुनाउन सक्नुहुन्छ, तपाईँको आवाजबाट भाका सुन्छौं। र आज चाहिँ हामीले वाट्सएप कलबाट पनि तपाईँलाई जोड्छौं। जो प्रवासमा हुनुहुन्छ हामीलाई सुनिरहनु भएको छ तपाईँले वाट्सएपबाट कल गरेर सहभागिता जनाउन सक्नुहुन्छ। अनि जो जति साथीहरू तपाईँ फ्रिक्वेन्सीमा सुन्न नसक्ने साथीहरू नेपालमै रहनुहुने साथीहरूले पनि हप्ताको एक दिन यानि कि आजको दिन यो शुक्रबारको बसाईमा चाहिँ वाट्सएपबाट तपाईँले पनि सहभागिता जनाउन सक्नुहुन्छ। तपाईँ धेरै साथीहरूलाई जोड्ने जमर्को गर्छु अनि मिठा मिठा भाकाहरू कार्यक्रममा तपाईँको लागि सुनाउनेछु। सुनिरहनु भएको छ र जोडिन चाहनुहुन्छ भने 98 40 68 68 सिधा सम्पर्क गर्नको लागि र वाट्सएप नम्बर पनि सोही नम्बर हो। भन्दै भन्दै कार्यक्रमको आरम्भमा यो मिठो भाका राख्न चाहन्छु। यो भाकाबाट आजको कार्यक्रम लोक चौतारीको आरम्भ गर्न चाहन्छु। तपाईँ सुनिरहनु भएको छ र सहभागिता जनाउन चाहनुहुन्छ भने स्टुडियोको मोबाइल नम्बर र वाट्सएप नम्बर खुल्ला भइसकेको छ, फोन गर्दै रहनुहोस्। अहिले भने कुशल बेलबाजी र शान्तिश्री परियारको आवाज रहेको यो सुमधुर भाका राख्न चाहन्छु।

0: हजुर, कति प्यारो कति न्यानो माया दुःख गाख यो साँच्चीकै समुद्र भाकाबाट कार्यक्रम लोकसौतरीको आरम्भ गरिसकेकी छु। कुशल बेलबाजी र शान्तिश्री परियारको आवाजमा रहेको यो भाका तपाईँले भर्खरै मात्रै सुन्नुभयो र यो भाका पक्कै पनि तपाईँले पनि मन पराउनु भयो नै होला। अब पनि म तपाईँसँग नै जोडिन्छु, तपाईँसँग नै भलाको सारी गर्छु। 9840 68 68 23 को लाइनमा यति बेला कोही साथीको आगमन भइसक्यो, कहाँबाट को हुनुहुन्छ उहाँलाई म स्वागत गर्न चाहन्छु। नमस्कार हजुर। हजुर नमस्ते, लोक साङ्गीतिक अभिवादन को बोल्दै हुनुहुन्छ कुन ठाउँबाट? अजय राई बोल्दै हुनुहुन्छ है। निकै लामो समय पश्चात आउनु भयो, तर आज तपाईँले कार्यक्रम सुन्न पाउनु भएन कि कसो अजयजी? विशेष गरी चाहिँ आज शुक्रबारे बसाई हो, शुक्रबार चाहिँ हामी बिल्कुलै नयाँ साथीहरूसँग जोडिन्छौँ। अनि अब तपाईँ हुन त धेरै समय हराउनु भएको थियो, आज आउनुभयो, अब के गरौँ, सुत्नै पर्ने बाध्यता छ।
1: मैले सुनिरहेको हुन्छु बेला बेलामा होइन, तर एकदम फोन गर्न कल गर्न मन लागेको थियो। अस्ति कोही बेला के फर्मेट आउने अस्ति चाहिँ भएको थियो, अनि कोही बेला कल लाग्दा लाग्दै थिएन, आज चाहिँ कस्तो त्यही त कल एकैचोटि लागेको थियो के हो थाहा भएन।
0: त्यही त आज शुक्रबार नयाँ साथीहरूले फोन गर्नुपर्ने हुन्छ, बरु नयाँ साथीहरूलाई यसो जानकारी गराउनुहोस् है त, अहिले हामी सुझाउ।
1: हुन्छ,
0: धन्यवाद। नमस्ते, साथी हुनुहुन्थ्यो हामीलाई भोजपुरबाट फोन गर्नुभयो, हुनुहुन्थ्यो साथी अजय राई, उहाँ चाहिँ हाम्रो पुरानै साथी, यानि कि धेरै जस्तो कार्यक्रममा सहभागिता जनाइरहने साथी, तर बीचमा केही समय उहाँसँग चाहिँ कुराकानी नभएको थियो, ग्यापिङ भएको थियो। आज आउनुभयो, कार्यक्रम त्यति मजाले सुन्नु भएको रहेनछ, आज नयाँ साथीको पालो र सँगै वाट्सएपबाट चाहिँ तपाईँ प्रभातमा रहनुहुने साथीहरू सँगै फ्रिक्वेन्सी भन्दा बाहिर अथवा फ्रिक्वेन्सीमा सुन्न नसक्ने साथीहरूले पनि आज वाट्सएपबाट सहभागिता जनाउन सक्नुहुन्छ। मैले पनि वाट्सएप कलतर्फ लाग्न चाहन्छु, साथी लाइनमा हुनु स्वागत गर्छु। नमस्कार हजुर। हजुर नमस्ते, को बोल्दै हुनुहुन्छ कुन ठाउँबाट? मलेसियाबाट राजविरही काइला आउँदै हुनुहुन्छ, के छ हजुरको खबर, सन्चै हुनुहुन्छ? हजुर मेरो खबर त एकदम ठिक छ, आराम छु, सन्चै छु, अनि म मात्रै नभएर हामी रेडियो अरुण होल इन्टायर टिम एकदम ठिकठाक छौ। मौसम त यो निरन्तर झरी लाए जस्तै छ, घरिघरि एकदम पानी पर्छ, फेरि घरिघरि रहन्छ, त्यही पनि झरी लागेकै अवस्था छ यतातिर। अनि हुन्छ, खुसी लाग्यो, नियमित सुन्ने गर्नुहुन्छ, सहभागिता जनाउनुहुन्छ, खुसी लाग्छ है। अनि आज हामीलाई कुनै भाका सुनाउनुहुन्छ कि? ठिकै छ नि त, हुन्छ, अब आउने बसाइमा यहाँले मिठो भाका सुनाउनुहुन्छ, हामी पर्खाइमा रहनेछौ, अहिले भने साथी सम्झिन सक्नुहुन्छ?
2: त्यसै गरी गीतै हुने जीवन साथी दिनु गर्दालाई पनि एकदम धेरै धेरै सम्झना गर्न चाहन्छु। र केही साथीहरूसँग ब्लगिङ सर हुन्छ, सुन्दा सिद्धान्त दसौँ सुन्दा श्री सिद्धान्त सङ्गमा सेता हुन्छ, फलको साथीहरू समस्या हुन्छ, श्री वरण जन्ता हुन्छ, र त्यसमा चौसिन्ता सङ्गमा कमला हुन्छ, त्यही गरी सिन्ता नाचिङ हुन्छ, दिशा राई हुन्छ, जीवन पनि मिना चाहिँ दस अरू चाहिँ त्यसको लगाइ हुन्छ, सुरत लगाइ त केही पनि मलाई राखिरहेको छैन भन्ने सुन्नुहुन्छ, र साथै अहिले कसैमा तपाईँको सुने कसैमा सम्पूर्णको लागि भन्ने चाहिँ के
0: हस्। नमस्ते, बाइ बाई। साथी हुनुहुन्थ्यो मलेसियाबाट हामीलाई राजविरही काइलाले फोन गर्नुभयो, उहाँको घर इटहरी हाल प्रवासमा हुनुहुन्छ, र धेरै साथीहरू जोडिन चाहनुहुन्छ भने चाहिँ तपाईँको लागि खुल्ला नै छ, 9840 68 68 23 नम्बर हो। यति बेला अर्को साथी हुनुहुन्छ फोन लाइनमा, स्वागत गर्छु। नमस्कार हजुर। हजुर नमस्ते, को बोल्दै हुनुहुन्छ कुन ठाउँबाट? भोजपुरबाट। हजुरको शुभ नाम? बबिता राई भन्नुभयो। ए, भोजपुरको कुन ठाउँबाट हो नि बबिताजी? कहाँबाट भन्नुभयो? ए ला, कुलुङबाट हुनुहुन्छ, के छ यहाँको खबर, आराम हुनुहुन्छ? अनि कुलुङतिर के छ, त्यता पानी परिया छ कि छैन? अहिले पानी परिरहेछ है। कार्यक्रम पनि मजाले सुन्दै हुनुहुन्छ यहाँले है। ओके ल, हुन्छ, खुसी लागेको छ बबिताजी। अनि तपाईँले आज हामीलाई कुनै भाका सुनाउनुहुन्छ? सुनाउनुहुन्न, किन त्यस्तो ल भन्नुहोस् त? ए घा भने चाहिँ लोकदोहोरी भाका गुनगुनाउन आउँदैन तपाईँलाई है? ल ठिक छ ठिक छ, अब आउने बसाइमा चाहिँ थोरै भए पनि कोसिस गरेर आउनुहोस्। फेरि फेरि फोन लगाउँदाखेरि तपाईँको यो मधुर आवाजबाट एउटा भाका त सुन्नै पर्थ्यो, तर आउँदैन भन्नुभयो। बाँकी बसाइमा हामी सुन्नेछौँ। अहिले भने साथी सम्झिनुहोस् बबिताजी। धन्यवाद। हस् नमस्ते, साथी हुनुहुन्थ्यो बबिताजी भोजपुरको कुलुङबाट हामीलाई फोन गर्नुभयो। कार्यक्रम लोक चौतारीको बसाई तपाईँ सुन्दै हुनुहुन्छ। विशेष गरी यो बसाईमा हामी तपाईँसँग नै भलाकुसारी गर्ने गर्छौ, अनि तपाईँको आवाजबाट सम्भव भएसम्म भाका सुन्छौ र तपाईँको लागि पनि केही सुमधुर भाकाहरू सुनाउँछौ नि। अहिले भने कार्यक्रममा धेरै साथीहरूले फेसबुक लाइभबाट सुनेर साथ दिइरहनु भएको छ। लाइभको कमेन्ट बक्स तपाईँको लागि खुल्ला छ, कमेन्ट बक्सबाट पनि धेरै साथीहरूले सहभागिता जनाइरहनु भएको छ। कमेन्ट बक्सबाट सहभागिता जनाउनु हुने साथीहरूलाई पनि मैले समेट्ने कोसिस गर्छु, किनभने अहिले फोन लाइन खुल्ला नै रहेको छ। तपाईँले सुनिरहनु भएको छ, नयाँ साथी हुनुहुन्छ भने फोन लाइनबाट फोन गर्नुहोला भन्न चाहे, र यता वाट्सएपबाट पनि तपाईँ जोडिन सक्नुहुन्छ। यति बेला कृष्ण सुनवार अफिसियल पेज फेसबुक आइडी भएको साथीले दिदी नमस्ते सुन्दैछु है कार्यक्रम फेसबुक लाइभबाट, हाल काठमाडौँबाट हो कृष्ण सुनवार, सबै सबैलाई सम्झना छ भनेर लेख्नुहुन्छ। चन्द्रमाया तामाङ हुनुहुन्छ, चन्द्रमायाजीले हेलो रमा नाना नमस्कार, म पनि सुन्दैछु है पाँच खतनबाट भन्नुभएको छ। सुरज राई तुम्छाले हेलो हजुर सेवा, म सुरज राई तुम्छा भोजपुर घरमै हाल मलेसियाबाट सुन्दैछु कार्यक्रम, अहिलेको समयमा सधैँको जस्तै ड्युटी जाँदैछु, मौसम सफा छ अनि सबैमा सम्झना छ भनेर लेख्नुहुन्छ। हस् यहाँलाई पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छु सुरजजी, र म फेरि पनि अब चाहिँ वाट्सएप कलतर्फ लाग्न चाहन्छु। यति बेला साथी हुनुहुन्छ लाइनमा, कहाँबाट आउनुभयो स्वागत गर्छु। हेलो नमस्ते। हजुर नमस्कार, को बोल्दै हुनुहुन्छ कुन ठाउँबाट? हाल प्रवास मलेसियाबाट राई पिके राई मोरङको केराबारी यहाँको नेपाल घर है। ए ल ठिक छ, हुन्छ, आउनुभयो कार्यक्रममा, यहाँलाई धेरै धेरै स्वागत छ। तर आज तपाईँको इन्टरनेटमा केही समस्या छ, यहाँ हाम्रो इन्टरनेटमा समस्या हो, आवाज भने त्यति मजाले बुझिएर आइरहेको छैन। कार्यक्रम मजाले सुन्दैछु भन्नुभयो है पिकेजी। हेलो, ए आज कार्यक्रम पहिलो पटक सुन्नुभयो यहाँले, योभन्दा अगाडि सुन्नु भएकै थिएन? ओहो ल ठिक छ, तपाईँले अब चाहिँ नियमित रूपमा सुनेर साथ दिनुहोला यही भन्न चाहन्छु। शनिबार बाहेक हामी हप्ताको छ दिन यही समयमा अबको छ बजेसम्म जोडिने गर्छौँ, रहने गर्छौँ, सुनेर साथ दिनुहोला। सम्भव भएसम्म यसरी नै सहभागिता पनि जनाउँदै गर्नुहोला भन्न चाहन्छु पिकेजी। र आज हामी तपाईँको आवाजबाट एउटा लोकभाका सुन्छौँ नि है। हजुर, लोकदोहोरी भाका सुन्ने बसाई हो। ल ठिक छ, त्यसो भए तपाईँले पनि नेक्स्ट टाइम मात्रै ट्राई गर्नुहुन्छ, हुन्छ नि त। अब साथी सम्झिनुहोस् पिकेजी, आउँदो बसाइमा चाहिँ एउटा मिठो भाका सुन्नै पर्छ हामीले तपाईँको आवाजबाट। अहिले भने साथी सम्झिनुहोस् अनि हामी छुटिन्छौँ। शुक्रबार होइन, शनिबार बाहेक प्रत्येक दिन छ दिन, आइतबार सोमबार मंगलबार बुधबार बिहिबार शुक्रबार चाहिँ आउँछौ, शनिबार चाहिँ बिदा लिन्छौ है त।
3: ए हप्तामा छ दिन चाहिँ, हजुर हजुर, प्रोग्राम
0: हजुर हो नि, हप्ताको छ दिन कार्यक्रम लोक चौतारी आउँछ, तर त्यसमा पनि प्रत्येक दिनको फर्मेट छुट्टा छुट्टै नै हुन्छ होइन। आज चाहिँ नयाँ साथीहरू, नेपालका नयाँ साथीहरूलाई कल मार्फत लिइरहेकी छु भने वाट्सएपबाट तपाईँहरू जस्तै साथीहरूलाई लिइरहेकी छु। ठिक छ, हुन्छ, अब साथीहरू सम्झिनुहोस् पिकेजी अनि हामी छुट्टिन्छौ। नमस्ते, बाई बाई। साथी हुनुहुन्थ्यो राई, पिके राई, हामीलाई फोन गर्नुभयो मलेसियाबाट, उहाँको नेपाल घर मोरङको केराबारी हो। आज कार्यक्रममा पहिलो पटक, कार्यक्रमलाई पनि पहिलो पटक सुन्दै सहभागिता जनाउनु भएको रहेछ, खुसी लाग्यो। तपाईँ धेरै साथीहरूलाई जोड्ने कोसिसमा छु किनभने यो कार्यक्रमको दायरालाई पनि अझ हामीले फराकिलो बनाउँदै लैजानुपर्छ, धेरैभन्दा धेरै नयाँ साथीहरूलाई पनि जोड्दै लानुपर्छ, हामीले हाम्रो परिवारलाई अझ धेरै बढाउँदै लैजानुपर्छ। त्यसर्थ तपाईँले पनि कार्यक्रमलाई सुनिरहनु भएको छ भने नयाँ साथीहरूलाई पनि यसो जोडिनुहोस् भनेर चाहिँ खबर गर्न सक्नुहुन्छ। हामीसम्म ल्याउनको लागि पुलको माध्यम बन्न सक्नुहुन्छ तपाईँ। भन्दै भन्दै म फेरि पनि वाट्सएप कलतर्फ नै लाग्न चाहन्छु। यति बेला अर्को साथीको आगमन भएको छ, स्वागत गर्छु। नमस्कार हजुर।
3: हेलो, नमस्ते।
0: हजुर नमस्ते, को बोल्दै हुनुहुन्छ कन्ठाउँबाट?
3: हजुर, म नेपालका
0: पूर्वेली अन्जान असफल आयोस राई आउनुभयो। के छ यहाँको खबर, सन्चै हुनुहुन्छ असफलजी? हजुर, हाम्रो खबर त एकदमै ठिक छ, हाडम छौ, सन्चै छौ होइन। त्यही हो, यता त निरन्तर पानी परिरहेछ, एकदम चिसो चिसो भइरहेको छ। यो समयमा चाहिँ यतातिर पनि रुगामार्की लाग्छ कि जस्तो होइन, विशेष गरी मलाई पनि थोरै घाँटी दुख्ला दुख्ला जस्तो फिल भइरहेछ हिजोबाट नै। यो सायद अब मौसम परिवर्तन हुनै लाग्यो, गर्मी मौसम सकिँदैछ, अब जाडा महिनालाई लगभग यो झरीले स्वागत गरे हो कि जस्तो पनि लागेछ। अनि हाम्रो आयुषजीले कार्यक्रम सुनिरहनु भएको छ? ए, थोरै सुन्नुभयो अनि धेरै चाहिँ कल गर्नुभयो यहाँले आज होइन त? ओके, ल ठिकै छ। पक्कै पनि, पक्कै पनि, ल हुन्छ, धन्यवाद छ। अब हामी आज असफलजीको आवाजबाट एउटा भाका त सुन्नै पर्छ, कुन भाका सुनाउनुहुन्छ हामीलाई? म काउन्टाउन दिन्छु, तपाईँ सुरु गर्नुहोस् है त। ल, 3, 2, 1, सुरु।

0: हजुर तपाईँलाई धेरै धेरै धन्यवाद छ, मिठो भाका गुनगुनाउने कोसिस गर्नुभयो। अब भने साथी सम्झिनु छोटो मिठो अनि हामी छुटिन्छौँ। असफलजी
1: सोफिया पान्तावा हुनुहुन्छ, अथवा सोफिया राई हुनुहुन्छ, हाम्रो रमा साम्पाङ राई हुनुहुन्छ, तारिक साथी हुनुहुन्छ, हाम्रो सिम्पल सरीमा गुरुङ सुस्मिता माथि चन्द्रमा शेर्पा शिक्षा राई, हाम्रो रोसाली सक्षम मगर सिन्धुमा पाङ्ग्रै रुपेसा रोजेर सिम्पल हाँग्दै फिलिपुलकै दादा सिक्नुहुन्छ।
0: नमस्ते, बाई बाई। साथी हुनुहुन्थ्यो पूर्वेली असफल अन्जान आयुषजी, हामीलाई युएबाट फोन गर्नुभयो र एउटा भाका पनि सुनाउनुभयो उहाँले। व्यवसायमा तपाईँ पनि जोडिन चाहनुहुन्छ भने 9840668823 नम्बर तपाईँको निम्ति खुल्ला छ। आज भने नयाँ साथीहरूलाई मैले सिधा सम्पर्कबाट सिधा यता फोनबाट जोडिरहेकी छु भने वाट्सएप कलबाट चाहिँ प्रवासमा रहनुहुने साथीहरूले कल गरिरहनु भएको छ। प्रवासमा रहनुहुने साथीहरूसँगै जो जसले चाहिँ फ्रिक्वेन्सीबाट हामीलाई सुन्न सक्नुहुन्न, नेपालभित्रै रहेर पनि हामी भन्दाले धेरै टाढा हुनुहुन्छ, फ्रिक्वेन्सीबाट रेडियो सुन्न सक्ने छैन तपाईँको ठाउँमा भने, यदि तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ भने वाट्सएपबाट हामीलाई कल गर्न सक्नुहुन्छ। भन्दै केही मिठा भाकाहरू पनि तपाईँको निम्ति मैले पस्किरहेकी छु। यी मिठा लोकभाकाहरूबाट तपाईँलाई भरपूर मात्रामा मनोरञ्जन दिलाउने कोसिस मैले गरिरहेकी छु। लोकगीत लोकभाका अनि यो मौलिक संस्कृतिको साझा चौतारी कार्यक्रम लोक चौतारीमा अब पनि तपाईँको निम्ति अर्को एउटा सुमधुर भाका प्रस्तुत गर्न चाहन्छु। शान्ति श्री परियार र कुलेन्द्र विकको आवाजमा रहेको भमरा बलको भाका रहेको छ, सुन्दै रहनुहोस्।

हजुर, यो निकै नै सुमधुर भाका बसाई तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु। कार्यक्रम लोक चौतारीको बसाई तपाईँ सुन्दै हुनुहुन्छ। लेखबीसीको धुन रेडियो अरुण 97.6 मेगाहर्जको रेडियो तरंग सँगै अनलाइनमा तपाईँले www.radioarun.com.np लगइन गरेर हाम्रो अफिसियल वेबसाइटबाट सुन्न सक्नुहुन्छ र हाम्रो चाहिँ रेडियोको अफिसियल फेसबुक पेजबाट पनि यति बेला प्रत्यक्ष रूपमा लाइभ मार्फत सुनिरहनु भएको छ। हाम्रो पात्रो नेपाली पात्रो अलिफ नेपाली रेडियो मोबाइल एप्लिकेशनहरूबाट पनि हामीलाई प्रत्यक्ष रूपमा तपाईँले यदि तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ भने सुन्न सक्नुहुन्छ। आशा गर्छु यो समय तपाईँले हामीलाई भरपूर मात्रामा सुन्दै हुनुहुन्छ। अबको 6 बजेसम्म तपाईँ हाम्रै साथमा हुनुहुन्छ र हामी तपाईँको निम्ति रहनेछौ। तपाईँको लागि केही समुद्र भाकाहरू मैले सुनाइरहेको छु भने तपाईँसँग नै भागोसारी पनि गरिरहेको छु। केही नयाँ साथीहरू जोडिरहनु भएको छ, तपाईँ पनि यदि नयाँ हुनुहुन्छ भने कार्यक्रममा जोडिन सक्नुहुन्छ। 9840268023 तपाईँको निम्ति खुल्ला छ र तपाईँ यदि हामीभन्दा अलि टाढा हुनुहुन्छ, कोशी प्रदेशभन्दा बाहिर हुनुहुन्छ, जहाँ चाहिँ हामीलाई फ्रिक्वेन्सीबाट सुन्न सक्नुहुन्न भने त्यहाँबाट तपाईँले हामीलाई वाट्सएपबाट कल गरेर सहभागिता जनाउन सक्नुहुन्छ। र प्रवासतिर रहनुहुने साथीहरू जो चाहिँ प्रवासमा रहँदै गर्दा हामीलाई सुन्दै हुनुहुन्छ, तपाईँले पनि कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ। वाट्सएपमा तपाईँले कल गर्न सक्नुहुन्छ र फेसबुक लाइभबाट सुन्ने साथीहरूले फेसबुक लाइभको कमेन्ट बक्स तपाईँको निम्ति खुल्ला छ, त्यहाँबाट पनि हामीलाई सुन्न सक्नुहुन्छ। धेरै साथीहरूले यति बेला हामीलाई साथ दिइरहनु भएको छ। फेसबुक लाइभ मार्फत मनकुमारी कान्छी कुलुङले सुन्दैछु, संखुवा सभाको नुम बजारबाट हो मनकुमारी कान्छी कुलुङ, सबैलाई सम्झेको छु भनेर लेख्नुहुन्छ। यहाँलाई धेरै धेरै धन्यवाद छ। मेरो प्यारो मान्छे तिमी फेसबुक आइडी भएको साथीले पनि गुड इभिनिङ अल माइ फ्रेन्ड्सलाई भनेर लेख्नुहुन्छ। हस्नेहालाई पनि विशेष धन्यवाद छ। त्यसै गरेर अर्को साथी हुनुहुन्छ रञ्जना बाहिङ राई, उहाँले मिस यु अल माइ फ्रेन्ड्स, इट्स मी रञ्जना बाहिङ राई फ्रम संखुवा सभा मकालु भनेर लेख्नु भएको छ। रिमा थामीले सिवा रमा दिदी आज पनि मजाले सुन्दैछ है प्रोग्राम, भोजपुरबाट रिमा थामी हो।

अनि के छ खबर हजुरको, सन्चै हुनुहुन्छ होला नि भन्नुभएको छ। एकदमै सन्चै छु, मलाई पनि एकदमै ठिक छ भन्नुभएको छ। हसखुसी लाग्यो। अनि अब बस्ने गीत सबै सबैलाई सुनेर मजाले नाच्नु होला है भन्दै जान्छु। बाई बाई भन्नुभएको छ सुमित्रा लिम्बू हुनुहुन्छ। सुमित्राजीले सबैलाई सम्झेको छु भन्नुभएको छ। लिम्बू विजयले लोक सांगीतिक अभिवादन रमामी सुन्दैछ प्रोग्राम शङ्खुवा सभा घरमै। हाल बिरानो देश मलेसियाबाट हो, सबैमा मिठो माया सम्झना छ। ड्युटीमा भएको कारण साथीहरूको नाम लिन सकिन, सम्झना बराबरी छ। सम्पूर्णलाई फेसबुक लाइभलाई स्योर गरेर गरिदिनु होला है त। धन्यवाद भन्नुभएको छ। हस् धेरै धेरै धन्यवाद तपाईँलाई। अर्को मित्र राज कालीकोटी हुनुहुन्छ। राजजीले पनि हाई गुड इभिनिङ मि झापाली हिरो राज कालीकोटी बिरतामर झापा जस्ट नाउ यूए अपकमिङ सम डेडिकेट टू अल माई फ्रेन्ड्स भनेर लेख्नु भएको छ। अनि त्यसै गरेर अर्को साथी मिनु लम्तरी मगर हुनुहुन्छ। मिनुजीले नमस्ते नमस्कार कार्यक्रम सुन्दैछु पाल्पा पालुङ घरमै। हाल भने साउदी अरेबियाबाट हो, सबैमा सम्झना छ भन्नुभएको छ। राजकुमार भुजेलले नमस्कार हजुर, म भोसर प्याउली हाल विराटनगरबाट राजकुमार भुजेल हो। अनि अब बस्ने गीत सुनाउनु पर्दा मलाई राजकुमार भुजेल भनेर चिन्नुहुने सम्पूर्णलाई भन्दै सुटिन्छु नमस्कार भन्नुभएको छ। हस् नमस्कार, तपाईँलाई पनि धेरै धेरै धन्यवाद छ। अब म यति बेला कलतर्फ लाग्न चाहन्छु। वाट्सएपबाट एकजना मित्रको आगमन भएको छ, कहाँबाटको हुनुहुन्छ स्वागत गर्छु। नमस्कार हजुर। हेलो नमस्ते हजुर। हेलो नमस्कार हजुर। हेलो हेलो नमस्ते हजुर। साथी फोन लाइनमा हुनुहुन्छ, वाट्सएपबाट जोडिनु भएको छ। कृष्ण तामाङ हुनुहुन्छ सम्भवतः, उहाँको कल मैले बुझ्न सकिनँ, के मिस्टेक के भयो नि है, केही इन्टरनेटमा समस्या हुन सक्छ। तपाई फेरि पनि जोडिनु होला भन्न चाहन्छु। यति बेला खेम कुमार पाखरिन हुनुहुन्छ, उहाँले पनि गुड इभिनिङ सबैलाई भनेर लेख्नु भएको छ। यहाँलाई पनि विशेष धन्यवाद छ। त्यसै गरेर अर्को साथी हुनुहुन्छ हामीलाई राजविरही कैनाले पनि म्यासेज पठाउनु भएको छ। लोक अभिवादन नमस्कार रमा सिस्टर, म मलेसियाबाट काइला हो। अब बल्ने भाका मार्फत साथीहरू सम्झिने पर्दा लिम्बू विजय ठुल्दै श्रीराम दाहाल अस्मि सोताङ सुशील चन्दले सानोमाया शेर्पा हरफलको साथी समीक्षा लगायत सम्पूर्णको लागि भन्दै धेरै साथीहरूको नाम मेन्सन गर्नुभएको छ। यहाँलाई पनि विशेष धन्यवाद भन्न चाहन्छु। अनि अर्को साथी सानोमाया शेर्पा हुनुहुन्छ। सानोमायाजीले हेलो नमस्ते ब्युटिफुल सिज मि सानोमाया शेर्पा पाँचकपन हाल कुवेतबाट भन्नुभएको छ। सुन्दैछु मेरो प्यारोलाई मिठो माया सम्झना भन्दै छुटिए है भन्नुभयो। हस् सानोमायाजी तपाईँलाई पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छु। कार्यक्रम लोक चौतारीको बसाई तपाईँ सुन्दै हुनुहुन्छ। यो बसाईमा तपाईँको लागि केही सुमधुर भाकाहरू पनि मैले सुनाइरहेकी छु र फेरि पनि तपाईँको लागि अर्को एउटा मिठो भाका सुनाउने बेला भइसकेको छ। धेरै साथीहरूलाई जोड्ने जमर्कोमा छु र सँगै मिठा मिठा भाकाहरू पनि तपाईँको लागि सुनाउन खोजिरहेकी छु। धेरै भाकाहरू त सुनाइसके, अझै पनि थोरै बाँकी समय छ। त्यो बाँकी समयमा तपाईँको लागि अन्य भाकाहरू पनि मैले सुनाउनुपर्छ। अहिले पनि तपाईँको लागि अर्को एउटा मिठो भाका राख्न चाहन्छु। यो भाका तपाईँकै निम्ति रहन्छ। भाका पश्चात फेरि पनि म तपाईँसँग नै भलाकुसारी गर्नका निम्ति फर्केर आउने नै छु। हामीलाई सुनिरहनु भएको छ भने 9840 6868 23 नम्बर तपाईँको निम्ति खुल्ला नै छ। फोन गर्दै रहनुहोस्, प्रवासमा रहनुहुने साथीहरूले वाट्सएप मार्फत कल गर्दै रहन सक्नुहुन्छ। अहिले भने तपाईँको लागि ओके ला, तपाईँको लागि एउटा निकै नै मिठो लोकदोहोरी भाका राख्छु। मेरो झल्को आइमा बलको भाका रहेको छ। यो भाका पश्चात तपाईँसँग फेरि पनि जोडिनको निम्ति भलाकुसारी गर्नको निम्ति फर्केर आउनेछु। सुन्दै रहनुहोस्।

जीवना

0: 好贵的人生，我你听我不理吗，我打算忘了那的地址，我是第一号美国名字里吗。
1: यति नै भन्न चाहे यो पुरानो भाकालाई मजाले गाउनु भयो तपाईँले। यो भाका गाउँदै गर्दा त्यो पुरानो भाकालाई मैले पनि सम्झे, यो भाका फेरि पनि एकपटक सुन्न मन लाग्यो। अब अन्तिममा जाँदै गर्दा यही भाका सुनाउनेछु अहिले भने साथी सम्झिनुहोस् अनि हामी छुटिन्छौँ है त।
0: सुनेर बस्नुहुने, मलाई चिन्नुहुने नचिन्नुहुने, सम्पूर्णको लागि नै बस्ने भाका सुनाउँदै हजुरको बसेबाट चाहिँ तपाईँ हस्त नमस्ते।
1: हस् नमस्ते, बाई बाई। साथी हुनुहुन्थ्यो हामीलाई मलेसियाबाट फोन गर्नुभयो सुरज राई तुम्छा, बहुसुर्ग मित्र, उहाँसँग म छुटिसके र अब पनि चाहिँ मैले पनि कार्यक्रमबाट विदा माग्ने बेला भइसकेको छ। समयले नेटो काट्नै लाग्यो। फेसबुक लाइभ मार्फत धेरै साथीहरू सुनेर साथ दिइरहनु भएको छ। अम्बिका मगर हुनुहुन्छ, अम्बिकाजीले पनि कार्यक्रम सुन्दै रहेको जानकारी गराउनु भएको छ। त्यसै गरेर जया कुलुङ हुनुहुन्छ, जयजीले पनि नमस्कार सेवा रमाशिष, म पनि सुन्दैछु है। मलेसियाबाट भर्खर ड्युटीबाट आएर दिनभरिको थकान शरीरलाई लोपचौतारीको साथमा आराम दिँदै दिँदै यो मिठो कार्यक्रममा सहभागी भए, सबै सबैमा मिठो माया छ, सम्झना छ भनेर लेख्नुहुन्छ। हस्तपाईलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। अनि त्यसै गरेर अर्को साथी टीकाराम सुनवार हुनुहुन्छ, टीकारामजीले पनि हामीलाई सुनिरहनु भएको छ, रामेछाप घरबै हाल काठमाडौँबाट सहभागिता जनाउनु भएको छ, सबैलाई सम्झिनु भएको छ यो व्यवसाय मार्फत। त्यसै गरी र अर्को साथी सुनिता कुलुङ हुनुहुन्छ, संखुवासभाको बाला घरबै हाल चाहिँ भोजपुरबाट सुनिरहनु भएको छ। सुरेश राणा मगर हुनुहुन्छ, सुरेशजीले पनि धुपुबाट हामीलाई सुन्दै हुनुहुन्छ। कुलुङ नरजित हुनुहुन्छ, तपाईँको खबर के छ, सन्चै हुनुहुन्छ भन्नुभयो, एकदमै सन्चै छ है। अनि गिरी रुद्र हुनुहुन्छ, गिरी रुद्रजीले हेलो मिस यु अल, म रुद्र गिरी पासर फालेलुङदेखि हो भन्नुभएको छ। हस् यहाँलाई पनि धेरै धेरै धन्यवाद छ। त्यसै गरेर शेरीधर फेसबुक आइडी छ उहाँको, नमस्ते दिदी, म शेरधर पौडेल हो, इण्डिया नेपाल घर अर्घखाँची सबैलाई सम्झेको छु भन्नुभएको छ। कृष्ण तामाङले साउदीबाट सुन्दैछु भन्नुभयो, उहाँले वाट्सएपबाट कल गर्नुभएको थियो, उहाँसँग कुराकानी हुन सकेन, केही समस्या भयो होला सम्भवतः। रेखा राईले सबैलाई सम्झिनु भएको छ, धेरै धेरै धन्यवाद छ तपाईँलाई। राई सफला युजले पनि लाइभ मार्फत कमेन्ट छोड्नु भएको छ। दुर्गा राई हुनुहुन्छ, दुर्गाजीले काठमाडौँबाट सुनिरहनु भएको छ। अनिता नखोप भोजपुरबाट सुन्दै हुनुहुन्छ, धर्मराजजीले सबैलाई सम्झिनु भएको छ दुबईबाट। अनि लक्ष्मण मगर हुनुहुन्छ, लक्ष्मणजीले पनि पाखे बास्दै धनकुटाको मित्र हाल मलेसियाबाट सुन्दै हुनुहुन्छ। जुनिता चामलिङले सबैलाई सम्झिनु भएको छ। आदित्यजीले लोकविवादन सबैमा सम्झना है त भन्नुभएको छ। भने युक्त प्रसाद श्रेष्ठ हुनुहुन्छ, कोहलपुरबाट कार्यक्रम सुन्दैछु भन्नुभयो, धेरै धेरै धन्यवाद छ। अनुराधा गुरूङले आज चाहिँ दामी लोकगीत सुन्नु पर्यो भन्नुभएको रहेछ, हस् धन्यवाद छ। अनि सुस्मिता नाचरिङ हुनुहुन्छ, कुवेतबाट सुनेर साथ दिनुभएको छ। अस्मिता लोहरङले सबैलाई सम्झिनुभयो। रञ्जना बाहिङ हुनुहुन्छ, उहाँले पनि पानी परेको परेकै गर्छ हो, के हुन लाग्यो, बगाउँछ भन्ने डर लाग्यो है भन्नुभएको रहेछ। एकदम ख्याल गर्नुहोस् है, तपाईँ मकालोतिर हुनुहुन्छ सम्भवतः होइन, त्यो ताजै बगाउने भन्दा पनि पहिरोको जोखिम होइन, अब पहिरोले पनि बगाउने नै जोखिम त हुन्छ, एकदमै ख्याल गर्नुहोस्। आफ्नो सँगै आफ्नो परिवारको पनि ख्याल गर्नुहोला भन्न चाहन्छु। ईश्वरी मेवाहाङ राई हुनुहुन्छ, उहाँले पनि हामीलाई सुन्दै हुनुहुन्छ, भोजपुरबाट हो, कार्यक्रम सुन्दैछु, पानी परेको छ उता कस्तो छ भन्नुभयो। यता पनि पानी परेको थियो अघि, अहिले बाहिर मौसम एकदमै अध्ययारो देखिएको छ यहाँबाट, सायद आज दिनैभरिको मौसम खोलेन, घाम लागेन आज। राई पिकेजीले नमस्ते भन्नुभयो, सम्झनाजीले पनि सभा पोखरीबाट सुन्दै हुनुहुन्छ, सानुमाया शेर्पाले पनि कार्यक्रम सुनिरहनु भएको छ, दीपकजीले पनि कार्यक्रम सुन्दै हुनुहुन्छ, धन्यवाद तपाईँलाई। सन्देश कुलुङले सबैमा सम्झना है भन्नुभएको छ, हस् धेरै धेरै धन्यवाद। अब पनि मैले पनि विदा माग्छु, यतिन्जेलसम्म सुनेर साथ दिने तपाईँलाई धेरै धेरै धन्यवाद छ। यो कार्यक्रमलाई प्रायोजन गर्नुहुने मीडिया प्रेमी मनहरूप्रति हार्दिक आभार व्यक्त गर्दै गर्दै आजको बसाईबाट छुटेर जाँदै गर्दा साथीको लागि यो मिठो भाका तपाईँको निम्ति छोड्दै म तपाईँको साथी कार्यक्रम प्रस्तुत रमा विदा चाहन्छु। हवस् त, नमस्कार, शुभ सन्ध्या।

0: रेडियो अरु टाइम चेक
1: इट्स 6 पीएम
2: अहिले साँझको 6 बज्यो
3: पहिलो नम्बरमा पाँचवटा आधारमा गरिएको मूल्याङ्कनबाट काठमाडौँ 687 स्थानमा
4: र एन्फाको कार्यालयमा सीआईबीको छापा अनुसन्धानका लागि कागजात नियन्त्रणमा
5: सुन त मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो
6: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठेघरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ
5: ओहो यस्तो सुविधा रहेछ ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु
7: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
8: फोन 056-494-333 493-555
9: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्ष सम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर भाद्र 9 देखि असोज 15 गते सम्म मात्र लागू हुनेछ सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ
10: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
3: नेपाल दर्पणमा अब खबरको सिलसिला सरकारले भारत चीन अमेरिका लगायत 13 वटा देशका लागि राजदूत सिफारिश गरेको छ आज बसेको मन्त्री परिषद बैठकले राजदूत नियुक्तिका लागि सिफारिश गरेको हो बैठकले भारतका लागि निश्चलनाथ पाण्डे चीनका लागि कल्याण राज शर्मा अमेरिकाका लागि चिरञ्जन थापालाई राजदूतमा सिफारिश गरेको छ यस्तै गौरव शमशेर जबरा बेलायत जिज्ञान कुमार थापा जापान सुरेश कुमार कर्ण इजरायल प्राप्ति शेरचन स्पेन सोरु जोशी जर्मनी पद्म सिराणा ओमान चुरामणी खरेल मलेसिया प्राध्यापक डाक्टर संगम श्रेष्ठ दक्षिण कोरिया डाक्टर मञ्जला झा श्रीलंका र गिरीबहादुर सुनार साउदी अरबको राजदूतमा सिफारिश हुनुभएको छ मन्त्री परिषदबाट सिफारिश भएका यी राजदूतहरूको नाम संसदीय सुनवाई समितिबाट अनुमोदन हुनुपर्नेछ त्यसपछि सम्बन्धित देशबाट सहमति अर्थात एग्रीमो आएपछि राष्ट्रपतिले राजदूत नियुक्त गर्नुहुनेछ आज बसेको मन्त्री परिषद बैठकका थप मुख्य निर्णयहरूमा नेपाली नागरिकता 5 संशोधन नियमावली 2083 स्वीकृत गर्ने साबिकमा कृषि वन तथा पर्यावरण मन्त्रालय अन्तर्गत रहेको नेपाल मौसम विज्ञान विभागलाई ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय अन्तर्गत रहने गरी नेपाल सरकार कार्य विभाजन नियमावली 2083 संशोधन गर्ने नेपाल विद्युत प्राधिकरणको रिक्त कार्यकारी निर्देशक पदमा काठमाडौँका दीर्घायु कुमार श्रेष्ठलाई नियुक्त गर्ने र सहसचिव रुद्रसिंह तामाङलाई राजपत्रांकित विशिष्ट श्रेणीको सचिव पदमा बढ़ुवा गर्ने रहेका छन्
4: प्रधानमन्त्री बालेन्द्र शाहले नवयुवा अर्थात जेएनजी समूहको प्रतिनिधित्व गर्ने सांसदहरूलाई आफ्नै पुस्ताका लागि स्वदेशमै रोजगारी र अवसर सिर्जना गर्न सक्रिय भूमिका खेल्न आग्रह गर्नुभएको छ प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा आज भएको छलफलमा प्रधानमन्त्री शाहले युवा पुस्ताका मुद्दालाई संसदमा प्राथमिकताका साथ उठाउन आग्रह गर्नुभयो राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष खनालका अनुसार प्रधानमन्त्रीले डिजिटलाइजेशन ई गवर्नेन्स आर्टिफिशियल इन्टेलिजेन्स खेलकुद कला तथा विदेशमा रहेका युवाका विषयलाई समेत संसदको एजेण्डा बनाउनुपर्ने धारणा राख्नुभएको थियो प्रधानमन्त्रीले संसदका गतिविधि आफूले नियमित रूपमा नियालिरहेको र नवयुवाको प्रतिनिधित्व गर्ने सांसदहरूबाट नयाँ सोच र फरक एजेण्डाको अपेक्षा रहेको बताउनु भएको थियो सांसद खनालका अनुसार अघिल्लो वर्ष भएको नवयुवा आन्दोलनका क्रममा पक्राउ परेकाहरूको मुद्दाबारे गृह मन्त्रालय अन्तर्गत अध्ययन समिति गठन भएको छ समितिले मुद्दाको वर्गीकरण गरी विद्यमान कानून अनुसार फिर्ता लिन सकिने मुद्दाको प्रक्रिया अघि बढ़ाउने विषयमा पनि काम गरिरहेको उहाँले बताउनुभयो। तर गम्भीर प्रकृतिका अपराध, हात हतियार, ज्यान सम्बन्धी कसुर तथा लुटपाट लगायतका घटनामा संलग्न देखिएकाहरूको हकमा कानूनी प्रक्रिया कायम रहने सांसद खनालको भनाई छ। उहाँका अनुसार समितिले छिट्टै प्रतिवेदन बुझाउने र त्यसका आधारमा सरकारले प्रक्रिया अघि बढ़ाउनेछ।
3: यसैबीच नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले दशैं तिहार लगत्तै सरकार विरूद्ध सड़क आन्दोलन गर्ने चेतावनी दिनुभएको छ। काठमाडौँमा अखिल नेपाल किसान महासंघको केन्द्रीय समितिको पूर्ण बैठकलाई सम्बोधन गर्दै उहाँले वर्तमान सरकारले सुकुम्बासी तथा अव्यवस्थित नागरिक, मजदूर, किसान, विद्यार्थी तथा ट्रेड युनियनमाथि दमन गरेको आरोप लगाउनुभयो। वर्तमान सरकारले नागरिकको पक्षमा काम गर्न नसकेको आरोप लगाउँदै पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले सरकारका गतिविधि तथा कार्यशैली विरूद्ध प्रतिपक्षी दलहरूलाई एक ठाउँमा ल्याउने काम भइरहेको समेत बताउनु भएको छ।
4: भदौ 10 रसुवाको भोटेको सीमा आएको बाढ़ीपछि खोजीका क्रममा आज माथिल्लो त्रिशुली एक जलविद्युत आयोजनाको सुरुङबाट 6 शव निकालिएको छ। नेपाली सेनाका अनुसार आयोजनाका प्रतिनिधि सहितको संयुक्त उद्धार टोलीले खोजी गर्दा त्रिशुली एकको अडिट 3 टनेलभित्र ढलान गर्नका लागि बुनिएको डण्डीको जालीको भित्री भागमा अल्झिएको अवस्थामा ती शव भेटिएका हुन्। भेटिएका शवलाई बाहिर निकालिएको र टनेलभित्र हिलोमा अरू शव पनि हुन सक्ने आशंकामा खोजी कार्य भइरहेको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
3: रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीमा परि ज्यान गुमाएका व्यक्तिको पहिचानका लागि सरकारले डीएनए परीक्षणलाई तीव्रता दिएको छ। ललितपुरमा रहेको राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका प्रमुख वैज्ञानिक एवं फोरेन्सिक विज्ञ निराजन थापा छेत्रीका अनुसार डीएनए परीक्षणका लागि अहिलेसम्म 837 शव र 825 आफन्तको नमूना संकलन भइसकेको छ। प्रयोगशालाका प्रमुख थापाका अनुसार प्राप्त आफन्तको रगतको नमूना मध्ये 588 डीएनए परीक्षण भइसकेको छ भने 837 मध्ये 19 शवको मात्र डीएनए परीक्षण भएको छ। प्रयोगशालामा प्राप्त 1662 नमूनाको प्रोफाइल निकालेर डीएनए मिलान गरेपछि परिवारलाई शव हस्तान्तरण गरिने उहाँको भनाइ छ। यो काम परिवार र आफन्तले सोचे जस्तो चाँडो गर्न प्राविधिक समस्या रहेको पनि उहाँले बताउनुभयो। परिवारका आफन्तले दिएको रगतको नमूना र मृतकको शरीरबाट निकालिएको नमूनाको परीक्षण गरिसकेपछि डीएनए मिलानको काम शुरू हुने थापाले जानकारी दिनुभयो। अहिले ललितपुरको प्रयोगशालामा नेपाल सहित भारत, चीन र कोरिया, सिंगापुर, जापान, अमेरिकाका विज्ञ टोलीले डीएनए का लागि संकलन भएका नमूना संकलन, शव परीक्षण लगायतका काममा सहयोग गरिरहेका छन्। भोटेकोशी बाढ़ीपछि राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटार र नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशाला सामाखोशी काठमाडौँमा डीएनए परीक्षणको काम भइरहेको छ।
4: भोटेकोशी बाढ़ी प्रभावित क्षेत्रमा मुखबाट दिइने हैजा विरूद्धको खोप अर्थात ओरल कोलेरा भ्याक्सिन ओसीभी अभियान तीव्र पारिएको छ। स्वास्थ्य सेवा विभाग अन्तर्गत परिवार कल्याण महाशाखाले सार्वजनिक गरेको बाढ़ी प्रभावित क्षेत्रमा नियमित खोप सेवा तथा खोपबाट रोकथाम गर्न सकिने रोगहरूको निगरानी सम्बन्धी पछिल्लो प्रतिवेदनमा रसुवा र नुवाकोटको बाढ़ी प्रभावित क्षेत्रमा 59,732 जनाले खोप पाएका उल्लेख छ। प्रतिवेदन अनुसार रसुवामा 15,812 र नुवाकोटमा 43,920 जनाले मुखबाट दिइने हैजा विरूद्धको खोप पाएका हुन्। रसुवाका गोसाईकुण्ड, उत्तर गया, आमा छोदिङमो र कालिका गाउँपालिकामा तथा नुवाकोटको विदुर, बेलकोटगढ़ी, किसपाङ र तार्केश्वर गाउँपालिकामा खोप अभियान सञ्चालन भइरहेको छ। यसैबीच बाढ़ी प्रभावित क्षेत्रमा टिटानस, लिप्थेरिया, टीडी खोप पनि स्वास्थ्यकर्मी, उद्धारकर्मी तथा घाइतेलाई लगाउने काम भइरहेको छ। प्रतिवेदन अनुसार बाढ़ीपछि शंकास्पद दादुराका 8 रिपोर्ट रहेकोमा 7 नमूनाको परीक्षण नेगेटिभ आएको छ भने एउटा नमूनाको नतिजा आउन बाँकी छ। परिवार कल्याण महाशाखा अन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डाक्टर अभियान गौतमले बाढ़ी प्रभावित क्षेत्रमा नियमित खोप सेवा, रोग निगरानी तथा हैजा नियन्त्रण अभियानलाई सँगसँगै अघि बढ़ाएको बताउनुभयो। उहाँका अनुसार रसुवा र नुवाकोटमा दादुरा रोग युद्धको एमआर खोप अभियानको तयारी शुरू भएको छ भने धादिङ, गोर्खा र तनहुँका बाँकी प्रभावित वडामा हैजा विरूद्धको खोप अभियानका लागि पनि तयारी भइरहेको छ।
3: सांसदहरूले महिला हिंसा, बलात्कार तथा हत्या, सर्वोच्च अदालतमा भएको तोड़फोड़, भोटेकोशीको बाढ़ीका कारण प्रभावित नागरिकको अवस्था लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। राष्ट्रिय सभाको आज बसेको बैठकमा शून्य समयमा बोल्दै सांसद पूजा चौधरीले 3 बालिकाको बलात्कार तथा हत्यामा संलग्न अभियुक्त मध्ये केहीलाई बाल सुधार गृह पठाइएको र अन्यलाई धरौटी तथा तारेकमा छाड़िएको विषयमा प्रश्न उठाउनुभयो। उहाँले घटनाको निष्पक्ष छानबिन गर्न सरकारसँग माग समेत गर्नुभएको छ। सांसद विष्णुबहादुर विश्वकर्माले सर्वोच्च अदालतमा भएको तोड़फोड़ तथा क्षतिबारे न्यायिक छानबिन गर्न माग गर्नुभएको छ। यस्तै सांसद श्री कृष्ण प्रसाद अधिकारीले भोटेकोशीको बाढ़ीका कारण सड़क पुल तथा अन्य संरचनामा क्षतिपछि रसुवाको आमा छोदिङ्गो र गोसाईकुण्ड गाउँपालिका लगायत माथिल्लो क्षेत्रका नागरिकको जनजीवन प्रभावित भएको उल्लेख गर्नुभयो। उहाँले प्रभावित क्षेत्रमा तत्काल ड्रोन तथा हेलिकप्टर मार्फत दैनिक उपभोग्य वस्तु, खाद्यान्न, लत्ता कपड़ा र औषधि पुर्याउन तथा पालिकासँग समन्वय गरी सड़क मार्ग छिटो सञ्चालन गर्न सरकारसँग माग गर्नु भएको छ। सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा खाना पकाउने ग्यास सहज हुन अझै कति समय लाग्ला भन्ने बारे रिपोर्ट सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
8: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
11: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
8: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ
11: फोन नम्बर 082-562-601 98578-35990 98578-31684 तीन वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
8: हरेक मान्छेको सपना, जपना र चाहना पैसा।
11: पैसामा छ शक्ति, पैसामा छ सहारा।
8: धोती, पटुका र इजारको गाँठो हुँदै गाडधनसम्म,
11: ब्याङ्कको चेक, टोकन, एटीएम हुँदै हातको मोबाइलसम्म।
8: यस्य प्रश्न कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने?
11: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने?
8: पैसाको आवश्यकता, महत्व र यथार्थ बताउने
11: इतिहास, गाथा र कथा, गाँठका कुरा,
8: गाँठका कुरा।
11: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा।
3: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले मन्त्री परिषद बैठकबाट 13 देशका लागि राजदूत सिफारिश, प्रधानमन्त्री शाह र नवयुवाको प्रतिनिधित्व गर्ने सांसदहरूबीच छलफल, स्वदेशमै रोजगारी र अवसरको सिर्जना गर्ने गरी भूमिका खेल्न प्रधानमन्त्रीको आग्रह, माथिल्लो त्रिशुली एकको सुरुङबाट 6 शव निकालियो, बाढ़ीमा ज्यान गुमाएका व्यक्तिको पहिचानका लागि डीएनए परीक्षण तीव्र, बाढ़ी प्रभावित क्षेत्रमा हैजा विरूद्धको खोप अभियान लगायतका खबरहरू प्रस्तुत गर्यौं।
4: नेपाल दर्पणमा अब बाँकी प्रसंग। काठमाडौँ उपत्यकामा केही महिनादेखि खाना पकाउने ग्यासको अभाव छ। भोटेकोशी र त्रिशुलीको बाढ़ीले काठमाडौँलाई जोड्ने धादिङको कृष्णभीर सड़क खण्ड अवरूद्ध हुँदा ग्यासको आपूर्ति श्रृंखला थप खलबलिएको थियो, जसको थप असर उपभोक्ताको भान्सामा परेको छ। कृष्णभीरको सड़क खुलेसँगै डिपोहरूमा सिलिण्डरको आपूर्ति क्रमशः बढ़दै गएको छ। अनि विस्तारै सहज बन्ने संकेत देखिएको छ, तर अहिलेसम्म उपभोक्ता लाइनमा नै छन्। सरकारले आपूर्ति सहज रहेको दावी गर्दै आएको छ, तर व्यवसायी भने ग्यास अभाव हट्न कम्तीमा 15-20 दिन लाग्ने बताउँछन्। थप जानकारी सहित महेश केवालीको रिपोर्ट।
12: धनुषाको सबैलाई नगरपालिका घर भई ललितपुरको कुपन्डोल बस्दै आउनुभएका राम पुकार यादव एक महिनादेखि ग्यास नपाएर हैरान हुनुहुन्छ। घरमा श्रीमती र एक बच्चा सहित 3 परिवार रहेका उहाँ दिनभर मजदूरी गर्नुहुन्छ र बेलुका बिहान ग्यासको खोजीमा पसल पसल भौतारिनुहुन्छ। आफूसँग 2 सिलिण्डर भए तापनि जहाँ जाँदा पनि पसलेहरूले ग्यास आएकै छैन भन्ने जवाफ दिने गरेका छन् भने अरू ब्रान्डका सिलिण्डर साट्न नमान्दा समस्या झन जटिल बनेको छ। सरकारले आपूर्ति सहज रहेको दावी गरे पनि टेकु र अरू ठाउँमा धाउँदा समेत ग्यास नपाएपछि उहाँको परिवार विगत 1 होटलमा खाना खान बाध्य भएको छ।
13: एक महिना भयो होटलमा खाइरहेको छु, ग्यास पाउँदैन, कोनो पसलमा गयो भने यसले भन्छ गैसै छैन, जो पसलमा गए पनि कुन पसलमा गैसै पाउँदैन, टेकुमा गएको थाहा छैन पसल, उहाँ पनि गएको थियो त उहाँ भन्छ पनि छैन मतलब गैस आएको छैन, नपाएर फेरि होटलैमा खाने, गैसको व्यवस्था गर्ने पर्यो नि, अब त खाना त खाने पर्यो जनतालाई नै, जनतालाई के चिजको सुविधा दिँदैन, के को जनता हो त।
12: ललितपुर सानिपामा ग्यास डिपो सञ्चालन गर्दै आउनुभएका व्यवसायी अशोक कुमार कर्मचार्यका अनुसार पृथ्वी राजमार्गको खुलेसँगै पछिल्लो समय ग्यास आपूर्ति केही सहज बन्न थालेको छ। विगतमा 70 आउनुपर्ने ठाउँमा 25-35 मात्र सिलिण्डर आउँदा आपूर्ति धान्न धौ धौ परेको भए पनि आजै 80 सिलिण्डर प्राप्त भएकोले लाइनमा रहेका 100-150 जना ग्राहकलाई पुर्याउन सकिने र स्थिति सहज हुने उहाँको विश्वास छ।
14: बल्ल आज आएको नि यो ग्यास त, पहिला चोटि आएको, अब अस्ति एसटी आयो 25, हिजो 35 आयो, अब 70 आउने ग्यास अब 25 र 35 आयो भने सहज हुन गाह्रो हुन्छ कि, 70 आयो भने 15 ग्यास फलाफल हुन्छ, तर कम्पनीले ग्यास दिनु पर्यो कि, यो ठाउँ ठाउँमा बाँड्यो भने त्यो अब कर्मचारीहरू या त्यहाँ आउन नसकिनेहरू आउँदैन, अनि फोकटिया मान्छेले स्टक धेरै राख्छ अनि यो समस्या आउँछ कि। अब मेरो हिजो अलिअलि आयो, अस्ति अलिअलि आएपछि आधा सहज भइसकेको छ, अब यो भान्नुको आज सबै सहज हुन्छ।
12: दोलखाको मेलुङ घर भई ललितपुर सानेपामा ग्यास डिपोमा कार्यरत उत्तम भण्डारीका अनुसार एक महिना अगाडिको तुलनामा अहिले ग्यासको अभाव केही घटे पनि डिपोहरूमा अझै पर्याप्त आपूर्ति हुन नसक्दा स्थिति पूर्ण सहज भइसकेको छैन। बाटो खुलेर ग्यास आइरहेको भए पनि डिपोहरूमा भने जति ग्यास आएको छैन। सामान्य बेलामा महिनामा 3-4 ट्रिप मात्र ग्यास आउने गरेकोमा अहिलेको अवस्थामा दोब्बर बनाएर 7-8 ट्रिप पुर्याउन सकेमा मात्रै सबै उपभोक्ताको माग पूर्ति भई ग्यासको समस्या पूर्ण रूपमा समाधान हुन सक्ने उहाँ बताउनुहुन्छ।
13: कम्पनीमा आएको होला तर डिलरहरूमा त्यति आइरहेको सहज भइरहेको छैन, त्यो भएको हामी काम गरेर खान्छ यहीँबाट हो, तर अहिले ग्यास आइदिरहेको छैन, हामी बसिरहनु परेको छ, महिनामा 3-4 ट्रिप आउँछ भने हामीलाई यो बेलाको उसमा चाहिँ 8 ट्रिप जति आइदियो भने चाहिँ सबैको लागि व्यवस्था हुन्थ्यो, कसैले गाह्रो पर्दैन थियो, गाह्रो साह्रो हुँदैन थियो, हामी काम गर्नेलाई गाह्रो हुँदैन थियो।
12: सरकारले बुलेटको संख्या बढ़ाएको र स्थिति सहज भएको दावी गरे पनि डिपोहरूमा पर्याप्त आपूर्ति नभएकाले अवस्था पूर्ण रूपमा सामान्य हुन अझै 15-20 दिन लाग्ने देखिन्छ। अहिले पनि सिलिण्डर बोकेर आउने ग्राहकलाई व्यापारीले तुरन्तै ग्यास दिन सक्ने अवस्था छैन। ललितपुर सानिपामा ग्यास डिपो चलाउने दोलखाका गोकुल पौडेल:
15: कम्पनीले अब सहज हुन्छ भनेको छ, हामी पनि अब त्यही आशामा बसेका छौँ, तर अहिले तुरन्तै आएर चाहिँ साउजी ग्यास छ भनेर झिकेर दिने अवस्था चाहिँ छैन, 100 ठाउँमा 160 बुलेट मगाएको छौँ भने अब हिजोसम्म आइपुगेको छैन भन्छ कम्पनीले, यो गाडी भनेको ठाउँमा 40 हालिदिएको छ, बेच्दै गरौँ न भने त अब 2-4 दिनलाई आश देखाउने मात्रै हो कि, तपाईँको 200-300 ग्यास बोकेर ल्याएर चाहिँ काठमाडौँको यत्रो झुममा पुर्याउन त गाह्रो छ नि, बुलेटै आउँदा त हाम्रो पहिलेदेखि समस्या नै भएको, त्यो गाडीमा ल्याएर बाँडेर त कति गयो।
3: फेरि पनि खबरकै सिलसिला, चालू आर्थिक वर्ष 83-84 को पहिलो महिना साउनमा 2,15,05,00,00,000 रूपियाँ रेमिट्यान्स भित्रिएको छ। नेपाल राष्ट्र बैंकले केही बेर अघि सार्वजनिक गरेको विवरण अनुसार साउनमा रेमिट्यान्स प्रवाह अघिल्लो वर्षको यही अवधिको तुलनामा 21.2% बढ़ेको हो। अघिल्लो वर्षको यही अवधिमा रेमिट्यान्स प्रवाह 29.9% वृद्धि भएको थियो। अमेरिकी डलरमा रेमिट्यान्स प्रवाह 10.2% बढ़ेर 1,40,00,000,00,000 पुगेको छ। त्यस्तै गएको साउनमा वैदेशिक रोजगारीका लागि 42,693 जनाले अन्तिम श्रम स्वीकृति र 27,748 जनाले पुनः श्रम स्वीकृति लिएका छन्। अघिल्लो वर्षको यही अवधिमा 44,466 जनाले अन्तिम श्रम स्वीकृति र 23,644 जनाले पुनः श्रम स्वीकृति लिएका थिए।
4: उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति रहबर अन्सारले खानी तथा खनिज पदार्थ विधेयक 2083 राष्ट्रिय पूँजी निर्माण, रोजगारी सिर्जना र औद्योगिक विकाससँग जोडेर अघि बढ़ाउनु पर्ने बताउनु भएको छ। आज समितिमा विधेयकमाथि भएको सैद्धान्तिक छलफलमा सभापति अन्सारीले नेपालमा उपलब्ध खानी तथा खनिज स्रोतलाई व्यवस्थित रूपमा उपयोग गर्दै राज्यलाई लाभ हुने गरी राष्ट्रिय पूँजी निर्माण गर्नुपर्ने बताउनु भएको हो। उहाँले खानी जन्ने उद्योग मार्फत रोजगारी सिर्जना, कुलग्रास्त उत्पादन जीडीपी वृद्धि र उद्योग संरक्षण तथा प्रवर्धनमा योगदान पुग्ने गरी विधेयकलाई अघि बढ़ाउनु पर्ने बताउनुभयो। अन्सारले विधेयकमाथि 250 भन्दा बढ़ी संशोधन प्रस्ताव आएको जानकारी दिँदै अब उनी दफावार छलफलमा संशोधनकर्ता तथा सरकारवालालाई समेत सहभागी गराइने बताउनुभयो। उहाँले खानी तथा भूगर्भ विभागमा उत्खनन, अन्वेषण तथा अनुसन्धानका लागि आवेदन दिएका र अनुमति लिएका व्यक्तिहरूले भोगिरहेका समस्याबारे तथ्याङ्कसहित अध्ययन गर्नुपर्नेमा जोड़ जोड़ दिनुभयो। सभापति अनुसारले विभागको खानी अनुमति तथा पट्टा शाखामा कति फाइल दर्ता छन्, तीमध्ये कुन कुन फाइल कति समयदेखि रोकिएका छन् र रोकिनुको कारण के हो भन्ने विवरण समितिमा प्रस्तुत गर्न विभागका अधिकारीलाई निर्देशन दिनुभएको छ। उहाँले फाइल अघि बढ़न नसक्नुका कारण र त्यसको समाधान समेत तथ्याङ्क सहित प्रस्तुत गर्न आग्रह गर्नुभएको हो। अनुसारले सरकारले अघि सारेको जीरो पेन्डिङ फाइलको अवधारणालाई समितिले पनि गम्भीर रूपमा लिएको बताउनुभयो। कुनै पनि फाइल लामो समयसम्म अनावश्यक रूपमा रोकिराख्ने अवस्था अन्त्य गर्नुपर्नेमा सभापति अन्सारीको जोड़ छ।
3: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
16: वर्षाको बेला गरिएको पूर्व तयारीले धनजनको क्षति रोकथाम गर्छ।
17: मौसम र बाढी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्ने र हेर्ने गरौ। मोबाइल चार्जमा राखौ। आवश्यक कागजात, औषधि, खानेकुरा, पिउने पानी, टर्च, रेडियो र प्राथमिक उपचार सामग्री सुरक्षित ठाउँमा राखौ।
16: बाढीको चेतावनी पाउन साथ सुरक्षित र अग्लो ठाउँमा जाउँ। बाल बालिका, ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिउँ।
17: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: एकमात्र डीटीएच सेवा दिस हो
1: देश हो खुशीको कनेक्शन
2: कृषि मन्त्र नार्क सँग
3: धान बालीमा सिफारिस मात्रामा यूरिया टप ड्रेस गर्नुहोस्। यूरिया मलको विकल्पको रूपमा नानो झोल यूरिया 4 ml प्रति लिटर पानीमा मिसाई सम्पूर्ण पात भिज्ने गरी टप ड्रेस गर्ने समयमा छर्कनुहोस्। टप ड्रेस गरिसकेपछि कम्तीमा 24 घण्टा खेतबाट पानी बग्न नदिनुहोस्।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। शेयर बजार लगातार दोस्रो दिन बढ़ेको छ। हप्ताको अन्तिम कारोबार दिन शेयर बजार परिसूचक नेप्से 22.85 अंकले बढ़ेर 2647.22 बिन्दुमा पुगेको छ। आज फाइनान्स र अन्य बाहेक सबै समूहको सूचक बढ़ेकोमा बैंक र जीवन बीमा समूह 1.5% भन्दा धेरैले उकालो लागेको छ। आज 196 कम्पनीको शेयर बढ़ेकोमा 74 घटेको छ। यस्तै 9 कम्पनीको शेयर भने घटबट भएको छैन। आज स्नो रिभर्सको शेयर 13.66% बढ़ेको छ। समग्रमा बजार बढ़ेको दिन हाथवे इन्भेस्टमेन्ट नेपालको शेयर 15% घटेको छ। आज नेप्सेसँगै कारोबार रकम पनि बढ़ेको छ। हिजो 5.49 अर्ब करोड़को कारोबार भएकोमा आज 345 कम्पनीका 2.12 करोड़ किता शेयर 6.74 अर्ब करोड़ रूपियाँमा किनबेच भएको छछ।
4: हुन्डी कारोबार मार्फत 1.57 अर्ब करोड़ भन्दा धेरै रकम कारोबार गरेको आरोपमा विराटनगरबाट 2 पक्राउ परेका छन्। विराटनगर महानगरपालिका 15 रानीका 56 शम्भु प्रसाद शाह र विराटनगर 17 35 सूरज प्रसाद यादवलाई जिल्ला प्रहरीकारले सुनसरीबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको जनाएको छ। जिल्ला प्रहरीकारलेका सूचना अधिकारी चन्द्रबहादुर खड्काका अनुसार विभिन्न व्यक्तिले हुण्डी कारोबार गर्दै आएको भन्ने प्राप्त सूचनाका आधारमा शंकास्पद व्यक्तिको बैंकिङ कारोबार विश्लेषण गर्ने क्रममा शम्भु प्रसाद र सूरज प्रसादले अन्य व्यक्तिसँगको मिलोमतोमा व्यक्तिगत तथा फर्मका नाममा रहेका बैंक खाता प्रयोग गरी 1.57 करोड़ 64,39,39,000 रूपियाँ बराबरको रकम हुण्डी मार्फत कारोबार गरेको देखिएको छ। पक्राउ परेका दुवैजनालाई जिल्ला प्रहरीकारलेमा राखे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीकारले सुनसरीले जनाएको छ।
5: आज दिउँसो कोशी बागमती र गण्डकी प्रदेशका पहाड़ी थोरै ठाउँमा हल्का वर्षा भएको छ। काठमाडौँ उपत्यका सहित देशका धेरै जसो ठाउँमा दिउँसो घाम लाग्यो। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति कोशी बागमती गण्डकी र कर्णाली प्रदेशका हिमाली थोरै ठाउँ तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका हिमाली 1-2 ठाउँमा मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी र गण्डकी प्रदेशका पहाड़ी भागका केही ठाउँ तथा बागमती प्रदेशका थोरै लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी 1-2 ठाउँमा पनि मध्यमसम्म पानी पर्ने अनुमान छ। कोशीको पहाड़ी 1-2 ठाउँमा भने ठूलो पानी पर्न सक्ने महाशाखाले जनाएको छ।
4: आज गणेशमान सिंहको 29 स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ। 2046 सालमा प्रजातन्त्र पुनर्स्थापनाका लागि भएको जनआन्दोलनका सर्वोच्च कमाण्डर सिंहको स्मृति दिवसको अवसरमा गणेशमान सिंह फाउण्डेशनको आयोजनामा काठमाडौँको शोभा भगवतीमा रहेको शालिगमा माल्यार्पण गरियो। गणेशमान सिंहका छोरा एवं नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहको उपस्थितिमा शालिगमा पुष्पगुच्छ अर्पण तथा माल्यार्पण गरिएको हो। 1972 साल कार्तिक 24 गते काठमाडौँको क्षेत्रपाटीमा जन्मनुभएका नेता सिंहको 2054 साल असोज 2 गते निधन भएको थियो।
5: पहिरोले अस्ति बुधबार बिहानदेखि अवरूद्ध लमजुङको बेसी शहर मनाङको चामे सड़क खण्ड खुलेको छ। मनाङको नासो गाउँपालिका 3 खोत्रेमा गएको पहिरो नेपाली सेनाले बम विस्फोट गरी ढुङ्गा फुटाएर पहिरो हटाएपछि आज बिहानदेखि संचालनमा आएको डुम्रे बेसी शहर चामे सड़क आयोजनाका सूचना अधिकारी नवीन विष्टले जानकारी दिनुभयो। उहाँका अनुसार खोत्रेमा पहिरोसँगै ठूला ठूला ढुङ्गा खसेका थिए। सड़क खुलेसँगै साना गाड़ी पार भएका छन्। ठूला गाड़ी संचालनमा ल्याउन भने अझै केही समय लाग्ने सूचना अधिकारी विष्टले बताउनुभयो। झण्डै 65 किलोमिटर लामो बेसी शहर चामे सड़क मनाङलाई राष्ट्रिय सड़क सञ्जालसँग जोड्ने मुख्य मार्ग हो।
4: नेपाल दर्पणमा अब विदेशको खबर। अक्सफोर्ड इकोनोमिक्सले सार्वजनिक गरेको ग्लोबल सिटीज इण्डेक्स 2026मा अमेरिकाको न्यूयोर्क विश्वका उत्कृष्ट शहरको शीर्ष स्थानमा रहेको छ। न्यूयोर्क 100 अंकसहित पहिलो नम्बरमा रहेको हो। विश्वका 1000 ठूला शहरलाई अर्थतन्त्र, मानवीय क्षमता, जीवनस्तर, वातावरण र शासन गरी 5 आधारमा मूल्यांकन गरेर सूची तयार पारेको अग्रणी स्वतन्त्र विश्वव्यापी परामर्शदाता कम्पनीले जनाएको छ। अक्सफोर्ड इकोनोमिक्सका अनुसार उत्कृष्ट शहर को दोस्रो नम्बरमा 98.8 अंकसहित बेलायतको लन्डन र तेस्रो नम्बरमा 93.4 अंकसहित फ्रान्सको पेरिस रहेका छन्। यो सूचीमा उत्कृष्ट 10 शहरमध्ये 5 अमेरिकाका रहेका छन्। सूचीमा अमेरिकाको सियाटल चौथो र सान फ्रान्सिस्को पाँचौं स्थानमा छन्। त्यस्तै आयरल्याण्डको डब्लिन छैटौं, अमेरिकाकै बोस्टन सातौं र सान होजे आठौं, जापानको टोकियो नवौं तथा स्विजरल्याण्डको ज्युरिच दशौं स्थानमा रहेका छन्। उत्कृष्ट शहरको सूचीमा नेपालको संघीय राजधानी काठमाडौँ भने 687 स्थानमा रहेको छ। मूल्यांकन गरिएका पाँच मध्ये कुनै पनि सूचकमा काठमाडौँ विश्वका शीर्ष 500 शहरभित्र पर्न सकेको छैन। सूची अनुसार काठमाडौँ अर्थतन्त्रमा 670, मानवीय क्षमतामा 562, जीवनस्तरमा 840, वातावरणमा 639 र शासनमा 635 स्थानमा रहेको छ।
5: नेपाल दर्पणमा अब खेल खबर। केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले अखिल नेपाल फुटबल संघ एन्फाको कार्यालयमा छापा मारेको छ। सीआईबीको टोलीले आज एन्फा कार्यालय सादोबाटो ललितपुरमा छापा मारेको हो। अनुसन्धानका लागि आवश्यक पर्ने कागजात नियन्त्रणमा लिएको र थप अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ। आर्थिक अनियमितता लगायतका विषयमा एन्फामाथि उजुरी परेको र अनुसन्धान गरिरहेको सीआईबीको भनाइ छ। अहिले एन्फा निलम्बनमा रहेको छ। तेस्रो पक्षको हस्तक्षेपलाई कारण देखाएर अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले नेपाललाई निलम्बनमा राखेको हो।
4: खेल खबर सुन्दै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
5: मन्त्री परिषद बैठकबाट 13 देशका लागि राजदूत सिफारिश। प्रधानमन्त्री शाह र नवयुवा युवाको प्रतिनिधित्व गर्ने सांसद बीच छलफल। स्वदेशमै रोजगारी र अवसरको सृजना गर्ने गरी भूमिका खेल्न प्रधानमन्त्रीको आग्रह।
4: माथिल्लो त्रिशुली एकको सुरुङबाट 6 शव निकालियो। बाढ़ीमा ज्यान गुमाएका व्यक्तिको पहिचानका लागि डीएनए परीक्षण तीव्र। प्रभावित क्षेत्रमा हैजा विरूद्धको खोप अभियान।
5: अवरूद्ध कृष्णवीरको सड़क खुलेसँगै ग्यासको आपूर्ति बढ़न थाल्यो तर अभाव कायमै। सहज हुन अझै 15-20 दिन लाग्न सक्ने।
4: अमेरिकाको न्यूयोर्कको उत्कृष्ट शहरको पहिलो नम्बरमा 5 आधारमा गरिएको मूल्याङ्कनबाट काठमाडौँ 687 स्थानमा।
5: र एन्फाको कार्यालयमा सीआईबीको छापा। अनुसन्धानका लागि कागजात नियन्त्रणमा।
4: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी कृष्ण शर्मा र मदन पौड्याल पनि विदा हुन्छौं। उमालेको वा शुद्धिकरण गरिएको पानी पिउने गरौं।

0: रेडियो अरुण अरुण
1: 97.6 MHz हरपल तपाईसँगै।
2: गाउँ विकास बचत तथा ऋण सहकारी संस्था चैनपुरको शेयर सदस्यहरूलाई 15 एकाईगत वार्षिक साधारण सभामा उपस्थित हुने बारे सूचना। यस गाउँ विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड चैनपुर 6 को मिति 2083 साल भाद्र 22 गते बसेको संचालक समितिको बैठक निर्णय बमोजिम संस्थाको 15 एकाईगत वार्षिक साधारण सभा सहकारी विभागले जारी गरेको सहकारी संस्थाको साधारण सभा कार्य व्यवस्था निर्देशिका 2076 अनुसार तपसिल बमोजिमका प्रस्तावहरूमाथि छलफल गर्न तपसिल बमोजिमको स्थान र समयमा एकाईगत साधारण सभा सम्पन्न हुने भएकोले आफ्नो क्षेत्रमा हुने एकाईगत साधारण सभामा उपस्थित भई कार्यक्रम सफल बनाइदिनु हुन यो सूचना प्रसारण गरिएको छ।
3: 15 एकाईगत वार्षिक साधारण सभामा पेश हुने प्रस्तावहरू संचालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदन प्रस्तुत तथा अनुमोदन सम्बन्धमा
2: लेखा सुपरिवेक्षण समितिको तर्फबाट लेखा समिति संयोजकको प्रतिवेदन प्रस्तुत तथा अनुमोदन सम्बन्धमा
3: आर्थिक वर्ष 2082-83 को लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा
2: आर्थिक वर्ष 2082-83 को वार्षिक कार्य योजना तथा बजेट कार्यान्वयन समीक्षा सम्बन्धमा
3: आर्थिक वर्ष 2083-84 को लेखा परीक्षण नियुक्ति र पारिश्रमिक सम्बन्धमा
2: संचालक समितिले 2082 साल श्रावण 1 गतेदेखि 2083 साल असार 31 गतेसम्म गरेका महत्वपूर्ण निर्णयहरू अनुमोदन सम्बन्धमा
3: आर्थिक वर्ष 2082-83 को शेयर लाभांश तथा संरक्षित पूँजी कोष फिर्ता सम्बन्धमा
2: सहकारी जिल्ला संघ र केन्द्रीय संघमा प्रतिनिधि पठाउने सम्बन्धमा
3: शेयर सदस्य र शुभचिन्तकहरूबाट आएका सुझावहरू सम्बन्धमा
2: वार्षिक कार्य योजना 2083-84 को अनुमोदन सम्बन्धमा
3: सभाको निर्णय प्रमाणित गर्न उपस्थित सदस्यहरूबाट प्रतिनिधि छनौट सम्बन्धमा
2: एकाइ प्रतिनिधि छनौट सम्बन्धमा
3: र विविध
2: एकाइगत साधारण सभाका कार्यक्रम स्थान र मिति एकाइ नम्बर 1 चैनपुर नगरपालिका वडा नम्बर 8, 9, 10 र 11 मिति 2083 साल कार्तिक 10 गते मंगलबार बिहान 11 बजे स्थान गगनचुम्बी आधारभूत विद्यालय अरुणथान चैनपुर नगरपालिका 8 संखुवा सभा
3: एकाइ नम्बर 2 चैनपुर नगरपालिकाका वडा नम्बर 1, 2, 3, 4, 5 मिति 2083 साल कार्तिक 12 गते बिहिबार बिहान 11 बजे स्थान चैनपुर नगरपालिका 4 र 5 को संयुक्त कार्यालय सभा हल पोखरी बजार चैनपुर नगरपालिका 4 संखुवा सभा
2: एकाइ नम्बर 3 चैनपुर नगरपालिका वडा नम्बर 6 मिति 2083 साल कार्तिक 14 गते शनिबार बिहान 11 बजे स्थान दिलकुमारी सभा भवन चैनपुर नगरपालिका 6 संखुवा सभा
3: एकाइ नम्बर 4 चैनपुर नगरपालिका वार्ड नम्बर 7 मिति 2083 साल कार्तिक 16 गते सोमबार बिहान 11 बजे स्थान दिलकुमारी सभा भवन चैनपुर नगरपालिका 6 संखुवा सभा
2: एकाइ प्रतिनिधि साधारण सभा मिति 2083 साल कार्तिक 19 गते बिहिबार बिहान 11 बजे स्थान दिलकुमारी सभा भवन चैनपुर नगरपालिका 6 संखुवा सभा सम्बन्धित ओडाहरूका शेयर सदस्यहरूले तोकिएको स्थानमा हुने साधारण सभामा उपस्थित भइदिनु हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि सम्पर्क नम्बर 98 5 20 35 191, 029 5 70 191, 98 4 20 92 388 र 98 5 20 51 354। गाउँ विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड चैनपुर 6 संखुवा सभा।
4: उमेरसँगै अनुहारमा देखिने रेखाहरूलाई कम गर्न वा भनौं जवान एवं ताजगीपूर्ण अनुहारलाई प्राप्त गर्नका लागि एस्थेटिक क्लिनिक सञ्चालनमा आइसकेको छ। निधार, गाला तथा आँखाका वरिपरि देखिने चाउरीपनलाई कम गर्न चाहनुहुन्छ भने नवदृष्टि आई हस्पिटलको एस्थेटिक क्लिनिकको नम्बर 98 6 26 33 9 64 सम्पर्क राख्नुहोस्। नवदृष्टि, स्वास्थ्य आँखा, सुन्दर संसार।
5: हातमा के पो बोकेर लाग्यो गुटुङटुङ,
6: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन, अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
5: औ लु, समस्याको समाधान भनेकै म हो,
7: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
5: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ, त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो, राम्रो कमाइ पो छ भन्छ झुसेले।
6: दुखले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
7: अब त्यहीँबाट जाने
5: लाखै बेगर के पाक्क बोलेको मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त। नाइटिङ फोङटिङमा किनेर ल्याएको रेडियो छ लु सुनौँ त।
2: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी साउदी कतार कुवेत मलेसिया मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई मोबाइल 9852154 9812376742 र व्हाट्सएप नम्बर 9704558302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।
0: होइन छिटो निस्कन भनेको ढिला भइसक्यो।
8: जान्न म त हजुर मात्रै जानुहोस्, साथीहरू चाहिँ डिजाइनदार गहना लगाएर आउँछन्, म भने चाहिँ यस्तो गहना लगाएर के जानु।
0: हे तेरी, तिमीले भन न त, तिमीले भने जस्ता डिजाइनदार गहना कहाँ पाइन्छ।
8: पहिले किनिदिन्छु भन्नु न, अनि मात्र भन्छु।
0: भन न त भन, किनिदिन्छु क्या किनिदिन्छु।
8: मलाई त मनोकामना सुनसादी पसलकै गहना चाहिन्छ नि फेरि।
0: अस्ति भन्नुपर्छ नि, ल हिँड मनोकामना सुनसादी पसल। हजुर, आधुनिक तथा पुराना डिजाइनका गरगहना ग्यारेन्टीका साथ तयार पार्नु परेमा, तयारी गरगहना उचित दर भावमा खरिद बिक्री गर्नु परेमा, राशि अनुसारका पत्थर चाहिएमा र सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा मनोकामना सुनचाँदी पसललाई सम्झनुहोस्।
9: साथै दुई नम्बरी सुनलाई रिफाइन गरी एक नम्बरी बनाउनु परेमा तथा बाह्रै राशिका पत्थरहरू चाहिएमा सधैँ हामीलाई सम्झनुहोस्।
10: मनोकामना सुनचाँदी पसल, चैनपुर छ त्रिचोक, प्रोप्राइटर पदम रसाइली ममता रसाइली, मोबाइल 9862164744 9315378775।
11: लै लै मायालाई काटीमा कुटी खसीको मासु सती सालको अचानो भन्थे, लुगा धुने साबुन सफा गर्ने पानी मन धुने हजुर वचन, लौ लौ लल बारी खर्कैको नारायण जौबारी।
12: नमस्कार, म लोक गायक कमलिकान्त भेटवाल, तपाईँ अहिले सुन्दै हुनुहुन्छ।

0: उमेरसँगै अनुहारमा देखिने रेखाहरूलाई कम गर्न वा भनौं जवान एवं ताजगीपूर्ण अनुहारलाई प्राप्त गर्नका लागि एस्थेटिक क्लिनिक सञ्चालनमा आइसकेको छ। निधार, गाला तथा आँखाका वरिपरि देखिने चाउरीपनलाई कम गर्न चाहनुहुन्छ भने नवदृष्टि आई हस्पिटलको एस्थेटिक क्लिनिकको नम्बर 9826633964 सम्पर्क राख्नुहोस्। नवदृष्टि, स्वास्थ्य आँखा, सुन्दर संसार।
1: कृषि ज्ञान केन्द्र संखुवा सभाको प्रस्ताव आह्वान सम्बन्धी सूचना। यस कृषि ज्ञान केन्द्र संखुवा सभाको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि व्यवसाय प्रबन्धन अनुदान नियमावली 2078 बमोजिमका शर्तहरू पालना गरी तपसिलका कार्यक्रमहरू कार्यान्वयनका लागि संखुवा सभा जिल्लाभित्रका इच्छुक कृषि सहकारी, कृषि समूह, निजी उद्यमी, कृषि फर्म, कृषक, कृषि कम्पनी वा संस्थाहरूले यही मिति 2083 साल असोज 18 गते सम्म र अन्तिम दिन सार्वजनिक विदा परेमा सोको भोलिपल्ट कार्यालय प्राप्त हुन आएका प्रस्तावहरू दर्ताका लागि समावेश गरिने छैन। यस सम्बन्धी थप जानकारीको लागि कृषि ज्ञान केन्द्र संखुवा सभामा सम्पर्क गर्न सकिनेछ। तपसिल बकार सुधार कार्यक्रम संख्या 15, बजेट रु 4,50,000, अधिकतम साझेदारी प्रतिशत 75%, प्रस्ताव पेश गर्न सक्ने सम्भावित साझेदारले ध्यान दिनुपर्ने कुराहरू, कृषक समूह र सहकारी यस कार्यक्रममा सहभागी हुन सक्नेछ। कार्यक्रम एउटै क्लस्टरमा सञ्चालन हुनुपर्नेछ। गडौला मल उत्पादन तथा प्राङ्गणिक मल सुधार कार्यक्रम संख्या 20, बजेट रु 5,00,000, अधिकतम साझेदारी प्रतिशत 75%, कृषक समूह र सहकारी यस कार्यक्रममा सहभागी हुन सक्नेछ। कार्यक्रम एउटै क्लस्टरमा सञ्चालन हुनुपर्नेछ।
2: सुन्तला बगैंचा व्यवस्थापन एवं सुदृढीकरण कार्यक्रम संख्या 5, बजेट रु 5,00,000, अधिकतम साझेदारी प्रतिशत 75%, सहभागीहरू कृषि सहकारी, कृषि समूह, निजी उद्यमी, कृषि फर्म, कृषक, कृषि कम्पनी। कार्यक्रम न्यूनतम 7 रुपनीमा सञ्चालन हुनुपर्नेछ।
3: किवी बगैंचा व्यवस्थापन एवं सुदृढीकरण कार्यक्रम संख्या 1, बजेट रु 1,00,000, अधिकतम साझेदारी प्रतिशत 75%, सहभागीहरू कृषि सहकारी, कृषक समूह, निजी उद्यमी, कृषि फर्म, कृषक, कृषि कम्पनी। कार्यक्रम न्यूनतम 5 रुपनीमा सञ्चालन हुनुपर्नेछ।
4: अलैची बगान व्यवस्थापन एवं सुदृढीकरण कार्यक्रम संख्या 3, बजेट रु 3,00,000, अधिकतम साझेदारी प्रतिशत 75%, सहभागीहरू कृषि सहकारी, कृषक समूह, निजी उद्यमी, कृषि फर्म, कृषक, कृषि कम्पनी। कार्यक्रम न्यूनतम 4 रुपनीमा सञ्चालन हुनुपर्नेछ।
5: अकबरे बाली प्रवर्धन कार्यक्रम 4 पटक, बजेट रु 4,00,000, अधिकतम साझेदारी प्रतिशत 75%, सहभागीहरू कृषि सहकारी, कृषक समूह, निजी उद्यमी, कृषि फर्म, कृषक, कृषि कम्पनी। कार्यक्रम न्यूनतम 2 रुपनीमा सञ्चालन हुनुपर्नेछ।
6: अदुवा बाली प्रवर्धन कार्यक्रम 3 पटक, बजेट रु 3,00,000, अधिकतम साझेदारी प्रतिशत 75%, सहभागीहरू कृषि सहकारी, कृषक समूह, निजी उद्यमी, कृषि फर्म, कृषक, कृषि कम्पनी। कार्यक्रम न्यूनतम 5 रुपनीमा सञ्चालन हुनुपर्नेछ।
7: कफी खेती प्रवर्धन कार्यक्रम 5 पटक, बजेट रु 5,00,000, अधिकतम साझेदारी प्रतिशत 75%, सहभागीहरू कृषि सहकारी, कृषक समूह, निजी उद्यमी, कृषि फर्म, कृषक, कृषि कम्पनी। कार्यक्रम न्यूनतम 5 रुपनीमा सञ्चालन हुनुपर्नेछ।
8: लसुन खेती प्रवर्धन कार्यक्रम संख्या 3, बजेट रु 3,00,000, अधिकतम साझेदारी प्रतिशत 75%, सहभागीहरू कृषि सहकारी, कृषक समूह, निजी उद्यमी, कृषि फर्म, कृषक, कृषि कम्पनी। कार्यक्रम न्यूनतम 2 रुपनीमा सञ्चालन हुनुपर्नेछ।
9: प्याज खेती प्रवर्धन कार्यक्रम संख्या 3, बजेट रु 3,00,000, अधिकतम साझेदारी प्रतिशत 75%, सहभागीहरू कृषि सहकारी, कृषक समूह, निजी उद्यमी, कृषि फर्म, कृषक, कृषि कम्पनी। कार्यक्रम

0: न्यूनतम 5 रोपनी क्षेत्रफलमा तरकारी फलफूलको व्यावसायिक खेती गरेको हुनुपर्नेछ। कृषि विभाग सँग सशर्त अनुदान प्राङ्गरी कृषि प्रवर्धन कार्यक्रम संख्या 1 बजेट रु 10 लाख अधिकतम साझेदारी प्रतिशत 50%। सहभागीहरू कृषि सहकारी कृषक समूह निजी उद्यमी कृषि फर्म कृषक कृषि कम्पनी प्रस्तावना तथा अनुदान ग्राही छनौट प्रदेश तथा स्थानीय तहमा सशर्त वित्तीय हस्तान्तरण भएका कृषि विकास कार्यक्रम कार्यान्वयन कार्यविधि 2082 बमोजिम हुनेछ। प्रस्ताव 7 संलग्न गर्नुपर्ने आवश्यक कागजातहरू रु 10 को टिकट ट्रान्स गरी तोकिएको ढाँचा बमोजिम आवेदन र प्रस्ताव कृषक समूह तथा सहकारी संस्थाको बैठकको निर्णयको प्रतिलिपि व्यक्तिगत अनुदान ग्राहीले रु 100 र संस्थागत समूह सहकारी संस्था व्यावसायिक फर्म कम्पनीले प्रति आवेदन रु 200 रुपियाँ राष्ट्रिय वाणिज्य ब्याङ्कको खातामा दाखिला गरेको सकल भूसर प्रस्तावनासँग पेश गर्नुपर्नेछ। संस्था दर्ता तथा नवीकरण प्रमाण पत्रको प्रतिलिपि स्थायी लेखा नम्बरको प्रमाण पत्र प्रतिलिपि र आर्थिक वर्ष 2082-83 कर चुक्ता प्रमाण पत्र र लेखा परीक्षण प्रतिवेदनको प्रतिलिपि
1: आधिकारिक व्यक्ति निवेदकको नागरिकताको प्रमाण पत्रको प्रतिलिपि
0: कार्यक्रम सञ्चालन हुने स्थानको स्वामित्व खुल्ने कागजात जग्गा धनी पूर्जा प्रमाण पत्र र भाडाको जग्गा भएमा कम्तीमा 10 वर्ष र व्यावसायिक फलफूल बगैँचाको हकमा 15 वर्षको करार सम्झौता पत्रको प्रतिलिपि
1: सम्बन्धित स्थानीय तहको कृषि शाखाको सिफारिस पत्र
0: आवेदकले दोहोरो पर्ने गरी यसै कार्यका लागि अन्य निकायबाट अनुदान नलिएको र नलिने सो घोषणा पत्र
1: कृषि सम्बन्धी अनुभव तथा तालिमको प्रमाण पत्रहरूको प्रतिलिपि
0: नोट यस सूचना सम्बन्धी थप जानकारीको लागि फोन नम्बर 0295-62-130-97-61-15-62-70 कार्यालय समयभित्र सम्पर्क राख्न सक्नुहुनेछ। आवेदन फारमको लागि कृषि ज्ञान केन्द्र संखुवा सभा वा आफ्नो स्थानीय तहमा सम्पर्क गर्न सक्नुहुनेछ। प्रदेश कृषि व्यवसाय प्रवर्धन ऐन 2077 दफा 6 को अनुदान सम्बन्धी मापदण्डको खण्ड 6 अनुसार पछिल्लो 3 वर्ष कुनै पनि तहको सरकारबाट एकै पटक 5 लाख वा 100 भन्दा बढी रकम अनुदान दिएको पाइएमा कार्यक्रममा सहभागी गराइने छैन।
1: फोन नम्बर 0295-62-487 र 0295-62-130
0: मोबाइल नम्बर 9843-63-0755 र 97-61-15-62-70 कृषि ज्ञान केन्द्र खादबारी संखुवा सभा
2: हातमा के पो बोकेर लाग्यो गुटुङटुङ
3: के गर्नु अब पेन्सन थाप्न हिँडेको भन्न मिलेन अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि
2: औ लु समस्याको समाधान भनेकै म
4: होइ मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि
2: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो राम्रो कमाइ पो छ भन्थ्यो झुसेले
3: हामी पनि त्यही मेन पावरबाट जानुपर्छ
4: अब त्यहीबाट जानु
2: लाखेगर के पाक्क बोले मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त 1919 किनेर ल्याएको रेडियो छ लु सुनु त
0: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी साउदी कतार कुवेत मलेसिया मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 देखि माथि कमाई हुने राम्रो राम्रो कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 देखि माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई मोबाइल 9852-51-094 9812-36-77-42 र व्हाट्सएप नम्बर 9704-58-302 ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।

0: छ, तेरो दाजुले विदेशबाट आइएमीमा पैसा पठाएछ, झिक्न जा। ए अनि सुन त, तल काकालाई भोलि हस्पिटल लाने रे, गाडी रिजर्भको लागि बन्दोबस्त पनि गरेछ है। खै के इलेक्ट्रोनिक सामानहरू पनि चाहिएको छ भन्दैछु तेरो काकी।
1: ल ल आमा, म तँ गए तू आए।
0: होइन, आजै आइपुग्छस् र?
1: कहाँ आमा, त्यति काम त यही चैनपुरको आशिष एन्ड ब्रदर्स प्यालीमा भइहाल्छ नि।
2: हामी कहाँ आईएनई, वेस्टर्न युनियन, हिमाल रेमिट, सिटी एक्सप्रेस र रिलायबल रेमिट मार्फत देश विदेशबाट पठाइएको पैसा झिक्न र पठाउन सकिन्छ। साथै गाडी रिजर्भमा लिनु परेमा पनि हामीलाई सम्पर्क गर्नुहोस्। त्यति मात्र कहाँ हो र, इलेक्ट्रोनिक सामानहरू पनि पाइन्छ। वैदेशिक रोजगारीको लागि पनि हामीलाई सम्झनुहोस्। आशिष एन्ड ब्रदर्स प्राली, चैनपुर छ, शङ्खुवा सभा, प्रोपाइटर आशिष साख्य, टेलिफोन नम्बर 029570128, मोबाइल नम्बर 9852045741।
3: गाउँ विकास बचत तथा ऋण सहकारी संस्था चैनपुरको शेयर सदस्यहरूलाई 15 एकाईगत वार्षिक साधारण सभामा उपस्थित हुने बारे सूचना। यस गाउँ विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड चैनपुर 6 मिति 2083 साल भाद्र 22 गते बसेको सञ्चालक समितिको बैठक निर्णय बमोजिम संस्थाको 15 एकाईगत वार्षिक साधारण सभा सहकारी विभागले जारी गरेको सहकारी संस्थाको साधारण सभा कार्य व्यवस्था निर्देशिका 2076 अनुसार तबसिल बमोजिमका प्रस्तावहरूमाथि छलफल गर्न तबसिल बमोजिमको स्थान र समयमा एकाईगत साधारण सभा सम्पन्न हुने भएकोले आफ्नो क्षेत्रमा हुने एकाईगत साधारण सभामा उपस्थित भई कार्यक्रम सफल बनाइदिनु हुन यो सूचना प्रसारण गरिएको छ।
4: 15 एकाईगत वार्षिक साधारण सभामा पेश हुने प्रस्तावहरू सञ्चालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदन प्रस्तुत तथा अनुमोदन सम्बन्धमा,
3: लेखा सुपरिवेक्षण समितिको तर्फबाट लेखा समिति संयोजकको प्रतिवेदन प्रस्तुत तथा अनुमोदन सम्बन्धमा,
4: आर्थिक वर्ष 2082-83 को लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा,
3: आर्थिक वर्ष 2082-83 को वार्षिक कार्य योजना तथा बजेट कार्यान्वयन समीक्षा सम्बन्धमा,
4: आर्थिक वर्ष 2083-84 को लेखा परीक्षण नियुक्ति र पारिश्रमिक सम्बन्धमा
3: सञ्चालक समितिले 2082 साल श्रावण 1 गतेदेखि 2083 साल असार 31 गतेसम्म गरेका महत्वपूर्ण निर्णयहरू अनुमोदन सम्बन्धमा,
4: आर्थिक वर्ष 2082-83 सिआर लाभांश तथा संरक्षित पूँजीको फिर्ता सम्बन्धमा,
3: सहकारी जिल्ला संघ र केन्द्रीय संघमा प्रतिनिधि पठाउने सम्बन्धमा,
4: सिआर सदस्य र शुभचिन्तकहरूबाट आएका सुझावहरू सम्बन्धमा,
3: वार्षिक कार्य योजना 2083-84 को अनुमोदन सम्बन्धमा,
4: सभाको निर्णय प्रमाणित गर्न उपस्थित सदस्यहरूबाट प्रतिनिधि छनौट सम्बन्धमा,
3: एकाई प्रतिनिधि छनौट सम्बन्धमा र विविध एकाईगत साधारण सभाका कार्यक्रम स्थान र मिति, एकाई नम्बर 1 चैनपुर नगरपालिका वडा नम्बर 8, 9, 10 र 11, मिति 2083 साल कार्तिक 10 गते मंगलबार बिहान 11 बजे, स्थान गगनचुम्बी आधारभूत विद्यालय अरुणथान चैनपुर नगरपालिका 8 शङ्खुवा सभा।
4: एकाई नम्बर 2 चैनपुर नगरपालिकाका वडा नम्बर 1, 2, 3, 4, 5, मिति 2083 साल कार्तिक 12 गते बिहिबार बिहान 11 बजे, स्थान चैनपुर नगरपालिका 4 र 5 को संयुक्त कार्यालय सभा हल पोखरी बजार चैनपुर नगरपालिका 4 शङ्खुवा सभा।
3: एकाई नम्बर 3 चैनपुर नगरपालिका वडा नम्बर 6 मिति 2083 साल कार्तिक 14 गते शनिबार बिहान 11 बजे, स्थान दिलकुमारी सभा भवन चैनपुर नगरपालिका 6 शङ्खुवा सभा।
4: एकाई नम्बर 4 चैनपुर नगरपालिका वार्ड नम्बर 7 मिति 2083 साल कार्तिक 16 गते सोमबार बिहान 11 बजे, स्थान दिलकुमारी सभा भवन चैनपुर नगरपालिका 6 शङ्खुवा सभा।
3: एकाई प्रतिनिधि साधारण सभा मिति 2083 साल कार्तिक 19 गते बिहिबार बिहान 11 बजे, स्थान दिलकुमारी सभा भवन चैनपुर नगरपालिका 6 शङ्खुवा सभा। सम्बन्धित ओडाहरूका शेयर सदस्यहरूले तोकिएको स्थानमा हुने साधारण सभामा उपस्थित भइदिनु हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि सम्पर्क नम्बर 9852035191, 029570191, 9842092388 र 9852513054। गाउँ विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड चैनपुर 6 शङ्खुवा सभा।
2: बस्मेत वस्त्रालयले दिँदैछ ग्राहकहरूका लागि सुवर्ण अवसर। विवाहका लागि सटिङ सुटिङका साडीहरू, मौकाको फाइदा उठाउनुहोस्।
5: पाउनु हुनेछ जस्तो तपाईँको मनले माग्छ। एकपटक आउनुहोस्, आइरहनु लाग्छ। तपाईँकै सेवाको लागि बस्नेत वस्त्रालय चैनपुर नगरपालिका छ टेलिकम अगाडि। प्रोप्राइटर दिल्ली कुमार बस्नेत। सम्पर्क नम्बर 98 6 21 43 460।
6: हातमा के पो बोकेर लग्यो गुटुङटुङ?
7: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन। अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
6: औ लु, समस्याको समाधान भनेकै म हो।
8: गरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
6: औ त्यति कुरामा पनि टेन्सन लिनु पर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाइ पो छ भन्छ झुसेले।
7: दुबले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
8: अब त्यहीबाट जाने
6: लाखै सल्लाह देखेर के पाक्क बोलेको? मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त। 1919 किनेर ल्याएको रेडियो छ, लु सुनौँ त।
3: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी। साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री हिसाब फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 98 5251 094, 98 12 36 77 42 र व्हाट्सएप नम्बर 97054 58 302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।

0: जसमेत वस्त्रालयले दिँदैछ ग्राहकहरूका लागि सुवर्ण अवसर। विवाहका लागि सटिङ सुटिङका साडीहरू, मौकाको फाइदा उठाउनुहोस्। आउनु हुनेछ जस्तो तपाईँको मनले माग्छ, एकपटक आउनुहोस् आइरह लाग्छ। तपाईँकै सेवाको लागि बस्नेत वस्त्रालय, चैनपुर नगरपालिका छ टलीकम अगाडि, प्रोपाइटर दिल्ली कुमार बस्नेत। सम्पर्क नम्बर 98 6 21 43 460।
1: हातमा के पो बोकेर लाग्यो गुटुङटुङ,
2: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन, अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
1: औ लु, समस्याको समाधान भनेकै म हो,
3: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
1: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ, त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो, राम्रो कमाइ पो छ भन्थ्यो झुसे।

0: शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी साउदी कतार कुवेत मलेसिया मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 देखि माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 देखि माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई मोबाइल 98525154 98 12 36 77 42 र व्हाट्सएप नम्बर 97054 58 302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।
1: आया आज बिहानैदेखि पेट दुखेर हैरान भइसके, उपचार गर्न कहाँ जाने होला।
2: काका किन सुतेरै गनगनाइरहनु भएको छ नि?
1: पेट दुखेर उठ्नै सकिरहेको छैन भने आया।
2: ए लु जताउन जानुपर्छ काका।
1: जान त जानु तर खोइ कहाँ पो जानु? राम्रो उपचार गर्ने यो चैनपुरमा कुनै हस्पिटल छैन होला?
3: ल छ नि काका, 0.6 लाइनमा प्रभावकारी उपचार हुने प्रभास मेडिकल हल, त्यहाँ गए त भइगयो नि।
4: पुरानो ग्यास्ट्रिक अल्सर हर्ष दिशाबाट रगत बग्ने छाल सम्बन्धी रोग चर्म रोग तिनी रोग टन्सिल बाथ हाट जोड्ने नक्का नाक कान घाँटी दम पिना तल्लो पेट दुखेको महिनावारी गडबडी भएको बाजुबनको सल्लाह सुझाव हात खुट्टा झमझमाउने पोल्ने अनुहारको चाया पोतो डन्डीफोर आदिको उपचार साथै ईसीजी एक्सरे भिडियो एक्सरे सेवा उपलब्ध छ। साथै यहाँ सबै प्रकारका औषधिहरू सुपथ मूल्यमा बिक्री गरिन्छ।
5: प्रत्येक बिहिबार शुक्रबार बिहान 7 बजेदेखि बेलुकी 7 बजेसम्म फिजिसियन एमबीबीएस डाक्टर रूपक रौनियाद्वारा ओपीडी सेवा भिडियो एक्सरे गर्भवती जाँच तथा प्याथोलोजी सेवा
4: 24 घण्टा फार्मेसी सेवा तथा इमर्जेन्सी सेवा उपलब्ध छ। साथै 24 घण्टा एमबीबीएस सेवा पनि उपलब्ध छ।
5: विभिन्न देश तथा विदेश जानको लागि मेडिकल पनि गरिन्छ।
3: प्रवास मेडिकल हल चैनपुर 7 0.13 लाइन सम्पर्क नम्बर 029570192 फोन नम्बर 98423450019।
6: बाल बालिकामा मोबाइल फोनको अत्याधिक प्रयोगले मायोपियाको जोखिम बढ्न सक्छ। मायोपिया हुँदा टाढाका वस्तुहरू धमिलो देखिन्छ र कापी किताबहरू अनुहार नजिकै ल्याएर पढ्ने गरिन्छ। त्यसैले मायोपियाबाट जोगिन वा बनौ। मायोपियाको जोखिमलाई कम गर्न आफ्ना बाल बालिकाको नियमित आँखा परीक्षण गराउनुहोस्। नवदृष्टि आई हस्पिटल इटहरीमा मायोपिया क्लिनिक दैनिक रूपमा बिहान 8:30 देखि दिउँसो 3:30 सम्म सञ्चालित छ। नाम टिपाउनका लागि मोबाइल नम्बर 98 62 63 39 64। नवदृष्टि स्वस्थ आँखा सुन्दर संसार।
1: लै लै माया लै काटीमा कुटी खसीको मासु सती सालको अचानो भन्थे। लुगा धुने साबुन सफा गर्ने पानी मन धुने हजुर वचन लौ लौ लल्ला बारी खर्कैको नारायण जोबारी।
7: नमस्कार, म लोक गायक मल्लिकान्त भेटवाल। तपाईँ अहिले सुन्दै हुनुहुन्छ।

0: के तपाईँलाई आँखा सम्बन्धी कुनै समस्या छ?
1: यदि समस्यामा हुनुहुन्छ भने आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको लागि चैनपुर आँखा उपचार केन्द्र।
0: हाम्रा सेवाहरू आँखा जाँच गरिनुका साथै आँखा जाँच गरे अनुसारका चस्माहरू बनाइन्छ। चस्मा जाँच गरिनुका साथै आँखा सम्बन्धी सम्पूर्ण औषधिहरू पनि पाइन्छ।
1: चैनपुर आँखा उपचार केन्द्र सम्पर्कको लागि मोबाइल नम्बर 9814777118 र 9867212300। चैनपुर आँखा उपचार केन्द्र, चैनपुर सङ्खुवा सभा।

0: बयालीस र व्हाट्सएप नम्बर 9704553302। ग्रोथ प्रोसेस मिन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।
1: अत्याधुनिक इन्डोस्कोपिक प्रविधिद्वारा अनुहारमा दाग नहुने गरी गरिने आँसु नलीको अपरेशन अब वरिष्ठ अकुलोप्लास्टी सर्जनद्वारा नवदृष्टि आई हस्पिटल इटहरीमा सञ्चालनमा आइसकेको छ। आँखाको आँसु नली बन्द भएर आँखाबाट आँसु झरिरहने समस्या भएका बिरामीका लागि नवीन प्रविधिको अपरेशन जसबाट अनुहारमा कुनै दाग रहन्न। यस अपरेशनका लागि सम्पर्क नम्बर 9866233964। नवदृष्टि स्वास्थ्य आँखा सुन्दर संसार।
2: हेर न गरगहनाले त बेहुलीले कस्तो सुहाएको छ है,
3: त्यही त कस्तो डिजाइनर गरगहना कहाँ बनाएछन्,
4: के को खास खास कोसिस चल्दैछ यता, हामीले सुन्न मिल्दैन कि कस्तो।
3: ए बेहुलीले लगाएको गरगहनाको बारे कस्तो डिजाइनर रहेछ, कुन ज्वेलर्समा बनाएका रहेछन् भनेर नि भाइ।
4: यो त सुप्रिन्सा सुनचाँदी पसलको कमाल हो नि दिदी।
5: हाम्रा सेवाहरू नयाँ तथा पुराना डिजाइनका गरगहनाहरू तयार गरिनुका साथै अर्डर बमोजिमका गहनाहरू ग्यारेन्टीका साथ तयार गरिन्छ। दुई नम्बरी सुनलाई रिफाइन गरी एक नम्बरी गरिन्छ।
6: प्रोप्राइटर समीर बिक प्लस रूपा बिक, मोबाइल नम्बर 9862-93-87-25 र 9917-64-57-29।
5: सुप्रिम सासुन चाँदी पसल चैनपुर छ सङ्खुवा सभा त्रिचोकबाट हिटिटोल जाने बाटो दिलकुमारी भवन अगाडि।
7: भाइको लागि प्यान्ट, मेरो लागि कुर्ता सलवार, अनि घरको लागि अरू कपडा पनि किन्नु छ।
8: होइन के साह्रो हो त, चाहिँ बजार जान्छु भन्थे, एक्लै गनगनाएर बसिरहेछस् त।
7: हेर्नुहोस् न दादा, आज कपडा किन्नु बजार जानु भनेको, धेरै कपडा किन्नु छ, कहाँ कहाँ खोज्नु पर्ने हो, दिक्क लागिसक्यो मलाई त।
8: हे लाठी, यति कुरामा टेन्सन लिनुहुन्छ, शम्भु ट्रेड एन्ड सप्लायर्स जान, त्यहाँ तैँले खोजेको सबै प्रकारका कपडाहरू पाइन्छ नि।
7: धन्यवाद दादा, म अहिले नै गइहाले।
8: जेन्स तथा लेडिज ओरिजिनल भेस्ट प्यान्ट विभिन्न रेडिमेड कपडा कुर्ता सलवार तिरक डस्ना ब्यागहरू होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै विवाह व्रतबन्धका सम्पूर्ण कपडाहरू पाइन्छ। शम्भु ट्रेड एन्ड सप्लायर्स चैनपुर पोखरी बजार सङ्खुवा सभा, प्रोप्राइटर शम्भु कटवाल, सम्पर्क नम्बर 9841-50-600।
7: खराङ सम्पर्क सञ्जीव कटवाल 9916-35-48-40।
8: जलजला बिहिबारे सम्पर्क मामा होलसेल वस्त्रालय विनोद पोखरेल, सम्पर्क नम्बर 9840-69-67।

क्षितिज पारीबाट एउटा सन्देश घरदेशीलाई, मिठो सम्झना मेरो मुटु परदेशीलाई, क्षितिज पारीबाट एउटा सन्देश घरदेशीलाई, यादहरू कति कति क्षितिज पारीबाट, यादहरू कति कति क्षितिज पारीबाट, ज्यान यता मन उता गाह्रो रहेछ परदेशीलाई, क्षितिज पारीबाट एउटा सन्देश घरदेशीलाई। प्रिय मन, अब तपाईँलाई हामी कार्यक्रम क्षितिज पारीको बसाई मार्फत तपाईँको आफन्तीसम्म जोड्नेछौ, अनि तपाईँले पोख्नुहुनेछ भेत मरुन्जेल तपाईँका मनका छालहरू। रेडियो अरुणको तरंगमा हरेक साताको आइतबार, बुधबार र शुक्रबार राति

0: मीडिया प्रेमी मन को संयोजन में कार्यक्रम क्षितिज रेडियो कार्यक्रम क्षितिज पारीलाई प्रायोजन गर्ने साथीहरू छविलाल राई पहुले साइला चम्पू नगरपालिका नौ किराँत चौक भित्रे शङ्खुवा सभा
1: सपना साखर मादी नगरपालिका चार देवढुङ्गा शङ्खुवा सभा
0: जीवन फावेल सभा पोखरी गाउँपालिका चार शङ्खुवा सभा हाल मलेसिया
1: युनिसा तामाङ धर्मदेवी नगरपालिका चार मामलिङ शङ्खुवा सभा
0: निशान इलाङ भङ्सेबुङ गाउँपालिका तीन इलाङ
1: ठुङ्गाई श्रीराम दाहाल चैनपुर नगरपालिका एघार लोहाकोट शङ्खुवा सभा
0: राजबिरही काइला इटहरी सुनसरी हाल मलेसिया
1: निरुसा खालिङ राई चैनपुर नगरपालिका नौ भित्रे शङ्खुवा सभा
0: देवराज राई चैनपुर नगरपालिका दस लेवारिङ शङ्खुवा सभा हाल काठमाडौँ
1: हिमाल चामलिङ राई सभा पोखरी गाउँपालिका दुई ज्यामिरे शङ्खुवा सभा हाल मलेसिया
0: सुजन कुलुङ राई सिलिचुङ एक बैसिन्दा शङ्खुवा सभा हाल कतार
1: जनिता चामलिङ राई फिडिङ नगरपालिका पाँच सरसिउला केराबारी पाँचथर हाल कुवेत
0: विजय लिम्बु पाँच खपन नगरपालिका एक कुसुवा शङ्खुवा सभा हाल मलेसिया
1: सन्तोष यखा चैनपुर नगरपालिका एघार लोहाकोट शङ्खुवा सभा हाल कुवेत
0: प्रदेशी ललित बल भोजपुर एक भाङराङ भोजपुर हाल साउदी अरब
1: विश्वजित जिमी धर्मदेवी नगरपालिका दुई तामाफोक शङ्खुवा सभा हाल कतार
0: नवीन गुरुङ पाँच खपन नगरपालिका नौ शङ्खुवा सभा हाल मलेसिया
1: शुक्रराज यखा चैनपुर नगरपालिका दस खराङ शङ्खुवा सभा
0: गजेन्द्र जिमी चैनपुर नगरपालिका एघार लोहाकोट शङ्खुवा सभा
1: सन्तोष काफले सदानन्द नगरपालिका आठ दिङला भोजपुर
0: सुरज राई तुम्सा पोवादुम्मा गाउँपालिका पाँच भोजपुर हाल मलेसिया
1: र सुमिता याखा लिम्बुखिम चैनपुर नगरपालिका दस खराङ शङ्खुवा सभा

0: हामी परदेशी फर्क फर्क अरू केही चाहिँदैन, तिम्रो साथ भइपुग्छ, तिम्रो माया भइपुग्छ, सँगै बाँच्न पाऊ, यस्तै भाव समेटेको एउटा मिठो गीत यति बेला पृष्ठभूमिमा बजिरहेको छ। मिठो गीत सँगसँगै क्षितिज बारीको पर्खाइमा बस्नुभएका तपाईँ सम्पूर्ण सम्पूर्ण रेडियो पारखी मनहरूलाई म हार्दिक हार्दिक नमन गर्न चाहन्छु। तपाईँकै रेडियो सारथी दुर्गा हुँ र यति बेला यो यात्रामा तपाईँले कार्यक्रम क्षितिज बारीको व्यवसायलाई रेडियो अरूण मार्फत साथ दिइरहनु भएको छ। रेडियो अरूणलाई 97.9 मेगाहर्जको रेडियो तरंगमा कोशी प्रदेश अनि आसपासका भूभागहरूमा यति बेला तपाईँले सुनिरहनु भएको छ, साथ दिइरहनु भएको छ। सँगसँगै रेडियो अरूणलाई विभिन्न हाम्रा डिजिटल प्लेटफर्महरूबाट पनि साथ दिइरहनु भएको छ। नेपाली पात्रो, त्यसै गरी हाम्रो पात्रो, अल नेपाली रेडियो एफएम लगायतका विभिन्न एप्लिकेशनहरूबाट तपाईँले साथ दिँदै गर्दा, सँगसँगै रेडियो अरूणको आधिकारिक फेसबुक पेज रहेको छ रेडियो अरूण 97.6 मेगाहर्ज, त्यहाँबाट पनि तपाईँले कार्यक्रमलाई सुन्दै हुनुहुन्छ, हेर्दै हुनुहुन्छ। सँगसँगै रेडियोको वेबसाइट www.radioarun.com.np मार्फत पनि संसारभरबाट यो यात्रालाई यति बेला तपाईँले नजिकबाट निहालिरहनु भएको छ। तपाईँ सबै साथीहरूलाई म विशेष विशेष स्वागत गर्न चाहन्छु, विशेष धन्यवाद भन्न चाहन्छु यो यात्राभरि साथ दिनको निम्ति जुट्नु भएको छ तपाईँहरूलाई। मिडिया प्रेमी मनहरूले संयोजन गर्नुभएको व्यवसाय हो कार्यक्रम क्षितिज बारीको व्यवसाय। मिडिया प्रेमी साथीहरूले संयोजन गर्दै गर्दाखेरि घरदेशदेखि परदेशसम्मका साथीभाइहरूसँग हामी कुराकानी गर्दै उहाँहरूका आवाज मार्फत उहाँहरूका सम्झना सन्देशहरूलाई उहाँहरूका आफन्तसम्म सम्प्रेषण गर्छौं। विशेष गरी क्षितिज बारीको व्यवसायमा चाहिँ हामी केही तपाईँहरूका म्यासेजहरू छन्, केही सन्देशहरू तपाईँहरूले राख्नुपर्ने केही सन्देशहरू छन्, अनि भनौँ न अलिकति टाढा रहनुभएका साथीभाइहरूलाई मिठो सम्झना गर्न चाहनुहुन्छ, उहाँहरूलाई सम्झन चाहनुहुन्छ भने चाहिँ यो कार्यक्रम तपाईँहरूको लागि विशेष बन्न सक्छ। विशेष गरी यो कार्यक्रममा चाहिँ शुभकामनाहरू आदान प्रदान गर्ने भन्दा पनि तपाईँका ती सम्झना सन्देशहरूलाई चाहिँ सम्प्रेषण गर्नको लागि तपाईँ आउनुहोला। कति साथीहरूले चाहिँ शुभकामनाहरू पनि यहाँबाट राखिरहनु भएको हुन्छ, त्योभन्दा पनि विशेष गरी यो कार्यक्रम मार्फत तपाईँका खास सन्देशहरू मेसेजहरू होइन अनि सम्झनु पर्ने साथीभाइहरूका नामहरूलाई लिन सक्नुहुन्छ यो यात्रा मार्फत। अब यो यात्रामा तपाईँ सामेल हुनको लागि फोन गर्नुपर्छ, नम्बर हो 9840 68 68 23। तपाईँ स्वदेशभित्रै रहनुहुने साथीभाइहरूको निम्ति यो नम्बर हो भने तपाईँ जो यति बेला सात समुद्र पारीबाट यो यात्रालाई साथ दिइरहनु भएको छ, तपाईँ यो यात्रामा सामेल हुनको लागि चाहिँ 9840 68 68 23 नम्बरमा चाहिँ तपाईँले वाट्सएप कल गर्नुहोला र तपाईँका सम्झना सन्देशहरू तपाईँका आफन्ती तपाईँका प्रियजनसम्म सम्प्रेषण गर्न सक्नुहुन्छ, पुर्याउन सक्नुहुन्छ भन्दै यति बेला यो यात्रामा चाहिँ तपाईँले अब फोन गर्नुहोला। मैले चाहिँ तपाईँसँग अब फटाफट यो यात्रामा तपाईँलाई लिन्छु, तपाईँका सम्झना सन्देशहरूलाई तपाईँका आफन्तीसम्म पुर्याउनु छ। स्वागत गर्छु यति बेला साथीलाई। हेलो हेलो कोही साथी लाइनमा हुनुहुन्थ्यो तर फोन डिस्कनेक्ट भयो, पहिलो गाँसमै ढुङ्गा लाग्यो भन्नुपर्छ, साथीसँग कुराकानी हुन सकेन। तर केही छैन, फेरि पनि म ट्राई गर्छु साथीहरूलाई यो यात्रामा सामेल गर्नको लागि। यति बेला स्वागत गरौँ। हेलो हेलो के भइरहेछ साथीहरूसँग कुराकानी गर्ने प्रयास मासु म तर कुराकानी भइरहेछन। हेलो हजुर नमस्कार, हजुर को आउँदै हुनुहुन्छ कहाँबाट? फेरि भन्नुहोस् त यहाँको शुभ नाम। ए हाम्रो कर्णप्रियजी आउनुभयो भारतको हिमाञ्चलबाट है, के छ हाम्रो एकदम ठिक ठाक छ हामीलाई, तपाईँलाई कस्तो छ?
1: म पनि एकदमै ठिकठाकै निकारमै छु क्यारे, अब भर्खरै त्यहाँ ड्युटी भएर चाहिँ अब रुक्छ जाँदैछु, ठ्याक्कै त्यहाँ कार्यक्रम पनि चाहिँ यता सुन्दै गरेको अवस्था, ठ्याक्कै कुराकानी हुनु पायो, कल लाग्यो, खुसी लाग्यो।
0: कुन माध्यमबाट यति बेला यो यात्रालाई साथ दिइरहनु भएको छ यहाँले?
1: मैले
0: हाम्रो पात्रोबाट चाहिँ सुन्दै हुनुहुन्छ है? यहाँलाई धन्यवाद, प्रवासमा हुनुहुन्छ, आफ्नो ड्युटीमा हुनुहुन्छ, बाटोमा यात्रा गर्दै हुनुहुन्छ, र पनि हाम्रो साथ चाहिँ हामीलाई चाहिँ साथ यहाँले दिइरहनु भएको छ निरन्तर। अब यहाँले आफ्ना सम्झना सन्देशहरू राख्नुहोस् न।
1: बिल्कुलै सम्झना सम्झेर राख्नु पर्दाखेरि चाहिँ एकदमै चाहिँ मेरो जानकारी किन बस्ने मेरो घर परिवारलाई चाहिँ म यतातिर निकारामै कुशल मङ्गल रहेको जानकारी गराउन चाहन्छु र एकदमै चाहिँ सम्झेको छु सम्पूर्ण मेरो घर परिवारलाई, आफ्नो आफ्नो इष्ट मित्रलाई चाहिँ भनेर पनि भन्न चाहन्छु। त्यसै गरी हजुर लगायत रेडियो अरूलाई चाहिँ एकदमै चाहिँ सम्पूर्ण परिवारलाई चाहिँ सम्झन चाहे र घरवास परवास जताबाट यति बेला कार्यक्रम सुन्दै हुनुहुन्छ सम्पूर्ण चाहिँ एकदमै एकमुष्टमा सम्झन चाहन्छु र एकदमै तपाईँहरूको बाँकी पल बाँकी समय अनि चाहिँ शुभ अनि चाहिँ एकदमै चाहिँ रात्रिमै बितोस् भन्दैछु कि। हवस् नमस्कार, बाबाई, फेरि भेटौँला।
0: नमस्कार, फेरि भेटौँला। साथी हुनुहुन्थ्यो भारत हिमाचल प्रदेशबाट कर्णप्रिय सङ्गीत यो यात्रामा जोडिनुभयो, कुराकानी गरी सबैलाई सम्झँदै सम्झँदै फेरि पनि उहाँसँग मैले चाहिँ भेट्ने बाचासहित विदा भएको छु, विदा मागेको छु। फोन लाइनबाट उहाँ छुटिसक्नु भएको छ र यति बेला अर्को एकजना साथीको आगमन भएको छ यो यात्रामा। 9840 68 68 23 यो नम्बर खुल्ला छ। तपाईँ प्रवासमा हुनुहुने साथीहरूले वाट्सएपमा कल गर्नुहोला, स्वदेशमा रहनुहुने साथीहरूले सिधै यो नम्बरमा चाहिँ सम्पर्क गर्नुहोला र यति बेला चाहिँ म साथीसँग कुरा गर्छु। हेलो, हजुर नमस्कार, को बोल्दै हुनुहुन्छ? भोजपुरबाट उर्मिला राई बोल्दै हुनुहुन्छ। के छ उर्मिलाजीको खबर, खबर सुनाउनुहोस् न। घाम लागेको छैन अहिले, चाहिँ पानी परिरहेको होला। ए ल ठिक छ, आराम कुशल हुनुहुन्छ। अब यो यात्रामा जोडिनु भयो, तपाईँका सम्झना सन्देशतर्फ लागौँ ल।
2: सबैलाई बिहान सन्देश राख्नु पर्दा म कतिका हुन्छ लक्ष्मी किरात अनि धेरै कुरा हुन्छ भाइहरू कृष्ण कुमार राई, दिपाल राई अनि कतातिर हुन्छ विदेश गुरुङ्गी अनि दुवैतिर हुनुहुन्छ दिपाल राई अनि मन कुमार गान्धी गुरुङ सबैतिर हुनुहुन्छ धेरै सम्झना भन्न चाहन्छु अनि अशिष नाई, मिना खुर्ता, अमित आले, तारा शङ्कर, पर्वा खुर्ता, अनि गुन्दु, कमला मिस्याल,
0: नमस्कार। सुट्यौँ यति बेला भोजपुरबाट उर्मिला राई यो यात्रामा जोडिनुभयो, उहाँलाई स्वागत गरे कार्यक्रममा, सबैलाई सम्झनुभयो र छुटेर गइसक्नु भएको छ। पालो तपाईँको हो, तपाईँ पनि यो यात्रामा आफ्ना सम्झना सन्देशहरू राख्नको लागि आउन चाहनुहुन्छ भने चाहिँ सिधै आउन सक्नुहुन्छ। यति बेला एकजना प्रवासबाट एकजना साथी जोडिनु भएको छ, म उहाँलाई स्वागत गर्छु। हेलो, हजुर नमस्कार, को बोल्दै हुनुहुन्छ? हाम्रो सुजन थापा बोल्दै हुनुहुन्छ मलेसियाबाट है। के छ खबर खबर तपाईँको? हेलो, मैले सुनिरहेको छु तर तपाईँको आवाज अलिक सानो आइरहेको छ। खबर खबर ठिक ठाक छ नि, आराम कसन हुनुहुन्छ नि यहाँ? हुन्छ सुजनजी, तपाईँले आफ्ना सम्झना सन्देशहरू राख्नुहोस् न ल यो यात्रामा। तपाईँको आवाज मैले त्यति मजाले सुन्न सकेको छैन।

0: 自己上在里面有的。然后自己就是里面来听听嘛，这然后别人家里人反正你的唱名单可以跟不带上的，但是别人家里人什么你不知道，我们那种人家那个什么来。
1: हस् नमस्कार, हेतिमलाई यात्रामा साथी हुनुहुन्थ्यो सुजन थापा. कुराकानी गरी सबैलाई सम्झनुभयो र यो यात्राबाट छुटेर गइसक्नु भएको छ र यति बेला फेरि पनि फोनलाइनमा कोही साथी आइरहनु भएको छ भन्दा पनि के आउनु भएको छ साथी, स्वागत गर्छु उहाँलाई. को हुनुहुन्छ? हेलो, हजुर, गुड इभिनिङ. को आउनुभयो? कहाँबाट? सम्झनाजी सभा पोखरीबाट आउनुभयो. के छ सम्झनाजीको खबर खबर? खबर ठिकै छ सम्झनाजीको. भनेपछि अब यात्रामा तपाईँका सम्झना सन्देश राख्नुहोस् ल सम्झनाजी.
2: खुसी हुनुहुन्छ दिल कुमारी गुरुङ छ, उहाँलाई पनि बुझ्छु नसा पनि फेरि सम्झिरहेको छु भन्न चाहिँ. अनि भाइ मल्यम्पु, अनि प्यारी साथी सानुमाया शेर्पा, सपना तामाङ, समरमाया तामाङ, रञ्जना बाइङ गाई, अनि अहिलेको समय रेडियो सुनेर बस्ने सम्पूर्ण साथीहरूलाई गुड नाइट कि नसा पनि भन्दै जान्छु. टेक केयर, बाई बाई.
1: हस् नमस्कार छुट्टी. यति बेला सम्झनाजी सभा पोखरीको साथी हुनुहुन्थ्यो, आफ्नो सम्झना सन्देशहरू राखेर उहाँ पनि विदा भइसक्नु भएको छ र यति बेला अर्को एकजना साथी यात्रामा जोडिनु भएको छ, म उहाँसँग कुराकानी गर्छु. हेलो, हजुर, रात्रिकालीन नमस्कार. को बोल्दै हुनुहुन्छ? कहाँबाट? सुरज राई तुम छ, आउनुभयो मलेसियाबाट है? अवश्य पनि. के छ खबर खबर सुरजीको? आराम हुनुहुन्छ? एकदम ठिकठाक छु म पनि. अनि हुन्छ ल, यहाँलाई धन्यवाद. अब यहाँले यो यात्रामा आफ्नो सम्झना सन्देशहरू राख्नुहोस्.
3: हुन्छ, आजको कार्यक्रम क्षितिज बारी मार्फत मेरो सम्झना सन्देश राख्नु पर्दा फर्स्ट म हजुरलाई अनि रेडियो परिवारलाई नै धेरै सम्झना सहित गुड नाइट शुभ छ पनि बाँकिरहेको यहाँको पल सुख दिवस भन्न चाहन्छु भने भोजपुरको पौधुमतिर आउनुहुन्छ मेरो घर परिवार लगायत सम्पूर्ण आफन्तजनहरूमा पनि मिठो सम्झना सहित गुड नाइट शुभ छ पनि. त्यस्तै गरेर सर हुनुहुन्छ त्यो खराई रोमन मक्तान तामाङ योगेन घिमियाङ लिम्बू अभागी छिरिङ योजन पुर्खेली आकाश राई सर हुनुहुन्छ, रञ्जित राई, पियोग राई, लिम्बू विजय, राजली राई, राईला राजघले मगर, भाइ दिदी रुन्दाली र माझेका बस्नेत, अनि कृष्ण तामाङ हुनुहुन्छ, अनु शेर्पा, अस्मित सोतम, राजकला कुलुङ, अनुसभी सिकाई, सानुमाया शेर्पा, कालीकमल ओलिम लिम्बू, ईश्वरी मेयङ, प्रतिमा स्पर्शी, अनिता नकुप, सुनिता गुरुङ, सरस्वता पोखरेल, पुष्पाञ्जली राई, सुस्मिता नाजमिङ, नाना भूमिका राई, यिनीका बस्नेत, सुमित्रा महानिन तामाङ, रोशनी चामलिङ राई, स्वनिम शेर्पा, रिमा थामी, सपना तामाङ मोक्ताम, सुनि भुजेल, सन्दे थमर, करिना मगर, अनुष्का शेर्पा, साइली सोनिया कुमुङ, निमु शेर्पा, अनि अनमोल छेत्री, दिलो खिरिया, चानिङ मेवला, सरिना गुरुङ राई, दिपुसा शर्मिसा हुनुहुन्छ भने मिडिया प्रेमी राई, अनिसा लगायत मलाई सुरज राई हुन्छ भनेर चिन्हले सबै सबैलाई भन्दै हजुरको बसाइबाट छुट्टिन चाहे शुभरात्री.
1: नमस्कार, शुभरात्री. छुट्टी साथी हुनुहुन्थ्यो यति बेला सात समुद्र पारी मलेसियाबाट सुरज राई तुम्छ, घर उहाँको भोजपुर. यति बेला चाहिँ मलेसियाबाट आफ्ना आफन्तजन साथीभाइ इष्टमित्रहरूलाई सम्झँदै यो यात्राबाट छुट्नु भएको छ, फोनलाइनबाट बाहिरिनु भएको छ र म अर्को एकजना साथी आउनुभयो, उहाँसँग कुरा गर्छु. को आउनु भएको छ? हेलो, हजुर, गुड इभिनिङ, नमस्कार. को बोल्दै हुनुहुन्छ? कहाँबाट? भोजपुरबाट मिडिया प्रेमी राई अनुसा. के छ अनुसाजीको खबर खबर सुनाउनुहोस् न? एकदमै मेरो खबर पनि ठिकठाक छ अनुसाजी. अनि अब तपाईँले आफ्नो सम्झना सन्देश राख्न सक्नुहुन्छ ल.
2: फर्स्ट अफ अल तपाईँलाई अर्गनाइजेसन तपाईँलाई शुभेच्छा पनि भन्न चाहन्छु. त्यो शुभेच्छा पनि मिसेस मिनेको दाइराई छोरो अर्जुन यात्रा रामकुमार लिम्बू जर्मी निरै समिना शेर्पा पुष्प अन्जारी राई असफलाईला विश्व टाइममा सत्यकाल उत्सादा सगन्दाले मगर हुन्छ भाइ सङ्कल्प अगाडि हुनुहुन्छ शुभ सहित हुन्छ हल्का विष्णु गगनतिर तिमीका हुन्छ हाम्रो गुप्ता शुभेच्छा पनि एन्टोनी ठुलो भोलि.
1: नमस्कार, यति बेला राई अनुसार यो यात्रामा जोडिनुभयो भोजपुरबाट। सबैलाई सम्झनुभयो र व्यवसायबाट छुटेर गइसक्नु भएको छ। तपाईँ पनि आफ्ना सम्झना सन्देशहरू राख्न चाहनुहुन्छ, आफ्ना आफन्तजन प्रियजनहरूसँग जोडिन चाहनुहुन्छ भने व्यवसायमा फोन गर्नुहोला। यति बेला एकजना साथी आउनु भएको छ, उहाँसँग कुरा गर्छु। हेलो, हजुर, गुड इभिनिङ, नमस्कार, को बोल्दै हुनुहुन्छ, कहाँबाट? सुस्मिता नाछिरिङ बोल्दै हुनुहुन्छ कुवेतबाट है। सुस्मिताजीको खबर खबर ठिक ठाक छ नि?
4: मेरो खबर एकदम ठिकै छ भाइ, भन्नुपर्छ है।
1: खबर खबर ठिक ठाक छ भनेपछि अब आफ्नो सम्झना सन्देश राख्नुहोस् ल।
4: हुन्छ, मेरो राखिसकेर राख्नु आमा राख्नु गर्दाखेरि पाँच तपाईँले कुटाया सुख पनि भन्न चाहन्छु। अहिले भोजपुरतिर हुन्छ, मेरो मम्मी बाबालाई पनि कुटाया सुख पनि, म पनि आरामै छु, तपाईँहरू पनि आरामै हुनुहुन्छ होला भन्न चाहन्छु। अनि भाइका चिन्ता अनि दाई मौसम भविन्द्र भोजनी मला सिर्जना निशा अनि गरे भए पनि सबैजनालाई कुटाया सुख पनि भन्न चाहन्छु। अनि मोरङतिर हुनुहुन्छ नाना दुर्गा अनि मेरो कहाँ छोरी दुर्गा छिरिङ छोरा दिवास सबै छोरालाई कुटाया सुख पनि मिठा उहाँलाई मिठो सम्झना भन्न चाहन्छु। अनि बहिनी सानो सरगम पनि कुटाउँ सुख पनि भन्न चाहन्छु। अनि साथीहरू भन्नुपर्दाखेरि माइज हुनुहुन्छ श्रीनुमाङ, अनि अस्मी सुताङ, अनि सानो मैया शेर्पा, अनि अनमल छेत्री, अनि सुरज राई तुम्सा, अनि लिम्बु विजय तामाङ, श्री साइना, अनि अझ भर्खर फोन गरिदिन्थ्यो सुजन थापा, उहाँलाई पनि गुड नाइट सुख पनि भन्न चाहन्छु। अनि राई असफल आयुष र जति पनि मलाई सुस्मिता नासिरिङ भन्ने चिन्नुहुन्छ सम्पूर्ण साथीहरूले गुड नाइट सुख पनि भन्न चाहन्छु ल।
1: नमस्कार, छुट्टी यति बेला सुस्मिता नाछिरिङ आउनु भएको थियो कुवेतबाट। सबैलाई सम्झनुभयो, आफ्ना घर परिवार आफन्तजन साथीभाइ इष्टमित्रहरूको मिठो सम्झना गर्दै गर्दै यो यात्राबाट भनौँ फोन लाइनबाट छुट्नुभयो सुस्मिताजी। सँगसँगै यति बेला अर्को एकजना साथीको आगमन भएको छ, म उहाँसँग कुराकानी गर्छु। को आउनु भएको छ, कहाँबाट हुनुहुन्छ? हेलो, हेलो, हजुर, नमस्कार, को बोल्दै हुनुहुन्छ, कहाँबाट? माया तामाङ, पाँच खबरबाट है। के छ हाम्रो मायाजीको खबर खबर आराम हुनुहुन्छ मायाजी? आरामै हुनुहुन्छ, ल ठिक छ। यो समयमा अब यहाँले आफ्ना सम्झना सन्देशहरू राख्न सक्नुहुन्छ मायाजी।
5: शुभ सन्देश राख्नुपर्छ त हजुर, अनि रेडियो परिवारलाई नै शुभ छ पनि गुड नाइट भन्न चाहन्छु। अनि साथीहरू सम्झनुपर्छ त साथीहरू धेरै हुनुहुन्छ उहाँ सबैजनालाई शुभ छ पनि भन्दै छुट्टिन्छु। बाबाई,
1: नमस्कार, छुट्यौ। माया तामाङसँग कुराकानी गरे, पाँच कपनको साथी हुनुहुन्थ्यो। सबैलाई सम्झँदै सबैलाई शुभ सपनी भन्दै व्यवसायबाट बाहिरिनु भयो र यति बेला अर्को साथी आउनु भएको छ, वाट्सएपमा हुनुहुन्छ। हेलो, हेलो, हेलो,
6: हेलो,
1: नमस्ते हजुर, नमस्ते। फोन गरेपछि यतातिर थोरै ध्यान दिनु पर्यो है, फोन तपाईँको अघि रिसिभ भइसक्यो, बोल्नुहुन्न है,
6: थाहा
1: पाउनु पर्यो नि त, प्रायः तपाईँ थाहा पाउनुहुन्न, के भइरहेको छ? ल ठिक छ, अनि को बोल्दै हुनुहुन्छ, कहाँबाट? पुष्प अञ्जलि, घर भोजपुर कुवेतमा हुनुहुन्छ होइन? ल ठिक छ, खुसी लाग्यो यात्रामा जोडिनु हो। अब पुष्प अञ्जलिले आफ्ना सम्झना सन्देश राख्न सक्नुहुन्छ नि त व्यवसाय मार्फत।
6: सचिन देवाङ, देवी मिया, अनि सन्तोष काफले, पवन सञ्चारले, ललित
4: भाइलाई नै गुड नाइट सुबहको पनि भन्न चाहन्छु. अनि कुवेततिर हुनुहुन्छ भान्जी सुस्मिता नाछिरिङ अनि त्यहाँदेखि विक्रम सुब्बा टाइटल थ्री पिक्चरलाई नै गुड नाइट सुबहको पनि भन्न चाहन्छु. अनि कुवेतमा हुनुहुन्छ प्यारी माया शेर्पालाई नै गुड नाइट सुबहको पनि भन्न चाहन्छु. बहिनी विमला सुताङ अनि हुनुहुन्छ अभागीलाई नि गुड नाइट सुबहको पनि भन्न चाहन्छु. शरणालय मगरलाई नि गुड नाइट सुबहको पनि भन्न चाहन्छु. सबै प्रोग्राम सुनेर बस्नु भएको छ
1: नमस्कार सुट्यौ साथी हुनुहुन्थ्यो पुष्प आञ्जली घर चाहिँ भोजपुर यति बेला कुवेतबाट सबैलाई सम्झनु भयो घर परिवार आफन्त साथीभाइ इष्टमित्रहरूको मिठो सम्झना गर्दै गर्दै अहिले सबैबाट छुटेर गइसक्नु भएको छ र यति बेला पुष्पाञ्जलीजीलाई विदा गर्दै गर्दा अर्को एकजना साथी यो यात्रामा जोडिनु भएको छ उहाँसँग कुरा गर्छु. हेलो हजुर नमस्कार को बोल्नु हुनुहुन्छ? जीवन लिम्बू बोल्नु हुन्छ नन्दाकी एमसिजुङबाट. के छ जीवनजी खबर खबर पानी पर्दै होला अहिले त्यता होइन अहिले चाहिँ परेको छैन है अलिक बढी पानी पर्ने ठाउँ अन्त सङ्घ सभाको भनौँ विशेष गरी चैनपुर नगरपालिकाको अलिक बढी पानी पर्ने ठाउँ एमसिजुङ विशेष गरी एक नम्बर होइन. अनि के छ जीवनजीको खबर खबर आराम कुशल हुनुहुन्छ नि होइन? भनेपछि फ्र्याक्चर हुनु भएको छ. ल यहाँलाई चाहिँ शीघ्र स्वास्थ्य लाभको कामना. राम्रोसँगले आफ्नो चाहिँ स्वास्थ्य लाभ लिनुहोला. अनि यो यात्रामा जोडिनु हो अब तपाईँका सम्झना सन्देशतर्फ लागौँला.
7: हजुर हुन्छ. अब सम्झना सन्देश राख्नु पर्दा अब मेरो घर प्रेयर हो अब त्यति फुल कन्ट्याक्टमा चाहिँ अब अहिले आउनु भएको छैन. मम्मीहरू हाम्रो केटिएमतिर हुनुहुन्छ दादा हाम्रो हुनुहुन्छ अब ताई पनि अब जो सन्चै रहनुहोला अलिकति बिसन्चो भए पनि भन्दै अब त्यस्तै रोमा शेर्पा त्यस्तै गरी सुजाता लिम्बू सङ्गीता लिम्बू मिन कुमार लिम्बू र जति राम लिम्बू र जति मलाई जीवन लिम्बू भनेर चिन्नु भने सम्पूर्णलाई भन्ने म चिन्ने.
1: नमस्कार सुट्यौँ जीवनजी याङसिजुङ चैनपुर याङसिजुङबाट यात्रामा जोडिनु भयो कुराकानी गऱ्यौँ सबैलाई सम्झनु भयो र छोटो चाहिँ गइसक्नु भएको छ फोनलाइनबाट बाहिरिनु भएको छ. म क्षितिज कुमारीको बसाइमा चाहिँ तपाईँ धेरैभन्दा धेरै साथीभाइहरूलाई यो यात्रामा जोड्दैछु. यति बेला वाट्सएपबाट एकजना साथीसँग कुराकानी गर्छु. को आउनु भएको छ? हेलो गुड इभिनिङ नमस्ते. को बोल्दै हुनुहुन्छ? घर चाहिँ पाँच खपन नाम चाहिँ सानुमाया शेर्पा अनि यति बेला कुवेतबाट है.
4: हजुर
1: के छ सानुमायाको खबर खबर सुनाउनुहोस् न.
4: हजुर मेरो ठिकै छ भन्नुभयो.
1: मेरो पनि ठिकै छ सानुमायाजी ठिकै छ चल्दैछ जिन्दगी होइन. हुन्छ. अनि अब यो यात्रामा यहाँले आफ्नो सम्झना सन्देश राख्न सक्नुहुन्छ?
4: अनि मेरो सँग पासको बन्दै हुनुहुन्छ बाबा मम्मी छोरा बेमा छोरी हुनुहुन्छ मिठो छ भन्ने गाउँ तपाईँ मिठो गाउँ सम्झना भन्नु भएको छ. अनि बहिनी मिडिया ट्रेनिङ शेर्पा दिदी छोरी छोरा भइदिन्छ रातिरहेको अनमोल छेत्री किनाराई कृष्ण तामाङ डुङ्गो विजय यो ज्ञानी न्याङ लिम्बू सोनिम शेर्पा सुस्मिता नाथुरी रन्जित राई जीवन फागिन अनि सपना तामाङ मोक्तान मिडिया प्रेमीका यङ्सर दिवसराई दिलु रुमाङ्स सुजन थापा जनकला गजली मगर दिपा भट्टाई काप्रेजुङ रिमा थामे सम्झना रुवाङ्स सरु छेत्री अनि राई सबलाई अनि विनिता तामाङ राई अनि
1: नमस्कार छुट्टी यति बेला सानुमाया शेर्पा कुवेतबाट व्यवसायमा जोडिनु भयो सबैलाई सम्झिनु भयो सबैलाई मिठो सम्झना गर्दै गर्दै छुटेर गइसक्नु भएको छ र यति बेला म फेरि फोन लाइन तर्फ लाग्छु. अर्को एकजना साथीको आगमन भएको छ. हेलो
8: हेलो
1: हजुर नमस्ते. को बोल्दै हुनुहुन्छ?
8: हजुर म त खाटाङमा
1: आवाज के भइरहेको छ तपाईँको आवाज तपाईँतिरै फर्किरहेको छ नि
8: के भन्नुभयो दाइ
1: कहाँबाट भन्नुभयो
8: भोजपुरबाट
1: युनिसराई के छ युनिसाजीको खबर सुनाउनुहोस् त
8: एकदम
1: मेरो पनि एकदम ठिकठाक छ सन्चै छु आरामै छु है अब युनिसाजी पनि आराम कसैले हुनुहुँदो रहेछ भनेपछि अब यहाँका सम्झना सन्देशतर्फ लगाउँला तपाईँका सम्झना सन्देश राख्न सक्नुहुन्छ विषयमा
8: मेरो सम्झना सन्देश भन्नु पर्यो त यति मिठो बोल्नु भएको त अनि हजुरलाई नै गुड नाइट सुबह तपाईँ भन्न चाहन्छु अनि मेरो भोजपुरको नेपाली डाँडातिर हुनुहुन्छ मेरो मम्मी होइन बुवा अनि मेरो छोराछोरीलाई पनि गुड नाइट सुबह तपाईँ मिठो माया भन्न चाहन्छु अनि मेरो यहीँ छेउमा हुनुहुन्छ मेरो हस्बेन्ड निशान दाईलाई पनि गुड नाइट सुबह तपाईँ मिठो माया भन्न चाहन्छु र मलाई युनिका राई भनेर चिन्नु नि
1: नमस्कार छुट्यौँ एउनिसाजी भोजपुरको खातम्बाबाट व्यवसायमा जोडिनुभयो सबैलाई सम्झनुभयो र छुट्याएर गइसक्नु भएको छ र यति बेला अब म तपाईँको लागि एउटा मिठो गीत राख्छु गीत पश्चात तपाईँसँग फेरि फर्केर आउनेछु तपाईँका सम्झना सन्देशहरू राख्नुको लागि तपाईँसँग कुराकानी गर्नको लागि यति बेला यो गीत तपाईँको लागि हो

0: हजुर, पर्वत खरेलको आवाजमा सजिएको एउटा मिठो गीत यो यात्रामा तपाईँले सुन्न सक्नुभएको छ। मिठो गीत संगीत सँगसँगै तपाईँसँग कुराकानी गर्दै तपाईँलाई तपाईँको आफन्तसँग जोड्दै यो यात्राले चाहिँ निरन्तरता पाइरहेको छ र यति बेला चाहिँ घडीले 8:42 गएको संकेत गरिसक्यो हाम्रो स्टुडियोमा रहेको घडीले चाहिँ होइन भनेको लगभग अब तपाईँसँग मैले 10-15 मिनट कुराकानी गर्न सक्छु। हेरौँ, 2-4 जना साथीहरूसँग अझै पनि कुराकानी गर्न सकिन्छ जस्तो लाग्छ। स्वागत गर्छु साथीलाई, को आउनु भएको छ, कहाँबाट आउनुहुन्छ? हेलो हेलो, को हुनुहुन्थ्यो? फोन डिस्कनेक्ट गर्नुभयो, फोन चाहिँ उहाँको पटक पटक आइरहेको थियो, मैले रिसिभ गरेँ तर केही सेकेन्ड छोड्नुभयो र अफ गर्नुभयो भनेको म्युट गर्नुभयो। यति बेला अर्को एकजना साथी आउनु भएको छ, उहाँलाई स्वागत गर्छु। हेलो, हजुर नमस्ते, को बोल्दै हुनुहुन्छ? घर चाहिँ खोटाङ, अनि कहाँबाट के भन्नुभयो शुभ नाम? तपाईँको नाम मैले बुझिनँ, राई चाहिँ भन्नुभयो अरू बाँकी मैले बुझिनँ है। ल ठिक छ, अनि के छ तपाईँको खबर खबर सुनाउनुहोस्। मेरो एकदम ठिक ठाक छ है, खबर खबर मेरो एकदम ठिक ठाक छ। अनि अब व्यवसायमा चाहिँ तपाईँ जोडिनु भयो घर यहाँको खोटाङ, सायद तपाईँको घर परिवारले तपाईँलाई सुन्दै हुनुहुन्छ अथवा के छ, अब तपाईँले चाहिँ आफ्नो सम्झना सन्देशहरू राख्न सक्नुहुन्छ नि त। नमस्कार, छुट्टी हो साथी हुनुहुन्थ्यो, कुराकानी गरे सबैलाई सम्झनुभयो र छुटेर गइसक्नु भएको छ र यति बेला अर्को एकजना साथीको आगमन भएको छ, स्वागत गर्छु। हेलो
1: नमस्कार,
0: हजुर नमस्कार, को आउनुभयो? बिनु बेनिता सा शंकर, कहाँबाट? 5 खपनबाट हो? उदयपुरबाट है, उदयपुर भनेपछि यहाँको घरै उदयपुर हो? घर चाहिँ 5 खपन अनि उदयपुरमा हुनुहुन्छ त्यति बेला, त्यही त। अनि अब व्यवसाय मार्फत तपाईँले आफ्ना घर परिवार आफन्त साथीभाइहरूलाई सम्झनुहोस् ल विनिताजी। नमस्कार, छुट्यौ, अब मैले फेरि पनि अर्को एकजना साथीलाई यो यात्रामा स्वागत गर्दैछु, को आउनु भएको छ? हेलो हेलो, व्हाट्सएपमा एकजना साथी जोडिनु भएको थियो तर उहाँसँग मैले कुराकानी गर्न सकिनँ। पक्कै पनि तपाईँ यो यात्रामा जोडिएपछि आफ्ना सम्झना सन्देशहरू राख्न सक्नुहुन्छ, विशेष गरी हरेक आइतबार, बुधबार, शुक्रबार यो प्रहरमा म तपाईँ

0: जोडिने गर्छु र तपाईँका सम्झना सन्देशहरूलाई तपाईँका आफन्तसम्म पुर्याउँदै यो यात्राले निरन्तरता पाउने गरेको छ, पूर्णता पाउने गरेको छ। र यति बेला भने म एकजना साथीलाई यो यात्रामा स्वागत गर्छु। व्हाट्सएपमा एकजना साथीको आगमन भएको छ। हेलो हेलो हजुर, नमस्ते। कता हराउनु भएको हो तपाईँ? फोन रिसिभ भइसक्यो नि हजुर। अनि को बोल्दै हुनुहुन्छ? कहाँबाट? अनि तपाईँका खबर खबरहरू ठिकठाकै होलान्, काम कर्तव्यहरू चल्दै होलान्, तपाईँको सम्झना सन्देश होला होला, तपाईँको एकदम धेरै फिडब्याक आइरहेछ। साथी हुनुहुन्थ्यो, कुराकानी गर्दै हुनुहुन्थ्यो, उहाँका साथीहरूलाई सम्झँदै हुनुहुन्थ्यो, फोन डिस्कनेक्ट भयो। साथीभाइहरूलाई सम्झँदै गर्दा हामी क्षतिज पारीको बसाइमा छौँ र यति बेला अर्को एकजना साथीको आगमन भयो। हेलो
1: हजुर, नमस्ते। रात्रिकालीन अभिवादन।
0: हजुर नमस्ते, रात्रिकालीन अभिवादन। को बोल्दै हुनुहुन्छ?
1: म ढकाल धर्मराज बोल्दैछु, दुबईबाट।
0: ढकाल धर्मराज दुबईबाट बोल्दै हुनुहुन्छ, अनि फोन तपाईँले यता सिधै नम्बरमा गर्नुभयो होइन?
1: मलाई नम्बरमै सजिलो लाग्छ, किनभने व्हाट्सएपमा कलै उठ्दै उठ्दैन, त्यही भएर बरु नम्बरमै उठ्छ होला भनेर नम्बरमै ट्राई गर्दै थिएँ, यस लागि उठ्यो।
0: त्यही त हामीले प्रवासमा रहनुहुने साथीहरूलाई चाहिँ व्हाट्सएपबाट पनि लिन्छौँ, यता सिधै नम्बरबाट पनि लिन्छौँ भनेर मैले कहिले काहीँ जानकारी चाहिँ गराउँछु। बेला बेलामा जानकारी त गराउनु गरेको छु, तर अलिक पातलो पातलो छ यो जानकारी। मैले सबैलाई जानकारी गराएँ, यति बेला ज जसले यति बेला प्रवासबाट सुन्दै हुनुहुन्छ, तपाईँहरूले चाहिँ 9840668623 को लाइनमा सिधै सम्पर्क पनि गर्न सक्नुहुन्छ। हाम्रो ढकाल धर्मराजले जसरी अहिले सम्पर्क गर्नुभयो, अनि के छ तपाईँको नयाँ नौलो सुनाउनुहोस्।
1: नयाँ नौलो एकदम ठिकठाक छ, धेरै पछाडि आज रेडियो अरुणमा पनि बोल्ने मौका जुडियो होइन। अब व्हाट्सएपमा गर्दा गर्दा गर्दा म त थाकेर बरु नम्बरमै गर्छु भनेर आज चाहिँ नम्बरमै गरेको हो, जस लाग्यो।
0: आज व्हाट्सएपमा चाहिँ ट्राई गर्नुभयो कि गर्नु भएन?
1: हजुर,
0: व्हाट्सएपमा चाहिँ ट्राई गर्नुभयो कि गर्नु भएन?
1: व्हाट्सएपमा पनि ट्राई गरिरहेको थिएँ, अनि रिङिङ भन्छ अब फोन रिसिभ हुँदैन, अनि त्यही भएर
0: भयो ल ठिक छ। अब यो व्यवसायमा जोडिनु हो, खुसी लाग्यो, आराम कुशलै हुनुहुन्छ। अब तपाईँले आफ्ना सम्झना सन्देशहरू राख्नुहोस् न ल।
1: हुन्छ, सम्झना सन्देश राख्नु पर्दाखेरि विशेष गरी यति बेला रेडियो अरुणमा कार्यक्रम सुनेर बस्नुहुने जति पनि हुनुहुन्छ सबैलाई एकदम शुभरात्रि, शुभ सपनीको कामना, मिठो सम्झना गर्न चाहे। अनि आशिष प्रेम सुनी लिम्बू धिमा राई वरुण चन्तले अनि सम्झिन सरस्वता पोखरेल सपना खेर्ता मन्जु थापा अनि निमा शेर्पा अनि लक्ष्मी छेत्री अनि सोनिम शेर्पा अश्विनी सोथाङ अनि भूमिका राई अनि पूर्वेली आकाश राई सरिना गुरुङ कला लिम्बू अनि हुनुहुन्छ हाम्रो गुराज सर सुसारा राजधाले मगर लविष्कार सन्तोष छेत्री अनि सुनु सुनिता मामा हुनुहुन्छ अनि सुनिता कुलुङ सानु कमला काली कमला भने अनि सहयात्री सरू लगायत धेरै साथीहरू हुनुहुन्छ व्यवस्थित कार्यक्रम सुन्दै हुनुहुन्छ सबैलाई अनि सानु माया शेर्पा र निमु शेर्पालाई पनि सम्झँदै दिँदा भए त केही भएन है।
0: हस् नमस्कार, छुट्यौँ। ढकाल धर्मराज यो यात्रामा जोडिनुभयो दुबईबाट, कुराकानी गरी सबैलाई सम्झँदै सम्झँदै छुटेर गइसक्नु भएको छ र यति बेला अर्को एकजना साथीको आगमन भएको छ, म उहाँलाई स्वागत गर्ने तर्खरमा छु। पक्कै पनि हामी क्षतिज पारीको व्यवसायमा रहँदै गर्दा तपाईँ धेरैभन्दा धेरै साथीभाइहरूलाई यो यात्रामा जोड्छौँ र तपाईँका सम्झना सन्देशहरूलाई तपाईँका आफन्तसम्म सम्प्रेषण गर्ने गर्दछौँ हामी। पक्कै पनि अब समय धेरै छैन, लगभग म अब एकजना जति साथीसँग यो यात्रामा कुराकानी गर्छु, कुराकानी सम्भव भएसम्म स्वागत गरौँ। यति बेला एकजना साथीको आगमन भएको छ। हेलो, हजुर गुड इभिनिङ, नमस्ते। को बोल्दै हुनुहुन्छ? कहाँबाट? खोटाङबाट। यहाँको शुभ नाम फेरि भन्नुहोस् त। नम्रता राई है। खोटाङ कुन ठाउँबाट बोल्दै हुनुहुन्छ नम्रताजी? खोटाङको कुन ठाउँबाट हो तपाईँ? खोटाङ भनेपछि त होइन नि खोटाङ बजार छेउबाट बोल्दै हुनुहुन्छ भनेपछि होइन त ल ठिक छ नम्रताजी खुसी लाग्यो यात्रामा जोडिनु हो तपाईँका सम्झना सन्देशतर्फ लागौँ न ल
2: हुन्छ विशेष गरी हजुरलाई पनि भेटघाटसँग धेरै गर्न चाहिँ साथीहरूसँग साथीहरू हाम्रो लाग्छ आमालाई त्यसै गरी राइट सुझाउ भेट्नै
0: नमस्कार सुझाउ नम्रताजी खुटाङबाट व्यवसायमा जोडिनुभयो कुराकानी गरी सबैलाई सम्झनुभयो र छुटेर गइसक्नु भएको छ अब मैले पनि तपाईँसँग विदा माग्नुपर्छ व्यवसायमा तपाईँले साथ दिनुभयो पूर्ण रूपमा सुनेर साथ दिनुभयो फोन गर्नुभयो ट्राई गर्नुभयो तपाईँ सबैले आफ्नो भूमिका निर्वाह गर्नुभयो होइन कति साथीहरूले फोन गर्दै गर्दा फोन लागेन फोन रिसिभ भएन होइन केही छैन अर्को बसाइमा म तपाईँसँग कुराकानी गर्नको लागि तपाईँलाई तपाईँको आफन्तसम्म जोड्नको लागि यो यात्रामा जोडिने नै छु होइन मिठा गीत सङ्गीतहरू प्रस्तुत गर्दै गर्दै तपाईँसँगै होला खुसारी गर्नेछौँ भन्दै अब यो यात्रामा तपाईँको लागि जान जाँदा एउटा मिठो गीत छोड्दै छोड्दै तपाईँको बाँकी पल सुखद बितोस् यही कामना गर्दै यो यात्राबाट म विदा माग्छु हवस् त नमस्कार शुभरात्रि शुभ

0: रेडियो अरुण अरुण 97.6 MHz हरपल हर तपाईं सँगै
1: रेडियो अरुण टाइम चेक
2: इट्स 5 AM
3: अहिले बिहानको 5 बज्यो।

0: आज विक्रम सम्वत 2083 साल असोज 3 गते शुक्रबार शनिबार संविधान दिवस भाद्र शुक्ल षष्ठी 19 सेप्टेम्बर सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मा सँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि। एनसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ।
2: भारत अमेरिका र चीन सहित 13 देशका लागि राजदूत सिफारिश। माथिल्लो त्रिशूले 1 को टनेलमा थप 700 फेला। खोज तथा उद्धार कार्य जारी। ग्यास अभावले शास्तिमा नेपालीको दैनिकी। महाधिवेशनमा होमियो कांग्रेस, आजदेखि वडा अधिवेशन, दबावमा देउवा। लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले हाम्रो आफ्नै कुरा।
0: 2073 साल असोज 3 गते संविधान दिवसको ऐतिहासिक सन्दर्भ पारेर शुरू भएको नेपाली रेडियो नेटवर्क आजदेखि आफ्नो गौरवमय यात्राको 10 औं वर्ष पूरा गरी 11 औं वर्षमा प्रवेश गरेको छ। रेडियो नेटवर्क विस्तार भई हाल काठमाडौँको रेडियो एनआरएन 99.1, नेपाली नेटवर्क अनलाइन पोर्टल, फेसबुक तथा युट्यूबमा नेपाली नेटवर्क अनलाइन टीभीदेखि देशैभरका 200 भन्दा बढ़ी सहयात्री रेडियोहरूको बलियो सञ्जाल रहेको छ। हाम्रो प्रसारण दैनिक 50 लाख भन्दा बढ़ी श्रोतामाझ पुग्ने गरेको विभिन्न अध्ययनहरूले देखाएका छन्। एक दशकको यो यात्रा नेपाली समाजमा सूचनाको हक स्थापित गर्ने, जनताको आवाजलाई नीति निर्माणको तहसम्म पुर्याउने र सही सूचना मार्फत नागरिकलाई सुसूचित गराउने अविराम साधना थियो। बिहान 5:30 बजेदेखि राति 8:30 बजेसम्म हरेक घण्टा निरन्तर निष्पक्ष र सन्तुलित समाचारमूलक प्रस्तुति नेपाली खबर प्रसारण हुँदै आएको छ। बिहानको नेपाली बहस र पालिका बहसदेखि साँझको जनता जान्न चाहन्छन् सम्मका कार्यक्रमहरूले शक्तिलाई प्रश्न सोध्ने र नागरिकलाई उत्तर दिलाउने दायित्व निरन्तर पूरा गर्दै आएका छन्। सूचनाको बाढ़ी र भ्रामक प्रचारको युगमा सत्य, सन्तुलन र विश्वसनीय मर्मबाट कहिल्यै विचलित नहुने हाम्रो अठोट नै विगत 10 वर्षमा हामीलाई प्राप्त भएको सबैभन्दा ठूलो पूँजी हो। विगतका वर्षहरूमा हामीले समाजमा आशा जगाउने र नीतिगत पैरवी गर्ने जस्ता पत्रकारितालाई प्राथमिकता दियौं। स्थापनाकालदेखि हामीले हरेक दिन पहिलो समाचारको रूपमा शुभ समाचार प्रसारण गरेर देशमै केही गर्न सकिन्छ भन्ने सकारात्मक ऊर्जा संचार गर्यौं। तर बदलिदो जलवायु संकट, बढ़दो प्राकृतिक विपत्ति र त्यसले आम नागरिकको जीवनमा पारिरहेको गम्भीर असरलाई आत्मसात गर्दै नेपाली रेडियो नेटवर्कले आफ्नो 10 औं वार्षिकोत्सवका अवसरमा आगामी वर्षलाई विपद विरूद्धको पत्रकारितामा केन्द्रित गर्ने संकल्प गरेको छ। संचार माध्यमको भूमिका घटना घटिसकेपछिको क्षतिको विवरण सुनाउनेमा सीमित हुन सक्दैन। पूर्व सूचना प्रणालीको प्रभावकारिता, स्थानीय तहको पूर्व तयारी, विपद जोखिम न्यूनीकरण, उद्धार तथा राहतको निष्पक्ष वितरण र पुनर्निर्माणको जवाफदेहिता सुनिश्चित गर्न अब रेडियो नेटवर्कले खोजमूलक र जनकेन्द्रित भूमिका खेल्नेछ। विपदको समयमा सबैभन्दा भरपर्दो, द्रुत र जीवन रक्षक माध्यम रेडियो नै हो भन्ने यथार्थलाई व्यवहारमै चरितार्थ गर्दै हामी नागरिकको जीवन रक्षाका लागि पहरेदार बन्नेछौं। अन्त्यमा एक दशकको यो गौरवमय यात्रालाई सफल बनाउन अहोरात्र खट्नुहुने हाम्रा सम्पूर्ण सहकर्मी, देशभरका सहयात्री रेडियो विज्ञापनदाता, शुभेच्छुक तथा मुटुको धड़कन बनेर सुनिदिनुहुने सम्पूर्ण आदरणीय श्रोतावर्गप्रति नेपाली रेडियो नेटवर्क हार्दिक आभार व्यक्त गर्दछ। आवाजविहीनहरूको आवाज बन्ने, सत्यको पक्षमा अडिग रहने र विपदका घड़ीमा मार्गदर्शक बन्ने हाम्रो यो यात्रामा यहाँहरूको साथ, विश्वास र सुझाव अझ प्रगाढ़ रहने पूर्ण विश्वास लिएका छौं।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि पसन्द गरिहाल्यो, बिस्तारै यो बानी स्वभाव बन्यो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रिके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ, मेरो जस्तै बानी।
4: तपाईँको नबिल ब्याङ्कमा खाता छ कि छैन त?
5: ए भतिज, तँ त एकाएक शाकाहारी भइस रे, कमजोर होला है कमजोर।
6: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि।
5: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
6: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
4: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
7: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसीए ग्रुपको उत्पादन।
5: राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
8: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। सरकार बनेको छ महिनापछि मन्त्री परिषदले 13 देशमा रिक्त रहेका राजदूत नियुक्तिका लागि सिफारिश गरेको छ। राजनीतिक कोटाबाट गरिने नियुक्तिहरू चाहिँ पहिलो पटक दरखास्त आह्वान गरेर प्रक्रिया थालिएको थियो। करिब 4400 आवेदनबाट स्क्रिनिङ गरेर 2700 झारिएको थियो, तर तीबाट पनि व्यक्ति छनौट गर्नका लागि निकै सकस परेपछि राजदूत सिफारिशको प्रक्रिया लम्बी रहेको थियो। तर शुक्रबारको मन्त्री परिषद बैठकले पहिलो चरणमा 13 देशको टुंग्याएको हो। सरकारले 13 देशका लागि राजदूत सिफारिश गरेको छ। शुक्रबार बसेको मन्त्री परिषद बैठकले विभिन्न 13 देशमा राजदूत नियुक्त गर्नका लागि सिफारिश गरेको हो। बाँकी राजदूतहरूको सिफारिश संयुक्त राष्ट्रसंघको महासभाबाट प्रधानमन्त्री सहितको प्रतिनिधि मण्डल फर्केपछि मात्र नियुक्तिको सिफारिश हुनेछ। यसपटक राजनीतिक कोटाबाट नियुक्त हुने राजदूतहरूमा विगतमा जस्तो राजनीतिक दलमा खुलस्त सहभागी भएका नेताहरू छैनन्। 13 जनाको नियुक्ति सिफारिशमा समावेशिता पनि देखिएको छ। नेपालको राजनीतिक कूटनीतिक मामिलामा बढ़ता महत्वपूर्ण ठानिने भारत, चीन र अमेरिकामा सिफारिश भएका व्यक्तिहरू मूलत एकाडेमिक क्षेत्रकै रहेका छन्। भारतका लागि निश्चलनाथ पाण्डे, चीनका लागि कल्याण राज शर्मा र अमेरिकाका लागि चिरञ्जन थापाको सिफारिश भएको छ। त्यस्तै बेलायतका लागि सिफारिश भएका व्यक्ति पूर्व प्रधान सेनापति गौरव शमशेर जबरा हुन्। सिफारिश भएका 13 जना मध्ये 4 जना महिला छन्। प्राप्ति शेरचन स्पेन, सरु जोशी जर्मनी, पछाडी राणा ओमान र मंजला शाह श्रीलंका लागि सिफारिश भएका छन्। झा मधेसी समुदायकी हुन्। मधेसी समुदायबाटै इजरायलका लागि सुरेश कुमार कर्ण सिफारिश भएका छन्। जनजातितर्फ दक्षिण कोरियाका लागि संगम श्रेष्ठ सिफारिश छन्। सरु जोशी र प्राप्ति शेषन पनि जनजाति समुदायकै हुन्। त्यस्तै दलित समुदायबाट भने साउदी अरेबियाका लागि गिरी बहादुर सुनार सिफारिश भएका छन्। नियुक्तिका क्रममा विगतमा हुने गरेको समावेशिता प्रश्न भने यसपटक नउठ्ने गरी सिफारिश गरिएको देखिएको छ। अब सरकारले प्रस्तावित राजदूतहरूको नाम संसदीय सुनवाईका लागि पठाउनेछ। संसदीय सुनवाई सकिएपछि सरकारले सम्बन्धित मुलुकमा अग्रिमोका लागि पठाउनेछ। अग्रिमो आएपछि राष्ट्रपतिले सम्बन्धित मुलुकका लागि राजदूत नियुक्त गर्नेछन्। त्यस्तै अब कोरिया तर्फबाट नियुक्ति सिफारिश गर्नुपर्नेछ। त्यसका लागि कसलाई कसरी पठाउने भन्ने समेत मन्त्रालयले विधि तयार गरेको छ। अब राजदूत अस्ट्रेलिया, जापान, मलेसिया, कतार, रूस, इजिप्ट, बहराइन, बंगलादेश, म्यानमारमा राजदूत नियुक्त गर्नुपर्नेछ। सरकारले साउथ अफ्रिका, डेनमार्क र ब्राजिलका राजदूतावास बन्द गर्ने निर्णय गरेको थियो, तर अब ब्राजिलको भने निरन्तर हुने भएको छ। ब्राजिलको दूतावास बन्द नभएको अवस्थामा त्यहाँ पनि नियुक्त गर्नुपर्ने सरकारले जनाएको छ। 13 राजदूत सिफारिश, प्राधिक विज्ञता र समावेशितालाई प्राथमिकता शीर्षकमा यो खबर छापिएको छ।
0: रसुवा बाढ़ीको 3 साता बितेको छ। प्रभावित क्षेत्रमा स्वास्थ्य जोखिम घटेको छैन। अस्थायी आवास र होल्डिङ सेन्टरमा खानेपानी तथा सरसफाईको समस्या, व्यवस्थित शौचालयको अभाव र भीड़भाड़का कारण संक्रामक रोग फैलिने जोखिम बढ़ेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो 3 सातामा विभिन्न होल्डिङ सेन्टरमा बसेका 81 जनामा झाडा पखाला देखिएको छ। स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समीर अधिकारीका अनुसार अहिले झाडा पखालाको ठूलो प्रकोप वा महामारीको अवस्था भने देखिएको छैन, तर प्रभावितहरूलाई सामूहिक रूपमा राखिएको र स्वास्थ्य तथा सरसफाईका चुनौती रहेकाले संक्रमणको जोखिमलाई भने गम्भीर रूपमा लिइएको उहाँ बताउनुहुन्छ। केही व्यक्तिमा झाडा पखाला र ज्वरो देखिए पनि ठूलो समूहमा संक्रमण फैलिएको अवस्था नरहेको उहाँको भनाई छ, तर प्रभावितलाई सामूहिक रूपमा राखिएका कारण संक्रमणको जोखिम उच्च रहेकाले सतर्कता बढ़ाइएको छ। तर केही जनामा झाडा पखाला र ज्वरो देखिए पनि ठूलो प्रकोप लिने गरी प्रकोपका रूपमा लक्षण नदेखिएको सहप्रवक्ता अधिकारी बताउनुहुन्छ। तर सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुन विपदपछि देखिने सामान्य संक्रमणलाई पनि बेवास्ता गर्न नहुने बताउनुहुन्छ। प्राकृतिक विपदपछि प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम लामो समयसम्म रहन सक्ने भन्दै बाढ़ीका कारण खानेपानीका मुहान दूषित हुँदा झाडा पखाला हैजा र टाइफाइड जस्ता रोग फैलिन सक्ने उहाँको भनाई छ। विपदपछि पानी जम्ने भएकाले डेंगूको जोखिम समेत बढ़न सक्छ। त्यस्तै होल्डिङ सेन्टरमा ठूलो संख्यामा मानिसहरू सामूहिक रूपमा बस्दा रूगाखोकी फ्लू कोविड लगायत श्वास प्रश्वास सम्बन्धी संक्रमण फैलिन सक्ने जोखिम पनि उत्तिकै छ। डाक्टर पुनका अनुसार प्रभावित क्षेत्रमा एक दुई जनामा मात्रै हैजा देखिए पनि संक्रमण ठूलो समूहमा फैलिन सक्ने जोखिम हुन्छ। त्यसैले प्रारम्भिक पहिचान र तत्काल उपचारसँगै सुरक्षित खानेपानी, सरसफाई र व्यवस्थित शौचालयको व्यवस्था तत्काल प्राथमिकतामा राख्नुपर्ने उहाँको सुझाव छ। बाढ़ीको तत्कालीन संकट केही कम हुँदै गए पनि स्वास्थ्यको जोखिम भने अझै टरेको छैन। प्रभावितलाई सुरक्षित र व्यवस्थित बसोबास, स्वच्छ खानेपानी, पर्याप्त शौचालय तथा सरसफाई र नियमित स्वास्थ्य निगरानीको व्यवस्था अहिलेको मुख्य आवश्यकता हो। विपदको घाउ निको पार्ने क्रममा अर्को स्वास्थ्य संकट नथपियोस् भन्नेतर्फ समयमै ध्यान दिन जरूरी छ। संक्रमण देखिएपछि उपचार गर्ने भन्दा पनि संक्रमण फैलिन नदिने गरी खानेपानी, सरसफाई र स्वास्थ्य निगरानीलाई प्राथमिकतामा राख्नु अहिलेको प्रमुख चुनौती हो।
2: त्यस्तै माथि त्रिशुले एक जल विद्युत आयोजनाको टनेलभित्र जारी खोज तथा उद्धार कार्यमा क्रममा थप सातवटा शव फेला परेका छन्। नेपाली सेना र आयोजनाका प्रतिनिधि सम्मिलित संयुक्त उद्धार टोलीले निरन्तर खोजी गर्ने क्रममा अडेड तीन टनेलभित्र छड़को जालीमा अल्झिएको अवस्थामा यसअघि छवटा शव फेला परेको थियो। 12:05 बजेको अपडेटमा उल्लेखित ती शव सहित खोजीका क्रममा सातवटा शव फेला परी टनेल बाहिर निकालिएको नेपाली सेनाले जनाएको छ। टनेलभित्र अझै खोज तथा उद्धार कार्य जारी रहेको नेपाली सेनाले जानकारी दिएको छ। टोलीले जोखिमपूर्ण अवस्थाबीच सम्भावित स्थानमा निरन्तर खोजी गर्दै उद्धार कार्यलाई अगाडि बढ़ाइरहेको छ।
0: संघीयता सहितको संविधानका 11 वर्ष कार्यान्वयनमा चुनौती संशोधन बहस शीर्षकमा नागरिक दैनिकमा खबर छापिएको छ। संघीय गणतन्त्र नेपालको संविधान सभाबाट जारी भएको 11 वर्ष पूरा भएको छ। यसको पूर्ण कार्यान्वयन हुन भने सकेको छैन। 2072 असोज 3 गते जारी भएको संविधान राजनीतिक उतार चढ़ाव, आर्थिक बोझ र केन्द्रमुखी मानसिकताका कारण पटक पटक संकटमा पर्दै आएको छ। संविधानले परिकल्पना गरेका धेरै संयन्त्र अझै अलपत्र वा निष्क्रिय छन् र कानून बन्न सकेका छैनन्। विश्लेषकका अनुसार नेपालको संविधान विश्वकै उत्कृष्ट दस्तावेज मध्ये मानिए पनि व्यवहारमा कार्यान्वयन पक्ष फितलो छ। संघ प्रदेश र स्थानीय तह बीचको विवाद समाधान गर्ने अन्तरप्रदेश परिषद र प्रदेश समन्वय परिषदको बैठक नियमित बस्न सकेको छैन। महिला, दलित, आदिवासी, जनजाति, मधेसी, थारू र मुस्लिम आयोग जस्ता निकायले वर्षौंदेखि अपेक्षित भूमिका निर्वाह गर्न सकेका छैनन्। कतिपयमा पदाधिकारी रिक्त छन् भने कतिपय स्रोत र कानून अभावमा नाममा मात्र सीमित छन्। समानुपातिक र प्रादेशिक संरचना सहितको संघीय निजामती सेवा तथा प्रदेश प्रहरी संगठन अझै बनेका छैनन्। स्रोत राजस्व बाँडफाँड गर्ने निकाय पनि जनशक्ति अभावमा कमजोर छ। स्थानीय तहका न्यायिक समिति र मौलिक हक, आवास, खाद्य, शिक्षा, स्वास्थ्य, कार्यान्वयन संरचना पनि अलपत्र नै छन्। संविधानविद डाक्टर भीमार्जुन आचार्यका अनुसार संविधान आफै स्वचालित रूपमा कार्यान्वयन हुँदैन। राज्यका निकाय र सरकारले यसको प्रभावकारी कार्यान्वयनका लागि भूमिका निर्वाह गर्नुपर्छ। उनी भन्छन् संविधानलाई सुन्दर र प्रभावकारी बनाउने काम अदालतको व्याख्या र कार्यान्वयनले गर्छ। संविधान बनाउँदा दुई तिहाई बहुमतको आड़मा केही पक्षलाई निषेध गरिएको र भू राजनीतिक कारणले पनि कार्यान्वयन पक्ष प्रभावित भएको उनको बुझाइ छ। भू राजनीतिक शक्तिले नेपालमा स्थिरता कायम राख्न समाज विभाजित गर्न सक्ने भएकाले यस्तो हुन नदिन दल बीचको आन्तरिक सहकार्य महत्वपूर्ण हुने उनी बताउँछन्।
2: कांग्रेस पन्ध्रौं महाधिवेशनमा होमिएको छ कांग्रेसले आजदेखि वडा अधिवेशन गर्दैछ। शनिबार र आइतबार देशभर वडामा अधिवेशन गर्ने तालिका छ। वडा अधिवेशनले वडा कार्य समिति गठनसँगै महाधिवेशन प्रतिनिधि चयनका लागि क्षेत्रीय प्रतिनिधि पनि चुन्नेछ। क्षेत्रीय प्रतिनिधिले प्रतिनिधि सभा निर्वाचन क्षेत्रीय अधिवेशनबाट महाधिवेशन प्रतिनिधि चयन गर्छन्। महाधिवेशन प्रतिनिधिले केन्द्रीय महाधिवेशनबाट कांग्रेसको केन्द्रीय नेतृत्व चयन गर्नेछन्। गाउँपालिका नगरपालिका उपमहानगरपालिका र महानगरपालिकाका वडाको संरचना अनुसार वडा कार्य समितिमा निर्वाचित हुने पदाधिकारी तथा सदस्यको संख्या फरक छ। 460 गाउँपालिकामा 3215, 276 नगरपालिकामा 3120, 11 उपमहानगरपालिकाका 234 र 6 महानगरपालिकाका 174 गरी देशभर 6743 वडा छन्। पार्टीको विधान अनुसार वडा कार्य समितिमा 85,434 जना निर्वाचित हुनेछन्। यसमा 33,715 पदाधिकारी र